0: दसैँमा सेन्सेका सामान किन्दा 30,100 रुपियाँसम्म क्यास ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मेसिन किन्दा 6 केजी, सेमी अटोमेटिक वासिङ मेसिन किन्दा 2 केजी सर्फ एक्सेल निशुल्क, अनि बम्परमा डिजी वासिङ मेसिन जित्ने मौका। 0% EMI नागरिकता भएको छ। सेन्से अँध्यारो पछि उज्यालो आउँछ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। भोटेको सिबाडी आएको एक महिना बित्दा पनि रसुवा दुवाकोटा धादिङका प्रभावितको पुनर्वास टुङ्गिएको छैन। कतिपय विस्थापित अझै होल्डिङ सेन्टर र आफन्तको आश्रयमा छन्। सरकारले घर भाड़ाका लागि मासिक 15,000 दिने तयारी गरे पनि स्थायी आवास निर्माणमा थप समय लाग्ने देखिएको छ।
3: नेपाल प्रहरीले बड़ा दशैं तिहार तथा छठ पर्वलाई लक्षित गर्दै चाडपर्व विशेष सुरक्षा योजना ल्याएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले विशेष सुरक्षा योजना अगाडि सारेको हो। चाडपर्वका बेला सम्भावित आपराधिक गतिविधि नियन्त्रण गरी सुरक्षित मर्यादित र सुव्यवस्थित वातावरण बनाउन जिल्लाभर 3,506 सुरक्षाकर्मी परिचालन गरिने जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी दानबहादुर थापाले बताएका छन्।
2: विद्यालयदेखि विश्वविद्यालय तहसम्मको शिक्षामा देखिएको नीतिगत अनियलतालाई चिर्दै जनगुनासो सम्बोधनमा शिक्षा तथा खेलकुद मन्त्रालयले उल्लेख्य प्रगति हासिल गरेको छ। सरकार गठन भएको पछिल्लो 6 महिनामा मन्त्रालयले सार्वजनिक सेवा प्रभागमा सुधारका साथै नीतिगत तथा प्रणालीगत परिवर्तन समेत गरेको छ।
3: सर्वसाधारणले मालपोत कार्यालयबाट शास्ति पाएका गुनासा त धेरै सुनिन्छन्, तर 4 पटकसम्म मुलुकको प्रधानमन्त्री भइसकेका व्यक्तिले व्यक्तिको जग्गा समेत कागजात गायब हुँदा र ठेगाना नै बदलिँदा भन्दा धेरैलाई पत्यार लाउन गाह्रो हुन सक्छ। यो कुनै कथा नभएर पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दको परिवारले भोगेको वास्तविकता हो। उहाँको जग्गा मालपोतबाटै गायब भएको छ।
2: सामाजिक सुरक्षा कोषमा नियमित योगदान गर्ने वैदेशिक श्रमिकको संख्या अत्यन्त कम रहेको छ। कोषका अनुसार अहिले बढ़ीमा 13% मात्र नियमित योगदान गर्दै आएका छन्। वैदेशिक रोजगारीमा श्रम स्वीकृति लिनु पूर्व कोषको योजनामा आबद्ध हुनुपर्ने बाध्यकारी व्यवस्था छ।
3: उत्तर दक्षिण जोड्ने प्रमुख व्यापारिक मार्ग काली गण्डकी करिडोरको बेनी जोमसम कोरला सड़क खण्डका 46 स्थानमध्ये अधिकांश स्थानको यातायात सञ्चालनमा ल्याइएको छ।
2: नेपाल उद्योग वाणिज्य महासंघले उत्पादन लगानी र रोजगारी प्रवर्धनका लागि प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा आफ्ना सुझाव पेश गरेको छ। प्रतिवेदनमा कानूनी कार्यविधिगत तथा प्रशासनिक व्यवस्थामा सुधार गर्न 28 विभिन्न ऐन कानूनमा समसामयिक परिमार्जन थप तथा अध्यावधिक गर्नुपर्ने महासंघको सुझाव छ।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश हो,
1: डिश हो खुशीको कनेक्शन।
2: एनबीएल सर्वसुलभ आवास कर्जा
3: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर,
2: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
3: विशेषताहरू रु 3 करोड़सम्मको कर्जा सुविधा,
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
3: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
6: अब विदेशका खबर। भारतमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै शुक्रबार विभिन्न शहरमा प्रदर्शन भएको छ। मतदाता सूचीको विशेष गहन पुनरीक्षण अभियान रोक्नुपर्ने माग समेत प्रदर्शनकारीले अघि सारेका छन्। बीबीसी हिन्दीका अनुसार दिल्ली, मुम्बई र अन्य शहरमा प्रदर्शनका लागि विद्यार्थी संगठन, आम आदमी पार्टी, सामाजिक संगठन तथा कक्रोच जनता पार्टी सीजेपीले आह्वान गरेका थिए।
7: अब खेल र खेलाड़ीका प्रसंग। कुस्तीमा नेपालको निरीह प्रदर्शन गरेको छ भने जुडोको खराब प्रदर्शन यथावत रहेको छ। त्यसै गरी खराब प्रदर्शन सहित बाहिरिएको छ टेक्वान्दोको टोली। आजका पत्र पत्रिकामा खबर छन्।
6: अब विचार तथा विश्लेषण। उठ्ने आशामा त्रिशूले सभ्यता शीर्षकमा कुलचन्द्र वाग्लेको विचार गोर्खापत्र दैनिकमा छापिएको छ। भौतिक विकासमा तीव्र प्रतिस्पर्धा गर्ने मुलुक पर्यावरण प्रदूषणको पनि ठूलो हिस्सेदार हुन्। हामीसँग जोड़िएको चीनले झण्डै 29% र भारतले करिब 9% हिस्सा विश्व प्रदूषणमा थपेको आँकड़ा छ। बाँकी विश्वका अरू मुलुकको हैसियत अनुसार हिस्सा छ। प्रधानमन्त्री बालेन्द्र शाहले लेहेन्दे बारीको एक महिनापछि असोज 9 गते संयुक्त राष्ट्र संघको महासभामा व्यक्त गर्नुभएको मन्तव्यले पनि जलवायु न्यायको चित्र देखाएको छ।
7: हवस् त, काठमाडौँमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथ नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: रेडियो आदिखोला 105.4
1: दिदी तपाईँ यस्तो बेलामा पनि चुरोट खाँदै हुनुहुन्छ
2: के गर्नु बहिनी खाइराको बानी छोड्नै गाह्रो हुने रहेछ
1: दिदी यसरी चुरोट खाँदा तपाईँलाई त असर गर्यो गर्यो तपाईँको पेटभित्रको बच्चाको के दोष त्यसलाई पनि त असर गर्छ
2: हो र बहिनी मलाई त थाहै थिएन अबबाट यो चुरोट म खाँदै खान्न अरूलाई पनि नखाने सल्लाह दिन्छु
3: सार्वजनिक हितका लागि रेडियो आदि खोला 105.4 मेगाहर्ज
4: सुन्नुहोस् न अहिले हाम्रो गर्नेमा
5: समयको साथमा जेतु सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 गडेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
4: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है

0: रेडियो आदि खुला 105.4।
1: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु। यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
2: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
1: भनेको त हो नि, वालिङ आठ बिपी चोकमा रहेको डीएनवाई जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
2: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
1: हजुर, हामी कहाँ आधुनिक मेसिन द्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
2: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, डीएनवाई जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ आठ बिपी चोक।
1: मोबाइल नम्बर 9856054313 र 9841348 32।
2: मूल्य होइन, स्वास्थ्य रोजौ।
0: रेडियो आदि खुला 105.4।
3: आदरणीय श्रोता नमस्कार। आजको नेपाली बहसबाट खेमबम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ। नेपाली बहसलाई डिजिटलका विभिन्न प्लेटफर्म र माध्यमहरूबाट यतिखेर सुनिराख्नु भएको छ। फेसबुक पेजमा नेपाली नेटवर्क सर्च गर्नुभयो भने हामी प्रत्यक्ष रूपमा आइरहेका छौं। युट्यूबमा नेपाली नेटवर्क टीभी मार्फत पनि प्रत्यक्ष रूपमा लाइभमा आइरहेका छौं। आदरणीय श्रोता, धेरै नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बहस काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 मेगाहर्जबाट पनि प्रत्यक्ष रूपमा प्रसारण भइरहेको छ। आदरणीय श्रोता, आज नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौ। किशोरका बीच पनि नेपाली कंग्रेसको महाधिवेशन हुँदैछ। गठनदेखि नै श्रृंखलाबद्ध विवाद यतिखेर फैलिएका विषयहरूलाई चाहिँ आजको नेपाली बहसमा हामी जोड्न चाहन्छौ। गगन कुमार थापा नेतृत्वलाई वैधानिकता दिइसके पछाडि उत्पन्न भएको परिस्थिति र विशेष महाधिवेशनले निम्त्याएको परिस्थिति पछाडिका कतिपय परिदृश्यहरू नेपाली कंग्रेसका लागि अझै पनि सुखद रहन सकिरहेका छैनन्। तैपनि कंग्रेसलाई बलियो बनाउनका निम्ति एक किसिमको प्रयासरत अझै पनि नेताहरू हुनुहुन्छ। तर दुईवटा महाधिवेशन सँगसँगै हुँदैछ। दुईवटा महाधिवेशनले अब नेपाली कंग्रेसको भविष्य कहाँ पुर्याउँछ, आजको नेपाली बहसमा हामी यस विषयमा चर्चा र परिचर्चा गर्न चाहन्छौ। एक महिनासम्म पनि टुङ्गो लागेको छैन पुनर्वासको। भोटेकोसी बाढ़ी र विपत यतिखेर के सरकार बिर्सिएको हो? विपत आउँदाखेरि तामजाम गरिन्छ र विपत आएको महिनौ दिन दुई महिना बितिसके पछाडि सबै घाउ बिर्सने प्रवृत्ति आज पनि हावी भएको हो त। खै त पुनर्स्थापना, खै पुनर्वास। दशैं आयो, दशैंको बेला आफ्ना आफन्तहरू प्रियजनहरू गुमाएका मानिसहरूका लागि त खै के दशैं, खल्लो दशैं। तै पनि चाडबाडमा बाल बालिकाहरू हुन्छन्, बचेका सानसाना बाल बालिकाहरू हुन्छन्, राम्रो नाना लाउने उनीहरूलाई रहर हुन्छ, राम्रो घरमा वा सुरक्षित आवासमा बस्ने रहर हुन्छ। त्यसमा सरकारले के गरिरहेको छ, के काम गरिरहेको छ, आजको नेपाली बहसमा हामी यस विषयमा पनि चर्चा परिचर्चा गर्नेछौं। भोटेकोसी बाढ़ी आएको एक महिना बित्दा पनि रसुवा, नुवाकोट र धादिङका प्रभावितहरूको पुनर्वास टुङ्गिएको छैन। कतिपय विस्थापित अझै होल्डिङ सेन्टर र आफन्तको आश्रयमा छन्। सरकारले घर भाड़ाका लागि मासिक 15,000 दिने तयारी गरे पनि स्थायी आवास निर्माणमा थप समय लाग्ने देखिएको छ। भदौ 10 कहरले प्रारम्भिक कुल क्षति 4 खर्ब 8 अर्ब भएको देखाएको थियो। पुनर्स्थापना र पुनर्निर्माण लागत अनुमान 7 खर्ब 23 अर्ब देखाएको छ। क्षति पुगेका घरको संख्या 7,570 रहेको छ भने प्रत्यक्ष प्रभावित 32,933 जना रहेका छन्। आदरणीय श्रोता, आजको नेपाली बहसमा यस विषयमा पनि हामी चर्चा परिचर्चा गर्दैछौ। माथिको आदेश मान्दा आफ्नै साख गुमाउँदैछ नेपाल प्रहरी। पक्राउ र रिहाईको श्रृंखलाले प्रहरीमाथि नै व्यापक रूपमा प्रश्नहरू उठेका छन्। आदरणीय श्रोता, सरकार बनेको पहिलो दिनबाटै प्रहरीले गरेको श्रृंखलाबद्ध गिरफ्तारीले प्रहरी प्रशासन सत्ताले गरेका स्टन्टको हतियार बनेको देखाएको छ। विधिको शासन बाहिर गएर कसैको स्वतन्त्रतामाथि खेलवाड़ समेत गरिएका विषयहरू यतिखेर आएका छन्। आदरणीय श्रोता, प्रहरीको काम राज्य संचालकहरूको निर्देशन पालना गर्ने त हो, तर पक्राउमा यथेष्ट प्रमाण पनि जुटाउनै पर्छ। प्रहरी एउटा संस्था हो, त्यसैले प्रहरीले चाहिँ आदेश आयो भन्दैमा मध्यराती आयोगको आदेशलाई कार्यान्वयन नै गर्ने बहानामा, हस हजुर भन्ने बहानामा सिङ्गो प्रहरीको साख जोगाउने, साख बचाउने काम चाहिँ गर्नुपर्छ। साखलाई उडाउने काम प्रहरीले गर्नु हुँदैन। आजको नेपाली बहसमा हामी चर्चा परिचर्चा गरिरहेका छौँ। आदरणीय श्रोता, आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहनु नेपाली कंग्रेसको जुन विधा महाधिवेशन हुँदैछ, 15 महाधिवेशनले कंग्रेसलाई कतिको बलियो बनाउँछ त। आकांक्षीहरू व्यापक रूपमा अगाडि आएका छन्। सभापतिमा निर्विरोध र निर्विकल्प रूपमा गगन कुमार थापा नै यसपाला सभापति हुने भन्ने विषय मोटामोटी टुङ्गिसकेको छ। उपसभापतिमा पनि दावेदारी धेरैले प्रस्तुत गरेका छन्, महामन्त्रीमा समेत धेरैले दावेदारी प्रस्तुत गरेका छन्। महामन्त्रीमा नयनसिंह महर लगायत नेताहरूले आफ्नो दावी प्रस्तुत गरिसक्नु भएको छ। प्रदीप पौडेल लगायतका नेताहरूले महामन्त्रीका आकांक्षीहरू धेरै छन् नेपाली कंग्रेसमा। नेपाली कंग्रेसलाई अब युवाको पार्टी बनाउनका निम्ति, युवाको कंग्रेस बनाउनका निम्ति धेरै नेताहरूले चाहिँ आफ्नो दावेदारी प्रस्तुत गरेका छन्। अहिले जेनजी समूहबाट पनि नेपाली कंग्रेसमा, युवा समूहबाट पनि नेपाली कंग्रेसमा व्यापक रूपमा प्रतिनिधिहरू आएका छन्। त्यसैले गर्दाखेरि आजको बहसमा हामी यस विषयमा पनि चर्चा गर्दैछौ। कहाँ छन् त 3,700 भगौड़ा कैदी भागेका छन्, कहाँ छन्, के छन्, तथ्याङ्क छैन, उनीहरू पक्राउ पनि पर्न सकेका छैनन्। राज्यको उदासीनताले हो, वा चाहिँ भित्र राख्ने ठाउँ नभएर हो, वा चाहिँ हाम्रा संयन्त्र नभएर हुन्, भगौड़ा कैदीहरूलाई चाहिँ पक्राउ गर्न राज्य आज किन निरीह बनिरहेको छ त? आजको बहसमा यस विषयमा पनि हामी चर्चा परिचर्चा गर्दैछौ। नेपाली बहसमा छोटो विश्राम लिन्छौ, विश्रामपछि पुनः उपस्थित हुनेछौं।
4: विद्युत आपूर्ति बन्द हुने बारे सूचना। एस बुटवल पावर कम्पनी लिमिटेड आँधीखोला जल विद्युत केन्द्र शाखा कार्यालय ग्वालिङ स्थित रामबाछा नजिक 33 केवी लाइन मरमत गर्नुपर्ने भएकाले तपसिलका क्षेत्रहरूमा विद्युत आपूर्ति बन्द हुने बेहोरा सम्पूर्ण ग्राहक वर्गमा जानकारी गराउँदछौ। यसबाट पर्न जाने असुविधा प्रति कम्पनी क्षमा प्रार्थी छ। विद्युत आपूर्ति बन्द रहने क्षेत्रहरू ग्वालिङ नगरपालिका, भिरकोट नगरपालिका, अर्जुन चौपारी गाउँपालिकाका विद्युत वितरण सम्पूर्ण क्षेत्रहरू, त्यस्तै गल्याङ नगरपालिकाको वडा नम्बर 8, 9, 10 र 11 अन्तर्गत रहेका तिन्दुबाटे, तारादेवी, बंगराती, गौमुख, जनप्रिय, पखुवादी, छहारा, सिद्ध बाबा ग्राहक संस्थाका सम्पूर्ण क्षेत्रहरू। विद्युत आपूर्ति बन्द रहने मिति र समय यही असोज 17 गते शनिबार बिहान 9:30 देखि दिउँसो 1 बजेसम्म। पुनश्च मरमत कार्य समय अगावै सम्पन्न भएमा तोकिएको समय भन्दा अगाडि नै विद्युत सुचारू हुने बेहोरा पनि जानकारी गराउँदछौ। बुटवल पावर कम्पनी लिमिटेड, वितरण शाखा, वालिङ।
5: बारिस्टा ट्रेनिङ पूरा गरेपछि जर्मनी र युएईमा 100% जब प्लेसमेन्ट।
6: अमेरिकन हस्पिटालिटी एकाडेमी सर्टिफाइड।
5: 2026-27 का लागि बारिस्टा ट्रेनिङमा भर्ना खुल्यो।
6: कफी बनाउने सिप सिकौ, करियर आफ्नो उज्यालो पारौ। डाफे हस्पिटालिटी एकाडेमी, सिप सिकौ, विश्व जितौ।
5: एसई वा सो भन्दा माथि उत्तीर्ण अब बन्नुहोस्। प्रोफेसनल बारिस्टा प्राक्टिकल ट्रेनिङ, एएसए सर्टिफिकेसन र इन्डस्ट्रियल इन्टर्नशिप सहित जर्मनी र युएईमा 100% जब प्लेसमेन्ट।
6: कफीको सिप, विदेशको अवसर, डाफेसँग करियरको नयाँ सफर। डाफे हस्पिटालिटी एकाडेमी, सिपेढुङ्गा, पोखरा।
5: सम्पर्क मोबाइल 9800103260 र फोन 0137-5136।
6: डाफे हस्पिटालिटी एकाडेमी, सेपिङ हस्पिटालिटी लिडर्स।
7: हेलो भाइ, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
8: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
7: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
8: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
7: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो, सरितो र सुपथ मूल्यमा गरिन्छ।
9: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
7: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
9: मोबाइल नम्बर 9856019076, 9861-9076 र 9817-1682-23।
10: ए आसरा, किन बोलाको मलाई?
11: हेर न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कतै छैन अलि विश्वासिलो ज्योतिष?
10: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाउँछ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मिर्दीमा छ रे, म पनि जान्छु त नि।
12: हाम्रा विशेषताहरू,
10: ग्रह दशा को ग्यारेन्टी का साथ आधुनिक प्रविधि भविष्यवाणी गरिन्छ।
12: ग्रह दशा र कुल देवता साथै पितृदोष घर में वास्तुदोष बिग्रेको कारणले आउने समस्या घर परिवार में मेलमिलाप नहुने विभिन्न दुख कष्ट अशांति रोग धन्नाश हुने शत्रु लाग्ने हरेक असफलता मानसिक चिंता जस्तै अन्य समस्याहरू के बाट हो पत्ता लगाई ज्योतिष प्रविधि बाट समस्या समाधान गरिन्छ।
10: मोच र धातु को कारणले पुरुष वा महिला में सन्तान नहुने गर्भ खेर जाने समस्या को कारणले छोरा छोरी हुन सकेको छैन भने उक्त समस्या को समाधान गरिन्छ।
12: जमीन को माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
10: युवा तथा बालबालिका सम्बन्धी रिसाउने पढ्न मन नलाग्ने झोक्राउने अटेरी गर्ने यौवन अवस्था को प्रेम रोग प्रेम असफल वैदेशिक यात्रा सम्बन्धी समस्या को समाधान गरिन्छ।
12: रक्षा आदि जन्तर बुटी सुरक्षा कवच आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ
10: र नयाँ चिना बनाउनका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङसा मिर्ती बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तल्लामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी मोबाइल 9846654123 र 9806661052।
13: आहा कति राम्रो हो बाली नाली, बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
14: बिउ र मल दुवै राम्रो हो नि नानी, रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउले मल भएपछि त सुनमा सुगन्धै भयो नि।
13: मलाई नि रैथाने जातका बिउहरू र गडेउले मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
14: वालिङ 8 पतञ्जलि योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपुने अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बाली नालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
13: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्य सहकारी संस्था वालिङ 8 नयाँ बजार र पतञ्जलि योगपीठको आडैमा सम्पर्क नम्बर 0364146696।
0: रेडियो आदिखोला 105.4
15: एउटा भव्य समारोहका बीचबाट उद्घाटन सत्र हुँदैछ। यसका लागि सबै तयारीहरू करिब करिब पूरा भइसकेको अवस्था छ। साथीहरू जिल्ला जिल्लाबाट आउने क्रम जारी छ। हामी अब खानाको बन्दोबस्त हो, भोजन बस्ने भोलि समारोह स्थल आदि इत्यादिका कुराहरू सबै तयारी सकाइसकेका छौँ। अब साथीहरूले अहिले पार्टी कार्यालयमा आफ्नो नामहरू दर्ता गराउने क्रममा हुनुहुन्छ। देश विदेशबाट साथीहरू चाहिँ भाग लिन आइसक्नु भएको छ। विदेशबाट अन्य देशका प्रतिनिधित्व गर्ने शुभकामना मन्तव्य दिने विभिन्न देशका नेताहरू पनि शुभकामना सन्देशहरू पनि आइरहेको छ। हामी भव्य रूपमा अगाडि बढेका छौँ र यो नेपाली काङ्ग्रेसको अधिवेशनले नेपाली काङ्ग्रेसलाई अत्यन्तै एकदमै संगठनात्मक रूपमा बलियो दर्बिलो भएर नेपाली काङ्ग्रेसलाई मजबुत सबल संगठनका रूपमा स्थापित गर्छ भन्ने अनुभूति गरेका छौ हामीले।
3: होइन अब तपाईँ देवी संघको चर्चित महामन्त्री पनि हुनुहुन्थ्यो तत्कालीन बेलामा, होइन देउबा पक्षको अहिले एक किसिमको जुन किसिमको विवाद पनि देखिएको छ, सबैले सँगै मिलाएर ल्याउन सकेको भए अझ राम्रो हुन्थ्यो, नेपाली कंग्रेसलाई एकदेखा बनाउन सकेको भए भन्ने खालका विषयहरू पनि जोडिएर आएका छन्। किनभने हिजोबाट चाहिँ देउबा पक्षको अस्तिबाट होइन वडा अधिवेशनदेखि लिएर उसले पनि त्यो ढंगले अगाडि बढ़िरहेको छ आफूलाई। यो दुईटा महाधिवेशन हुँदाखेरि चाहिँ कहीँ केही असर त गरेका छैन कंग्रेसलाई यतिखेर?
15: यस्तो हो, अलिअलि कहीँ न कहीँ साथीहरू दुईटा अधिवेशन भनेर बाँडिनु भएको छ, तर त्यसको संख्या असाध्यै न्यून छ। जहाँ रुख झण्डा र सानेपाहरू आधिकारिक रूपमा अहिलेसम्म आजको दिनसम्म अदालतले इलेक्सन कमिसनले नेपाली काङ्ग्रेस जुन सानेपालाई नै आधिकारिकता दिएको हुँदा धेरै अलमल लिनुपर्ने अवस्था छैन साथीहरूको, तर पनि हामीले एक ढिक्का बनाएर लाने प्रयास हामी गरेकै छौँ, नगरेको होइन। भोलिका दिनमा पनि यो प्रयत्न भगीरथ प्रयत्नहरू भइ नै रहन्छन् हुन्छन् र अहिले दुईटा अधिवेशन भनेर साथीहरू लागे पनि भोलिका दिनमा नेपाली काङ्ग्रेस हामी सबैजनाले मिलेर उहाँहरूलाई चाहिँ पुनः सानेपामै फर्काउने प्रयत्न गरिरहेका छौँ र उहाँहरूको सानेपा फर्किनुहुन्छ। किनभने हिजो ठूलो संख्यामा सानेपा भन्दा बाहिर रहनु भएको सबै साथीहरू अहिले सानेपा भित्र फर्किसक्नु भएको छ, उहाँहरूलाई थाहा छ। बिस्तारै उहाँहरू सानिपा फर्किने क्रम जारी हुन्छ। यो अधिवेशनले उहाँलाई फर्किने कुरामा रोकिँदैन। भोलिका दिनमा पनि विभिन्न स्थानहरू हुन्छन्, उहाँहरूलाई चाहिँ हामीले सम्मान गर्ने ठाउँहरू छन्। बिस्तारै उहाँहरू सबैजना फर्किनुहुन्छ, यो चाहिँ एउटा अवस्था आउँछ भन्ने मैले विश्वास गरेको छु।
3: अब अहिलेको अवस्थामा चाहिँ नेपाली कंग्रेसले जसरी गगन थापाले नेतृत्व लिनुभयो, विशेष महाधिवेशनबाट कंग्रेसलाई अगाडि बढ़ाउने जुन प्रयत्न भयो, एउटा मुद्दा मूल मुद्दा विचाराधीन अवस्थामै छ अझै पनि सर्वोच्च अदालतमा, त्यसको त्यो मुद्दालाई लिएर चाहिँ मुख मिठाई हुने क्रम पनि यतिखेर मार्केटमा चलि नै रहेको एउटा अवस्था छ। तर अब यो कंग्रेस एउटा पुरानो लोकतान्त्रिक पार्टी हो, जसले चाहिँ आफूले आफ्नै समस्या समाधान गर्न सकिरहेको स्थिति छैन। नेता कार्यकर्ताहरू, असन्तुष्ट पक्षहरू सर्वोच्चको ढोका ढकढकाई नै रहेका छन्। यसले कंग्रेसलाई त कमजोर त बनायो नि त होइन। पछिल्लो समय जेएनजीहरूलाई समेटिएको छ, युवा शक्तिहरू समेटिएका छन्। रिफर्म भएको कंग्रेस आयो कि फेरि त्यही पुरानै कंग्रेसकै उसमा हुनुहुन्छ तपाईँहरू?
15: होइन, अब यो यस्तो हो, हिजोको विगतको दिनमा पनि हामी संसद पनि थियौँ, संविधान के संसद विघटन हुँदाखेरि एक खाले साथीहरू संसदमा जानुभएको थियो, संसद पुनर्स्थापना हुन्छ भनेर। तर देशमा निर्वाचनको प्रक्रियाहरू अगाडि सुरु भइसकेको थियो, पछि संसदका ती संसद पुनर्स्थापनाका मुद्दाहरू ओझेलमा परे। मलाई अहिले पनि ठ्याक्कै त्यही सम्झना आउँछ र म त्यही उदाहरण दिन चाहन्छु, जे हिजो भयो नेपाली कांग्रेसमा पनि ठ्याक्कै त्यही हुन्छ। त्यस कारणले साथीहरू अल्मलिनु नै बेकार हो भन्ने लाग्छ म। र केही नेताहरू उहाँहरू जानी जानी आउनुभएको छैन, अब भविष्यमा आउनु होला। पार्टीको राजनीति गर्ने हो, नेपाली कांग्रेसको राजनीति गर्ने हो भने नेपाली कांग्रेसको रूख र झण्डालाई बाहिर छोडेर राजनीति गर्ने कुराहरू सम्भव छैन। त्यस कारणले नेताहरूले बुझ्दै हुनु होला उहाँहरूको केही बार्गेनिङ।
3: बदलिएको कंग्रेसको चित्र भन्नुहोस् न, बदलिएको कंग्रेस कसरी कंग्रेस रिफर्म भयो, कसरी बदलिएको
15: कंग्रेस? बदलिएको छ किनभने 25 वर्षदेखि पार्टीका नेताहरू तल साथीहरूकोमा गएका थिएनन्, बुथमा गएको थिएनन्, जमीनमा गएको छ। अहिले सबै साथीहरू जमीनबाट आउनुपर्ने अवस्था जो बनाइयो, त्यो पनि एउटा बदलिएको कांग्रेस। जमीनसँग नेता जोडिनुपर्छ भन्ने जुन किसिमको एउटा हामीले प्रावधान बनायौँ, त्यसले पनि बदलिएको कांग्रेसको उदाहरण दिएको छ। र अब अहिले तपाईँले हेर्नुहोला पार्टी अफिसमा जेएनजी पुस्ता जुन 35 वर्षभन्दा तलका ठूलो तबका नेपाली कांग्रेसमा जोडिँदैछ, नेपाली कांग्रेसमा काम गर्न इच्छुक भएर आएको देखियो। अर्को तपाईँले पेसागत श्रमिक लगायतको द्वन्द पीड़ित, अनि त्यसपछि प्रजातन्त्र सेनानी जुन सिनियर पुस्ता हो, हामीले जेएनजीदेखि सिनियर पुस्तासम्मलाई अहिले पार्टीको एउटा विधानमा आबद्ध गरेर लिएर आएका छौ। त्यो नै कांग्रेसले सबै तह सबै समूह सबै वर्गलाई चाहिँ समेटेर लाने एउटा जुन प्रयास गरेको छ, यो नै बदलिएको कांग्रेस हो। र नेपाली कांग्रेसलाई भोलिका दिनमा हामी एक ढिक्का बनाएर लान्छौ, हामी विश्वस्त छौ नेपाली कांग्रेस फरक भएर जान्छ। बदलिएको कांग्रेस अब देखिन सुरु गरेको छ।
3: अब कंग्रेस बदलिएको छ, कंग्रेसका बदलिएको विधानलाई चाहिँ कसरी हेर्नुहुन्छ? नेपाली कंग्रेसले सबैलाई समेटेको छ, नेपाली कंग्रेसले सबैलाई एक ढिक्का बनाएर लैन सकेको छ, समावेशिताका हिसाबले पनि नेपाली कंग्रेसले आज बलियो बन्दैछ त्यसो भए?
15: एकदमै बन्दैछ। तपाईँको अल्पसंख्यकदेखि मैले भने नयाँ पुस्तादेखि पुरानो पुस्ता, अब हामीलाई आरोप लाग्छ नयाँ युवा युवा केटाकेटी लिएर हिँडे भन्ने एउटा आरोप लाग्ने एउटा अवस्था पनि रहेन। हामीले प्रजातन्त्र सेनानी श्रमिक पेसागत समेतलाई लिएर हिँडेका छौँ। त्यस कारणले नयाँदेखि पुरानो पुस्ता द्वन्द पीड़ितहरू समेतलाई हामीले समेटेर लिएर गएका छौँ। विधानले एकदमै ठूलो छाती राखेर सबैलाई समेट्ने एउटा चाहिँ जुन प्रयत्न गरेको छ, नेपालको इतिहासमा यो ठूलो चाहिँ फड्को मारेको छ भन्ने मलाई लागेको छ। असाध्यै प्रजातान्त्रिक विधान छ जसले नेपालका सबै भूगोल सबै जात सबै वर्ग सबै समुदायलाई समेटेर अगाडि बढेको छ। असाध्यै खुल्ला हृदयले बनाइएको यो विधान छ, यसले नेपाली कांग्रेसमा सबै समूह सबै मान्छे आबद्ध हुन्छन् भन्ने विश्वास छ। नेपाली कांग्रेस बदलिएर आउँछ।
3: अब एउटा कुरा गौतमजी, व्यक्तिगत लाभ यहाँ हामीले चाहिँ होइन, स्थापनाको 8 दशकसम्म पटक पटक नेपाली कंग्रेसमा चाहिँ उतार चढ़ावहरू त आए, तर कंग्रेसको विभाजन र विग्रहको भुमरी
15: मलाई लागेको छ असाध्यै प्रजातान्त्रिक विधान छ जसले नेपालका सबै भूगोल सबै जात सबै वर्ग सबै समुदायलाई समेटेर अगाडि बढेको छ। असाध्यै

0: यसले कंग्रेसलाई चाहिँ कहाँ पुर्याउँदैछ भन्यो क्या?
1: होइन, यो यस्तो हो, यो समयको बहाव र समयसँग जो अगाडि बढ्छ त्यसले नै एउटा चाहिँ गति लिने हो। समयलाई बुझ्न नसक्ने मान्छे जहाँको त्यही रहन्छन्, छुट्छन्। अब समयलाई उहाँले बुझ्नै सक्नु भएन भने उहाँहरू छुट्नुहुन्छ। समयलाई बुझ्नु पर्छ, समयको प्रवाहलाई बुझ्नु पर्छ भन्ने मलाई लाग्छ एउटा कुरा। अर्को कुरो, अब उहाँहरू अहिले अहिले छुट्नु भयो, कतिपय त अब आफ्नो स्व इच्छाले तपाईँको आफू बाहिर बस्न पनि चाहनुहुन्छ। राजनीतिमा एउटा उमेर हुन्छ, एउटा समय हुन्छ, मान्छेलाई स्वास्थ्य हुन्छ, कतिपय कुराहरूले नेताहरू छुट्न सक्नु स्व इच्छा पनि हुन्छ कि कति कुराहरूको, त्यसले पनि कतिपय नेताहरू छुट्न सक्नुहुन्छ होला। मलाई त्यस्तो लाग्छ कतिपय नेताहरू लामो समयसम्म देशमा चाहिँ आफूलाई प्रभावशाली बनाएर पटक पटक चाहिँ पदमा पुगेर धेरै पटक सत्ताहरू सञ्चालन गरिसकेको नेताहरूलाई अब थाक्नु पनि भयो होला, उहाँहरू केही आराम पनि गर्नुभयो होला भन्ने मलाई लाग्छ। र जो नेताहरू बाँकी हुनुहुन्छ, म गर्छु भन्ने हुनुहुन्छ, उहाँहरूलाई भोलिका दिनमा पनि हामी लिएर जान्छौँ। तर नेपाली काङ्ग्रेसको एउटा इतिहासमा यस्तो धेरै उचार चढावहरू आइरहेको छ, यसलाई फेस गर्दै गर्दै नेपाली काङ्ग्रेस अगाडि बढ्छ। हामी सबैजना छुटेको साथीहरूलाई पनि हामी विभिन्न वार्ता सम्वाद गरेर अगाडि बढाउँछौ। अहिले अर्को अधिवेशन गरिरहेको साथीहरूलाई पनि फेरि हामी पुनः यही पार्टीमा ल्याउने एउटा वातावरण निर्माण गर्छौ, त्यो हामीलाई विश्वास छ। त्यसकारण नेपाली काङ्ग्रेस एउटा गतिशील पार्टी हो, कोही व्यक्ति कोही मान्छेमा अड्किएर बस्दैन। नेपाली काङ्ग्रेस निरन्तर नदिँदै बगिरहन्छ, बगिरहेकै छ भन्ने मलाई लाग्छ।
0: अब प्रतिमा गौतमजी, अब यो महाधिवेशनको पूर्व सन्ध्यामा चाहिँ देश विदेशबाट धेरै नेता कार्यकर्ताहरू चाहिँ काठमाडौँ आउँदै हुनुहुन्छ, अब त्यो तरिकाले चाहिँ तयारी पनि यहाँहरूले भन्नुभएको छ, तयारी पनि गर्नुभएको छ। युवाहरूको प्रतिनिधित्व चाहिँ हिजोको तुलनामा कति जति चाहिँ वृद्धि भएको छ? युवाहरू चाहिँ नेपाली कंग्रेसमा, नेपाली कंग्रेसको पोलिटिक्समा अहिलेको क्रियाशील सदस्यताको कुरा गर्दा, सदस्यता नवीकरणको कुरा गर्दा, होइन रिन्यूको कुरा गर्दा, कंग्रेसको चार्मिङ र त्यो ग्राफ चाहिँ कहाँ पुग्यो?
1: अहिले युवाहरूको प्रत्येक क्रियाशील प्रत्येक ओडाबाट नै अनिवार्य रूपमा 3 जना 35 वर्षका युवाहरूलाई प्रतिनिधित्व गर्ने भएको हुँदा त्यही अनुसारको समानुपातिक रूपमा तल क्रियाशील सदस्यहरू पनि बनेका छन्। त्यस कारणले देशभरि यो रेसियोमा देशभरि युवाहरू प्रशस्त मात्रामा आउँदाखेरि नेपाली काङ्ग्रेस अब युवा युवाको पार्टी हो कि भन्ने बाहिर देखिने जस्तो भानुने स्थितिमा पुग्यो। एकदमै उत्साहित ढङ्गबाट युवाहरू जोडिनु भएको छ। मैले एक्ज्याक्टली डाटा भनिनँ, तर असाध्यै उत्साहित रूपमा युवाहरू जोडिनु भएको छ। यसले नेपाली काङ्ग्रेसको एउटा राजनीतिमा, नेपाली काङ्ग्रेस जीवनमा यसले एउटा चाहिँ नयाँ उमङ्गहरू ल्याएको छ।
0: अब छुटेर रहेकाहरू यहाँले भन्नुभयो, अब प्रगतिशील व्यक्तिहरू चाहिँ अगाडि बढ्दै जान्छन्, समयको वेगले चाहिँ उनीहरूलाई अगाडि लैजाँदै जान्छ, पछाडि फर्केर हेर्ने कुरा त एउटा होला, तर रोकिने कुरा चाहिँ हुँदैन भन्दै गर्दाखेरि रोकिएकाहरूलाई सँगै लगेर जान सक्ने त्यस्ता खालका कुनै आधारहरू वा चाहिँ त्यस्तो खालको कुनै बुटी हुन सक्छ, सँगसँगै हिँडाउन सक्ने भोलि?
1: एकदमै हुन सक्छ। अहिले उहाँहरूले छुट्टै अधिवेशन भनेर जहाँ जे जसो हिँडे पनि पार्टीको राजनीति गर्ने हो भने नेपाली काङ्ग्रेसको रूख र झण्डालाई बाहिर छोडेर अहिले राजनीति गर्ने अवस्था पनि छैन, हिजोको जस्तो अवस्था पनि होइन। अहिले अहिले प्रजातान्त्रिक पार्टी भनेर अन्य पार्टीहरू वैकल्पिक पार्टीहरूका रूपमा अन्य पार्टीहरू पनि आइसक्दा त्यो शक्ति निर्माण गर्न फेरि तल जगैदेखि पार्टीहरू बनाउने कुरा त्यति सजिलो छैन भन्ने मलाई लाग्छ। त्यस कारणले साथीहरूलाई हामीले फर्काएर ल्याउन सक्छौँ, वार्तामा हुनुहुन्छ, संवादमा हुनुहुन्छ। यो अधिवेशन पछाडि पनि मनोनित गर्ने कोटाहरू छ, 64-65 जनाको सभापतिले मनोनित गर्न सक्नुहुन्छ। उहाँहरूलाई पछि पनि हामी विभिन्न कुरा वार्ता संवादबाट उहाँहरूलाई फेरि हामी ल्याउन सक्छौँ, पार्टीमा जोड्न सक्छौँ भन्ने आत्मविश्वास हामीसँग छ। धेरै साथीहरू अहिले विभिन्न कारणले हिजो नेताहरूलाई साथ सहयोग गरेका केही कारणहरूले अहिले छोड्न सकिन भन्ने धेरै कतिपय साथीहरूको कुरा छ। उहाँहरू पनि सबैजना जोडिनुहुन्छ भन्ने हामीले आत्मविश्वास लिएको छौँ। सबै साथीहरू ढिलो चाँडो हामी सबै एकै ठाउँमा हुन्छौँ भन्ने मलाई लाग्छ।
0: अब सरकारको परिस्थिति पछिल्लो समय कस्तो छ? देश कुन गतिमा अगाडि बढ़िरहेको छ? प्रमुख प्रतिपक्षी दलको नेतृत्वको हिसाबले पनि हिजो नेपाली कंग्रेसले नेतृत्व गर्दै गर्दा र अहिले नयाँ पुस्ता नेतृत्वमा जाँदै गर्दाखेरि चाहिँ कुन तवरले अगाडि बढ़ेको छ? सुशासन सुशासन सुशासन भनेको छ सरकारले, सुशासनको ग्राफ कस्तो छ, कति नम्बर दिनुहुन्छ यतिखेर?
1: महत्वपूर्ण प्रश्न आयो। हामी हाम्रो पार्टीको आन्तरिक राजनीति मात्रै होइन, हामीले देशको राजनीतिलाई पनि अब्जर्भ गरिरहेका छौँ, हेरिरहेका छौँ, निहारिरहेका छौँ।

0: एउटा सुशासनको नारा लिएर 35 वर्षसम्म पुराना दलले केही पनि गरेनन्, हामी सबै परिवर्तन गर्छौ, हामी नयाँ नेपाल बनाउँछौ भनेर आउनुभएको साथीहरूको 6 महिनाको अवधि हेर्दाखेरि जुन जनताले अपेक्षा गरेका थिए, जुन जनताले विश्वास भरोसा गरेका थिए र यस्तो एकरो भएर जनताले यति धेरै नेपालको राजनीतिमा यति धेरै विश्वास गरेको अवस्थाबाट गुज्रिनु भएको आउनुभएको सबैको मन जित्न सफल हुनुभएको साथीहरू जुन नेताहरू पार्टीहरूको स्थिति 6 महिनामा धेरै नै खसेको धेरै नै ओह्रालो लागेको देखिन्छ। जुन विश्वास उहाँहरूले कायम गर्न सक्नु भएको छैन हरेक दृष्टिकोणले, अहिले उद्धारका कुरा होस्, त्यत्रो डिजास्टरमा उद्धारका कुरा होस्, अहिले भर्खरै सुन्दै 14 अर्ब रुपियाँ चाहिँ हेलिकप्टरमा उडेर सक्यो, तर ती जनताले राहत पाएका छन् कि छैनन्? आज त्रिपाल मन्त्री र यो पानीमा चुर्लुम्मा डुबेर बसेका नुवाकोट रसुवाका जनतालाई हामीले सोध्न जानुपर्छ, सरकारको ग्राफ कहाँ पुग्यो, तपाईँहरूलाई कति सहयोग भयो, खान पाउनुभयो पाउनु भएन, सुत्न पाउनुभयो कि पाउनु भएन भनेर हामीले सोध्न सक्छौ। त्यो सुकुमवासीलाई सोध्न सक्छौ जहाँ बस्तीबाट जबरजस्ती लखटेर आज बिचल्ली बिल्लवास बनाइएको सुकुमवासीको बिजो विभिन्न सेल्टरमा भएको बिजोक हामीले उहाँहरूलाई सोध्न सक्छौ। आज नेपाली जनताले ग्यास नपाएर लाइन रातारात 24 घण्टा 25 घण्टा लाइन बस्दा पनि ग्यासको अभाव भएर चुलो बल्न गाह्रो भएको अवस्था हामीले छन्। आज प्रत्येक मान्छेलाई शंकाको भरमा बिना प्रमाण समाउँदै लग्दै छुन्दै गरेका कुराहरू र पर्सिपल्ट अदालतले छोड्दै गरेका कुराहरू सुशासनको ग्राफमा हामीले सुनाउन, कसैले बोलेको भरमा कसैले लेखेको भरमा सरकारको विरोध गरेको भरमा आज लगेर समाउने छुन्ने कुरा गर्ने गर्दाखेरि जनतालाई हामीले उहाँको ग्राफको बारेमा सोध्न सक्छौ। त्यस कारणले अहिले प्रधानमन्त्रीले संसदप्रति कति उत्तरदायी हुनुभयो भन्ने कुरा जनतालाई हामीले सोध्न सक्छौ। उहाँको ग्राफ यसरी नापिन्छ जस्तो लाग्छ। त्यस कारणले उहाँहरूको ग्राफ जुन उचाइमा थियो सगरमाथाको टुप्पामा आज झरेर अब बेस क्याम्पमा आइपुग्न मात्रै बाँकी छ। हामी उहाँहरूलाई शुभेच्छा गर्छौ, त्यो बेस क्याम्पसम्म आइपुग्ने काम नगर्नुहोला, त्यो आफ्नो आशा भरोसा जनताले दिएको आशा भरोसालाई जोगाइराख्नुहोला भन्ने हाम्रो शुभेच्छा उहाँलाई छ।
1: होइन, अब अहिलेको अवस्थामा चाहिँ प्रधानमन्त्रीको सम्बोधन पनि व्यापक रूपमा अहिले होइन विश्वभरि चाहिँ चर्चाको शिखरमा पनि छ, नेपालले निकै ठूलो विपत्ति पनि यतिखेर बेहोर्यो, अब यो घड़ीमा चाहिँ प्रधानमन्त्रीको संयुक्त राष्ट्र संघको उपस्थितिलाई चाहिँ कसरी हेर्नुहुन्छ?
0: होइन, अब यो त मुलुककै प्रधानमन्त्री मुलुककै जिम्मा लिएको हेड अफ स्टेट हो प्रधानमन्त्रीज्यू, गएर बोल्नुभयो, उहाँले राख्नुभएका कन्टेनहरू जुन नेपालको यथार्थ कुरा छ त्यो राख्नु एकदमै राम्रो भयो। त्यसमा चाहिँ उहाँले राखेका कुरा जलवायु न्यायका कुराहरूलाई चाहिँ हामीले एप्रिसिएट गरेका थियौँ। यो विषयमा नेपाली काँग्रेसले पनि उहाँहरूलाई सुझाव, हामीले पनि विज्ञ सल्लाह गरेर नेपाली काँग्रेसले पनि आधिकारिक रूपमा उहाँहरूलाई सुझावहरू दिएका थियौँ। उहाँले गरेको सम्बोधन ठिक छ, यो देशको लागि हो, त्यस कारणले उहाँको सम्बोधनको बारेमा मैले धेरै कुरा भनिरहनु पर्दैन।
1: होइन, अब देशमा चाहिँ भ्रष्टाचारको अन्त्य गर्ने र चाहिँ सुशासन कायम गर्ने, स्वदेशमै रोजगारीको व्यवस्था सृजना गर्ने, विदेशी कारलाई चाहिँ नेपाल ल्याउने र ब्युटिफुल नेपाल बनाउने भन्ने जुन संकल्प छ, यो संकल्पमा सबै राजनीतिक दलको संकल्प छ, तर ब्युटिफुल नेपाल बन्न सक्छ त अबको 10 वर्षमा देश?
0: अब त्यो चाहिँ खुट्टी देखेरै थाहा पाइयो भन्छ नि, होइन, एउटा उखान छ नि, होइन, त्यो त खुट्टी देखेरै थाहा पाइयो भन्छ। अहिले पनि सरकारको अहिले सरकार सञ्चालन भएर आएदेखिको अहिलेसम्मको अवस्था हेर्दै हामीले थाहा पाइसक्यौँ, हामी धेरै आशावादी छैनौ। अब हिजो भन्नुभएकै थियो सभापतिज्यू, अहिले नयाँ सत्तारूढ दलका सभापतिज्यूले विदेशका गल्ली गल्लीमा चाहिँ हामी पोस्टर टाँसेर नेपाल फर्काउँछौ, हामी रोजगार दिन्छौ भन्नुभएको थियो। आज विदेश जानेको संख्या थोरै पनि कम भएको छ र आकर्षण घटेको छ र नेपालमा कुनै रोजगारीको व्यवस्था भएको छ र उहाँहरू त आफ्नै आन्तरिक झमेलाभित्रै अलमल लिएर आज धन लथारलिङ्ग, जताततै भ्रष्टाचार, जताततै अस्त व्यस्तता भएको हामीले महसुस गरिरहेका छौँ। पुराना दललाई आरोप लगाउन सजिलो थियो तर आफूले गर्न त गाह्रो हो नि आज। त्यस कारणले अहिले हेरिन्छ नि प्रधानमन्त्री यो बोल्नुभयो कि के बोल्नु हो, ठेगान छैन, नेपालको भूमि भारतले मिते भनिदिनुहुन्छ, यही समस्या हुन्छ हरेक ठाउँमा समस्या। गृहमन्त्रीज्यूको हामीले त्यो अस्ति जेएनजीको 24 गते वर्ष दिनमा उहाँको बोली हेर्यौँ, यति घमण्डपूर्ण छ, उहाँहरू आफै चाहिँ विभिन्न मुद्दामा चाहिँ फस्नुभएको थियो, त्यो प्रतिवेदन कहाँ गयो? उहाँहरूलाई चाहिँ कुनै सुशासनको कुनै कुरो चाहिएछ? त्यो प्रतिवेदन सार्वजनिक गर्न पर्छ कि पर्दैन? कसले प्रतिवेदन कहाँ गयो? यस्ता कुराहरूले चाहिँ मान्छेले सूक्ष्म रूपमा मूल्याङ्कन गरिरहेको छ, हामी प्रतिपक्षले भन्ने कुरा एउटा कुरा होला, तर आम जनताले अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको काम क्रियाकलापलाई सूक्ष्म रूपमा मूल्याङ्कन गरिरहेको छ, त्यो अनुभूति भइरहेको छ। हामीले आलेख लेख यो हामीले प्रचार जुन डिजिटल माध्यमहरूबाट पनि साथीहरूको आक्रोशहरू आइरहेको देखिन्छ। यसै यो आफू पपुलिजमको एउटा नारा लिएर आएका साथीहरूले त्यो ख्यालै नगरिकन जुन अहिले जुन ढङ्गको काम गरिरहेका छन् त्यसले धेरै जनताले चाहिँ धेरै राम्रो ढङ्गबाट हेरिरहेको छैनन् भन्ने मलाई लाग्छ।
1: हस्, यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। प्रतिमा गौतमजी नमस्कार।
0: हजुर धन्यवाद तपाईँलाई।
1: तपाईँको जाँदा जाँदै तपाईँको उम्मेदवारी केमा हो? तपाईँ केमा उम्मेदवारी दिँदै हुनुहुन्छ? म त सोध्नै बिर्सेको, अब भोलि नै आइसक्यो महाधिवेशन, तपाईँको दावेदारी केमा छ?
0: हजुर हजुर, मुख्य कुरा त पार्टीको कुरा, देशकै कुरा मुख्य कुरा रहन्छ। मेरो उम्मेदवार त छँदै छ, म नेपाली काँग्रेसमा लामो समयदेखि राजनीति गरेर आएको हुँदा म योभन्दा दुई पटक अगाडि केन्द्रीय सदस्य भइसकेको व्यक्ति हुँ। अब म सहमहामन्त्रीको तयारी गरेर अगाडि बढ्दैछु नेपाली काँग्रेसमा, एउटा चाहिँ सहमहामन्त्रीको क्लस्टरमा सहमहामन्त्री लड्दैछु। सबै देशभरिका साथीहरू, जुन रेडियो सुनिरहनु भएका साथीहरू, नेपाली काँग्रेसका नेता साथीहरू सबैलाई आग्रह गर्न चाहन्छु, अनुरोध गर्न चाहन्छु, तपाईँको साथ सहयोगको अपेक्षा राखेको छु भन्न चाहन्छु।
1: भने सहमहामन्त्रीमा तपाईँको दावेदारी छ, तपाईँ ब्याक हुनुहुन्न होइन त?
0: एकदमै ब्याक हुन्न, म सहमहामन्त्रीमा स्पिडली अगाडि बढिसके, मेरो उम्मेदवारी कुनै किसिमले ब्याक हुँदैन।
1: र तपाईँलाई बेस्ट अफ लक, थ्याङ्क यू भेरी मच समयका लागि।
0: थ्याङ्क
1: यू। प्रतिमा गौतम नेपाली कंग्रेस किन्ने थियो आदरणीय श्रोता। नेपाली बसमा छोटो विश्राम लिन्छौ, विश्रामपछि पुनः उपस्थित हुनेछौ।
2: होइन, के भयो? किन बन्द भएको गाडी?
3: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको हो, बन्द भएको भइछ।
2: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
3: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
2: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जैसी पन्धेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइट ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक्साइट ब्याट्री राखिहाल्नु त?
3: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
4: एक्साइट ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइट ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
5: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
4: हामी कहाँ एक्साइट ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिम्नी, गिजर, हिटर, एनएसटार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल, वालिङ 8 जैसे पन्धेरा। प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
5: फोन नम्बर 0364145502, मोबाइल 98560405502 र 98460551401।
6: स्कूल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो, भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
5: त्यति कुरा माने यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ 8 नयाँ बजारको पोसाक बगैँचामा, सबै सामान त्यही पाइन्छ।
6: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अरर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
5: पोसाक बगैँचा, वालिङ 8 नयाँ बजार। प्रोप्राइटर प्रकाश अर्याल, मोबाइल 98560308029।
7: हजुर बुवा, यो पाली त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो, धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
8: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो, अब चिन्ता नगर, वालिङ 8 कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोबेट सेन्टरमा जाऊ त बाबु।
7: वाह, यो त मैले खोजेको ठाउँ रहेछ, कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
8: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर का चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
9: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पक्षीहरूको लागि दाना साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
10: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
9: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ आठ कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847029866।
11: पर्वत जाने गेट, सहारा एग्रोभेट।
12: वाह, तिम्रो यो कोटको फिटिङ कति उत्कृष्ट छ, कहाँ बनायौ?
13: धन्यवाद तिमीलाई, राम्रो लाग्यो। यो त मैले वालिङ नौ भुम्रेमा रहेको युनिक सटिङ सुटिङ टेलरिङ वालिङ नौ भुम्रेमा सिलाएको। त्यहाँ त अहिले विशेष अफर चलेको रहेछ नि।
12: हो र, मेरो पनि दाईको बिहे छ। दाईलाई बिहेमा चाहिने दुलाको दौरा सुरुवाल, कोट प्यान्ट, बाबा अनि भाइहरूलाई चाहिने कोट प्यान्ट पनि सबै त्यही सिलाउन अर्डर दिनु पर्ला।
14: हजुर, हामीले कोट प्यान्ट सिलाई सहितमा असोज 15 कार्तिक 15 गतेसम्म विशेष अफरमा कोट प्यान्टको कपडा सिलाई सहित मात्र 6500 र चेक कोटको कपडा सिलाई सहित मात्र 5000 रुपियाँमा इन्डियन ब्रान्डेड क्वालिटीको कपडामा आकर्षक कोट प्यान्ट सिलाई गरिएको छ।
12: तपाईँहरू पनि पर्फेक्ट सिलाई सहित आकर्षक देखिन तथा विशेष सुटमा कोट प्यान्ट सिलाउन चाहनुहुन्छ भने आजै सम्पर्क गर्नुहोला।
13: युनिक सटिङ सुटिङ टेलरिङ, वालिङ नौ भुम्रे, प्रोप्राइटर प्रकाश परियार र मुना परियार।
12: मोबाइल 9841 63790 र 9811 29062।
15: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
16: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ। अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
15: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ आठ VIP टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
16: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका, साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
15: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
16: हाम्रा सेवाहरू:
15: दाँत तथा मुखको परीक्षण,
16: दाँतको एक्सरे,
15: दाँत सफा गर्ने,
16: दाँत टल्काउने,
15: मुख गनाउने समस्याको उपचार,
16: दाँत रङको सिमेन्ट भर्ने,
15: दाँतको जरेदेखिको उपचार,
16: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
15: साधारण दाँत निकाल्ने,
16: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
15: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
16: गिजाको शल्यक्रिया,
15: कृत्रिम दाँत राख्ने,
16: दाँत रङको वा मेटल खुल लगाउने,
15: बच्चाहरूको दाँतको विशेष उपचार
16: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
12: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
15: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ आठ VIP टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
16: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0638590025, मोबाइल 9860478822। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सक सँग मात्र उपचार गर्ने बानी बसालौं।
17: रेडियो आदिखोला 105.4।
18: विधानमा लिपिबद्ध गरेर हामीको हाम्रो लागि ढोका खोलेको छ, त्यसलाई हामीले स्वागत गर्दै र हाम्रो उम्मेद्वारहरू पनि हामीले प्रस्तुत गरेका छौँ।
1: अब अहिले विदेशमा गएको मान्छे कंग्रेसको केन्द्रीय सदस्यको उम्मेद्वार बन्न पाइएला बनाउला भनेर सोच्नु भएको थियो जीवनकालमा?
18: थिएन, विद्यार्थी कालमा राजनीति गरियो, पक्कै पनि राजनीतिबाट केही फर्को मारिएला अगाडि बढिएला भन्ने थियो। चाहेर नचाहेर, रहरले कहरले, बाध्यताले अथवा व्यवस्थाले, जेसुकै भनौँ, आफ्नो आफ्ना परिस्थिति सबैसँग हुन्छन्। त्यो बाहिर गइयो, बाहिर जाँदै गर्दा धेरै वर्षको त्यहाँको बसाइमा पनि हामीले त्यहाँका जनसंस्थितिहरूलाई चलायमान गराएर हामीले सक्रिय भयौँ। पार्टीको निष्ठा, पार्टीको आदर्शप्रति हामी सधैँ सदैव सक्रिय रह्यौँ। त्यसै सवालमा अहिले विशेष महाधिवेशन हामीले पटक पटक यो मुद्दाहरू उठाइरहेका छौँ. हामीले 12 महाधिवेशनदेखि भाग लिएर आएका छौँ. पटक पटक हामीले पार्टीमा यो मुद्दा उठाउँदै गर्दा पनि विधानमा संशोधन हुन सकेको थिएन. विशेष महाधिवेशनबाट यो संशोधन भइसकेपछि अहिले अत्यन्तै उत्साहित र हर्षित छौँ हामी र एकदमै हाम्रो पनि हिजो द्वन्द्व पीड़ितदेखि लिएर लामो समयमा लामो आफ्नो जीवनकाल यात्रामा चाहिँ उन साथीहरूले चाहिँ धेरै राजनीति भोटाहरू फटाउनु भएको छ. विदेशमा बसे तापनि उहाँहरूले आफ्ना आस्था र निष्ठा कहिले पनि मार्न सक्नुभएको धेरै परिवर्तनहरू भए पनि हाम्रो लागि पार्टीको नेपाली काँग्रेसको चारतारा झण्डा नेपाली काँग्रेसको आदर्श मूल्य र मान्यता नै सर्वमान्य हुन् यसैले आत्मसात गरेर हामी बस्दै गर्दा र यो अहिले धोका खोल्दै गर्दा हामी अत्यन्तै खुसी छौँ अत्यन्तै उत्साहित छौँ.
1: बेल्जियममा कस्तो छ नेपाली काँग्रेसको स्थिति? डायस्पोरामा तपाईँहरूले कसरी चाहिँ पार्टीलाई चाहिँ साथ सपोर्ट गरिरहनु भएको छ?
18: अवश्य पनि राम्रो छ. बेल्जियम नेपाल भन्दा पनि लगभग 3 गुणा सानो देश हो. सानो देश हो तथापि पनि त्यहाँ 15-16 हजार नेपालीहरूको उपस्थिति छ. नेपालीहरू बस्छन् त्यहाँ. बस्दै गर्दा सबैभन्दा अहिले डायस्पोरामा बेल्जियममा मात्रै होइन समग्रमा पनि लोकतान्त्रिक आस्था र मूल्य र मान्यता राख्ने साथीहरू बढी हुनुहुन्छ. बेल्जियममा हाम्रो संगठन अत्यन्तै सक्रिय छ जसले गर्दा हाम्रो संगठनले अगाडि बढाएका साथीहरू नै एनआरएनमा पनि गैरावासीय नेपाली संघमा पनि उहाँहरूकै प्रतिनिधित्व हुन्छ. जस्तै निवर्तमान गैरावासीय नेपाली संघको बेल्जियमको पनि म पनि अध्यक्ष हुँ. त्यहाँ पनि पार्टीले मलाई प्रस्तुत गरेको थियो. एकदमै नेपालीहरू र विशेष गरी नेपाली काँग्रेसको प्रभुत्व डायस्पोरामा एकदमै राम्रो छ.
1: अब संसारभरि नेपाली कंग्रेसका समर्थकहरू कार्यकर्ताहरू शुभेच्छुकहरू पनि छन् होइन व्यापक रूपमा त्यसो भए?
18: अवश्य अवश्य पनि.
1: अब नेपालमा आउनु भएको छ, नेपाली कंग्रेसको जुन किसिमको हालत हेर्नु भएको छ अहिलेको स्थितिमा, तीनटा चिरामा छ विभक्त छ नेपाली कंग्रेस अहिले हेर्दाखेरि. शेरबहादुर देउवा पक्षले चाहिँ अलगै महाधिवेशन गर्दैछ, भोलिबाट नयाँ गगन थापा नेतृत्वको महाधिवेशन, आधिकारिक कंग्रेसको महाधिवेशन व्यापक रूपमा हुँदैछ, शेखर कोइरालाहरू नोट अफ डिसेन्ट भएर चाहिँ तटस्थ बस्नु भएको छ. चित्त दुख्दैन, दुःख लाग्दैन कंग्रेस यस्तो हुँदा?
18: दुःख लाग्छ अवश्य पनि. समग्र कांग्रेसलाई जुन एउटा घर हो मूल घरमा फर्किनु हुन सर्वप्रथम म हार्दिक आग्रह गर्न चाहन्छु. आदरणीय अग्रज नेताहरूदेखि लिएर साथीहरू समकक्षी अग्रज सम्पूर्णलाई म हार्दिक अनुरोध गर्न चाहन्छु. तर अहिले के हुन्छ भने हरेक पार्टीमा अथवा विधान देशको मुलुकको संविधानले देश बाँधेको हुन्छ, विधानले पार्टी बाँधेको हुन्छ, एउटा विधिले घर बाँधेको हुन्छ. पार्टीको विधि विधान प्रक्रिया र पद्धति भन्दा माथि कोही पनि व्यक्ति छैन. हामीले यहाँ नेता हेरेका छैनौँ, नीति हेरेका छौँ, हामीले विचार हेरेका छौँ. विचार र नीतिलाई नेपाली काँग्रेसको जुन विचार र नीति छ त्यो विचार र नीतिलाई बोक्ने नेतालाई हामीले त्यसको पछाडि लाएर हामी लागेका छौँ. अहिले गगन थापाको नेतृत्वले त्यो नीति र त्यो विचार बोकेको हुनाले हामी यहाँ छौँ र विशेष महाधिवेशन मार्फत आएको नेतृत्वलाई मान्दिन भन्ने छुट कसैलाई पनि छैन. किनभने उहाँहरू नै त्यही अग्रज नेताहरू नै हुनुहुन्छ जसले हिजो विधानमा लिपिबद्ध गरेर विधानको त्यो धारामा किन राखिया छ यदि विशेष महाधिवेशनको प्रावधान थिएन भने. विशेष महाधिवेशनको प्रावधान भइसकेपछि त्यो प्रावधानबाट त्यो प्रक्रियाबाट एकदमै तपाईँको मोर देन 60-70% को उपस्थितिमा चाहिँ महाधिवेशन हुँदै गर्दा विशेष महाधिवेशन हुँदै गर्दा त्यो नेतृत्वलाई मान्दैन भन्ने छुट कसैलाई पनि छैन. व्यक्तिगत रूपमा को कहाँ बस्नुभयो, कसले बैठक राख्नुभयो, कहाँ चारतारा झण्डाको दुरुपयोग गर्नुभयो त्यो उहाँहरूले जान्ने कुरा हो. तर हामीले जहाँ पार्टी छ, जहाँ काँग्रेस छ, जहाँ चारतारा छ, जहाँ रुख छ हामी त्यही नै हुन्छौँ. सच्चा काँग्रेस, इमान्दार काँग्रेस, निष्ठावान काँग्रेस पार्टीको आधिकारिक लाइनमै हुन्छ र हामी त्यही.
1: तपाईँको विदेश गइसकेका मान्छे पनि किन पार्टी चाहिँ छोड्दैनन्, किन पार्टीमै आबद्ध भइरहन्छन्, यो कस्तो खालको माया हो?
18: अवश्य पनि हामीले जुन विद्यार्थी कालदेखि हामीले सिक्यौं, जुन एउटा बीपी कोइरालाले परिमार्जन गरेको, बीपी कोइरालाले प्रतिपादन गरेको यो पार्टी, उहाँको विचार र निष्ठा, यति ठूलो लोकतान्त्रिक पार्टी, यति ठूलो इतिहास बोकेको पार्टी जसले नेपाली जनतालाई रैतीबाट जनता बनायो, नेपाली जनताको लागि प्रजातन्त्र प्राप्तिको लागि धेरै शहीदहरू जन्मायो, नेपाली काँग्रेसले लोकतन्त्रदेखि संविधान निर्माणदेखि संविधान कार्यान्वयनदेखि लिएर देशका ठूल्ठूला ऐतिहासिक निर्णयहरू, ऐतिहासिक जुन सफलताहरू प्राप्त गरियो त्यो नेपाली काँग्रेसको नेतृत्वमा भयो, ऐतिहासिक जनआन्दोलनदेखि लिएर सबै कुराहरू भने नेपाली काँग्रेस यति ठूलो र यति दूरदर्शी पार्टी हो, यति त्याग गरेको पार्टी हो, यति भटाएको पार्टी हो. यो पार्टीमा साँच्चीकै ठूलो एउटा सबभन्दा ठूलो एउटा लोकतन्त्र छ. दोस्रो कुरा, यो पार्टीमा बोल्न पाइन्छ, वाक स्वतन्त्रता छ. तेस्रो कुरा, यो पार्टीमा नेतृत्व चयन गर्न पाउँछौ हामीले स्वतन्त्र रूपमा र यो यो यो अर्को स्वतन्त्रता छ. त्यस चौथो कुरा, हामी यसमा सबै खालका जेन्डीदेखि लिएर युवादेखि दलितदेखि महिलादेखि लिएर पिछडिएको वर्गदेखि लिएर अग्रज वृद्धहरूदेखि लिएर सबैलाई समेट्न सक्ने पार्टी हो. यस कारणले यति ठूलो अभ्यास भएको पार्टी, यति ठूलो लोकतान्त्रिक पार्टी छोडेर मलाई लाग्छ म मात्रै होइन बुझेको काँग्रेस राजनीतिलाई अलिकित नजिकबाट हेरेको कुनै पनि नेपाली नागरिक यही पार्टीमा सामेल हुने चाहिँ अन्त जाँदैन जस्तो लाग्छ.
1: अब अहिले तपाईँको उम्मेदवारी केमा छ यतिखेर?
18: अहिले मेरो उम्मेदवारी बाहिरबाट हामीलाई पदाधिकारीमा छुट छैन, मात्र केन्द्रीय सदस्यमा छ। पाँच महादेशबाट एक एकजना खुला र त्यसपछि एकजना महिला कोटा छ डायस्पोराबाट। मैले खुलामै दिने विचार थियो, म यो आरक्षण कोटामा पनि आउन मलाई मन थिएन। तथापि पनि हाम्रा अग्रज दाईहरू युरोपबाट, म युरोपबाट छु अहिले, युरोपबाट एकजना मात्रै आउँदै हुनुहुन्छ, आउन पाइन्छ। त्यसै गरी चाहिँ त्यसबाट चाहिँ अग्रज दाईहरू पनि त्यहाँ भएको हुनाले मैले उहाँको राजनीतिलाई चाहिँ एकदमै मैले सक्दिनँ, हुँदैन, मैले सम्मान गर्नुपर्छ भनेर म त्यही महिला कोटामा जाँदैछु।
1: तपाईँको उम्मेदवारीका आधारहरू के हुन्? किन तपाईँ केन्द्रीय सदस्य हुने? तपाईँलाई किन विजय गराउने केन्द्रीय सदस्यमा?
18: अवश्य पनि किन हो भने म 2044 सालमा, म भर्खरै 13-14 वर्षको उमेरदेखि विद्यार्थी आन्दोलनमा लागे। 46 सालको ऐतिहासिक जनआन्दोलनमा म आन्दोलनमा होमिएँ, चितवनबाट म होमिएको थिएँ, जहाँ पहिलो शहीद गणेश पौडेल चितवनले जन्माएको थियो। 48 सालको आम निर्वाचनमा बुथमा एजेन्ट भएर बस्दै गर्दा म सक्त, त्यतिखेर माओवादी थिएन, मसालबाट म सक्त घाइते भएँ। 50 सालमा नेविसन चितवन जिल्लाको म सचिव भएँ। 54 सालमा चितवन जिल्लाको संस्थापक तरुण दलको सदस्य भएँ। त्यसै गरी तरुण महिला परिचालन युवा परिचालन समितिको म केन्द्रीय उपसंयोजक हुँदै म विदेश गएँ। जनसङ्घ समिति बेल्जियमको सभापति, निर्वाचित सभापति भएँ। ग्लोबल्ली म एकजना मात्रै केटी निर्वाचित सभापति थिएँ, जहाँ 45-46 देशमा। त्यसै गरी म 13 महाधिवेशनमा महाधिवेशन पर्थे नै, 13-14 र अहिले 15 गर्दै गर्दा महासमिति सदस्य निर्वाचित भएर आएको छु। र पार्टीको झण्डालाई विदेशमा बसेर पनि कति राजनीति परिवर्तन भए, उतार चढाव भए, तर मेरो मनमा मेरो संकल्प, मेरो विचार र मेरो आस्था कहिले पनि परिवर्तन हुन सकेन। त्यही कांग्रेस, त्यही राजनीति, त्यही चारतारे झण्डा, त्यही रूख, बीपीको त्यो निष्ठा, त्यो आदर्शलाई आत्मसात गरेर म अनवरत रूपमा लागे। मैले 3 वर्षको बच्चा च्यापेर हिँड्नेदेखि लिएर युरोपमा संगठन विस्तार गर्न लागे। मेरो लगानी पनि यो पार्टीमा छ, यो पार्टीप्रति मेरो यति माया छ भने म किन नआउने थिएँ देशवासीमा? जुन अहिले मलाई त्यो छुट दिएको छ भने त्यो छुट मैले पाउँदै गर्दा म किन नआउँ? यस कारण मेरो उम्मेदवारी छ।
1: अब तपाईँका एजेन्डाहरू के छन्, के भन्नुहुन्छ, कस्तो खालका एजेन्डाहरू लिएर तपाईँको उम्मेदवारी छ?
18: अवश्य पनि अब एजेन्डाहरू त समग्रमा अब मेरा पृथक एजेन्डा अथवा मैले छुट्टै धेरै उता कडावै गरिहाल्न सक्छु र म एउटा व्यक्तिले केही पनि ठूला गफ गर्न मिल्दैन। एजेन्डाहरू मेरा यस्ता छन्, जहाँ महिलाहरूलाई अगाडि बढाइयोस्, नेतृत्वमा महिलाहरू ल्याइयोस्, निर्णायक तहमा महिलाहरूलाई पुर्याइयोस्। यो समाज तपाईँ हाम्रो यही समाज हो, हरेक क्षेत्रमा महिलाहरूको नेतृत्वलाई अथवा महिलाहरू निर्णायक तहमा पुग्दै गर्दा, महिलाहरू फर्स्टमेन हुँदै गर्दाखेरि पनि, फर्स्ट पर्सन हुँदै गर्दा पनि अपक्ष भएको समाज पनि हाम्रो समाज हो। अझै पनि महिलाहरूलाई सबल र सक्षम रूपमा अगाडि जाओस् भन्ने खालको आँखा हाम्रो समाजमा छैन। महिलाहरूलाई त्यो तहमा ल्याउनको लागि र बालबालिका, विशेष गरी बालबालिकाको क्षेत्रमा मैले हिजो सामाजिक संस्था मार्फत पनि, म यो अलिकति असहाय अशक्तहरूको क्षेत्रमा पनि मैले काम गरेको हुनाले, बालबालिकाहरूको क्षेत्रमा हामीले महिलाहरूलाई चाहे काङ्ग्रेसको क्षेत्रबाट, चाहे अन्य क्षेत्रबाट अरू पार्टीको महिलाहरू पनि आउनु होला, समग्र नेपाली महिलाहरूले एउटा यस्तो सशक्तिकरणको आवाज ल्याउँ जहाँ बालबालिका, जुन हाम्रो देशमा 3 वर्षको बालिका पनि सुरक्षित छैनन् भने, त्यस्ता बालबालिकादेखि लिएर नेपाली काङ्ग्रेसलाई साँच्चीकै एउटा नवीन काङ्ग्रेसलाई अगाडि बढाउँदै, परिवर्तित काङ्ग्रेस, भोलि मुलुकको लागि एउटा नयाँ एजेन्डा लिएर अगाडि बढ्न सक्ने काङ्ग्रेस र संकल्प सहितको एउटा नयाँ नेतृत्वमा लिएर आएर अगाडि बढ्न सकेर महिलाहरूलाई पनि त्यो निर्णायक तहमा, र अहिले हामी आरक्षण कोटामा सीमित होला, तर भोलि सभापति लड्न सक्ने पनि हाम्रो आँट हुन सक्छ, क्षमता, दक्षता, योग्यता, हाम्रो जे हाम्रो आफ्नो तहबाट हामी भ्याउन सक्छौँ त्यो ठाउँमा हामी पुग्नुपर्छ र पुग्नुपर्छ। र लोकतान्त्रिक अभ्यास बोकेको र लोकतन्त्रमा सबै छुट भएको सभापतिदेखि लिएर सबै तहमा हामी उठ्न सक्ने पार्टीगत स्वतन्त्रता भएको पार्टी नेपाली काङ्ग्रेस भएको हुनाले यिनै एजेन्डाहरू सहित म अगाडि बढेको छु।
1: जाँदा जाँदै के भन्न चाहनुहुन्छ नेता कार्यकर्ताहरूलाई, महाधिवेशन प्रतिनिधिहरूलाई जो काठमाडौँ आइपुग्नु भएको छ, आउँदै हुनुहुन्छ देश विदेशबाट आउनुभएकाहरूलाई चाहिँ?
18: समग्र नेपाली काङ्ग्रेसका अग्रजीहरू, आदरणीय नेताजीहरू, समकक्षी साथीहरू र डायस्पोराबाट आउनुभएका, जनसङ्घ समितिबाट 15 महाधिवेशनमा भाग लिन उत्साहपूर्ण आउनुभएका समस्त साथीहरूलाई हार्दिक जय नेपाल। र म के भन्न चाहन्छु भने आज एउटा तपाईँहरूको छोरी, चेली, बहिनी, दिदी, भाउजू, भतिजी जेसुकै भन्नुहोस्, म एउटा नेपाली काङ्ग्रेसको 15 महाधिवेशनको निर्वाचनमा म होमिएको छु। तपाईँहरूको साथ, सहयोग, सल्लाह, सुझाव र समर्थनको लागि म अपेक्षा गरेको छु। त्यो मलाई जिल्लाबाट, 77 जिल्लाबाट पुराना काङ्ग्रेसहरूले मलाई चिन्नु होला। बीचमा जति मेरो ग्याप भयो, त्यो बीचमा नचिन्ने साथीहरूले पनि, जेनजीहरूले पनि, यो पुरानो नेविसङ्घबाट आएको, त्यतिखेरको म जेनजी नै हो, नेविसङ्घबाट आएको एउटा राजनीति बुझेर अथवा विदेशमा बस्दै गर्दा फेरि पनि आफ्नो पार्टी र आस्थाप्रति निष्ठावान भएर, प्रतिबद्ध भएर, चाहिँ अडिएको एउटा एउटा लेडीजलाई एउटा लेडीलाई एउटा नारीलाई डायस्पोराबाट आउँदै गर्दा एउटा मूल्य र मान्यता राखेर तपाईँहरूले मलाई एक मत दिएर विजय गराउनु हुन हार्दिक अनुरोध गर्दै यो नेपाली काँग्रेस 15 महाधिवेशनबाट साँच्चीकै युगान्तकारी काँग्रेस परिवर्तित काँग्रेस भोलि मुलुकलाई समृद्ध नेपाल बनाउन सक्ने काँग्रेस दीर्घकालीन पार्टी यही हो नेपाली काँग्रेस यो काँग्रेसलाई आमूल परिवर्तन सहित हामी सबैले काँग्रेस राम्रो बनाउनुपर्छ एकजुट हुनुपर्छ एकता काँग्रेस एकताको महाधिवेशन गराउनुपर्छ भनेर त्यो संकल्प सहित सबै आइदिनु होला धन्यवाद जय नेपाल
1: सीता सापकोटाजी यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु नमस्कार
18: यहाँलाई पनि धेरै धेरै धन्यवाद हस् थ्याङ्क यू
1: वाउ त्यो सीता सापकोटा नेपाली कंग्रेस नेत्री आदरणीय श्रोता नेपाली बसमा छोटो विश्राम छ विश्रामपछि पुनः उपस्थित हुनेछ
19: छाया क्षेत्र फार्मेसीमा डाक्टर आउने सूचना यही असोज 17 गते शनिबारका दिन स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर रिचा श्रेष्ठ आउँदै हुनुहुन्छ यदि महिलाहरूमा तल्लो पेट दुख्ने ढाड दुख्ने सेतो पानी बग्ने पिसाब फेर्न गाह्रो हुने आँखस्ने छिनछिनमा पिसाब लाग्ने छिलाउने महिनावारीमा गडबडी लामो समयसम्म गर्भ नरहने गर्भ तुहिने गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेकजाँच गरी स्वास्थ्य लाभ लिन सक्नुहुने
20: पुनश फोनबाट समेत नाम दर्ता गर्न सक्नुहुनेछ सम्पर्क स्थान छाया क्षेत्र फार्मेसी वालिङ खेल मैदान जाने बाटो फोन 0363-441-44 मोबाइल 98-560-81-173
19: स्मरण रहोस् डाक्टर आउने दिन यही असोज 17 गते शनिबार भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय स्याङ्जाको अनुरोध यस भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय स्याङ्जाले जिल्लाका सबै स्थानीय तहहरूमा

0: तर अहिले गगन थापाले चाहिँ सबैले समावेशी ढंगले विधान परिवर्तन गरेर युवाहरूलाई चाहिँ नेतृत्वमा ल्याएर चाहिँ कंग्रेसलाई अलिकति एक ढिक्का बनाउने प्रयत्न त गर्नुभएको छ होइन?
1: होइन, पार्टीलाई पार्टीको क्रियाशील सदस्यलाई बढ़ाउने क्रममा उहाँले जुन प्रयत्न गर्नुभएको छ, युवा जेएनजी उमेर समूहका विभिन्न क्लस्टरहरूमा विशेषज्ञता भएका व्यक्तिहरूलाई पनि उहाँले अटाउने प्रयत्न गर्नुभएको छ, यो राम्रो कुरा छ। तर पनि उहाँले के गर्न सक्नु भएन भन्दाखेरि, जुन चाहिँ चुनदेवीमा जम्मा भएको कंग्रेस छ, त्यो कंग्रेसलाई सामूहिक रूपमा भित्र्याउने वातावरण निर्वाह गर्न सक्नु भएन। उहाँले एउटा आंशिक रूपमा केही व्यक्ति व्यक्ति झुण्ड झुण्ड तानेर चाहिँ के अरे कंग्रेसमा तान्ने प्रयत्न चाहिँ गर्नुभयो। तर हामी के ठान्थ्यौं भन्दाखेरि, नेपाली कांग्रेसको सभापतिको एउटा ठूलो छाती होस्, त्यसले असन्तुष्ट पक्षहरूलाई पनि सहभागी गराउन सकोस् भन्ने चाहेका थियौं। हुन सक्छ अब कमजोरी गगन थापाजीसँग छ कि अथवा शेरबहादुरसँग रह्यो कि, त्यो इतिहासले मूल्याङ्कन गर्नेछ। अहिलेको सन्दर्भमा भन्नुपर्दाखेरि, हामी दुईटा कंग्रेसका समानान्तर अधिवेशनहरू भएको हुनाले कतै नेपाली कांग्रेस अब सत्ताबाट विमुख हुने अवस्थामा त पुग्ने हो कि भन्ने एउटा आशंका आम नेपाली कांग्रेसमा, शुभचिन्तकहरूमा र यसका जानकारहरूमा एउटा आशंका बढ़िरहेको अवस्था चाहिँ हो।
0: अब सरकारको कुरा गरौं, प्रधानमन्त्री सुमित्रा संघमा सम्बोधन गरेर फर्किनु भयो, उहाँको चाहिँ एक किसिमको चर्चा छ नै, किनभने नेपाल निकै ठूलो महाविपत्तिबाट अहिले पनि गुज्रिरहेको छ। आवासको पुनर्निर्माण, पुनर्वासको पुनर्निर्माणको चाहिँ अझै पनि केही खालको तयारी छैन। दशैं मुखमा आउँदैछ, आफन्त प्रियजनहरू गुमाएकाहरूका पीड़ा एकातिर छन्, होल्डिङ सेन्टरमा अझै बस्नुपर्ने बाध्यात्मक परिस्थिति छ। यो समग्र कुरालाई चाहिँ प्रधानमन्त्रीको पर्फर्मेन्स चाहिँ कस्तो रह्यो?
1: होइन, यो पनि त्यस्तै रह्यो। यो पनि करिब करिब दुई तिहाईको सरकार, जनताले धेरै आशा गरेको सरकार, युवाहरूको सरकार, विद्रोहबाट स्थापित भएको सरकार, तर सरकार कुदिरहेको देखिन्छ। सरकार पैणाम आउने गरी सरकारले काम गरेको देखिँदैन। सरकारले ब्युरोक्रेसीमा अत्यधिक हस्तक्षेप गरेको भन्ने कुरा आएको छ, राज्यका निकायहरूमा हस्तक्षेप गरेको भन्ने कुरा आएको छ, सरकारले संसदप्रति सरकार जवाबदेही भएको छैन भन्ने कुरा आएको छ, र सरकारले मलाई लाग्छ पार्टी र सरकार बीच नै आन्तरिक तालमेल भएको छैन भन्ने कुरा आएको छ। यी कुराले कता कता निराश फेरि एउटा चाहिँ के अरे सरकारको कार्यशैलीको कारणले एउटा आम नागरिकमा एउटा निराशको वातावरण सिर्जना भएको छ। मलाई लाग्छ सरकार छ महिनामा सरकार एउटा सफलताको बिन्दुमा पुग्छ भन्ने कुरा त होइन, तर छ महिनाले सरकारले गरेका काम कारवाहीहरू कसरी अगाडि बढ्छन् भन्ने कुराको मूल्याङ्कनको आधार हो। तर हामी त्यो छ महिनामा सन्तुष्ट हुन सक्ने गरी सरकारले काम गरेको देखिरहेको छैनौ, यो विडम्बनाको विषय हो।
0: होइन, अब यो त जनताको सरकार हो, होइन, जनताले अझै पनि यसलाई पत्याएका छन्, किनभने अब सुशासन यो देशमा ल्याउनु पर्छ। युवाहरूको चाहिँ संगठित भएर जुन जयन्ती विद्रोह भयो त्यस पछाडि आएको यो सरकार, 73 जनाले त बलिदानै दिनु परेको छ, होइन, गोली लागेर चाहिँ होइन मृत्युवरण गर्नु परेको छ, कतिपय अंगभंग पनि छन्, अब पनि देशमा परिवर्तन हुन सकेन, अब पनि यस्ता छाउसनकहरू देखिन सकेनन् भने नेपालको दुर्भाग्य भनौं वा चाहिँ यो दुर्गति त निकै ठूलो अप्ठ्यारो परिस्थितिमा फस्ने देखियो नि त डाक्टर साहब।
1: किनकि हाम्रो विडम्बना हो, हामी नेपालीहरू राजनीतिक क्रान्तिमा राजनीतिक मुद्दाहरूमा धेरै अगाडि छौं, पटक पटक बलिदान दिएका छौं, आन्दोलन संघर्षहरू भइरहेका छन्, व्यवस्था परिवर्तन गरेका छौं, तर कार्यशैली हाम्रो चाहिँ परिवर्तन भएको छैन। हिजका सरकार भन्नुहोस् या आजको चाहिँ जेएनजी सरकार भन्नुहोस्, यी सरकारका चाहिँ कार्यशैलीमा कुनै पनि परिवर्तन आएको छैन। मलाई लाग्छ यो सरकारले ठोस रणनीतिका साथ परिपक्व विचार लिएर अगाडि बढेको छैन, प्रतिपक्षहरूलाई तर्साउने काम गरिरहेको छ, राज्यका निकायहरूलाई धम्काउने काम गरिरहेको छ, सुतिरहेका मान्छेहरूलाई राति उठाउने काम गर्छ, र के कारणले मैले उठाएँ भन्ने कुरा पनि उसले जनता समक्ष भन्न सक्दैन भने यो सरकारप्रति त नागरिकहरू जो लोकतन्त्रमा विश्वास गर्छन् ती त्यस्ता नागरिकहरू अहिले तर्सिरहेको अवस्था देखिन्छ। त्यसकारण के भनिन्छ भने नेपालमा लोकतन्त्रको एउटा सुन्दर पक्ष, उज्यालो पक्ष चाहिँ के हराउँदै गएको हो कि, कहीँ यो सरकारले पनि लोकतन्त्रको महत्वलाई नबुझ्ने हो कि, धेरै संसारका धेरै मुलुकहरूमा लोकतन्त्रकै माध्यमबाट तानाशाही व्यवस्थाको जन्म भएको हो, कहीँ हाम्रा चाहिँ नेतृत्वहरू त्यो चाहिँ के अरे अटोक्रेटिक सिस्टममा चाहिँ के अरे पद्धतिमा अगाडि बढ्न उद्धत हुन् कि, एउटा लोकतन्त्रवादीहरूलाई एउटा बहसको, चिन्ताको र छलफलको विषय भएको छ अहिले।
0: तर अब सरकारको अहिलेको रूप, प्रधानमन्त्रीको रूप वा प्रधानमन्त्रीको कार्यशैली, अस्ति चोलेन्द्र शमशेर जबरा पक्राउपछिको एउटा अर्को उत्पन्न परिस्थिति, यी यावत कुराहरूलाई जोडेर हेर्दा कसरी लिनुभएको छ?
1: होइन, त्यसकारण त भोलि भने चोलेन्द्र शमशेर जबरा हिज के कुन पोस्ट गाउन मतलब भएन, हिज उहाँ ठूलो एउटा न्यायपालिकाको प्रमुख हुनुहुन्थ्यो होला, तर अहिले चोलेन्द्र शमशेर जबरा रिटायर नेपाली नागरिक हो र एउटा नेपाली नागरिकलाई सुतेको अवस्थामा कुनै पनि सरकारले

0: त्यही होइन, शत प्रतिशत ल्याएको सरकारले पनि उठाउने ताकत राख्दैन। लोकतन्त्र भनेको चाहिँ के अरे, सबै नागरिकलाई बराबर न्याय हो, सबै नागरिकलाई निर्भयका साथ सुत्ने वातावरण हो, बोल्ने वातावरण हो। अहिले हामीले विडम्बना के देखिरहेका छौँ भने यो सरकार नागरिकहरूको आलोचना पनि सुन्ने चाहिने सामर्थ्य राख्दैन र नागरिकलाई बिना कारण र नागरिकलाई जबरजस्ती चाहिँ के अरे घरबाट उठाउँछ भनेपछि यो एउटा घटनाहरू होइनन्, धेरै घटनाहरू देखिरहेको छ। प्रवृत्ति यो सरकारको कार्यशैली र प्रवृत्ति लोकतान्त्रिक आचरण मूल्य मान्यता अनुसार छैन। यो एउटा ठूलो चिन्ताको विषय हो। हामी यो सरकार हिजो पनि हामीले खोजेका थिएनौ, अहिले पनि यो सरकारको विरोध गर्छौं र भविष्यमा पनि यस्ता प्रवृत्तिका सरकारहरू 100% मत दिएका सरकारहरूको पनि आलोचना गर्नुपर्ने लाग्दाखेरि
1: हस् डाक्टर यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार। उहाँ हुनुहुन्थ्यो डाक्टर भीषराज घिमिरे, राजनीतिक विश्लेषक, कानूनका जानकार, आदरणीय श्रोता। नेपाली बहसको समय सकिएको छ, खेम बम बिदा चाहन्छु। नमस्कार।

0: ए नानी त्यो पानी नपिउ त
1: किन र काका
0: त्यो पानी फोहोर छ
1: शुद्ध र फिल्टर गरेको पानी मात्र पिउने गरौ
2: सार्वजनिक हितका लागि रेडियो आदि खोला
3: सुन्नुहोस् न अहिले हाम्रो गर्नेमा 7 बजेको छ
4: यस समयको साथमा जेतु सुनसादी पसल भूषाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 घरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने
3: ठाउँ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है

0: नमस्कार। बिहान 7 बजेको आदि खोला खबरमा प्रविधि कक्षबाट अशोक सँग यहाँहरूलाई स्वागत छ। म आरती कुमार स्याङ्जा जिल्लाको पहिलो आवाज रेडियो आदि खोलाको समाचारमूलक प्रस्तुति आदि खोला खबर एफएम 105.4 मेगाहर्ज र www.radioadikhola.org बाट लगन गरेर संसारको जुनसुकै स्थानमा बसेर पनि हामीलाई प्रत्यक्ष रूपमा सुन्न सक्नुहुनेछ।
1: यस आदि खोला खबरको साथमा गरिमा विकास बैंक लिमिटेड सुरक्षित भरपर्दो बचत तथा आकर्षक ब्याज दरका लागि प्रतिबद्ध। हिमाल सुनचाँदी पसल उच्च क्वालिटीका आकर्षक गरगहनाहरू ग्यारेन्टीका साथ खरिद बिक्री असल तपाईँकै सुख दुःखको साथी हिमाल सुनचाँदी पसल वालिङ बजार स्याङ्जा।
0: आदि खोला खबर शुरू गरौं अहिलेसम्मका मुख्य खबरहरूबाट। नेपाली कांग्रेसको 15 केन्द्रीय महाधिवेशन अन्तर्गत स्याङ्जा क्षेत्र नम्बर 2 क्षेत्र तथा प्रदेशको मतदान सम्पन्न। महाधिवेशन प्रतिनिधिको मतगणना चल्दै प्रदेश अस्पताल स्याङ्जामा सब पोस्टमार्टम गर्दा तोकिए भन्दा बढ़ी शुल्क असुल गरेको भेटियो र पुतली बजार नगरपालिकाको आयोजनामा फोहोर मैला व्यवस्थापन सम्बन्धी एक दिने अभिमुखीकरण सम्पन्न। आदि खोला खबर अब विस्तारमा। नेपाली कांग्रेसको 15 केन्द्रीय महाधिवेशन अन्तर्गत स्याङ्जा क्षेत्र नम्बर 2 तथा प्रदेश ख र खको मतदान कार्य हिजो सम्पन्न भएको छ। हिजो बिहान 8 बजेबाट शुरू भएको मतदान कार्य निकै व्यवस्थित रूपमा सञ्चालन भएको थियो। वालिङ खेल मैदानमा भएको मतदान कार्यक्रममा कालीगण्डकी, चापाकोट, गल्याङ, वालिङ र भिरकोट गरी छुट्टा छुट्टै मतदान गर्ने ठाउँ विभाजन गरिएको थियो। यसअघि 13 गते मतदान कार्यक्रम गरिए पनि मतदान व्यवस्थित नभएको भन्दै स्थगित भएको थियो। यसअघि 13 गते खसेको मत पूर्ण रूपमा रद्द गरी पुनः मतदान भएको हो। मतदान कार्यक्रममा नेपाली कांग्रेसका शीर्ष नेताहरूको बाक्लो सहभागिता रहेको थियो। यहाँ क्षेत्रीय सभापतिका लागि नेत्र प्रसाद पाण्डे र अर्जुन प्रसाद खनालको प्यानल प्रतिस्पर्धामा रहेको छ। 1821 मतदाता रहेकामा 1753 मत खसेको नेपाली कांग्रेस स्याङ्जाले जनाएको छ। यसैबीच नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि खुल्लातर्फको जारी मतगणनामा 50 मतगणना हुँदा यो समाचार तयार पार्दासम्म भागवत प्रकाश मल्लले सर्वाधिक 39 मत प्राप्त गरी अग्रता कायम राख्नु भएको छ। उहाँलाई पछ्याउँदै अर्जुन प्रकाश अरियाल 34 मतका साथ दोस्रो स्थानमा हुनुहुन्छ भने केदार काफ्रेले 31 मत प्राप्त गर्नु भएको छ। यस्तै एसके पुरी र महेश भट्टराई दुवैले समान 27 मत प्राप्त गर्नु भएको छ भने खुमा प्रसाद अरियालले 26 मत ल्याउनु भएको छ। देवबहादुर खाँडेश्वरले 25 मत प्राप्त गर्दा गुरूप्रसाद भट्टराई र विष्णु पौडेल दुवैले समान 26 मत हासिल गर्नु भएको छ। त्यस्तै मोहन पाण्डे र छायाराम खनाल दुवैले 22 मत प्राप्त गर्दै अग्रपंक्तिको 11 स्थानसम्म उगट्न सफल हुन भएको छ। मतगणना कार्य अझै निरन्तर जारी रहेकाले अन्तिम नतिजा आउन बाँकी छ। यस्तै अन्य क्लस्टरको समेत मतगणना जारी रहेको छ। स्याङ्जाको पुतली बजार नगरपालिका 3 कुमाल गाउँ स्थित प्रदेश अस्पताल स्याङ्जामा सबको पोस्टमार्टम गर्दा तोकिएको शुल्क भन्दा बढ़ी रकम असुलिएको घटना सार्वजनिक भएको छ। अर्जुन चौपारी गाउँपालिका 4 सुनार टोलकी 35 वर्षीय सबिना सुनारको भीरबाट लडेर मृत्यु भएपछि सबको पोस्टमार्टम गर्ने क्रममा तोकिए भन्दा बढ़ी रकम असुलिएको हो। पोस्टमार्टमका क्रममा सबलाई आईसीयूमा राख्ने सहित 1000 रूपियाँको रसिद काटेर शुल्क लिने गरिएको भए पनि सुनारको सब पोस्टमार्टम गर्दा 3750 रूपियाँ लिएको बताइएको छ। भदौ 29 गते भीरबाट लडेर सुनारको मृत्यु भएको थियो। उहाँको शवको भदौ 30 गते प्रदेश अस्पताल स्याङ्जामा पोस्टमार्टम गरिएको थियो। अस्पतालमा कार्यरत प्रहरी हवलदार शमशेर आलम खानले लाग्ने शुल्क भन्दा 2750 रूपियाँ बढ़ी मागेको र कम रकमको रसिद दिएपछि घटना बाहिरिएको हो। शवको पोस्टमार्टममा तोकिए भन्दा बढ़ी रकम लिएको भन्दै मृतकका जेठाजीका छोरा दीपक विकले उजुरी गरेपछि प्रशासनले घटनाबारे अनुसन्धान अघि बढ़ाएको छ। अस्पतालमा कार्यरत प्रहरी हवलदार खानलाई जिल्ला प्रहरी कार्यालयले जिम्मेवारीबाट हटाएर कार्यालयमा तानेको छ। दोषी ठहर भए कानून बमोजिम कार्यवाही गरिने प्रमुख जिल्लाधिकारी निराजन घिमिरेले बताउनुभयो। प्रज्ञा घिमिरेले दुःखमा रहेका परिवारप्रति सहानुभूति दिनुपर्ने अवस्थामा तोकिएको भन्दा बढ़ी रकम असुल गर्नु गलत भएको बताउनुभयो। अस्पतालमा पोस्टमार्टम बापत 1000 रूपियाँ अस्पताल अस्पताल व्यवस्थापन समितिको निर्णय अनुसार लिने गरिएको प्रदेश अस्पतालका प्रमुख डाक्टर सुप्रिया पौड्यालले बताउनुभयो। तर तोकिए भन्दा बढ़ी रकम लिएको विषयमा अनुसन्धान भइरहेको बताउनुभयो। प्रदेश सरकारको स्वास्थ्य ऐनमा पोस्टमार्टम बापत शुल्क लिने व्यवस्था उल्लेख नभए पनि सेवा शुल्क परिमार्जन समितिले 2079 चैत र 26 गते पोस्टमार्टम बापत 1,000 रूपियाँ लिने निर्णय गरेको थियो। पुतली बजार नगरपालिकाको आयोजनामा फोहोर मैला व्यवस्थापन सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम बिहिबार नगरपालिकाको सभाहालमा सम्पन्न भएको छ। कार्यक्रममा नगर प्रमुख तुलसीराम रेग्मीले स्वच्छ र सुन्दर पुतली बजार निर्माणका लागि फोहोर मैला व्यवस्थापनलाई प्राथमिकताका साथ अघि बढ़ाउनु पर्ने बताउनुभयो। वहाँले फोहोर व्यवस्थापन नगरपालिकाको मात्र जिम्मेवारी नभई प्रत्येक नागरिक घर परिवार टोल र समुदायको साझा दायित्व भएको उल्लेख गर्नुभयो। नगर प्रमुख रेग्मीले फोहोरको उचित वर्गीकरण व्यवस्थापन तथा नागरिक सचेतनामा जोड़ दिँदै घरबाटै कुहिने र नकुहिने फोहोर छुट्याउने बानीको विकास गर्नुपर्ने बताउनुभयो। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत प्रदीप चन्द्र सुवेदी, कोष तथा लेखा नियन्त्रक कार्यालयका आन्तरिक लेखा परीक्षण अधिकृत ईश्वर आचार्य र वरिष्ठ प्रशासकीय अधिकृत धनप्रसाद कोइरालाले फोहोर मैला व्यवस्थापनको अवस्था, चुनौती तथा नागरिक सचेतनाका विषयमा प्रस्तुतिकरण गर्नुभएको थियो। अभिमुखीकरणमा फोहोर उत्पादनमै कमी ल्याउने, घर तथा संस्थाबाटै कुहिने र नकुहिने फोहोर छुट्याउने, नियमित संकलन तथा ढुवानी गर्ने, पुनः प्रयोग र पुनर्चक्रण गर्ने विषयमा छलफल गरिएको थियो। त्यस्तै जैविक फोहोरबाट कम्पोस्ट तथा बायोग्यास उत्पादन, प्लास्टिक र विद्युतीय फोहोरको सुरक्षित व्यवस्थापन, स्वास्थ्य तथा जोखिमयुक्त फोहोरको छुट्टै व्यवस्थापन, वैज्ञानिक प्रशोधन र सुरक्षित अन्तिम विसर्जनका विषयमा पनि जानकारी दिएको थियो। खुला रूपमा फोहोर फाल्ने तथा जलाउने कार्य नियन्त्रण, सरसफाईमा संलग्न श्रमिकको सुरक्षा, नागरिक सहभागिता र स्थानीय तहको प्रभावकारी अनुगमनलाई पनि फोहोर मैला व्यवस्थापनको महत्वपूर्ण पक्षका रूपमा प्रस्तुत गरिएको थियो। विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा हरेक वर्ष 2 अर्ब टन भन्दा बढ़ी नगरजन्य फोहोर उत्पादन हुने गरेको छ। अव्यवस्थित फोहोर व्यवस्थापनका कारण हावा पानी र माटो प्रदूषणसँगै विभिन्न स्वास्थ्य जोखिम समेत निम्तिन सक्ने कार्यक्रममा जानकारी गराइएको थियो। नेपालमा समेत खुला रूपमा फोहोर जलाउने अभ्यास वायु प्रदूषणको एक स्रोतका रूपमा देखिएको उल्लेख गर्दै फोहोर व्यवस्थापनमा कम उत्पादन, छुटाउने, पुनः प्रयोग, पुनर्चक्रण, प्रशोधन र सुरक्षित विसर्जनको प्रणाली अवलम्बन गर्नुपर्नेमा जोड़ दिएको थियो। नेपालको फोहोर मैला व्यवस्थापन सम्बन्धी कानूनले स्थानीय तहलाई फोहोर संकलन, प्रशोधन, कम्पोस्ट तथा बायोग्यास प्लान्ट र ल्याण्डफिल लगायत फोहोर व्यवस्थापनको जिम्मेवारी दिएको छ। प्रभावकारी व्यवस्थापनका लागि स्थानीय सरकारसँगै घर परिवार र समुदायको प्रत्यक्ष सहभागिता आवश्यक रहेको कार्यक्रममा बताइएको थियो। कार्यक्रममा नगर उप प्रमुख देवी अरियालले स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको संचालन वन वातावरण तथा विपद व्यवस्थापन शाखा प्रमुख सृजना लामिछानेले गर्नुभएको थियो। रेडियो आदि खोलाको समाचारमूलक प्रस्तुति आदि खोला खबरमा अन्य खबर पनि बाँकी नै छन्, हामीसँगै रहनुहोला।
2: ए नानी, त्यो पानी नपिउ त।
3: किन र काका?
2: त्यो पानी फोहोर छ।
3: शुद्ध र फिल्टर गरेको पानी मात्र पिउने गरौं।
4: सार्वजनिक हितका लागि रेडियो आदि खोला।
0: रेडियो आदि खोलाको समाचारमूलक प्रस्तुति आदि खोला खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। आज शनिबार स्याङ्जाको विभिन्न स्थानमा 3 घण्टा 30 मिनट बिजुली आपूर्ति बन्द हुने भएको छ। बुटवल पावर कम्पनी लिमिटेड वितरण शाखा वालिङले हिजो एक सूचना जारी गरी आज शनिबार बिहान 9:30 बजेदेखि दिउँसो 1 बजेसम्म विद्युत आपूर्ति बन्द हुने जानकारी दिएको हो। सूचनामा लेखिए अनुसार बुटवल पावर कम्पनी लिमिटेड आदिखोला जलविद्युत केन्द्र वालिङ स्थित रामबाछा नजिक 33 केभी लाइन मरमत गर्नुपर्ने भएकाले विद्युत आपूर्ति बन्द गर्न लागि हो। वालिङ नगरपालिका, भिरकुट नगरपालिका र अर्जुन चौपारी गाउँपालिकाको सम्पूर्ण क्षेत्रहरूमा बिजुली आपूर्ति बन्द हुने भएको छ। त्यसै गरी गलाङ नगरपालिका 8, 9, 10 र 11 अन्तर्गत तिन्दोबाटे, तारादेवी, बंगराती, गौमुख, जनप्रिय, पकवादी र छहरा सिद्धबाबा ग्राहक संस्थाका सम्पूर्ण क्षेत्रहरूमा पनि बिजुली आपूर्ति बन्द गर्न लागि बुटवल पावर कम्पनीले जनाएको छ। बाढ़ीले खानेपानी आयोजना का मुख्य पाइपलाइन में क्षति पुर्याएपछि बागलुङ बजार में खानेपानी को समस्या भएको छ। खानेपानी आपूर्ति प्रभावित हुँदा करीब 4,500 उपभोक्ता समस्या में परेका छन्। बागलुङ नगरपालिका 3 हनुमान मौवा नजिकै रहेको खानेपानी आयोजना को पाइप में बाढ़ीले क्षति पुर्याएको छ। कैलाम पोखरी लिफ्ट मार्फत सुलडाँडा र मुस्यास्वारा ट्यांकी में पानी पुर्याउने पाइप में समेत क्षति पुगेको नगर खानेपानी तथा उपभोक्ता संस्थाले जनाएको छ। त्यस्तै तित्याङ र भकुण्डेको सीमाबाट बग्ने रिठे खोलाको मुहान तथा काठे खोला गाउँपालिका स्थित भुँदी खोलाको मुहानबाट बजारमा ल्याइएको पाइपमा पनि बाढ़ीले क्षति पुर्याएको संस्थाका कार्यवाहक अध्यक्ष हरिबहादुर जीसी सन्तोषले बताउनुभयो। वहाँका अनुसार बागलुङ बजारमा पानी आपूर्ति हुने मुख्य चारवटै मुहानमा निरन्तरको वर्षा र बाढ़ीले क्षति पुर्याएको छ। ठाउँ ठाउँमा पाइप बगाउनका साथै वितरण प्रणालीमा समेत क्षति पुगेकाले मर्मतमा समय लागेको उहाँले बताउनु रिठे खोलामा बिछाइएको करिब 80 मिटर पाइप बाढ़ीले बगाएको थियो। केही स्थानमा पाइप बगेको र केही स्थानमा मरमत गर्नुपर्ने अवस्था रहेको जीसीले बताउनुभयो। रिठे खोलाबाट ल्याइएको पाइपको मरमत सम्पन्न भए पनि मुख्य मुहान र वितरण प्रणालीमा भएको क्षतिका कारण पानी आपूर्ति प्रभावित भएको उहाँले जानकारी दिनुभयो। खानेपानीको अभाव भएपछि उपभोक्ता ट्याङ्करबाट पानी खरिद गर्न बाध्य भएका छन्। सोह्र श्राद्ध शुरू भएसँगै पितृतर्पण गर्न दैनिक हजारौंको संख्यामा त्रिथालु मुस्ताङको बारागुङ मुक्ति क्षेत्र गाउँपालिका 4 अवस्थित कागबेनी अहिले सुनसान छ। भुतेकोशी तथा त्रिशुली नदीमा आएको बाढ़ीका कारण भदौ महिनामा तीर्थालुको चहल पहल फातै घटेको मुस्ताङमा गत असोज 8 गतेदेखि 11 गतेको वर्षाका कारण राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको मालढुङ्गा बेनी जोमसुम कोरेला सड़क खण्ड बाढ़ी पहिरो र नदी कटानका कारण अवरूद्ध भएपछि तीर्थालु विहीन भएको छ। बाढ़ी पहिरो र कालीगण्डकी नदीको कटानका कारण बेनी जोमसुम सड़क खण्डको 79 किलोमिटरमा पैदल यात्रा गर्न नसकिने अवस्था रहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी सन्तोष बस्यालले बताउनुभयो। कागबेनी स्थित कालीगण्डकी नदी किनारको श्राद्ध स्थलमा पितृतर्पणका लागि कोरोना समयमा सबैभन्दा न्यून रहेको वडाध्यक्ष कर्म घ्यासो गुरूङले बताउनुभयो। वडाध्यक्ष गुरूङका अनुसार मुस्ताङभित्र रहेका कर्मचारी रोकिएका नेपाली तथा भारतीय तीर्थालु कागबेनी स्थित कालीगण्डकी नदी किनारको श्राद्ध स्थलमा पितृतर्पणका लागि आउने गरेका छन्। मुस्ताङमा यसपटकको सोह्र श्राद्ध अवधिभर तीर्थालुको आगमन 10 दशकौं पछिको कम रहेको बताइएको छ। पितृका नाममा श्राद्ध तथा पिण्डदान गर्ने र तर्पण दिनका लागि नेपालका साथै छिमेकी भारतबाट समेत हिन्दू धर्मावलम्बी आउने गरेका छन्। कोरोना गत वर्षको जेन्जी आन्दोलन र यसपटक बाढ़ी पहिरोका कारण संख्या फातै घटे पनि अन्य समयमा तीर्थालु आउने गरेका छन्। यस वर्ष सोह्र श्राद्धको अन्तिम दिन अर्थात औंसीसम्म सड़क सञ्जाल खुल्ने सम्भावना न्यून छ। अब अन्तिम आधी खोला खबर सक्नु अघि मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। नेपाली कांग्रेसको 15 केन्द्रीय महाधिवेशन अन्तर्गत स्याङ्जा क्षेत्र नम्बर 2 क्षेत्र तथा प्रदेशको मतदान सम्पन्न। महाधिवेशन प्रतिनिधिको मतगणना चल्दै प्रदेश अस्पताल स्याङ्जामा सब पोस्टमार्टम गर्दा तोकिए भन्दा बढ़ी शुल्क असुल गरेको भेटियो र पुतली बजार नगरपालिकाको आयोजनामा फोहोर मैला व्यवस्थापन सम्बन्धी एक दिने अभिमुखीकरण सम्पन्न। आधी खोला खबर सकियो। साँझ 6:30 बजे अर्को आधी खोला खबर लिएर आउनेछौ। अहिलेलाई भने प्रविधि कक्षबाट अशोकसँगै म पनि विदा हुन्छु। ज्ञान सूचना र मनोरञ्जनका लागि सुन्दै गर्नुहोला रेडियो आधी खोला। नमस्ते।

रिखोला खबरको साथमा गरिमा विकास बैंक लिमिटेड सुरक्षित भरपर्दो बचत तथा आकर्षक ब्याज दरका लागि प्रतिबद्ध। हिमाल सुनचाँदी पसल उच्च क्वालिटीका आकर्षक गरगहनाहरू ग्यारेन्टीका साथ खरिद बिक्री असल तपाईँकै सुख दुःखको साथी हिमाल सुनचाँदी पसल वालिङ बजार स्याङ्जा।

हजुर नमस्कार अनि हार्दिक हार्दिक स्वागत गर्दछौ शुभ बिहानी शुभ प्रभात कार्यक्रम गुड मर्निङ आदि खोलाको यो नयाँ श्रृंखलाबाट अनि यो नयाँ बिहानीबाट आजको बिहानीमा पनि उपस्थित भएकी छु म आरती। कार्यक्रम गुड मर्निङ आदि खोला यहाँले रेडियो आदि खोला एफएम 105.4 मेगाहर्ज इन्टरनेट अनलाइन मार्फत www.radioadikhola.org लगन गरेर अनलाइन मार्फत साथै यहाँहरूले हामीलाई हाम्रो पात्रैबाट पनि एकैसाथ सुन्दै आइरहनु भएको छ। कार्यक्रम गुड मर्निङ आदि खोलाको हरेक श्रृंखलामा हरेक बिहानीमा हामी दुईवटा स्तम्भ लिएर प्रस्तुत हुने गर्दछौ। आजको श्रृंखलामा पनि आजको यस बिहानीमा पनि हामी दुईवटा स्तम्भ लिएर प्रस्तुत भइसकेका छौं। आजको लागि पनि रहनै छ पहिलो स्तम्भ तपाईँको आज अर्थात यहाँहरूको बारे राशिफलमा के लेखिएका छन् के भनिएका छन् त्यसको बारेमा जानकारी गराउनेछौ। पहिलो स्तम्भमा राखेर पनि आजको लागि रहनै छ दोस्रो अनि अन्तिम स्तम्भ शुभकामना स्तम्भ जहाँ यहाँहरू आफ्ना आफन्तजनको शुभ जन्मदिन परेको छ जन्मदिनको अवसरमा शुभकामना सन्देशहरू व्यक्त गर्न चाहनुहुन्छ विभिन्न कुराहरूमा बधाई प्रशंसाहरू व्यक्त गर्न चाहनुहुन्छ भने पनि हामीलाई 0364142585 फोन सम्पर्क गर्न सक्नुहुनेछ। अब भने आउनुहोस् कार्यक्रमको शुरूआत गरौं आजको लागि पहिलो स्तम्भ तपाईँको आजबाट।

अस्मिति 2083 साल असोज महिनाको 17 गते शनिबार तदनुसार सन् 2026 अक्टोबर 3 तारीक आश्विन कृष्ण पक्षको सप्तमी तिथि बिहान 9:54 बजेपछि अष्टमी तिथि बारी राशिफलको क्रममा पहिलो राशि रहेको छ मेष राशि। मेष राशि हुनेहरूको लागि आजको दिनमा बेलैमा योजना बनाएर काम थाल्दा राम्रो फाइदा हुनेछ। प्रतिस्पर्धीहरूले हार खानेछन् भने काममा मेहनतको फल प्राप्त हुनेछ। प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ। साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन्। पछिसम्म लाभ हुने काम प्रारम्भ हुनेछ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला। व्यापारमा मनज्ञ धन लाभ हुनेछ। सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ। वृष राशि हुनेहरूको लागि आति नै बानीले बोलेको गलत अर्थ लाग्न सक्छ। अरूको मुख ताक्ने बानीले काम अधुरो रहनेछ। हातमा आएको रकम तत्काल खर्चनु पर्नेछ। अरूलाई दिएको वचन पुर्याउन नसक्दा आलोचित बन्नु पर्ला। परिस्थिति सबल नदेखिए पनि मेहनतले आशा जगाउनेछ। बुद्धिको उपयोगले केही काम बनाउन सकिनेछ। शुभचिन्तकहरूको साथ सहयोगले काम बन्नेछ। मिथुन राशि हुनेहरूको लागि बिछुड़िएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द लिने अवसर जुट्नेछ। सुन्दर पहिरनले व्यक्तित्वमा आकर्षण ल्याउनेछ। मनपर्ने वस्तु उपहार प्राप्त हुनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ़नेछन्। रचनात्मक कामले मनज्ञ धन आर्जन हुनेछ। पहिलेको सफलताले थप

काम गर्नै पर्ने परिस्थिति आउन सक्छ। पछिका लागि केही वस्तु त्याग्नु पर्ने हुन सक्छ। उदाहरणमा व्यापार गर्नु पर्ला, समय दिन नसक्दा दिनमा पछि परिनेछ। आफन्तबाट टाढिनु पर्ने परिस्थिति आउन सक्छ। प्रयत्न गर्दा यात्राको प्रक्रिया अघि बढ्नेछ। सिंह राशि हुनेहरूको लागि प्रयत्न गर्दा आयस्रोत बढ़ाउन सकिनेछ। व्यापारमा अड्किएको रकम उठ्नेछ। भविष्यका लागि केही लगानी बढ़ाउन सकिनेछ। तर अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। आंशिक फाइदा भए पनि काम पूरा गर्न अनुमान भन्दा बढ़ी लगानी र समय लाग्नेछ। लाभांशहरूका लागि खर्च नपर्ला। सरसापटमा पनि रकम बाहिरिन सक्छ। कन्या राशि हुनेहरूको लागि प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। समाजमा तारिफ योग्य काम गर्दै नाम र दाम कमाउने समय छ। सामाजिक कार्यले हौसला प्रदान गर्नेछ। भूमि वाहन र कर्मयोगबाट लाभ मिल्नेछ। विशिष्ट व्यक्तिको सहयोगले महत्वाकांक्षी काम बन्न सक्छ। प्रत्यक्षित नतिजाले उत्साह जगाउनेछ। उपलब्धि हात पार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। तुला राशि हुनेहरूको लागि चुनौती भित्र अवसर खोज्ने समय छ। नतिजा कमजोर देखिनाले काम दोहोरियाउनु पर्ने हुन सक्छ। शारीरिक कमजोरीले चिन्ता बढ़ाउनेछ भने परिस्थिति बस्ती आएको काम रोकिन सक्छ। अरूका लागि बुद्धि खर्च नपर्ला। आफ्ना विषयमा पनि अरूले दावी गर्न सक्छन्। लगनशीलताले मात्र संकल्प पूरा गर्न सकिनेछ। प्रयत्न गर्दा समाज सेवामूलक काम सम्पादन गर्न सकिनेछ। वृश्चिक राशि हुनेहरूको लागि प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनु पर्ला। स्वास्थ्य कमजोर रहनाले औषधि उपचारमा खर्च बढ़नेछ। यात्रा अलिक कष्टपूर्ण हुनेछ। गलत व्यक्तिको विश्वास गर्नाले धोका हुन सक्छ। पहिलेका समस्या दोहोरिनाले अलमलमा परिएला। गोपनीयता बाहिरिनाले पनि समस्या आइपर्ने देखिन्छ। विशेष उपलब्धिका लागि भने केही समय प्रतीक्षा गर्नुपर्ने देखिन्छ। धनुराशि हुनेहरूको लागि प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। व्यवसायको सन्दर्भमा यात्रा हुन सक्छ। घुमफिर तथा मनोरञ्जनको समय छ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिका रूपमा सत्कार पाइनेछ। आमदानी बढ़ाउने काम गर्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। साथीभाइबाट सहयोग मिल्नेछ। टाढिएका साथीभाइ नजिकिनेछन्। मकर राशि हुनेहरूको लागि मेहनतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ। प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ भने द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। चुनौती छिर्दै काम बनाउन सकिनेछ। स्वास्थ्य सबल रहनेछ भने शत्रुहरू प्रास्त हुनेछन्। व्यापार लगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ। कामले महत्वाकांक्षा बढ़ाउन सक्छ। कुम्भ राशि हुनेहरूको लागि छिटो फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउनेछ। अरूका लागि बुद्धि र श्रम खर्च नपर्ला। अवसर आए पनि नयाँ काममा हात हाल्नु अघि राम्ररी विचार पुर्याउनुहोला। परिस्थितिसँग सम्झौता गर्नु परे पनि गरेको कामले आशा भने जगाउनेछ। समयको माग अनुसार चल्ने प्रयास गर्नुहोला। बौद्धिक व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ। मेहनत गर्दा अध्ययनमा प्रगति हुनेछ। राशिफलको क्रममा अन्तिम राशि रहेको छ मीन राशि हुनेहरूको लागि आजको दिनमा आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। कामको अवसर प्राप्त भए पनि तत्काल प्रतिफल हात लागि नहुन सक्छ। पहिलेका सम्झौता तोड्न पर्ने परिस्थिति आउन सक्छ। साथीभाइसँग पनि असमझदारी बढ़ने देखिन्छ। काममा अरूको भर नपर्नुहोला। रोकिएका काम दोहोर्याउनु पर्ला। आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्। आफन्तसँग मतभेद हुनेछ। हजुर, यति रहे तपाईँको आज अर्थात यहाँहरूको बारे राशिफलमा के लेखिएका छन्, के भनिएका छन् त्यसको बारेमा जानकारी गरायौं। बारे राशिफलमा जे लेखिए तापनि जे भनिए तापनि यहाँहरूले आफ्नो भाग्यमा भन्दा पनि आफ्नो काममा आफ्नो कर्ममा विश्वास राखेर रा, निरन्तर अगाडि बढ़नुहोस्। निरन्तर लागि बढ़नुहोस्। पक्कै पनि सफलता हात प्राप्त हुनेछ। हामीले उप प्राध्यापक लक्ष्मी प्रसाद बराल फलित ज्योतिष आचार्यद्वारा लिखित आजको राशिफल यहाँहरू समक्ष प्रस्तुत गर्यौं। बारे राशिफलमा लेखिएका कुराहरू जानकारी गराइसँगै आजको लागि पहिलो स्तम्भ तपाईँको आज सकिएको छ। अब भने हामी प्रवेश गर्छौं आजको लागि दोस्रो अनि अन्तिम स्तम्भ शुभकामना स्तम्भमा।

हजुर, हामी यति बेला कार्यक्रम गुड मर्निङ आदि खोलाको दोस्रो अनि अन्तिम स्तम्भ शुभकामना स्तम्भमा छौं। यहाँहरू हामीलाई 0364142585 फोन सम्पर्क गर्न सक्नुहुनेछ। आजको दिनमा आफ्नो आफन्तजनको शुभ जन्मदिन परेको छ, जन्मदिनको अवसरमा शुभकामना सन्देशहरू व्यक्त गर्न चाहनुहुन्छ, विभिन्न कुराहरूमा बधाई प्रशंसाहरू व्यक्त गर्न चाहनुहुन्छ भने पनि हामीलाई 0364142585 फोन सम्पर्क गर्न सक्नुहुनेछ।

हजुर, अब पनि हामी कार्यक्रमको अन्तिम समयमा आइपुगेका छौं। आजको दिनमा जन्मदिन पर्न हुने सम्पूर्णमा जन्मदिनको अवसरमा धेरै धेरै शुभकामनाहरू व्यक्त गर्दै कार्यक्रम समय अवधिभर सुन्नुहुने सम्पूर्णमा पनि धेरै धन्यवादको शब्द व्यक्त गर्दै आजको यस बिहानीबाट म पनि विदा हुन्छु। ज्ञान सूचना र मनोरञ्जनका लागि सुन्दै गर्नुहोला रेडियो आँधीखोला। यहाँहरू आजको दिनमा घरबाट कतै टाढाको यात्रामा निस्कदै हुनुहुन्छ भने यहाँहरूको यात्रा फलदायी रहोस्, शुभ रहोस्, सँगै यहाँहरूको आजको दिन पनि शुभ रहोस्। नमस्ते।

0: रेडियो आदि खुला 105.4
1: विद्युत आपूर्ति बन्द हुने बारे सूचना। एस बुटवल पावर कम्पनी लिमिटेड आँधीखोला जल विद्युत केन्द्र शाखा कार्यालय ग्वालिङ स्थित रामाछा नजिक 33 केवी लाइन मरमत गर्नुपर्ने भएकाले तपसिलका क्षेत्रहरूमा विद्युत आपूर्ति बन्द हुने बेहोरा सम्पूर्ण ग्राहक वर्गमा जानकारी गराउँदछौ। यसबाट पर्न जाने असुविधा प्रति कम्पनी क्षमा प्रार्थी छ। विद्युत आपूर्ति बन्द रहने क्षेत्रहरू ग्वालिङ नगरपालिका, भिरकोट नगरपालिका, अर्जुन चौपाली गाउँपालिकाका विद्युत वितरण सम्पूर्ण क्षेत्रहरू, त्यस्तै गल्याङ नगरपालिकाको वडा नम्बर 8, 9, 10 र 11 अन्तर्गत रहेका तिन्दुबाटे, तारादेवी, बंगराती, गौमुख, जनप्रिय, पकवादी, छहारा, सिद्ध बाबा ग्राहक संस्थाका सम्पूर्ण क्षेत्रहरू। विद्युत आपूर्ति बन्द रहने मिति र समय यही असोज 17 गते शनिबार बिहान 9:30 देखि दिउँसो 1 बजेसम्म। पुनश्च मरमत कार्य समय अगावै सम्पन्न भएमा तोकिएको समय भन्दा अगाडि नै विद्युत सुचारू हुने बेहोरा पनि जानकारी गराउँदछौ। बुटवल पावर कम्पनी लिमिटेड, वितरण शाखा, ग्वालिङ।
2: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
3: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज शोरूम आरती उज्जवल सुज हाउस ग्वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
2: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
3: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस ग्वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
2: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस ग्वालिङ 8 नयाँ बजार चोक।
3: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
2: मोबाइल 98469918921 र 98462939399।
4: कफी त मलाई असाध्यै मन पर्छ, तर भविष्यमा के गर्ने होला? कुनै राम्रो व्यवसायिक सिप सिक्न पाइने हुन्थ्यो।
5: अनि कफीको त्यत्रो शोक छ त, त्यसैलाई आफ्नो करियर किन बनाउँदैनौ त साथी?
4: कसरी र कहाँ?
5: कफी कोपको एलिट बारिस्टा एकाडेमीमा नि, जहाँ कक्षाहरू चाँडै सुरु हुँदैछन्, त्यहाँ तिमीले एक्सप्रेसो बनाउने तरिका, आकर्षक लट्टे आर्ट र कफी पकाउने आधुनिक प्रविधिहरू सजिलै सिक्न सक्छौ। अर्थात् कफी प्रतिको तिम्रो जुनुनलाई व्यवसायिक सिपमा बदल्ने सही ठाउँ त्यही हुनेछ।
4: यो त मलाई चाहिएकै कुरा हो, कहाँ छ त यो एकाडेमी?
5: एलिट बारिस्टा एकाडेमी कफी कोपद्वारा सञ्चालित छ नि, ग्वालिङ 8 जैसी पदरामा।
4: आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 97050-41-131।
5: कफीको उत्कृष्ट स्वाद र बारिस्टा बनाउने उत्तम शुरुआत।
6: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने ग्वालिङ नगरपालिका वडा नम्बर 6 आबडाली पुलको नजिक
7: र मिर्दे करिडोर आदिको छेउमा
6: तारादेवी ब्लक उद्योगलाई सम्झनु होला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा। सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, ग्वालिङ मोड। फोन नम्बर 63-44-331। मोबाइल 98565-55-331।
8: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा 1 महिनेदेखि 1 वर्ष कम्प्युटर कोर्सहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
9: छाया क्षेत्र फार्मेसीमा डाक्टर आउने सूचना। यही असोज 17 गते शनिबारका दिन स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर रिसा श्रेष्ठ आउँदै हुनुहुन्छ। यदि महिलाहरूमा तल्लो पेट दुख्ने, ढाड दुख्ने, सेतो पानी बग्ने, पिसाब फेर्न गाह्रो हुने, आँखस्ने, छिनछिनमा पिसाब लाग्ने, चिलाउने, महिनावारीमा गडबडी, लामो समयसम्म गर्भ नरहने, गर्भ तुहिने, गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेक जाँच गरी स्वास्थ्य लाभ लिन सक्नु
10: पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सक्नुहुनेछ। सम्पर्क स्थान छाया क्षेत्र फार्मेसी, ग्वालिङ खेल मैदान जाने बाटो। फोन 0063-441-044, मोबाइल 98560-81173।
9: स्मरण रहोस्, डाक्टर आउने दिन यही असोज 17 गते शनिबार।

0: बारिस्टा ट्रेनिंग पूरा करे जर्मनी र यूएई में 100% जॉब प्लेसमेंट
1: अमेरिकन हॉस्पिटलिटी एकेडमी सर्टिफाइड
0: 2026-27 का लगी बारिस्टा ट्रेनिंग में भर्ना खुलियो
1: कॉफी बनाने सीप सिखौ करियर आपनो उज्यालो पारौ डाफे हॉस्पिटलिटी एकेडमी सीप सिखौ विश्व जितौ
0: एसई वास्तु भन्दा माथि उतर्न अब बन्नुहोस् प्रोफेशनल बारिस्टा प्रैक्टिकल ट्रेनिंग एएसए सर्टिफिकेशन र इंडस्ट्रियल इंटर्नशिप सहित जर्मनी र यूएई में 100% जॉब प्लेसमेंट
1: कॉफी को सीप विदेश को अवसर डाफे संग करियर को नया सफर डाफे हॉस्पिटलिटी एकेडमी सिपेढुंगा पोखरा
0: संपर्क मोबाइल 9800103260 र फोन 0167531366
1: डाफे हॉस्पिटलिटी एकेडमी सेपिंग हॉस्पिटलिटी लीडर्स
2: कहाँ हुनु नि कुखुराको भाले भाले चल्ला लिन हिँडेको हो
3: ओहो मेरो पनि भैँसी बिरामी छ औषधि लिन जान पर्ने छ ल न त सँगै जाम कहाँ हो
2: वालिङ 8 मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो हो त्यही पाइन्छ हिँड त्यही जाम
3: हजुर यहाँ धान मकई को बिउहरू तरकारी का बिउ तथा घास का बिउहरू आलू तथा टमाटर में लगने डड़ेलो को विषादी तथा भिटामिन पाइन्छ साथ ही कुखुरा को दाना पानी का भाड़ाहरू स्पियर तथा कृषि औजारहरू गिरिराज का चल्ला कोइलर तथा ब्रोइलर का कुखुरा का दानाहरू गाई भैंसी बाख्रा बंगुर कुकुर बिरालालाई लाग्ने रोग को सफल उपचार समेत गरिन्छ
2: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि सुपथ मूल्य
3: मात्र एक पटक सेवा गर्ने मौका दिनुहोला हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता
2: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने गरिमा एग्रो वालिङ 8 मोड स्टाफ होटलको आडैमा वालिङ सुतिपो लेखिनेको ठ्याक्कै अगाडि मोबाइल 9856051068 र 9863770771
0: मल्ल फार्मेसीमा डाक्टर आउने सूचना यही असोज 17 गते शनिबारका दिन नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर जय बहादुर खत्री आउँदै हुनुहुन्छ
2: वहाँबाट दिने सेवाहरू ज्यादै झस्किने तर्सने मुटु ढुकढुक भएको भान भएमा धेरै पसिना आउने रिसाउने भएमा नबुझिने कुरा वा अल्मलिदो व्यवहार गरेमा मन छटपटाहट भएमा शारीरिक वा बाह्य रोग भएमा कामकाजमा मन नलाग्ने निद्रा नलाग्ने भूख नलाग्ने दिक्क मान्ने अत्याधिक रक्सी वा लागू पदार्थ सेवन गरेमा लामो समयसम्म टाउको दुखी रहेमा वा एउटै कार्य बारम्बार दोहोराएमा मनमा केही कराएको भान भएमा तथा 5 वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता अन्य नसा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ
0: साथै सोही दिन पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ डाक्टर युक्त नारायण रेग्मी पनि आउँदै हुनुहुन्छ
2: यदि तपाईँलाई पेट छाती मुटु तथा सुगर रोग सम्बन्धी समस्याहरू जस्तै पेट दुख्ने फुल्ने पोल्ने खानामा नलाग्ने अमिलो पानी आउने पेटको अल्सर सास फेर्न गाह्रो हुने चक्कर लाग्ने शरीर सुनिने हातखुट्टा फुल्ने टाउको बढी दुख्ने खकारमा रगत देखिने शरीर दुब्लाउँदै जाने पिसाब बढी लाग्ने तिर्खा बढी लाग्ने मुख सुक्खा हुने शरीर हातखुट्टा झमझम गर्ने लगायतका लक्षण भएका बिरामीहरूले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ
4: पुनश फोनबाट समेत नाम दर्ता गर्न सक्नुहुनेछ सम्पर्क स्थान फार्मेसी वालिङ 8 तल्लो वालिङ प्रोप्राइटर सुरेन्द्र मल्ल स्वर्गीय पिता रामलाल मल्ल फोन 0363-44-051 मोबाइल 9856052-49
0: स्मरण रहोस् डाक्टर आउने दिन यही असोज 17 गते शनिबार घर नयाँ बनाउँदै हुनुहुन्छ या पुरानो घरलाई आधुनिक लुक्स दिने सोचमा हुनुहुन्छ
5: अब चिन्ता छाड्नुहोस् वालिङमै उपलब्ध छ आधुनिक जीवन शैलीको एउटै समाधान जयलक्ष्मी ट्रेडिङ
0: हामी कहाँ 24 घण्टा तातो पानीका लागि सोलर वाटर हिटर बत्ती जाँदा उज्यालो दिने इन्भर्टर ब्याट्री र सबै प्रकारका सवारी साधनका ब्याट्रीहरू उचित मूल्यमा पाइन्छन्
5: त्यति मात्र कहाँ हो र शुद्ध पानीका लागि आरओ प्युरिफायर आधुनिक मोड्युलर किचन चिम्नी एसी वासिङ मेसिन स्ट्रिट लाइट पम्प मोटर र घर चम्काउने पार्केटिङका सामग्रीहरू पनि उपलब्ध छन्
0: सामान मात्र होइन हाम्रो विशेषता त बिक्री पछिको भरपर्दो सेवा हो यी सम्पूर्ण सामानहरूको मर्मत र फुल सर्भिसिङ का लागि हामी सधैँ तयार छौ
5: प्रोप्राइटर विदुर कोइराला जयलक्ष्मी ट्रेडिङ वालिङ 1 कालीमाटी सम्पर्क नम्बर 0363-590-440 र 9856029-440

0: होइन के भयो किन बन्द भएको गाडी
1: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन कति छिटो बिग्रिएको बन्द भएको भइछ
0: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको
1: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन
0: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिदैन त वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल हो त्यहाँ पाइन्छ एक्साइट ब्याट्री लामो समय टिक्ने र भर पर्दो पनि हुने त्यही गएर एक्साइट ब्याट्री राखिहाल्नु त
1: हुन्छ म त्यही जान्छु गएर फेरिहाल्छु
2: एक्साइट ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल एक्साइट ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ
3: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल
2: हामी कहाँ एक्साइट ब्याट्री इन्भर्टर सोलर कुलर मोटर सिम्नी गिजर हिटर एनएसटार आरओ फिल्टर साथै घर अफिस उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल वालिङ 8 जैसी भनेरा प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी
3: फोन नम्बर 0364145002 मोबाइल 9850604502 र 9840501
0: ओएमजी श्रेया कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त कुन इन्टरनेसनल ब्रान्डको सरन पुगेर आयो
4: थ्याङ्क यू रिया इन्टरनेसनल होइन बाबा यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि
0: सिरियसली वालिङमा यस्तो वाउ लुक्स दिने सलुन छ म त छक्क परे
4: छ नि वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो अहिले त ग्लास हेयर जस्तै चम्किन्छ
0: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो त्यहाँ हुन्छ
4: अफकोर्स ब्राइडल मेकअप नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ
0: ल अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले
4: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट बोटक्स बोटोलेक्स न्यानो प्लास्टिया हेयर स्मुदिङ हेयर कलर हेयर रिपेयरिङ ब्राइडल मेकअप नेल आर्ट नेल एक्सटेन्सन फेसियल हाइड्रा फेसियल ट्रिटमेन्ट स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ
3: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ
0: प्रुफ राइटर मन्जु भण्डारी र विमल भण्डारी मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर वालिङ 8 जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला
4: सम्पर्क मोबाइल 9462-98145
0: छ्या कस्तो सास गनाएको तिम्रो त
5: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई तिमी सास बनाएको भन्छौ
0: उपचार गर्नु पर्दैन त दाँत दुख्यो भनेर मात्रै हुन्छ र
5: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब
0: यही हाम्रो वालिङ 8 भिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक त्यही गएर उपचार गराउ त त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि
2: हजुर हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे
6: अत्याधुनिक मेसिनद्वारा दन्त परीक्षण दाँत कलरको सिमेन्ट भर्ने दाँत सफा गर्ने टल्काउने दाँत नभएको ठाउँमा दाँत राख्ने दाँतको जरीदेखि उपचार आरसीटी गर्ने डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने बिना दुखाई दाँत निकाल्ने बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ
0: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धित सम्पूर्ण रोगको उपचार पनि गरिन्छ सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ 8 भिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान मोबाइल 9465648622 र 9241440029
7: किन मुख छोपेर हाँसेकी हो र सबिना दाँतमा समस्या भयो कि के हो
0: दाँत पनि कता कता फर्किएका छन् दाँत मिलाउनु पर्नेछ अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
7: हो र आजै वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ 8 भिआईपी टोलमा जाऊ न त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि
8: हजुर काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका साथै गरौं प्राथमिक अस्पताल वालिङमा दुई वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
9: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एण्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
8: हाम्रा सेवाहरू:
9: दाँत तथा मुखको परीक्षण,
8: दाँतको एक्सरे,
9: दाँत सफा गर्ने,
8: दाँत टल्काउने,
9: मुख गनाउने समस्याको उपचार,
8: दाँत रङको सिमेन्ट भर्ने,
9: दाँतको जरेदेखिको उपचार,
8: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
9: साधारण दाँत निकाल्ने,
8: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
9: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
8: गिजाको शल्यक्रिया,
9: कृत्रिम दाँत राख्ने,
8: दाँत रङको वा मेटलको खुर लगाउने,
9: बच्चाहरूको दाँतको विशेष उपचार
8: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने, साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
9: वालिङ ओरल एण्ड डेन्टल केयर, वालिङ आर्ट पीआईपी टोल, राष्ट्रिय वाणिज्य बैंक तथा वर्ल्ड लिंक इन्टरनेट भएको बिल्डिङमा।
8: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0635900025, मोबाइल 9860478822। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सक संघ मात्र उपचार गर्ने बानी बसालौ।
10: दिदी, तपाईँ यस्तो बेलामा पनि चुरोट खाँदै हुनुहुन्छ,
11: के गर्नु बहिनी, खाइराको बानी छोड्नै गाह्रो हुने रहेछ।
10: दिदी, यसरी चुरोट खाँदा तपाईँलाई त असर गर्यो गर्यो, तपाईँको पेटभित्रको बच्चाको के दोष, त्यसलाई पनि त असर गर्छ।
11: हो र बहिनी, मलाई त थाहै थिएन, अबबाट यो चुरोट म खाँदै खान्न, अरूलाई पनि नखाने सल्लाह दिन्छु।
12: सार्वजनिक हितका लागि रेडियो आदिखोला।

0: सुनिए सुना अहिले हाम्रो गर्नेमा 8 बजेको छ।
1: यस समयको साथमा जेतु सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 गरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: आधी खोलाको स्पन्दन रेडियो आधी खोला 105.4 मेगाहर्ज।
1: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने, के गर्ने अल्पत्र परियो।
2: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
1: लौ अब कहाँ दिनुभयो। मैले बैरगारी नयाँ बजारको भुपु सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिएँ।
2: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
1: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 चोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
2: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
1: प्रुफ राइटर गुप्ता बहादुर सुनार एन्ड राजन सुनार, भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
2: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
1: मोबाइल नम्बर 9806641870 र 9865494497।
2: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
3: घरि कम्प्युटर बिग्रिन्छ, घरि लाइन जान्छ, हैरान भयो। कति धेरै काम गर्न थियो गर्नै पाइएन।
4: बिग्रिका बनाएर हुने भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्नेछ, सिसिटिभी जडान गर्नेछ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सिसिटिभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर सोरुमबाट ल्याउने कुरा भइसकेको छ।
5: यहाँ कम्प्युटर, ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सिसिटिभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
4: टेलिफोन इन्टरकम, इन्टरनेट नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर, क्यालेन्डर, सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
5: एपेक्स कम्प्युटर सोरुम तथा सर्भिस सेन्टर, वालिङ 8 नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 9855551, 9468323809 र 9855521।
6: निशान फार्मेसीमा डाक्टर रमेश सूचना।
7: यही असोज 17 गते शनिबारका दिन
6: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनु शेर्चन आउँदै हुनुहुन्छ।
7: यदि महिलाहरूमा तल्लो पेट दुख्ने, ढाड दुख्ने, सेतो पानी बग्ने, पिसाब फेर्न गाह्रो हुने, आँखस्ने, छिनछिनमा पिसाब लाग्ने, चिलाउने, महिनावारीमा गडबडी, लामो समयसम्म गर्भ नरहने, गर्भ तुहिने, गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेक जाँच गरी स्वास्थ्य लाभ लिन सक्नुहुनेछ।
6: साथै उक्त दिन वरिष्ठ रेडियोलोजिस्ट डाक्टर दीपक बगालेद्वारा भिडियो एक्सरे गरिन्छ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सक्नुहुनेछ। सम्पर्क स्थान निशान फार्मेसी, तल्लो वालिङ हस्पिटल चोक, प्रोप्राइटर गीता तिवारी। फोन 0363-441-163, मोबाइल 9861-98870।
7: स्मरण रहोस् डाक्टर आउने दिन यही साउन 16 गते शनिबार।
1: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
8: हो र, मैले नि राम्रो लागेर रा। गोली स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
1: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
8: गोली स्टारको आधिकारिक सोरुम अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोली स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
1: गोली स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
8: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
1: मोबाइल 9849-18921 र 9862-39-399।
9: अहिले छोराको बिहे गरेको, दही कुराउनी लैजानु पर्ने।
10: होइन ए दाई, एक्लै किन बोलिरहनु भएको?
9: हेर्न कान्छा, अहिले छोराको बिहे गरेको, दही कुराउनी लैजानु पर्ने, तर कुराउनीका लागि घरमै पर्याप्त मात्रामा दुध पनि छैन। बजारबाट ल्याउने हो भने राम्रो हुन्न, र त्यति समय पनि छैन। के गर्ने होला भनेर सोचिरहेको नि।
10: ए दाई, यतिको लागि पनि के चिन्ता लिइरहनुहुन्छ? अहिले नै फोन गरेर अर्डर गर्नुहोस् न, त्यहाँ त घरमै बनाएको जस्तो स्वादिष्ट कुराउनी सुपथ मूल्यमा उपलब्ध गराउँछन् नि।
9: धन्यवाद भाइ तिमीलाई, ढुङ्गो खोज्दा आज त देउतै मिल्यो त। दही पनि पाइने, कुराउने पनि पाइने, झन्झटै सखाप।
11: वर्षौंदेखि खाजा नास्ताको लागि हजारौं ग्राहकहरूको मन तृप्त पार्दै आइरहेको नवदुर्गा मिष्ठान्न भण्डार निरन्तर यहाँहरूको सेवामा समर्पित छ। विवाह भोज, व्रतबन्ध, सभा सम्मेलन तथा हरेक किसिमका कार्यक्रमहरूमा विभिन्न परिकारका मिठाईहरू तथा शाकाहारी खाजा नास्ताको लागि हामीलाई सम्झनुहोला। हामी कहाँ आवश्यकता अनुसार प्याकिङको व्यवस्था पनि उपलब्ध छ। साथै पोखराको बहुप्रतिष्ठित डेयरी उत्पादन कम्पनी सुजल डेयरीबाट उत्पादित सम्पूर्ण डेयरी उत्पादनहरू सफल घिउ, दूध, दही, नौनी, पनिर पोखराको मूल्यमा उपलब्ध गराइन्छ र अर्डर अनुसार बर्थडे केक पनि तयार गरिन्छ।
7: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङाट मोड, फोन 0363441246, मोबाइल 9857501119 र 9857332446।
12: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ। हैन, यो घर कहाँबाट ल्याउनु भएको?
13: ए नानी, दक्षिण तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
12: ए हो र अंकल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
13: सुन नानी, भिरकोट चिउरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघार नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
12: हजुर, हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, गोलाघार, खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
14: प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क नम्बर 0363691004,
15: सम्पर्क मोबाइल 97484434।
16: चिउरी घरको मौरी घर उद्योग, भिरकोट नगरपालिका 7 स्याङ्जा।
0: रेडियो आदिखोला 105.4।

0: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
1: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, ब्याङ्कमा राख्नु भने राम्रो ब्याज दिने ब्याङ्क नै देखिँदैन।
0: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किनै घर बनाए। हामी भने जहाँको त्यही।
1: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
0: हाम्रा सेवा तथा सुविधाहरू:
1: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
0: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
1: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
0: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
1: आइएमई, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
0: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ, फकुण्डे।
2: सम्पर्क फोन नम्बर 0367414624।

0: Access to all.
1: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो. दुई चार दिन भइसक्यो, एसी पनि चलेको छैन. कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन.
2: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
1: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु. किनेको पनि धेरै भएको छैन. राम्रोसित कहाँ बनाउँछन् होला?
2: ए कुरो त्यस्तो भयो, पिर नगर न. विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र. त्यहाँ गएपछि ढुक्क हुन्छ.
1: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ. सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ. किचन चिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ.
2: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ. यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मरमत गरिन्छ.
1: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मरमत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल. प्रोप्राइटर कृष्ण पाठक. सम्पर्क मोबाइल 98565954963, 98565154 र 98028447723.
3: प्रसन्न मेडिको फर्मा भिरकोट बैर खारीमा डाक्टर आउने सूचना.
4: यही असोज 17 गते शनिबारका दिन
3: बालरोग विशेषज्ञ डाक्टर किरण शर्मा आउँदै हुनुहुन्छ. उक्त दिन बच्चा तथा शिशुहरूमा बारम्बार निमोनिया भइरहने, उमेर अनुसार तौर्न पर्ने, कुपोषण भएको, रोइरहने, झिझिने लगायतका सम्पूर्ण बालरोग सम्बन्धी समस्या भएका बिरामीले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ. पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ. सम्पर्क स्थान प्रसन्न मेडिको बिरकोट बैरघारी मेन बजार. प्रोप्राइटर प्रदीप आले. मोबाइल 98567279171 र 98417008673.
4: स्मरण रहोस्, डाक्टर आउने दिन यही असोज 17 गते शनिबार. भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय स्याङ्जाको अनुरोध. यस भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय स्याङ्जाले जिल्लाका सबै स्थानीय तहहरूमा पशुमा पूर्ण खोप कार्यक्रम सञ्चालन गरिरहेको छ. यही सन्दर्भमा 2083 असोज 6 गतेदेखि स्याङ्जा जिल्लाका सम्पूर्ण ओडाहरूको पशुहरूमा खोरेत रोग विरूद्ध पहिलो चरणको खोप कार्य हुँदैछ. खोपकर्ताहरूलाई खोप लगाउने कार्यमा सहयोग गरी खोरेत रोगबाट हुने पशुधनको क्षतिबाट बचाउन सम्बन्धित सबैमा भेटेरिनरी अस्पताल हार्दिक अनुरोध गर्दछ. विस्तृत जानकारीको लागि भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय स्याङ्जा. सम्पर्क फोन 063-425-000, मोबाइल 98560-51191.

0: के सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा, के पर्यो त्यस्तो?
1: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
0: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साफेर गर्न पनि सजिलो होस्।
1: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
0: आकर्षक र राम्रा सुन चाँदीका गरगहना झुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वाली बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
2: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुन चाँदी पसल समयको गतिसँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
3: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
2: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
3: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ।
2: सुखको गहना दुखको खजना।
3: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल।
2: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 98-560-55-250।
4: नमस्कार हल्दर साहब, क्यानन तपाईँ त पाइल्सको अपरेसन गर्न हस्पिटल जानुभएको छ भन्ने सुनेको थिएँ। तपाईँ त छिट्टै आउनुभयो, अपरेसन नगरी आउनुभयो क्या हो?
5: क्यानन पोखराको चरक मेमोरियल हस्पिटलमा वरिष्ठ डाक्टरले आधुनिक प्रविधिबाट अपरेसन गर्दा त छिट्टै निको पो हुँदो रहेछ नि खान्छ।
4: अच्छा ज्ञानम, मेरो बुढीको पित्त थैलीको अपरेसन पनि त्यही चरक मेमोरियल हस्पिटलमा गरेको हो नि हल्दर साहब। केही दिनमै मेरो बुढी त ठमठम्ती हिँड्ने भाइ, साह्रै राम्रो रहेछ त्यो हस्पिटल त। अनि हल्दर साहब, चरक मेमोरियल हस्पिटलमा हामी भारतीय भूगोल सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा पनि छ नि।
5: ज्ञानम, त्यही भएर त चरक मेमोरियल हस्पिटलमा उपचार गर्न गएको हो नि।
6: चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा भारतीय भूगोल सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा उपलब्ध।
7: साथै ओपीडी सेवा आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 4 बजेसम्म। यो सेवा लिन ECHS कार्ड र रिफरल लिएर आउनुहोला। पुनश 70 वर्ष माथिका भूपूहरूलाई रिफरल चाहिँदैन।
6: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-7878।
1: बुढी, यो पालि तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
8: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितु सुनचाँदी पसलमा मात्रै पाइन्छ।
1: ए, त्यही वालिङ 8 पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल हो।
8: हो त, त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
2: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेट तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइन।

0: का गरगहना बनाइन्छ।
1: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश
2: जितु सुनसा दिपसल वालिङ आठ भुसाल पेट्रोल पम्प गाउँबेसी डिपार्टमेन्ट सँगै जोडिएको पाँच घर यता जैसी पधेरा जाने बाटो तर्फ कुनाको लाइनमा।
0: सम्पर्क मोबाइल नम्बर 9842625767 र 9806617137।
1: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
3: सरा किन बोलाको मलाई?
4: हेर्न मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कतै छैन अलि विश्वासिलो ज्योतिष?
3: ए मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ मेदीमा छ रे, म पनि जान्छु त नि।
5: हाम्रा विशेषताहरू:
3: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
5: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
3: मोत र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
5: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
3: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
5: रक्षादी जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति
3: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ छ मिर्ती बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी मोबाइल 9846654123 र 9806611052।
6: ए अंकल, गालामा हात राखेर अध्यार मुख लाएर बस्दै हुनुहुन्छ, हैन के भएको छ र तपाईलाई?
7: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाछु न त सुतेको नै छु, कहिले सन्चो नहुने भयो मलाई त।
6: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
8: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
6: दाँत सफा गर्ने टल्काउने,
8: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
6: दाँतको जरासम्म सफा गरी भर्ने,
8: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
6: दाँतमा खोल राख्ने,
8: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
6: बाङ्गो ठिङ्गो दाँत मिलाउने,
8: बच्चाहरूको दाँतको विशेष उपचार,
6: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
8: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर वालिङ बजार मल्ल फार्मेसी अगाडि।
6: मोबाइल 9860216629 र 9861668251।
9: आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
10: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
9: बाबु बरु कहाँबाट ल्याइसियो जुत्ता?
10: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
9: ल ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
10: पाण्डे सु सेन्टर वालिङ बजार।
9: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
10: मोबाइल नम्बर 9846086005।
11: लौ फेरि कहाँ के भयो? गाडीको छतबाट यात्रु खसेरे?
12: सावधान, तपाईँहरू पनि गाडीको छतमा बसी असुरक्षित यात्रा नगर्नुहोला।
11: सार्वजनिक हितका लागि रेडियो आदि खोला 105.4

0: मिर्दी क्लिनिकमा डाक्टर आउने सूचना। यही असोज 16 गते शुक्रबारका दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर कुशल शर्मा आउँदै हुनुहुन्छ।
1: यदि तपाईँलाई अनुहारमा कालो पोतो आउने, चाया, अनावश्यक गुठी, दाग, दुबी, सेतो दुबी, डन्डेफोर, चिउ चिलाउने, एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
0: पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान मिर्दी स्वास्थ्य क्लिनिक, वालिङ छ मिर्दी तल्लो चोक पुलको नजिकै। सम्पर्क फोन नम्बर 0364140087, मोबाइल 9849601747। स्मरण रहोस्, डाक्टर आउने दिन यही असोज 16 गते शुक्रबार।
2: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा सम्बन्धी सूचना। यस भिरकोट नगर अस्पताल भिरकोट एक हेलु सेन्जामा प्रत्येक महिनाको दोस्रो शनिबार गण्डकी मेडिकल कलेज पोखरामा कार्यरत प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर विनिता शर्मा आउँदै हुनुहुन्छ। उक्त दिन गर्भवती महिला तथा प्रसूति एवं स्त्री रोग सम्बन्धी स्वास्थ्य समस्या भएका सेवाग्राहीले सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहोला। स्मरण रहोस्, डाक्टर आउने दिन प्रत्येक महिनाको दोस्रो शनिबार। सम्पर्क भिरकोट नगर अस्पताल भिरकोट एक हेलु सेन्जा।
3: घर त चिटिक्क बन्यो, तर यसको सौन्दर्य र आराम तब मात्र पूर्ण भयो जब भित्र राखियो सफल फर्निचरको यो आकर्षक सोफा र दराज। देख्ने जो कोहीले पनि तारिफ गर्नुहुन्छ।
4: एकदम सही कुरा, आफ्नो सपनाको घरलाई अझै जीवन्त र आकर्षक बनाउन अब टाढा कहाँ धाउनु पर्छ र।
3: हो त, बलियो पनि, आकर्षक पनि, अनि दाम पनि एकदमै सुलभ। त्यसैले त भन्छौ, टिकाउ र भरपर्दो फर्निचरको एकमात्र भरपर्दो नाम सफल फर्निचर उद्योग।
4: वालिङ एक रामबाच्छामा छ सफल फर्निचर उद्योग, जहाँ तपाईँ पाउनुहुन्छ आधुनिक डिजाइनका सोफा, आरामदायी पलङ, दराज र ड्रेसिङ टेबलदेखि काठका सम्पूर्ण आकर्षक सामानहरू, साथै अर्डर अनुसारका नयाँ तथा आधुनिक डिजाइनका फर्निचरका सम्पूर्ण सामानहरू उपलब्ध छन्।
3: आजै सम्पर्क गर्नुहोस्।
4: सम्पर्क सफल फर्निचर उद्योग, भिरकोट 6 सुन्दर बजार, वालिङ 1 रामबाच्छा, सोरुम भिरकोट 1 बयरघारी मेन रोड, वालिङ 8 मोड, वालिङ नगरपालिका जाने बाटो।
3: सम्पर्क मोबाइल 9856309888।
5: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त। यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
6: दिमाग हुनुपर्छ दिमाग। कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ। त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ यही वालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
5: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
6: प्रोप्राइटर बीपी चोकको रामुदाई स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ 8 मोड, गरिमा बैङ्कको ओह्रालोमा।
5: मोबाइल 9815356496।
7: वाह, तिम्रो यो कोटको फिटिङ कति उत्कृष्ट छ, कहाँ बनायो?
8: धन्यवाद तिमीलाई, राम्रो लाग्यो। यो त मैले वालिङ नौ भुम्रेमा रहेको युनिक सटिङ सुटिङ टेलरिङ वालिङ नौ भुम्रेमा सिलाएको। त्यहाँ त अहिले विशेष अफर चलेको रहेछ नि।
7: हो र, मेरो पनि दाईको बिहे छ। दाईलाई बिहेमा चाहिने दुलाको दौरा सुरुवाल, कोट प्यान्ट, बाबा अनि भाइहरूलाई चाहिने कोट प्यान्ट पनि सबै त्यही सिलाउन अर्डर दिनु पर्ला।
9: हजुर, हामीले कोट प्यान्ट सिलाई सहितमा असोज 15 कार्तिक 15 गतेसम्म विशेष अफरमा कोट प्यान्टको कपडा सिलाई सहित मात्र 6500 र चेक कोटको कपडा सिलाई सहित मात्र 5000 रुपियाँमा इन्डियन ब्रान्डेड क्वालिटीको कपडामा आकर्षक कोट प्यान्ट सिलाई गरिएको छ।
7: तपाईँहरू पनि पर्फेक्ट सिलाई सहित आकर्षक देखिन तथा विशेष छुटमा कोट प्यान्ट सिलाउन चाहनुहुन्छ भने आजै सम्पर्क गर्नुहोला।
8: युनिक सटिङ सुटिङ टेलरिङ, वालिङ नौ भुम्रे, प्रोप्राइटर प्रकाश परियार र मुना परियार।
7: मोबाइल 9854513790 र 9891912962।

0: मेरो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगी हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
1: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
0: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन, अब त जान्नमा कहीँ पनि।
1: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
0: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
1: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, मुटुको जाँच, इसिजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
0: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रहौँ प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
2: गण्डकी मेडिकल कलेज, जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुठ रोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा, महिनाको चौथो शनिवार।
1: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा, फोन 063-440-594।
3: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
4: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्यायो, निको नै भएको छैन।
3: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बालरोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
2: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अरियालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
5: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
2: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 063-412-133।
6: सुवर्ण अवसर।
7: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
0: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वीर्य जाँच, ट्युमर मार्कर, भिटामिन डी, बी12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होल बडी चेकअप विशेष छुटमा गरिन्छ। त्यस्तै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
7: सम्पर्क वालिङ प्याथोलोजी प्राली, तल्लो वालिङ, अल टाइम फार्मेसीको अगाडि।
0: सम्पर्क फोन नम्बर 063-590-018, मोबाइल 9840-5156-35 र 9813-69611।
7: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ को एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
2: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
8: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
2: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
8: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
2: के मिटर तथा गेट बल्ब बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
8: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
2: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि छ
6: भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं।
8: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं।
6: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं।
8: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं।
6: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
8: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराऊ।
6: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
8: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा

0: सुनोस ना, अहिले हाम्रो गर्नेमा 9 बजे छ।
1: यस समयको साथमा जेतुल सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 घरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइन का गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।
2: रेडियो आदि खोला 105.4
3: नवलपरासीको दाउनेमा बस दुर्घटना 6 जनाको ज्यान गयो, घाइते 10 जनाको उपचार चल्दै। गल्छी बेत्रावती सड़कमा गाड़ी चल्न थाल्यो, दशैं अघि नै धुन्चेसम्म सड़क जोड्ने तयारी। धादिङ बेसी जोड्ने परेवाटार मासटार सड़क खण्डमा आज 5 घण्टा गाड़ी बन्द। प्रतिनिधि सभाको दोस्रो अधिवेशनमा 12 विधेयक पारित, संसदको चालू अधिवेशन गए रातिदेखि अन्त्य। फ्रान्समा विद्यार्थीको आन्दोलन चर्कियो, 560 भन्दा धेरै विद्यालय प्रभावित। र एसियाली खेलकुद अन्तर्गत क्रिकेटको स्वर्ण पदकको लागि आज भारत र पाकिस्तान खेल्दै, बंगलादेशलाई हराउँदै श्रीलंकाले कास्य पदक जित्यो। नेपाल खबरमा अब पूरा खबर। नवलपरासीको दाउनेमा आज बिहान बस दुर्घटना हुँदा 6 जनाको ज्यान गएको छ, 10 जना यात्रु घाइते भएका छन्। जिल्ला प्रहरीकारले नवलपरासी पूर्वका अनुसार कोहलपुरबाट काठमाडौँका लागि छुटेको प्रदेश 301006-K1553 नम्बरको बस आज बिहान 4:15 महेन्द्र राजमार्ग अन्तर्गत नवलपरासीको विनय त्रिवेणी गाउँपालिका 2 दाउनेमा ब्रेक फेल भएर पल्टिएको हो। घाइतेलाई उद्धार गरी मध्यविन्दु अस्पताल डण्डामा पठाएको प्रहरीले जनाएको छ। दुर्घटनामा ज्यान गुमाउनेहरूमा जाजरकोटको भेरीगंगा नगरपालिका 3 का 50 वर्षीय निर्जुङ खत्री, बाँकेको कोहलपुर नगरपालिका 3 का 32 वर्षीय दिपेन्द्र केसी, बाजुरा स्वामी कार्तिक गाउँपालिकाका 65 वर्षीय नरेन्द्र राजगिरी, बाँके कोहलपुर 10 का 55 वर्षीय केन्द्र राज रेग्मी र नेपालगंज उपमहानगरपालिका 7 का 22 वर्षीय कृष्ण कनौजिया रहेका छन्। अर्का 1 जना पुरूषको पहिचान खुलेको छैन। बसमा 18 जना थिए, 2 जनाको अवस्था भने सामान्य छ। भोटेकोशी र त्रिशुली नदीमा आएको बाढ़ीका कारण ठप्प रहेको गल्छी बेत्रावती सड़क खण्डमा गाड़ी चल्न थालेको छ। ट्र्याक खोल्ने काम सकिएसँगै हिजोदेखि यो सड़कमा गाड़ी चल्न थालेको नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीले उज्यालोलाई जानकारी दिनुभयो। उहाँका अनुसार सड़कको ग्रेड मिलाउने र ग्राभेल राख्ने प्राविधिक कामहरू बाँकी रहेको छ। केही काम बाँकी भए पनि बेत्रावतीसम्म गाड़ी संचालनमा कुनै कठिनाई नरहेको उहाँको भनाइ छ। नुवाकोट रसुवा जोड्ने फलाखु खोलामा बेलीब्रिज जडानको काम पनि भइरहेको जानकारी दिनुभयो। नुवाकोटतर्फ बेलीब्रिज निर्माणका लागि चक तयार भइसकेको छ भने नेपाली सेनाको सहयोगमा बेलीब्रिजका सामान जडान गर्ने अन्तिम तयारी शुरू भएको छ। यस्तै रसुवातर्फको बेलीब्रिजको जग निर्माण कार्य पनि अन्तिम चरणमा पुगेको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ। नुवाकोट रसुवा सीमा क्षेत्र बेत्रावतीसम्म सड़क संचालन भएसँगै रसुवा सदरमुकाम धुन्चेलाई 10 अघि नै केन्द्रीय सड़क संचालनमा जोड्ने तयारी भएको छ। स्याफ्रुबेसी रसुवागढ़ी तथा टिमुरे नाका भने तत्काल केन्द्रीय सड़कमा जोड्न समस्या छ। गएको भदौ 10 को बाढ़ीले 82 किलोमिटर लामो गल्छी बेत्रावती स्याफ्रुबेसी रसुवागढ़ी टिमुरे सड़क खण्डको झण्डै 40 किलोमिटर सड़क बगाएको थियो। धादिङ सदरमुकाम धादिङ बेसीलाई पृथ्वी राजमार्गसँग जोड्ने फुर्के खोलाको पक्की पुल बाढ़ीले बगाएपछि प्रयोगमा ल्याइएको वैकल्पिक परेवाटार मासटार सड़क आज 5 घण्टा बन्द हुँदैछ। सड़क मरमत सम्मारको काम गर्नुपर्ने भएकोले अहिले बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यो सड़क खण्ड भएर संचालन हुने सबै गाड़ीको आवागमन पूर्ण रूपमा बन्द रहने धादिङ प्रशासनले जनाएको छ। सड़क बन्दको अवधिमा यात्रु तथा चालकलाई वैकल्पिक मार्गको रूपमा धादिङ बेसी सुनौला बजार भोरले कोशी खोला फोसेटार कल्लेरीटार वा अरू वैकल्पिक बाटो प्रयोग गर्न जिल्ला प्रशासन कार्यालय धादिङले आग्रह गरेको छ। संघीय संसदको चालू अधिवेशन अन्त्य भएको छ। चालू अधिवेशनमा संसदका दुवै सदनबाट 12 विधेयक पारित र 11 प्रमाणीकरण भएका छन्। गएको वैशाख 28 गतेदेखि शुरू भई 145 दिनसम्म चलेको प्रतिनिधि सभाको अधिवेशनमा 68 बैठक बसेका छन्। अधिवेशनको समापन गर्दै सभामुख डोल प्रसाद अर्यालले संसदले यस अवधिमा 12 विधेयक पारित गरेको र विपद व्यवस्थापन सहितका जनसरोकारको विषयमा गम्भीर भूमिका खेलेको जानकारी दिनुभयो। यस अवधिमा 62 दिनमा 68 पटक बैठक बसेको संसद सचिवालयले जनाएको छ। यो अधिवेशनमा संघीय संसदका दुवै सदनको संयुक्त बैठक समेत गरी कानून निर्माण र नीतिगत बहसमा संसद केन्द्रित रह्यो। संसदले 12 महत्वपूर्ण विधेयक पारित गरेकोमा 11 विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भइसकेका छन्। यसबाहेक 20 विधेयक विभिन्न समितिमा विचाराधीन छन् भने केही थप विधेयकहरू प्रक्रियामा रहेका छन्। जलवायु परिवर्तनको प्रभाव र विपद व्यवस्थापनका लागि अध्ययन गर्न 15 विशेष संसदीय समिति पनि गठन गरिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 नेपाल खबरमा चारभञ्जेङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्।

अन्तर्गत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।

0: चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ। रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्टको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू। भारतको उत्तराखण्डमा रहेको धौलीगंगा जलविद्युत आयोजनाको बाँधका ढोका आज रातीदेखि 48 घण्टाका लागि खोलिने भएको छ। आयोजनाको बाँधमा रहेको सिल्ट सफाईका लागि आज राति 1 बजेदेखि पर्सि सोमबार राति 1 बजेसम्म बाँधका ढोका खोलिने भएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ। बाँधका ढोका खोलिएपछि महाकाली नदीमा जलस्तर बढ़न सक्छ। महाकाली नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन प्रशासनले आग्रह गरेको छ। नदी तथा नदी किनारमा नजान र सम्भावित जोखिमबाट सुरक्षित रहन प्रशासनले सूचना मार्फत अनुरोध गरेको हो। आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै ठाउँमा पानी पर्ने सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाड़ी थोरै ठाउँमा मध्यमसम्म तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी 1-2 ठाउँमा हल्का वर्षाको सम्भावना छ। मधेस प्रदेश लगायत कोशी र बागमती प्रदेशको तराई 1-2 ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ। गैराती, लमजुङ, तनहुँ सहित थोरै ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षा भएको थियो। अब विदेशको खबर। फ्रान्समा विद्यार्थीको आन्दोलन चर्किएको छ। विभिन्न विद्यालयका विद्यार्थीले हिजो विद्यालय परिसर बाहिर आगजनी समेत गरेका छन्। त्यसक्रममा प्रहरीसँग झडप समेत भएको छ। अघिल्लो हप्तादेखि शुरू भएको विद्यार्थीको आन्दोलनका कारण देशभरका 560 भन्दा धेरै उच्च माध्यमिक विद्यालयमा पढ़ाई प्रभावित भएको त्यहाँको शिक्षा मन्त्रालयले जनाएको छ। पेरिस क्षेत्रबाट शुरू भएको आन्दोलन केही दिनमै देशभर फैलिएको हो। विद्यार्थीहरूले लामो कक्षा समय, अपर्याप्त भौतिक सुविधा, अत्याधिक गर्मी भएका कक्षा कोठा तथा शिक्षक र पाठ्यपुस्तकको अभाव लगायतका समस्या उठाएका समाचार संस्था एएफपीले जनाएको छ। सरकारले विद्यार्थीले उठाएका केही माग जायज रहेको स्वीकार गरे पनि आन्दोलनको क्रममा भएका घटनाको भने आलोचना गरेको छ। अब खेल खबर। जापानमा चलिरहेको एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटको स्वर्ण पदकको लागि आज भारत र पाकिस्तानले खेल्दैछन्। यो खेल निशिनमा रहेको कारोगी स्पोर्ट्स पार्कमा नेपाली समय अनुसार अहिले बिहान 10:15 बजेदेखि शुरू हुनेछ। यसअघि बिहिबार भएको दोस्रो सेमी फाइनलमा पाकिस्तानले बंगलादेशलाई 6 विकेट र भारतले पहिलो सेमी फाइनलमा श्रीलंकालाई 124 रनले हराउँदै फाइनलमा पुगेका हुन्। एसियाली खेलकुदमा क्रिकेटको स्वर्ण पदकका लागि दुई एसियाली शक्तिबीचको खेललाई विशेष चासोका साथ हेरिएको छ। यस्तै सेमी फाइनलमा पराजित भएका बंगलादेश र श्रीलंकाले कास्य पदकका लागि खेलेकोमा श्रीलंकाले कास्य पदक जितेको छ। टस जितेर पहिला ब्याटिङ गरेको श्रीलंकाले निर्धारित 20 ओभरमा 9 विकेट गुमाएर 165 रन बनाएको थियो। जीतका लागि 166 रनको लक्ष्य पछ्याएको बंगलादेश 17 ओभर 3 बलमा 102 रनमा अल आउट भएको छ। केही बेर अघि सम्पन्न खेलमा बंगलादेश 63 रनले पराजित भएको हो। नेपाल एसियाली खेलकुदको क्वार्टर फाइनलसम्म पुगे पनि श्रीलंकासँगको खेल वर्षाका कारण हुन नसकेपछि बाहिरिएको थियो। चारभन्जाङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। नवलपरासीको दाउनेमा बस दुर्घटना, 6 जनाको ज्यान गयो, घाइते 10 जनाको उपचार चल्दै। गल्छी बेत्रावती सड़कमा गाड़ी चल्न थाल्यो, दशैं अघि नै धुन्चेसम्म सड़क जोड्ने तयारी। धादिङ बेसी जोड्ने परेवाटार मास्टार सड़क खण्डमा आज 5 घण्टा गाड़ी बन्द। प्रतिनिधि सभाको दोस्रो अधिवेशनमा 12 विधेयक पारित, संसदको चालू अधिवेशन गैरातीदेखि अन्त्य। फ्रान्समा विद्यार्थीको आन्दोलन चर्कियो, 560 भन्दा धेरै विद्यालय प्रभावित। र एसियाली खेलकुद अन्तर्गत क्रिकेटको स्वर्ण पदकको लागि आज भारत र पाकिस्तान खेल्दै बंगलादेशलाई हराउँदै श्रीलंकाले कास्य पदक जित्यो।

0: रेडियो आदि खुला 105.4
1: विद्युत आपूर्ति बन्द हुने बारे सूचना। एस बुटवल पावर कम्पनी लिमिटेड आँधीखोला जल विद्युत केन्द्र शाखा कार्यालय ग्वालिङ स्थित राममाछा नजिक 33 केभी लाइन मरमत गर्नुपर्ने भएकाले तपसिलका क्षेत्रहरूमा विद्युत आपूर्ति बन्द हुने बेहोरा सम्पूर्ण ग्राहक वर्गमा जानकारी गराउँदछौ। यसबाट पर्न जाने असुविधा प्रति कम्पनी क्षमा प्रार्थी छ। विद्युत आपूर्ति बन्द रहने क्षेत्रहरू ग्वालिङ नगरपालिका, भिरकोट नगरपालिका, अर्जुन चौपारी गाउँपालिकाका विद्युत वितरण सम्पूर्ण क्षेत्रहरू, त्यस्तै गल्याङ नगरपालिकाको वडा नम्बर 8, 9, 10 र 11 अन्तर्गत रहेका तिन्दुबाटे, तारादेवी, बंगराती, गौमुख, जनप्रिय, पकवादी, छहारा, सिद्ध बाबा, ग्राहक संस्थाका सम्पूर्ण क्षेत्रहरू। विद्युत आपूर्ति बन्द रहने मिति र समय यही असोज 17 गते शनिबार बिहान 9:30 देखि दिउँसो 1 बजेसम्म। पुनश्च मरमत कार्य समय अगावै सम्पन्न भएमा तोकिएको समय भन्दा अगाडि नै विद्युत सुचारू हुने बेहोरा पनि जानकारी गराउँदछौ। बुटवल पावर कम्पनी लिमिटेड, वितरण शाखा, ग्वालिङ।
2: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो। 2-4 दिन भइसक्यो, एसी पनि चलेको छैन। कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
3: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
2: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु। किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला?
3: ए कुरो त्यस्तो भयो, पिर नगर न। विगत 9 वर्षदेखि ग्वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र। त्यहाँ गएपछि ढुक्क हुन्छ।
2: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन चिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
3: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
2: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, ग्वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 98 55 54 963, 98 55 55 104 र 98 028 47 723।
4: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
5: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज सोरुम आरती उज्जवल सुज हाउस ग्वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
4: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
2: गोल्ड स्टारको आधिकारिक सोरुम अथोराइज सोरुम आरती उज्जवल सुज हाउस ग्वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
4: गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस ग्वालिङ 8 नयाँ बजार चोक।
2: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
4: मोबाइल 98469 18921 र 98 62 39 399।
6: अरे फेरि नेट स्लो भयो, यो पुरानो इन्टरनेटले त आजै दिक्क लाइसक्यो।
7: ए भाइ, अझै कति शास्ति पाउँछौ त्यो ढिलो नेट चलाएर, त्यसलाई च्याट्टै छाडिहाल न। अब
6: छोड्ने त मन छ नि, तर अर्को कुन चाहिँ राम्रो छ र?
7: अरे 31 वर्षदेखि निरन्तर सेवा दिएको, 11 लाख भन्दा बढी सक्रिय ग्राहकहरूको विश्वास जितेको अनि नेपालको 74 जिल्लामा फैलिएको वर्लिङ छ त, नेपालको सबैभन्दा विश्वासिलो र नम्बर 1 इन्टरनेट।
6: ए हो र, तर ओल्डलिङ्कमा के के पाइन्छ नि?
7: अब पाउनुहोस् सुपर फास्ट हाई स्पिड इन्टरनेट, साथमा आईपीटीभी र घरैभरि कनेक्सन दिने अत्याधुनिक वाइफाई 6 राउटर एकदमै आकर्षक अफरमा। यो पुरानो झन्झटिलो नेटलाई बाई बाई गर अनि आजै वर्लिङ जोडिहाल।
6: पुरानो इन्टरनेटको शास्ति छोड्नुहोस्, आजै जडान गर्नुहोस् नेपालको सबैभन्दा विश्वासिलो हाई स्पिड ओल्डलिङ्क इन्टरनेट।
7: नयाँ इन्टरनेट जडानका लागि सम्पर्क मोबाइल 98 15 23 50 र सहयोगका लागि मोबाइल 98 028 35 715 र 98 015 23 51।

0: यो पालि यस्तै भयो क्यारे, अर्को साल पक्कै बिहे गर्छु ल।
1: कफी त मलाई असाध्यै मनपर्छ, तर भविष्यमा के गर्ने होला? कुनै राम्रो व्यवसायिक सिप सिक्न पाइने हुन्थ्यो।
2: अनि कफीको त्यत्रो शोक छ त,

0: आकर्षक लट्टे आर्ट र कफी पकाउने आधुनिक प्रविधिहरू सजिलै सिक्न सक्छौ, अर्थात् कफी प्रतिको तिम्रो जुनुनलाई व्यावसायिक सिपमा बदल्ने सही ठाउँ त्यही हुनेछ।
1: वाउ, यो त मलाई चाहिएकै कुरा हो। कहाँ छ त यो एकाडेमी?
0: एलिट बारिस्टा एकाडेमी कफी कोपद्वारा सञ्चालित छ नि, वालिङ आठ जैसी पदरामा।
1: आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 97050 41 131।
0: कफीको उत्कृष्ट स्वाद र बारिस्टा बनाउने उत्तम शुरुवात।
2: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका वडा नम्बर 6 आबडाली पुलको नजिक
1: र मिर्दी करिडोर आदिको छेउमा
2: तारादेवी ब्लक उद्योगलाई सम्झनु होला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा। सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड। फोन नम्बर 63 40 33 31। मोबाइल 98 55 33।
3: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।

0: नयाँ बनाउँदै हुनुहुन्छ या पुरानो घरलाई आधुनिक लुक्स दिने सोचमा हुनुहुन्छ?
1: अब चिन्ता छान्नुहोस्, वालिङमै उपलब्ध छ आधुनिक जीवन शैलीको एउटै समाधान, जयलक्ष्मी ट्रेडिङ।
0: हामी कहाँ 24 घण्टा तातो पानीका लागि सोलर वाटर हिटर, बत्ती जाँदा उज्यालो दिने इन्भर्टर ब्याट्री र सबै प्रकारका सवारी साधनका ब्याट्रीहरू उचित मूल्यमा पाइन्छन्।
1: त्यति मात्र कहाँ हो र शुद्ध पानीका लागि आरओ प्युरिफायर, आधुनिक मोड्युलर किचन, चिम्नी, एसी, वासिङ मेसिन, स्ट्रिट लाइट, पम्प, मोटर र घर चम्काउने पार्केटिङका सामग्रीहरू पनि उपलब्ध छन्।
0: सामान मात्र होइन, हाम्रो विशेषता त बिक्री पछिको भरपर्दो सेवा हो। यी सम्पूर्ण सामानहरूको मर्मत र फुल सर्भिसिङका लागि हामी सधैँ तयार छौँ।
1: प्रोप्राइटर विदुर कोइराला, जयलक्ष्मी ट्रेडिङ, वालिङ 1 कालीमाटी। सम्पर्क नम्बर 063-590-440 र 98-560-29-440।
2: दिदी, तपाईँ यस्तो बेलामा पनि चुरोट खाँदै हुनुहुन्छ, के गर्नु बहिनी? खाइराको बानी छोड्नै गाह्रो हुने रहेछ। दिदी, यसरी चुरोट खाँदा तपाईँलाई त असर गर्यो गर्यो, तपाईँको पेट भित्रको बच्चाको के दोष? त्यसलाई पनि त असर गर्छ। हो र बहिनी, मलाई त थाहै थिएन। अबबाट यो चुरोट म खाँदै खान्न, अरूलाई पनि नखाने सल्लाह दिन्छु।
3: सार्वजनिक हितका लागि रेडियो आदि खोला 105.4 मेगाहर्ज।

0: होइन के भयो, किन बन्द भएको हो गाडी?
1: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको हो, बन्द भएको भइछ।
0: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
1: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
0: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त।
1: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
2: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
3: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
2: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिम्नी, गिजर, हिटर, एनएसटार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मरमत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल। वालिङ 8 जैसी भन्देरा, प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
3: फोन नम्बर 0364415002, मोबाइल 9850405002 र 9840501।
0: ओएमजी श्रेया, कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त, कुन इन्टरनेशनल ब्रान्डको सरन पुगेर आयो?
4: थ्याङ्क यू रिया, इन्टरनेसनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि।
0: सिरियसली, वालिङमा यस्तो वाव लुक्स दिने सलुन छ? म त छक्क परे।
4: छ नि, वालिङ 8 जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तल्लामा। त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन् नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास हेयर जस्तै चम्किन्छ।
0: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
4: अफकोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
0: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
2: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानो प्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
3: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ। प्रोप्राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर, वालिङ 8 जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
2: सम्पर्क मोबाइल 9462-98145।
5: अहिले छोराको बिहे गरेको, दही कुराउनी लैजानु पर्ने।
6: होइन ए दाई, एक्लै किन बोलिरहनु भएको?
5: हेर्न कान्छा, अहिले छोराको बिहे गरेको, दही कुराउनी लैजानु पर्ने, तर कुराउनीका लागि घरमै पर्याप्त मात्रामा दुध पनि छैन, बजारबाट ल्याउने हो भने राम्रो हुन्न, र त्यति समय पनि छैन, के गर्ने होला भनेर सोचिरहेको नि।
6: ए दाई, यतिको लागि पनि के चिन्ता लिइरहनुहुन्छ? अहिले नै फोन गरेर अर्डर गर्नुहोस् न, त्यहाँ त घरमै बनाएको जस्तो स्वादिष्ट कुराउनी सुपथ मूल्यमा उपलब्ध गराउँछन् नि।
5: धन्यवाद भाइ तिमीलाई, ढुङ्गो खोज्दा आज त देउतै मिल्यो त, दही पनि पाइने, कुराउनी पनि पाइने, झन्झटै सखाप।
7: वर्षौंदेखि खाजा नास्ताको लागि हजारौं ग्राहकहरूको मन तृप्त पार्दै आइरहेको नवदुर्गा मिष्ठान्न भण्डार निरन्तर यहाँहरूको सेवामा समर्पित छ। विवाह भोज, व्रत बन्ध, सभा सम्मेलन तथा हरेक किसिमका कार्यक्रमहरूमा विभिन्न परिकारका मिठाईहरू तथा शाकाहारी खाजा नास्ताको लागि हामीलाई सम्झनुहोला। हामी कहाँ आवश्यकता अनुसार प्याकिङको व्यवस्था पनि उपलब्ध छ। साथै पोखराको बहुप्रतिष्ठित डेयरी उत्पादन कम्पनी सुजल डेयरीबाट उत्पादित सम्पूर्ण डेयरी उत्पादनहरू सफल घिउ, दूध, दही, नौनी, पनिर पोखराको मूल्यमा उपलब्ध गराइन्छ र अर्डर अनुसार बर्थडे केक पनि तयार गरिन्छ।
3: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङ 8 मोड, फोन 0364-41-246, मोबाइल 9850501119 र 9850333246।
0: छ्या, कस्तो सास गनाएको तिम्रो त,
8: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ?
0: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भनेर मात्रै हुन्छ र?
8: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
0: यही हाम्रो वालिङ 8 भिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराउ त, त्यहाँ त दाँत, गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
9: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे, अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार आरसीटी गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया साथै गिंजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
10: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण रोग उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ 8 बिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल, प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान, मोबाइल 9845648622 र 9821440029।
11: स्कूल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो। भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
12: त्यति कुरामा नि यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ 8 नयाँ बजारको पोसाक बगैँचामा सबै सामान त्यही पाइन्छ।
11: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
12: पोसाक बगैँचा वालिङ 8 नयाँ बजार, प्रोप्राइटर प्रकाश अरियाल, मोबाइल 9856303829।

0: हजुर बुवा, यो पानी त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो। धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
1: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो। अब चिन्ता नगर, वालिङ आठ कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोभेट सेन्टरमा जाऊ त बाबु।
0: वाह, यो त मैले खोजेको ठाउँ रहेछ। कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
1: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर का चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
2: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
1: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
2: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ आठ कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847039386। पर्वत जाने गेट, सहारा एग्रोभेट।
3: तपाई घरमा वा कार्यालयमा इन्टरनेट चढान गर्दै हुनुहुन्छ?
4: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, पिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयौं गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
3: पुनश्च हामीले ब्यान्डविड्थ अनुसार मासिक रू 800 इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
4: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
3: जानकारीका लागि वालिङ इन्टरनेट प्रणाली, वालिङ आठ मोड,
4: फोन 0364142558।
5: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
6: दाँत पनि कता कता फर्किएका छन्। दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
5: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ आठ भिआईपी टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
6: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका, साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 साँझ 7 सेवा प्रदान गरिनेछ।
5: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 नियमित सेवा सञ्चालन आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
6: हाम्रा सेवाहरू:
5: दाँत तथा मुखको परीक्षण,
6: दाँतको एक्सरे,
5: दाँत सफा गर्ने,
6: दाँत टल्काउने,
5: मुख गनाउने समस्याको उपचार,
6: दाँत रङको सिमेन्ट भर्ने,
5: दाँतको जरेदेखिको उपचार,
6: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
5: साधारण दाँत निकाल्ने,
6: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
5: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
6: गिजाको शल्यक्रिया,
5: कृत्रिम दाँत राख्ने,
6: दाँत रङको वा मेटलको खुर लगाउने,
5: बच्चाहरूको दाँतको विशेष उपचार
6: र बाङ्गुटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
4: साथै बाङ्गुटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जीसीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
5: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ आठ पीआईपी टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
6: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0363590025, मोबाइल 9860478822। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौं।

0: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने के गर्ने अल्पत्र परियो।
1: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
0: लौ अब कहाँ दिनुभयो, मैले बैरगारी नयाँ बजारको भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिएँ।
1: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
0: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 चोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
1: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
0: प्रोप्राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
1: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
0: मोबाइल नम्बर 9806641870 र 9865494497।
1: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
2: घरि कम्प्युटर बिग्रिन्छ, घरि लाइन जान्छ, हैरान भयो, कति धेरै काम गर्न थियो गर्नै पाइएन।
3: बिग्रेका बनाएर हुने भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्नेछ, सिसिटिभी जडान गर्नु छ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सिसिटिभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर सोरुमबाट ल्याउने कुरा भइसकेको छ।
2: यहाँ कम्प्युटर, ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सिसिटिभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
3: टेलिफोन इन्टरकम, इन्टरनेट नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर, क्यालेन्डर, सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
2: एपेक्स कम्प्युटर सोरुम तथा सर्भिस सेन्टर, वालिङ 8 नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 9856055271, 9468323809 र 9856052271।
4: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ। होइन, यो घर कहाँबाट ल्याउनु भएको?
5: ए नानी, दक्ष तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
4: ए हो र अङ्कल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
5: सुन नानी, भिरकोट चिउरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघार नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
4: हजुर, हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, गोलाघार, खाली घर र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
2: प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क नम्बर 0663691004,
6: सम्पर्क मोबाइल 9744834484।
7: चिउरी घरको मौरी घर उद्योग, भिरकोट नगरपालिका 7, स्याङ्जा।

0: हरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
1: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
0: भनेको त हो नि, वालिङ 8 बीपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
1: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
0: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
1: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बीपी चोक।
0: मोबाइल नम्बर 9855054313 र 9141443842।
1: मूल्य होइन, स्वास्थ्य रोजौ।
2: घरी पैसा राख्न गयो, घरी निकाल्न, घरी बिजुलीको बिल पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ कि दिदी?
3: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइलबाटै काम गर्छु।
2: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
3: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
2: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
3: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
2: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
3: टेलिफोन, खाने पानी, विद्युत, डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने।
2: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
3: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
2: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
3: त्यस्तै IME, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ।
2: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेर्दी स्याङ्जा।
3: फोन 0364460600।
4: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोरा छोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कति जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन, अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
5: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
4: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुन्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किनै घर बनाए, हामी पनि जहाँको त्यही।
5: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
4: हाम्रा सेवा तथा सुविधाहरू,
5: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
4: आकर्षक ब्याजदरमा बिमा सहित निश्चित संकलन गरिने,
5: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
4: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने।
5: IME, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
4: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
6: सम्पर्क फोन नम्बर 0364460624।

0: हुनु नि कुखुराको भाले भाले चल्ला लिन हिँडेको हो।
1: ओहो, मेरो पनि भैँसी बिरामी छ, औषधि लिन जान पर्ने छ। ल न त सँगै जाम, कहाँ हो?
0: वालिङ आठ मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो, हो त्यही पाइन्छ, हिँड त्यही जाम।
1: हजुर, यहाँ धान मकैको बिउहरू, तरकारीका बिउ तथा घाँसका बिउहरू, आलु तथा टमाटरमा लाग्ने डढेलोको विषादी तथा भिटामिनहरू पाइन्छ। साथै कुखुराको दाना पानीका भाँडाहरू, स्पियर तथा कृषि औजारहरू, गिरिराजका चल्ला, कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू, गाई भैँसी, बाख्रा, बंगुर, कुकुर, बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ।
0: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि सुपथ मूल्य पाइन्छ।
1: मात्र एक पटक सेवा गर्ने मौका दिनुहोला, हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता।
0: प्रुफ राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने, गरिमा एग्रो, वालिङ आठ मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पो लेखिनेको ठ्याक्कै अगाडि। मोबाइल 9855 51068 र 9863770171।

0: access to all.
1: हेलो भाइ, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
2: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
1: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
2: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
1: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ।
3: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
1: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
3: मोबाइल नम्बर 9855619076, 9861719076 र 9817682123।
4: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलो बा, के पर्यो त्यस्तो?
5: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
4: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साफेर गर्न पनि सजिलो होस्।
5: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
4: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
6: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुन चाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
4: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
6: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
4: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ।
6: सुखको गहना दुखको खजना।
4: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल।
6: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 9855-55-250।
7: रेडियो आदिखोला 105.4।

0: भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय स्याङ्जाको अनुरोध। यस भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय स्याङ्जाले जिल्लाका सबै स्थानीय तहहरूमा पशुमा पूर्ण खोप कार्यक्रम सञ्चालन गरिरहेको छ। यही सन्दर्भमा 2083 असोज 6 गतेदेखि स्याङ्जा जिल्लाका सम्पूर्ण ओडाहरूको पशुहरूमा खोरेत रोग विरूद्ध पहिलो चरणको खोप कार्य हुँदैछ। खोपकर्ताहरूलाई खोप लगाउने कार्यमा सहयोग गरी खोरेत रोगबाट हुने पशुधनको क्षतिबाट बचाउन सम्बन्धित सबैमा भेटेरिनरी अस्पताल हार्दिक अनुरोध गर्दछ। विस्तृत जानकारीको लागि भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय स्याङ्जा, सम्पर्क फोन 063-425-000, मोबाइल 98-560-52-191।
1: नमस्कार हल्दर साहब, क्यानन तपाईँ त पाइल्सको अपरेसन गर्न हस्पिटल जानुभएको छ भन्ने सुनेको थिएँ। तपाईँ त छिट्टै आउनुभयो, अपरेसन नगरी आउनुभयो क्या हो?
2: क्यानन पोखराको चरक मेमोरियल हस्पिटलमा वरिष्ठ डाक्टरले आधुनिक प्रविधिबाट अपरेसन गर्दा त छिट्टै निको पो हुँदो रहेछ नि खान्छ।
1: अच्छा ज्ञानम, मेरो बुढीको पित्त थैलीको अपरेसन पनि त्यही चरक मेमोरियल हस्पिटलमा गरेको हो नि हल्दर साहब। केही दिनमै मेरो बुढी त ठमठम्ती हिँड्ने भाइ, साह्रै राम्रो रहेछ त्यो हस्पिटल त। अनि हल्दर साहब, चरक मेमोरियल हस्पिटलमा हामी भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHF स्वास्थ्य सेवा पनि छ नि।
2: ज्ञानम, त्यही भएर त चरक मेमोरियल हस्पिटलमा उपचार गर्न गएको हो नि।
3: चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHF स्वास्थ्य सेवा उपलब्ध।
4: साथै ओपीडी सेवा आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 4 बजेसम्म। यो सेवा लिन ECHS कार्ड र रिफरल लिएर आउनुहोला। पुनश्च 70 वर्ष माथिका भूपूहरूलाई रिफरल चाहिँदैन।
3: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-7878।
5: सरा, किन बोलाको मलाई?
6: हेर्न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कतै छैन अलि विश्वासिलो ज्योतिष?
5: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मेदीमा छ रे, म पनि जान्छु त नि।
7: हाम्रा विशेषताहरू:
8: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
7: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
8: मोत्र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
7: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
8: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
7: रक्षा आदि जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति
8: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ्ग मृति बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको 2 तल्लामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 98-464-5123 र 98-066-6052।
9: होइन, के भयो, किन बन्द भएको गाडी?
10: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको, बन्द भएको भइसक्यो।
9: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
10: बजारमा पाइने ब्याट्री

0: हालेको हो तर टिकेन।
1: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जैसी पन्धेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त।
0: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
2: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
1: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
2: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिम्नी, गिजर, हिटर, एनएसटार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भरपर्दो पसल कामना इलेक्ट्रिकल। वालिङ 8 जैसी भनेरा, प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
1: फोन नम्बर 0364415002, मोबाइल 98560405002 र 98460551401।
3: रेडियो आदिखोला 105.4।

0: नाक छोड़ी काम कान छोड़ी नाक बीमारले कहिले नछोड्नी भयो
1: हैन ए दाई बीमारले फेरि च्यापेको क्या हो गुनगुनाई रहनु भएको त
0: बीमार कहिले निको होला र खै सधैँको यस्तै एक एक थोक बीमारले च्यापेको च्यापै छ त नि नानी
1: नातिनुस् न दाई वालिङ आठ मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न लुनिबा फार्मेसी छ त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंह द्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव सँगालेका विशेषज्ञहरू पनि आउँछन्
0: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू
1: जनरल मेडिसिन फिजिसियन मुटु रोग मृगौला रोग मस्तिष्क तथा स्नायु रोग दम छाती तथा पोक्ष रोग हाड जोर्नी तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ
0: सम्पर्क लुनिवा फार्मेसी वालिङ आठ मिर्दी खरिबोट मोबाइल 98565866 आमाले जति बेला नि सन्चो भएन भन्नुभएको छ खास के समस्या भएछ म अस्पताल लगेर ल्याउँछु है
2: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ रातभरि सुत्नु भएको छैन बरु कहाँ लैजानुहुन्छ
0: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ त्यही लैजान्छु
1: हजुर विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू
0: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा
1: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा
0: आधुनिक ल्याब प्रयोगशालामा रगत दिशा पिसाब खकार वीर्य सुगर र कोलेस्ट्रोल परीक्षण सेवा
1: मुटुको जाँच ईसीजी सेवा
0: भाँचिएको हड्डी प्लास्टर सेवा
1: डिजिटल एक्सरे सेवा
0: चिरफार गर्ने
1: थाइराइड जाँच
0: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा
1: सर्वसुलभ फार्मेसी सेवा
0: सम्पर्क स्थान मिर्दी क्लिनिक वालिङ नगरपालिका 6 मिर्दी तल्लो चोक पुलको नजिकै
1: फोन नम्बर 63741087 मोबाइल 98469701747
3: घर त चिटिक्क बन्यो तर यसको सौन्दर्य र आराम तब मात्र पूर्ण भयो जब भित्र राखियो सफल फर्निचरको यो आकर्षक सोफा र दराज देख्ने जो कोहीले पनि तारिफ गर्नुहुन्छ
4: एकदम सही कुरा आफ्नो सपनाको घरलाई अझै जीवन्त र आकर्षक बनाउन अब टाढा कहाँ धाउनु पर्छ र
3: हो त बलियो पनि आकर्षक पनि अनि दाम पनि एकदमै सुलभ त्यसैले त भन्छौ टिकाऊ र भरपर्दो फर्निचरको एकमात्र भरपर्दो नाम सफल फर्निचर उद्योग
4: वालिङ एक रामबाच्छामा छ सफल फर्निचर उद्योग जहाँ तपाईँ पाउनुहुन्छ आधुनिक डिजाइनका सोफा आरामदायी पलङ दराज र ड्रेसिङ टेबलदेखि काठका सम्पूर्ण आकर्षक सामानहरू साथै अर्डर अनुसारका नयाँ तथा आधुनिक डिजाइनका फर्निचरका सम्पूर्ण सामानहरू उपलब्ध छन्
3: आजै सम्पर्क गर्नुहोस्
4: सम्पर्क सफल फर्निचर उद्योग भिरकोट 6 सुन्दर बजार वालिङ एक रामबाच्छा सोरुम भिरकोट 1 बयरघारी मेन रोड वालिङ 8 मोड वालिङ नगरपालिका जाने बाटो
3: सम्पर्क मोबाइल 98560309888

0: सधैं सामान्य कपड़ा लगाएर हिड़ने मं आज त राम्रो कोट पैंट लगाएर हिड़का छौ त यति राम्रो कोट पैंट कहाँ सिलायो तिमीले
1: दिमाग हुनु पर्छ दिमाग कपड़ा जस्तो कुरा सधैं सिलाइदैन परेको बेलामा मात्र सिलाइन्छ त्यसैले राम्रो कपड़ा सिलाउने टेलरिङ छनोट गर्नुपर्छ मेरो छनोट चाहिँ एई वालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो
0: हामी कहाँ दौरा सुरुवाल आधुनिक डिजाइन का कोट पैंट स्कूल कलेज तथा संपूर्ण अफिशियल कपड़ा दक्ष कारीगर तैयार करमर्जेन्सी कपड़ा र रेडीमेड कोट पैंट उपलब्ध छ
1: प्रोप्राइटर बीपी चोक को रामुदाई स्टाइल सटिंग सुटिंग टेलरिंग सेंटर वालिंग आठ मोड गरिमा बैंक को ओरालो में
0: मोबाइल 9815356496
2: वाह तिम्रो यो कोट को फिटिंग कति उत्कृष्ट छ कहाँ बनायो
3: धन्यवाद तिमीलाई राम्रो लाग्यो यो त मैले वालिङ नौ भुमरेमा रहेको युनिक सटिङ सुटिङ टेलरिङ वालिङ नौ भुमरेमा सिलाएको त्यहाँ त अहिले विशेष अफर चलेको रहेछ नि
2: हो र मेरो पनि दाईको बिहे छ दाईलाई बिहेमा चाहिने दुलाको दौरा सुरुवाल कोट पैंट बाबा अनि भाइहरूलाई चाहिने कोट पैंट पनि सबै त्यही सिलाउन अर्डर दिनु पर्ला
4: हजुर हामीले कोट पैंट सिलाई सहितमा असोज 15 देखि कार्तिक 15 गते सम्म विशेष अफरमा कोट पैंटको कपड़ा सिलाई सहित मात्र 6500 र चेक कोटको कपड़ा सिलाई सहित मात्र 5000 रुपियाँमा इण्डियन ब्रान्डेड क्वालिटीको कपड़ामा आकर्षक कोट पैंट सिलाई गरिएको छ
2: तपाईहरू पनि पर्फेक्ट सिलाई सहित आकर्षक देखिन तथा विशेष छुटमा कोट पैंट सिलाउन चाहनुहुन्छ भने आजै सम्पर्क गर्नुहोला
3: युनिक सटिङ सुटिङ टेलरिङ वालिङ नौ भुमरे प्रोप्राइटर प्रकाश परियार र मुना परियार
2: मोबाइल 9841637790 र 9811929062
5: होइन बहिनी बाबु किन यसरी रोइरहेको छ
6: हेर्नुहोस् न दिदी उपचारको लागि कहाँ कहाँ पुर्यायो निको नै भएको छैन
5: ए बहिनी एकपटक वालिङ हस्पिटलमा जानुहोस् त त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि
2: हजुर वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अर्यालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ
7: यदि महिलाहरूमा बारम्बार गर्भफेर जाने तल्लो पेट दुख्ने पिसाब पोल्ने ढाड कम्मर दुख्ने सेतो पानी बग्ने चिलाउने आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला
2: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली वालिङ नौ भकुण्डे ठाडो लाइन फोन नम्बर 0364121833

0: सुवर्ण अवसर।
1: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
0: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, तीन महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृह जाँच, ट्युमर मार्कर, भिटामिन डी, बी12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होल बडी चेकअप विशेष छुटमा गरिन्छ। त्यस्तै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
1: सम्पर्क वालिङ प्याथोलोजी प्रणाली तल्लो वालिङ अल टाइम फार्मेसीको अगाडि।
0: सम्पर्क फोन नम्बर 063590018, मोबाइल 9840516535 र 9813769611।
1: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङको एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
0: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
2: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
0: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
2: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
0: के मिटर तथा गेटबल बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
2: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
0: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि छ भने कार्यालयमा तथा खानेपानी कर्मचारीलाई तुरन्त खबर गरौं,
2: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं,
0: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं,
2: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं,
0: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
2: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खानेपानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा 2 दिन अगावै पूर्व जानकारी गराऊ।
0: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
2: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 063441469 र 063441268।
2: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
0: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।
3: अरे फेरि नेट स्लो भयो, यो पुरानो इन्टरनेटले त अझै दिक्क लाइसक्यो।
4: ए भाइ, अझै कति शास्ति पाउँछौ त्यो ढिलो नेट चलाएर, त्यसलाई च्याट्टै छाडिहाल न। अब
3: छोड्ने त मन छ नि, तर अर्को कुन चाहिँ राम्रो छ र?
4: अरे 31 वर्षदेखि निरन्तर सेवा दिएको, 11 लाख भन्दा बढी सक्रिय ग्राहकहरूको विश्वास जितेको अनि नेपालको 74 जिल्लामा फैलिएको वर्लिङ छ त, नेपालको सबैभन्दा विश्वासिलो र नम्बर 1 इन्टरनेट।
3: ए हो र, तर ओल्डलिङ्कमा के के पाइन्छ नि?
4: अब पाउनुहोस् सुपर फास्ट हाई स्पिड इन्टरनेट, साथमा आईपीटीभी र घरैभरि कनेक्सन दिने अत्याधुनिक वाइफाई 6 राउटर एकदमै आकर्षक अफरमा। त्यो पुरानो झन्झटिलो नेटलाई बाई बाई गर अनि आजै वर्लिङ जोडिहाल।
3: पुरानो इन्टरनेटको शास्ति छोड्नुहोस्, आजै जडान गर्नुहोस् नेपालको सबैभन्दा विश्वासिलो हाई स्पिड वर्लिङ इन्टरनेट।
0: नयाँ इन्टरनेट जडानका लागि सम्पर्क मोबाइल 9800 23050 र

0: यस समयको साथमा जेतुल सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको पाँच घरेता कुनाको लाइन जैसी पन्ध्र जाने बाटो तर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने
1: ठाउँ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आधी खोला 105.4 मेगाहर्ज।
1: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो, दुई चार दिन भइसक्यो, एसी पनि चलेको छैन, कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
2: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
1: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु, किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला।
2: ए कुरो त्यस्तो भयो, पिर नगर न, विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, त्यहाँ गएपछि ढुक्क हुन्छ।
1: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन चिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
2: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
1: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 98 5 60 54 9 63।

0: अन्ठानब्बे पाँच साठी पचपन्न एक सय चार र अन्ठानब्बे शून्य अठाइस सत्तालिस सात सय एक्काइस।
1: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
2: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
1: मलाई नि चाहिएको थियो, आजैदेखि जान्छु।
0: गोल्ड स्टारको आधिकारिक सोरुम अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
1: गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोक,
2: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
1: मोबाइल अन्ठानब्बे चार उनासत्तरी अठार नौ सय एक्काइस र अन्ठानब्बे चार बैसठी उनचालिस तिन सय उनानब्बे।
3: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर छ आब्दाली पुलको नजिक
4: र मिर्दी करिडोर आदिको छेउमा
3: तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय डब्ल्यूआईसी कम्प्युटर इन्स्टिच्युट वालिङ मोड, फोन नम्बर शून्य त्रिसठी चार चालिस तीन सय एकतीस, मोबाइल अन्ठानब्बे पाँच साठी पचपन्न तीन सय एकतीस।
0: साथै यस डब्ल्यूआईसी कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौं।

0: Limited. Access to all.
1: हेलो भाइ, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
2: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
1: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
2: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
1: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो सरितो र सुपथ मूल्यमा गरिन्छ।
3: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
1: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
3: मोबाइल नम्बर 9865019076, 9861971076 र 9817682223।
4: घर नयाँ बनाउँदै हुनुहुन्छ या पुरानो घरलाई आधुनिक लुक दिने सोचमा हुनुहुन्छ?
5: अब चिन्ता छाड्नुहोस्, वालिङमै उपलब्ध छ आधुनिक जीवन शैलीको एउटै समाधान, जयलक्ष्मी ट्रेडिङ।
4: हामी कहाँ 24 घण्टा तातो पानीका लागि सोलर वाटर हिटर, बत्ती जाँदा उज्यालो दिने इन्भर्टर ब्याट्री र सबै प्रकारका सवारी साधनका ब्याट्रीहरू उचित मूल्यमा पाइन्छन्।
5: त्यति मात्र कहाँ हो र, शुद्ध पानीका लागि आरओ प्युरिफायर, आधुनिक मोड्युलर किचन, चिम्नी, एसी, वासिङ मेसिन, स्ट्रिट लाइट, पम्प, मोटर र घर चम्काउने पार्केटिङका सामग्रीहरू पनि उपलब्ध छन्।
4: सामान मात्र होइन, हाम्रो विशेषता त बिक्री पछिको भरपर्दो सेवा हो। यी सम्पूर्ण सामानहरूको मर्मत र फुल सर्भिसिङका लागि हामी सधैँ तयार छौँ।
5: प्रोप्राइटर विदुर कोइराला, जयलक्ष्मी ट्रेडिङ, वालिङ एक कालीमाटी। सम्पर्क नम्बर 0635904640 र 9856209440।

0: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ। हैन, के भएको छ र तपाईलाई?
1: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाएछु न त सुतेको नै छु। कहिल्यै सन्चो नहुने भयो मलाई त।
0: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
2: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
0: दाँत सफा गर्ने टल्काउने,
2: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
0: दाँतको जरासम्म सफा गरी भर्ने,
2: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
0: दाँतमा खोल राख्ने,
2: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
0: बाङ्गो टिङ्गो दाँत मिलाउने,
2: बच्चाहरूको दाँतको विशेष उपचार,
0: मुखको धेरै पुरानो समस्याहरू: मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
2: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर, वालिङ बजार, मल्ल फार्मेसी अगाडि।
0: मोबाइल 9864021629 र 9864168251।
3: नाक छोडी काम, कान छोडी नाक, बिमारले नै कहिले नछोड्ने भयो।
4: होइन ए दाई, बिमारले फेरि च्यापेको क्या हो, गुनगुनाइरहनु भएको छ त।
3: बिमार कहिले निको होला र खै, सधैँको यस्तै, एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी।
4: नातिनुहोस् न दाई, वालिङ 8 मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न, लुनिबा फार्मेसी छ, त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि, अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव संगालेका विशेषज्ञहरू पनि आउँछन्।
3: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू:
4: जनरल मेडिसिन, फिजिसियन, मुटु रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा पोक्ष रोग, हाड जोड्नी तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
3: सम्पर्क लुनिवा फार्मेसी, वालिङ 8 मिर्दी खरिबोट, मोबाइल 9556085667।
5: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार चरक मेमोरियल हस्पिटलमा
6: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई चरक मेमोरियल हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
5: हुनेछन् जसमा सामाजिक सुरक्षा कोषको योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
6: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061582778, 582779 र 582780।

0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा सम्बन्धी सूचना। एस भिरकोट नगर अस्पताल भिरकोट एक हेलु सैंजामा प्रत्येक महिनाको दोस्रो शनिबार गण्डकी मेडिकल कलेज पोखरामा कार्यरत प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर विनिता शर्मा आउँदै हुनुहुन्छ। उक्त दिन गर्भवती महिला तथा प्रसूति एवं स्त्री रोग सम्बन्धी स्वास्थ्य समस्या भएका सेवाग्राहीले सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहोला। स्मरण रहोस्, डाक्टर आउने दिन प्रत्येक महिनाको दोस्रो शनिबार। सम्पर्क भिरकोट नगर अस्पताल
1: ओ एमजी श्रेया, कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त। कुन इन्टरनेसनल ब्रान्डको सलन पुगेर आयो?
2: थ्याङ्क यू रिया, इन्टरनेसनल होइन बाबु।

0: Hair color, hair repairing, bridal makeup, nail art, nail extension, facial, hydra facial, treatment, skin test, raw, cosmetic item haru painu ka shathai, parlor, ebam salon sambandhi ka sampurna karya haru garincha.
1: Sathai yaharle Manju Beauty Salon TikTok ID ma follow garera hamro video haru pani herna saknu hunecha. Proprietor Manju Bhandari ra Bimal Bhandari, Manju Beauty Salon and Training Center, Walling Art Jungle Restaurant bhayeko bhavan. को पहिलो तला
0: सम्पर्क मोबाइल 9862698145
2: सुन्नु न
3: भन त
2: पल्लो घरको दिदीले कति राम्रो दराज ल्याउनु भारेछ नि हजुर पनि जान न भकुण्डेमा रहेको बाबा फर्निचरमा पाइन्छ रे नि त कस्तो राम्रो छ
3: बाबा फर्निचर वालिङ 10 भकुण्डे प्रोप्राइटर ओम शर्मा मोबाइल 9855031966
4: अहिले छोराको बिहे गरेको दही कुराउनी लैजानु पर्ने
5: हैन ए दाई एक्लै किन बोलिरहनु भएको
4: हेर्न कान्छा अहिले छोराको बिहे गरेको दही कुराउनी लैजानु पर्ने तर कुराउनीका लागि घरमै पर्याप्त मात्रामा दूध पनि छैन बजारबाट ल्याउने हो भने राम्रो हुन्न र त्यति समय पनि छैन के गर्ने होला भनेर सोचिरहेको नि
5: ए दाई यतिको लागि पनि के चिन्ता लिइरहनुहुन्छ अहिले नै फोन गरेर अर्डर गर्नुस् न त्यहाँ त घरमै बनाएको जस्तो स्वादिष्ट कुराउनी सुपथ मूल्यमा उपलब्ध गराउँछन् नि
4: धन्यवाद भाइ तिमीलाई ढुङ्गो खोज्दा आज त देउतै मिल त दही पनि पाइने कुराउनी पनि पाइने झन्झटै सखाप
6: वर्षौंदेखि खाजा नास्ताको लागि हजारौं ग्राहकहरूको मन तृप्त पार्दै आइरहेको नवदुर्गा मिष्ठान्न भण्डार निरन्तर यहाँहरूको सेवामा समर्पित छ विवाह भोज प्रतबन्ध सभा सम्मेलन तथा हरेक किसिमका कार्यक्रमहरूमा विभिन्न परिकारका मिठाईहरू तथा शाकाहारी खाजा नास्ताको लागि हामीलाई सम्झनुहोला हामी कहाँ आवश्यकता अनुसार प्याकिङको व्यवस्था पनि उपलब्ध छ साथै पोखराको बहुप्रतिष्ठित डेयरी उत्पादन कम्पनी सुजल डेयरीबाट उत्पादित सम्पूर्ण डेयरी उत्पादनहरू सफल घिउ दूध दही नौनी पनिर पोखराको मूल्यमा उपलब्ध गराइन्छ र अर्डर अनुसार बर्थडे केक पनि तयार गरिन्छ
0: नवदुर्गा मिष्ठान्न भण्डार वालिङाट मोड फोन 0363441246 मोबाइल 9857501119 र 9857333246

0: नौहेर आज पनि आधा सामान त छोडिराखेको छ। खै त पूजाको सामान
1: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र भोलिदेखि आफै बजार गएर लिएर आऊ।
0: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जेल फलफूल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
1: ए हो र, ल ल के छुटेछ टिपेर देऊ त, म एन्जेल फलफूल तरकारी तथा किराना पसलमा गइहाल्छु।
0: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
1: एन्जल फलफूल तरकारी तथा किराना पसल वालिङ 8 बगालेटोल,
0: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी,
1: मोबाइल नम्बर 98467-21380।
0: छ्या, कस्तो सास गनाएको तिम्रो त,
2: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ।
0: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भनेर मात्रै हुन्छ र?
2: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
0: यही हाम्रो वालिङ 8 VIP टोल NIMB ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराउ त। त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
3: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे, अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार RCT गर्ने, डिजिटल प्रविधि द्वारा एक्सरे RBG गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
0: यहाँ नेपाल मेडिकल काउन्सिल NMC बाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धित सम्पूर्ण रोग उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ 8 VIP टोल NIMB ब्याङ्कबाट एक घर तल, प्रोप्राइटर डाक्टर सुभाष खान र डाक्टर संस्कृति प्रधान, मोबाइल 98465-48622 र 98241-4740-29। आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
4: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
0: बाबु, बरु कहाँबाट ल्याएछ यो जुत्ता?
4: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
0: ल, ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
4: पाण्डे सु सेन्टर, वालिङ बजार,
0: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे,
4: मोबाइल नम्बर 98460-86005।

0: स्कूल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो। भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
1: त्यति कुरामा नि यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ 8 नयाँ बजारको पोसाक बगैँचामा सबै सामान त्यही पाइन्छ।
0: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
1: पोसाक बगैँचा, वालिङ 8 नयाँ बजार, प्रोप्राइटर प्रकाश अरियाल, मोबाइल 9856308।
2: घरि पैसा राख्न गयो, घरि निकाल्न, घरि बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
3: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइल मात्रै काम गर्छु।
2: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
3: हेर भाइ, म वालिङ समृद्धिमा रहेको हृदय सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
2: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
3: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
2: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
3: टेलिफोन, खाने पानी, विद्युत, डिश होम लगायतको बिल भुक्तानी गर्न सकिने।
2: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
3: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
2: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
3: त्यस्तै IME, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र झिक्न सकिने सुविधा रहेको छ।
2: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेर्दी स्याङ्जा।
3: फोन 0363 4406 600।
4: हजुर बुवा, यो पानी त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो, धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
5: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो, अब चिन्ता नगर, वालिङ 8 कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोबेट सेन्टरमा जाऊ त बाबु।
4: वाह, यो त मैले खोजेको ठाउँ रहेछ, कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
5: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
6: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना, साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
0: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
6: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ 8 कटहर बोर्ड, SBI ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062860 र 9847029686।
7: पर्वत जाने गेट, सहारा एग्रोभेट।

0: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त। यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
1: दिमाग हुनुपर्छ दिमाग। कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ। त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनोट गर्नुपर्छ। मेरो छनोट चाहिँ एङ वालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
0: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारीगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
1: प्रोप्राइटर बीपी चोकको रामुदाई, स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ 8 मोड, गरिमा बैंकको ओह्रालोमा।
0: मोबाइल 9815546496।
2: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
3: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
2: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन, अब त जान्नमा कहीँ पनि।
3: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
2: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
3: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
2: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा गृह प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
4: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुठ रोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा प्रत्येक महिनाको चौथो शनिबार।
3: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा, फोन 063-440-594।
5: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
6: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, भिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पन्यु गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
5: पुनश्च हामीले ब्यान्डविड्थ अनुसार मासिक ₹800 इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
6: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
5: जानकारीका लागि वालिङ इन्टरनेट प्राली, वालिङ 8 मोड,
6: फोन 063-441-258।
7: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
8: दाँत पनि कता कता फर्किएका छन्। दाँत मिलाउनु पर्नेछ अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
7: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
8: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका, साथै गरौं प्राथमिक अस्पताल पालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
7: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
8: हाम्रा सेवाहरू:
7: दाँत तथा मुखको परीक्षण,
8: दाँतको एक्सरे,
7: दाँत सफा गर्ने,
8: दाँत टल्काउने,
7: मुख गनाउने समस्याको उपचार,
8: दाँत रङको सिमेन्ट भर्ने,
7: दाँतको जरेदेखिको उपचार,
8: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
7: साधारण दाँत निकाल्ने,
8: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
7: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
8: गिजाको शल्यक्रिया,
7: कृत्रिम दाँत राख्ने,
8: दाँत रङको वा मेटल खुल लगाउने,
7: बच्चाहरूको दाँतको विशेष उपचार
8: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
4: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
7: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
8: प्रोप्राइटर डा
9: डाक्टर किरण गुरुङ, फोन नम्बर 63590025, मोबाइल 9860478722। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौं।

0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा सम्बन्धी सूचना। एस भिरकोट नगर अस्पताल भिरकोट एक हेलु सैंजामा प्रत्येक महिनाको दोस्रो शनिबार गण्डकी मेडिकल कलेज पोखरामा कार्यरत प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर विनिता शर्मा आउँदै हुनुहुन्छ। उक्त दिन गर्भवती महिला तथा प्रसूति एवं स्त्री रोग सम्बन्धी स्वास्थ्य समस्या भएका सेवाग्राहीले सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहोला। स्मरण रहोस्, डाक्टर आउने दिन प्रत्येक महिनाको दोस्रो शनिबार। सम्पर्क भिरकोट नगर अस्पताल भिरकोट एक हेलु
1: सैंजा। अहिले हाम्रो गर्नेमा दिउँसोको 12 बजेका छ।
2: यस समयको साथमा जेतु सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 घरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
1: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।
3: रेडियो आदि खोला 105.4। सबैभन्दा पहिले मुख्य खबर। अवरूद्ध बेनी जोमसोम सड़क खुल्न समय लाग्ने, स्याउ ढुवानीमा समस्यासँगै मुस्ताङका किसान चिन्तामा, बेसी शहर चामे सड़क सञ्चालन। नवलप्रासीको दाउन्नेमा भएको बस दुर्घटनामा ज्यान गुमाएका 6 जना मध्ये 5 जनाको पहिचान खुल्यो, घाइते 10 जनाको उपचार चल्दै। सिंचाई विभागद्वारा कृषि उद्यमी कार्यक्रम योजना छनौट दिग्दर्शन तयार, वैदेशिक रोजगारबाट फर्केका युवालाई विशेष प्राथमिकता। G7ले 10 करोड़ ब्यारेल कच्चा तेल र डिजल निकासा गर्ने, एकअर्कामाथि ऊर्जा निर्यातमा प्रतिबन्ध नलगाउने सहमति। र इंग्ल्याण्डका मोइन अलीले जनकपुर बोल्ड्सबाट एनपीएल खेल्ने, एसियाड क्रिकेटमा भारतले पाकिस्तानलाई दियो 212 रनको लक्ष्य। नेपाल खबरमा अब पूरा खबर। भएको असोज 9 देखि 11 गतेसम्मको ठूलो वर्षासँगै बाढ़ी, पहिरो र नदी कटानबाट अवरूद्ध म्याग्दीको बेनी र मुस्ताङको जोमसोम सड़क सञ्चालन हुन सकेको छैन। मुख्य चाड़पर्व र सुरसराध चलिरहँदा सबैभन्दा धेरै स्याउ खपत हुने यो बेला सड़क अवरूद्ध हुँदा मुस्ताङको स्याउ उत्पादक किसान र व्यापारी सबैभन्दा धेरै मर्कामा परेका छन्। म्याग्दी क्षेत्रमा भएको सड़क अवरूद्धका कारण त्यसको प्रत्यक्ष असर स्याउको ढुवानीमा परेको छ। यसबाट स्याउ उत्पादन गर्ने किसान चिन्तामा परेको छ। अहिले मुस्ताङका बारी तथा बगानमा स्याउ पाकेको छ। म्याग्दीको राहुघाट, बैसरी, सिरुबारी, भिरकाँडे, पोखरी बगर, नैनी बगर, तातोपानी र खामभित्ता लगायत ठाउँमा सड़क संरचनामा क्षति पुगेको 1 हप्ता भइसकेको छ। मुस्ताङमा औसत वार्षिक 7,000 मेट्रिक टन स्याउ उत्पादन हुँदै आएको छ। घरबझुम 5 डुम्बाका किसान कर्म गुरूङ सड़क अवरूद्ध भएकोले उत्पादन गरेको स्याउ बजार पठाउन नपाएको गुनासो गर्नुहुन्छ। कृषि विकास कार्यालय मुस्ताङका प्रमुख डाक्टर लालमणि अर्यालले अहिले सड़क बन्द भएकोले किसानलाई स्याउ नटिप्न सल्लाह दिएको बताउनुभयो। बेनी जोमसोम कोरला सड़क आयोजना प्रमुख तेजस्वी शर्माले बाढ़ी र पहिरोबाट धेरै ठाउँमा क्षति भएकोले सड़क खुलाउन अझै 1 हप्ता लाग्न सक्ने बताउनु भएको छ। उहाँले सड़क विभाग निर्देशनालय पोखराले सड़क खुलाउन सबै संयन्त्र परिचालन गरेको जानकारी दिनुभएको राष्ट्रिय समाचार समितिले जनाएको छ। सड़क अवरूद्ध हुँदा उत्तरको छिमेकी देश चीनसँग सड़क सम्पर्क जोड्ने महत्वपूर्ण कोरला नाकाबाट हुने आयात निर्यात समेत प्रभावित भएको छ। यसैबीच बाढ़ी पहिरोको कारण 6 दिनदेखि अवरूद्ध लमजुङको बेसी शहर चामे सड़क सञ्चालनमा आएको छ। मनाङको नासो गाउँपालिका 3 खोत्रे र चामे गाउँपालिका 5 कोत्रोमा खसेको पहिरो तथा सड़कमा थुप्रिएको ढुंगा माटो हटाएपछि सड़क सञ्चालनमा आएको डुम्रे बेसी शहर चामे सड़क योजनाका सूचना अधिकारी नवीन विष्टले जानकारी दिनुभयो। सड़क सञ्चालनमा आएसँगै मनाङतर्फ खाद्यान्न लगायत दैनिक उपभोग्य सामग्री ढुवानी तथा आवागमन सहज भएको छ। यस्तै बाजुराको मार्तडी कोल्टी सड़क पनि 3 महिनापछि सञ्चालनमा आएको छ। वर्षा लागेसँगै असार 3 हप्तादेखि यो सड़क अवरूद्ध थियो। 3 महिनापछि सड़क खुलेसँगै जनजीवन सहज भएको छ। साथै बाजुराको पूर्वी उत्तरी क्षेत्रमा उत्पादित च्याउको ढुवानी पनि सहज हुन थालेको छ। कृषि ज्ञान केन्द्र बाजुराका अनुसार बुढीनन्दा नगरपालिका, जगन्नाथ स्वामी कार्तिक खापर र हिमाली गाउँपालिकाका विभिन्न ठाउँमा झण्डै 375 हेक्टर क्षेत्रफलमा स्याउ खेती हुँदै आएको छ। नवलपरासीको दाउन्नेमा आज बिहान बस दुर्घटना हुँदा 6 जनाको ज्यान गएको छ, 10 जना यात्रु घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका अनुसार कोहलपुरबाट काठमाडौँका लागि छुटेको प्रदेश 301006K1553 नम्बरको बस आज बिहान पाउने 4 बजे महेन्द्र राजमार्ग अन्तर्गत नवलपरासीको विनय त्रिवेणी गाउँपालिका 2 दाउन्नेमा ब्रेक फेल भएर पल्टिएको हो। दुर्घटनामा ज्यान गुमाएका 6 जना मध्ये 5 जनाको परिचय खुलेको छ। ज्यान गुमाउनेहरूमा जाँझरकोटको भेरीगंगा नगरपालिका 3 का 50 वर्षीय निर्जुङ खत्री, बाँकेको कोहलपुर नगरपालिका तीनका 32 वर्षीय दिपेन्द्र केसी, बाजुरा स्वामी कार्तिक गाउँपालिकाका 65 वर्षीय नरेन्द्र राज गिरी, बाँके कोहलपुर 10 का 55 वर्षीय केन्द्र राज रेग्मी र नेपालगंज उपमहानगरपालिका 7 का 22 वर्षीय क्रिस कनौजिया रहेका छन्। अर्का एकजना पुरूषको पहिचान खुलेको छैन। घाइतेहरूको मध्यविन्दु अस्पताल डण्डामा उपचार भइरहेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय अन्तर्गतको जलस्रोत तथा सिंचाई विभागले वैदेशिक रोजगारीबाट फर्केका युवालाई लक्षित गरी कृषि उद्यमशीलताका लागि विशेष भूमिगत जल सिंचाई कार्यक्रम ल्याएको छ। कृषि उद्यमीका लागि ल्याइएको यो कार्यक्रम सञ्चालन गर्न विभागले कृषि उद्यमीका लागि विशेष भूमिगत जल सिंचाई कार्यक्रम योजना छनौट दिग्दर्शन 2083 तयार पारेको छ। विभागका महानिर्देशक दिनेश रजौरियाले भूमिगत जलस्रोतको दिगो उपयोग मार्फत कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न, कृषि उद्यमी तथा किसानलाई भरपर्दो सिंचाई सुविधा उपलब्ध गराउन तथा योजना छनौट र कार्यक्रम कार्यान्वयनमा पारदर्शी, वस्तुगत एवं प्रभावकारी बनाउन सुशासन व्यवस्थापन तथा संचालन ऐन बमोजिम दिग्दर्शन तयार गरिएको बताउनुभयो। उहाँका अनुसार दिग्दर्शन मार्फत कृषि व्यवसाय सञ्चालन गर्ने व्यक्ति, फार्म, संस्था वा समूहलाई छनौट गरी कार्यक्रममा समावेश गरिनेछ। कार्यक्रममा वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता दिइने विभागका उपमहानिर्देशक देव स्याम्बोले बताउनुभयो। दिग्दर्शन अनुसार तरकारी तथा फलफूल, मसला बाली, बिउ उत्पादन तथा नर्सरी, अन्य नगदी बाली, पुष्प खेती, जड़ीबुटी, माछा पालन तथा घाँस र पशु चारा उत्पादनलाई प्राथमिकतामा राखिने भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू, काठमाडौँ उपत्यकामा 3500 प्रहरी परिचालन हुने लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
4: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
5: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
4: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
5: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: अन्तर्गत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले अवरूद्ध बेनी जोमसोम सड़क खुल्न अझै एक हप्ता लाग्ने, स्याउ ढुवानीमा समस्यासँगै मुस्ताङका किसान चिन्तामा, बेसी शहर चामे सड़क संचालन लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। मुख्य चाड़पर्व दशैं तिहार र छठलाई लक्षित विशेष सुरक्षा योजना लागू भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार विशेष सुरक्षा योजना अन्तर्गत काठमाडौँ उपत्यकामा 3,500 भन्दा धेरै प्रहरी परिचालन गरिने भएको छ। हिजो शुक्रबारदेखि शुरू भएको विशेष सुरक्षा योजना आउँदो कार्तिक 30 गतेसम्म 45 दिनका लागि तय गरिएको हो। यो योजनाले शान्ति सुरक्षा थप सुदृढ र अपराधिक गतिविधि न्यूनीकरण गर्ने लक्ष्य छ। पर्वका बेला धेरै गाउँघर जाने हुँदा काठमाडौँमा घर खाली हुने, बजारमा भीड़भाड़ बढ़ने र चोरी लुटपाट दुर्घटना जस्ता चुनौतीलाई ध्यानमा राखेर विशेष योजना बनाएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। अब विदेशको खबर। इन्धनको बढ़दो मूल्यका कारण आपूर्तिमा उत्पन्न दबाव कम गर्न G7 देशहरू 10 करोड़ ब्यारेल कच्चा तेल र डिजल निकासा गर्न सहमत भएका छन्। यो पछिल्लो कदमले आउँदा दिनमा डिजलको पर्याप्त आपूर्ति सुनिश्चित गर्ने अमेरिका सहित ठूलो अर्थतन्त्र भएका राष्ट्रहरूको समूहले जनाएको छ। G7 देशहरूले अब एकअर्कामाथि ऊर्जा र ऊर्जा उत्पादनहरूको निर्यातमा प्रतिबन्ध नलगाउने सहमति गरेको पनि संयुक्त वक्तव्यमा जनाएका छन्। G7 देशहरूमा अमेरिका, बेलायत, क्यानाडा, जापान, जर्मनी, इटाली र फ्रान्स अनि यी देशहरूको बैठकमा युरोपेली संघ ईयूको पनि प्रतिनिधित्व हुने गर्छ। युरोपेली देशहरूले आफ्नो भण्डारणबाट इन्धन बजारमा नपठाए अमेरिकाले डिजल निर्यातमा प्रतिबन्ध लगाउने धम्की डोनाल्ड ट्रम्पले दिँदै आउनुभएको थियो। उहाँले सामाजिक सञ्जालमा युरोपले आफ्नो विशाल भण्डारबाट डिजल निकासा गर्न सहमति जनाएको र यो प्रक्रिया तत्कालै प्रारम्भ हुने उल्लेख गर्नुभएको छ। अब खेल खबर। नेपाल प्रिमियर लीग एनपीएलको टोली जनकपुर बोल्ट्सले इंग्ल्याण्डका मोइन अलीलाई तेस्रो संस्करणका लागि अनुबन्ध गरेको छ। पूर्व अलराउण्डर तथा दुई पटकको विश्वकप विजेता इंग्ल्याण्डका खेलाड़ी अली यो सिजनका लागि जनकपुरमा आबद्ध भएका हुन्। जनकपुरले यसअघि हरमित सिंह, न्यूजील्याण्डका जिमी निसम र पाकिस्तानका इक्तिखार अहमदलाई अनुबन्ध गरिसकेको छ। अली सन् 2019 घरेलु मैदानमा एक दिवसीय विश्वकप जित्ने इंग्ल्याण्ड टोलीका सदस्य थिए। सन् 2022 अस्ट्रेलियामा भएको टी20 विश्वकपमा उपाधि जित्दा उनी इंग्ल्याण्डका उपकप्तान थिए। उनले सन् 2024 अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए। जनकपुर एनपीएलको पहिलो सिजन विजेता टोली हो। र जापानमा चलिरहेको एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटको स्वर्ण पदकका लागि अहिले भारत र पाकिस्तानले खेलिरहेका छन्। निशिनमा रहेको करोगी स्पोर्ट्स पार्कमा टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित 20 ओभरमा 6 विकेट गुमाएर 211 रन बनाएको छ। पाकिस्तानले 212 रनको लक्ष्य पाएको छ र पाकिस्तानले केही बेरमा ब्याटिङ थाल्दैछ। एसियाली खेलकुदमा क्रिकेटको स्वर्ण पदकका लागि यी दुई एसियाली शक्तिहरू बीचको आजको खेललाई विशेष चासोका साथ हेरिएको छ। एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटको काश्य पदक भने श्रीलंकाले जितेको छ। निशिनमा आज बिहान भएको खेलमा बंगलादेशलाई 63 रनले हराउँदै श्रीलंकाले कास्य पदक जितेको हो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। अवरूद्ध बेनी जोमसोम सड़क खुल्न अझै एक हप्ता लाग्ने, स्याउ ढुवानीमा समस्यासँगै मुस्ताङका किसान चिन्तामा, बेसी शहर चामी सड़क सञ्चालन, नवलपरासीको डाउनेमा भएको बस दुर्घटनामा ज्यान गुमाएका 6 जना मध्ये 5 जनाको पहिचान खुल्यो, घाइते 10 जनाको उपचार चल्दै, सिंचाई विभागद्वारा कृषि उद्यमी कार्यक्रम योजना छनौट दिग्दर्शन तयार, वैदेशिक रोजगारीबाट फर्केका युवालाई विशेष प्राथमिकता, G7ले 10 करोड़ ब्यारेल कच्चा तेल र डिजल निकासा गर्ने, एकअर्कामाथि ऊर्जा निर्यातमा प्रतिबन्ध नलगाउने सहमति, र इंग्ल्याण्डका मोइन अलीले जनकपुर बोल्ट्सबाट एनपीएल खेल्ने, एसियन क्रिकेटमा भारतले पाकिस्तानलाई दियो 212 रनको लक्ष्य। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालोअनलाइन.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़कको अवस्थाबारे जानकारी लिने गरौं।

0: रेडियो आदि खुला 105.4
1: हतार हतार में छोरा को बिहे आटियो अरु सब व्यवस्था मिलियो तर अब सुन का गर गहना को व्यवस्था गर्नु पर्ने भयो कहाँ जाने के गर्ने अल्पत्र परियो
2: तिमी अल्पत्र नपर न मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गर गहना बनाउन अर्डर दिइसकेको छु
1: लौ अब कहाँ दिनुभयो मैले बैरगारी नयाँ बजारको बुपु सैनिक एन्ड खिलुङ कालिका सुनसाती पसलबाट ल्याउने सोच बनाएकी थिए
2: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको ढुक्क बस न
1: हजुर ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 चोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ
2: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ
1: प्रुफ राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल
2: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि
1: मोबाइल नम्बर 98 0 66 41 870 र 98 65 94 497
2: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता
3: फ्रिज बिग्रेर सब्जीहरू सबै काम नलाउने भयो दुई चार दिन भइसक्यो एसी पनि चलेको छैन कहाँ जाने हो के गर्ने हो अत्तो पत्तो भएन
4: होइन के भयो र किन हल्लाखोर गरेको हो
3: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु किनेको पनि धेरै भएको छैन राम्रोसित कहाँ बनाउँछन् होला
4: ए कुरो त्यस्तो भयो पिर नगर न विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र त्यहाँ गएपछि ढुक्क हुन्छ
3: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज वासिङ मेसिन एसी भ्याकुम क्लिनर इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ किचन चिम्नी टिभी इन्डक्सन चुलो राइस कुकर मिक्सर पनि उपलब्ध छ
4: स्याङ्जा सहित गुल्मी पाल्पाको रामपुर पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ
3: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र वालिङ 8 नयाँ बजार लाइन राधे राधे चोकबाट 3 घर तल प्रोप्राइटर कृष्ण पाठक सम्पर्क मोबाइल 98 560 54 963 98 560 55 104 र 98 028 47 723
1: लौ हेर आज पनि आधा सामान त छोडिरहेको छ खै त पूजाको सामान
2: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र भोलिदेखि आफै बजार गएर लिएर आऊ
1: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि
2: ए हो र ल ल के छुटेछ टिपेर देऊ त म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु
1: हजुर हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ
2: एन्जल फलफूल तरकारी तथा किराना पसल वालिङ 8 बगालेटोल
1: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी
2: मोबाइल नम्बर 98 467 21 380
0: रेडियो आदि खुला 105.4

0: कफी त मलाई असाध्यै मन पर्छ, तर भविष्यमा के गर्ने होला? कुनै राम्रो व्यावसायिक सिप सिक्न पाइने हुन्थ्यो।
1: अनि कफीको त्यत्रो शोख छ त, त्यसैलाई आफ्नो करियर किन बनाउँदैनौ त साथी?
0: कसरी र कहाँ?
1: कफी कोपको एलिट बारिस्टा एकाडेमीमा नि, जहाँ कक्षाहरू चाँडै शुरू हुँदैछन्, त्यहाँ तिमीले एक्सप्रेसो बनाउने तरिका, आकर्षक लट्टे आर्ट र कफी पकाउने आधुनिक प्रविधिहरू सजिलै सिक्न सक्छौ। अर्थात् कफी प्रतिको तिम्रो जुनुनलाई व्यावसायिक सिपमा बदल्ने सही ठाउँ त्यही हुनेछ।
0: वाउ, यो त मलाई चाहिएकै कुरा हो। कहाँ छ त यो एकाडेमी?
1: एलिट बारिस्टा एकाडेमी कफी कोपद्वारा सञ्चालित छ नि, वालिङ आठ जैसी पदरामा।
0: आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 97051 41 131।
1: कफीको उत्कृष्ट स्वाद र बारिस्टा बनाउने उत्तम शुरूआत।
2: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका वडा नम्बर 6 आबडाली पुलको नजिक
0: र मिर्दी करिडोर आदिको छेउमा
2: तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा। सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड। फोन नम्बर 0363 44 331। मोबाइल 98565 55 331।
3: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।

0: बारिस्टर ट्रेनिङ पूरा गरेपछि जर्मनी र युएईमा 100% जब प्लेसमेन्ट।
1: अमेरिकन हस्पिटालिटी एकाडेमी सर्टिफाइड।
0: 2026-27 का लागि बारिस्टर ट्रेनिङमा भर्ना खुल्यो।
2: कफी बनाउने सिप सिकौ, करियर आफ्नो उज्यालो पारौ। डाफे हस्पिटालिटी एकाडेमी, सिप सिकौ, विश्व जितौ।
0: एसई वास्तु भन्दा माथि उत्तीर्ण अब बन्नुहोस्। प्रोफेसनल बारिस्टर प्र्याक्टिकल ट्रेनिङ, एएसए सर्टिफिकेसन र इन्डस्ट्रियल इन्टर्नसिप सहित जर्मनी र युएईमा 100% जब प्लेसमेन्ट।
2: कफीको सिप, विदेशको अवसर, डाफेसँग करियरको नयाँ सफर। डाफे हस्पिटालिटी एकाडेमी, सिपेढुङ्गा पोखरा।
0: सम्पर्क मोबाइल 9800103260 र फोन 01157136।
2: डाफे हस्पिटालिटी एकाडेमी, सेपिङ हस्पिटालिटी लिडर्स।
3: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
4: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
3: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किने घर बनाए। हामी पनि

0: उहाँको त्यही
1: ल ल त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गराउला।
0: हाम्रा सेवा तथा सुविधाहरू
1: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने
0: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने
1: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने
0: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने
1: आइएमई प्रभु वेस्टर्न युनियन पृथ्वी क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
0: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ फकुन्डे
2: सम्पर्क फोन नम्बर 0363414624।

0: बोली यो पाली तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
1: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितो सुनसानी पसलमा मात्रै पाइन्छ।
0: त्यही वालिङ आठ पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल
1: हो त। त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
0: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेट तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
2: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश।
3: जितु सुनचाँदी पसल वालिङ आठ भुसाल पेट्रोल पम्प गाउँबेसी डिपार्टमेन्ट सँगै जोडिएको पाँच घर यता जैसी पधेरा जाने बाटो तर्फ कुनाको लाइनमा।
0: सम्पर्क मोबाइल नम्बर 9842625767 र 9806617137।
2: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
0: आमाले जति बेला नि सन्चो भएन भन्नु भएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
4: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
0: वालिङ छ मिर्दीको तल्लो चोकमा, पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
4: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू।
0: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा।
4: हरेक दिन अनुभवी MBBS डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा।
0: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा, पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा।
4: मुटुको जाँच, ECG सेवा।
0: भाँचिएको हड्डी प्लास्टर सेवा।
4: डिजिटल एक्सरे सेवा।
0: फिरफार गर्ने
4: थाइराइड जाँच।
0: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा।
4: सर्वसुलभ फार्मेसी सेवा।
0: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
4: फोन नम्बर 0364-41-087, मोबाइल 9849-6174-7।
5: छ्या, कस्तो सास गनाएको तिम्रो त?
6: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ?
5: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भनेर मात्रै हुन्छ र?
6: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
5: यही हाम्रो वालिङ आठ VIP टोल NIMB ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक। त्यही गएर उपचार गराऊ त, त्यहाँ त दाँत, गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
7: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे, अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार RCT गर्ने, डिजिटल प्रविधि द्वारा एक्सरे RBG गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
4: यहाँ नेपाल मेडिकल काउन्सिल NMC बाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धित सम्पूर्ण रोगको उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक, वालिङ आठ VIP टोल NIMB ब्याङ्कबाट एक घर तल, प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान, मोबाइल 9845648622 र 9921474029।
3: भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय स्याङ्जाको अनुरोध। यस भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय स्याङ्जाले जिल्लाका सबै स्थानीय तहहरूमा पशुमा पूर्ण खोप कार्यक्रम सञ्चालन गरिरहेको छ। यही सन्दर्भमा 2083 असोज 6 गतेदेखि स्याङ्जा जिल्लाका सम्पूर्ण ओडाहरूको पशुहरूमा खोरेत रोग विरूद्ध पहिलो चरणको खोप कार्य हुँदैछ। खोपकर्ताहरूलाई खोप लगाउने कार्यमा सहयोग गरी खोरेत रोगबाट हुने पशुधनको क्षतिबाट बचाउन सम्बन्धित सबैमा भेटेरिनरी अस्पताल हार्दिक अनुरोध गर्दछ। विस्तृत जानकारीको लागि भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय स्याङ्जा, सम्पर्क फोन 0364-25-000, मोबाइल 9856052191।
1: घर त चिटिक्क बन्यो तर यसको सौन्दर्य र आराम तब मात्र पूर्ण भयो जब भित्र राखियो सफल फर्निचरको यो आकर्षक सोफा र दराज। देख्ने जो कोहीले पनि तारिफ गर्नुहुन्छ।
8: एकदम सही कुरा, आफ्नो सपनाको घरलाई अझै जीवन्त र आकर्षक बनाउन अब टाढा कहाँ धाउनु पर्छ र।
1: हो त, बलियो पनि आकर्षक पनि अनि दाम पनि एकदमै सुलभ, त्यसैले त भन्छौ टिकाऊ र भरपर्दो फर्निचरको एकमात्र भरपर्दो नाम सफल फर्निचर उद्योग।
8: वालिङ एक रामबाच्छामा छ सफल फर्निचर उद्योग, जहाँ तपाईँ पाउनुहुन्छ आधुनिक डिजाइनका सोफा, आरामदायी पलङ, दराज र ड्रेसिङ टेबलदेखि काठका सम्पूर्ण आकर्षक सामानहरू, साथै अर्डर अनुसारका नयाँ तथा आधुनिक डिजाइनका फर्निचरका सम्पूर्ण सामानहरू उपलब्ध छन्।
1: आजै सम्पर्क गर्नुहोस्।
8: सम्पर्क सफल फर्निचर उद्योग, भेलकोट छ सुन्दर बजार, वालिङ एक रामबाच्छा, सोरुम भेलकोट एक बयरघारी मेन रोड, वालिङ 8 मोड, वालिङ नगरपालिका जाने बाटो।
1: सम्पर्क मोबाइल 98560309888।
9: रेडियो आदिखोला 105.4।

0: वाह, तिम्रो यो कोटको फिटिङ कति उत्कृष्ट छ, कहाँ बनायौ?
1: धन्यवाद तिमीलाई, राम्रो लाग्यो। यो त मैले वालिङ नौ भुम्रेमा रहेको युनिक सटिङ सुटिङ टेलरिङ वालिङ नौ भुम्रेमा सिलाएको। त्यहाँ त अहिले विशेष अफर चलेको रहेछ नि।
0: हो र, मेरो पनि दाईको बिहे छ। दाईलाई बिहेमा चाहिने दुलाको दौरा सुरुवाल, कोट प्यान्ट, बाबा अनि भाइहरूलाई चाहिने कोट प्यान्ट पनि सबै त्यही सिलाउन अर्डर दिनु पर्ला।
2: हजुर, हामीले कोट प्यान्ट सिलाई सहितमा असोज 15 देखि कार्तिक 15 गतेसम्म विशेष अफरमा कोट प्यान्टको कपडा सिलाई सहित मात्र 6,500 र चेक कोटको कपडा सिलाई सहित मात्र 5,000 रुपियाँमा इन्डियन ब्रान्डेड क्वालिटीको कपडामा आकर्षक कोट प्यान्ट सिलाई गरिएको छ।
0: तपाईँहरू पनि पर्फेक्ट सिलाई सहित आकर्षक देखिन तथा विशेष छुटमा कोट प्यान्ट सिलाउन चाहनुहुन्छ भने आजै सम्पर्क गर्नुहोला।
1: युनिक सटिङ सुटिङ टेलरिङ वालिङ नौ भुम्रे, प्रोप्राइटर प्रकाश परियार र मुना परियार।
0: मोबाइल 9845163790 र 9891929062।
3: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
4: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्यायो, निको नै भएको छैन।
3: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
0: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अरियालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
5: यदि महिलाहरूमा बारम्बार गर्भफेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाडकम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आन खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
0: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ नौ भकुन्डे ठाडो लाइन, फोन नम्बर 0363412133।
6: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
7: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
8: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको PTINR, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, B12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम गरिनुका साथै कोलबडी चेकअप विशेष रूपमा गरिन्छ। त्यसै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
7: सम्पर्क वालिङ प्याथोलोजी प्राली, तल्लो वालिङ, अल टाइम फार्मेसीको अगाडि।
8: सम्पर्क फोन नम्बर 0365900018, मोबाइल 9840516535 र 9813769611।
7: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ को एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
9: मैले त असल साथी टिभीलाई सब्सक्राइब गरे, तपाईँ पनि गर्नुहोस् है।

0: सुना अहिले हाम्रो गर्नेमा 1 बजेको छ।
1: यस समयको साथमा जितुल सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 घरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दर हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: आधी खोलाको स्पन्दन रेडियो आधी खोला 105.4 MHz।
1: कफी त मलाई असाध्यै मन पर्छ, तर भविष्यमा के गर्ने होला? कुनै राम्रो व्यवसायिक सिप सिक्न पाइने हुन्थ्यो।
2: अनि कफीको त्यत्रो शोख छ त, त्यसैले आफ्नो करियर किन बनाउँदैनौ त साथी?
1: कसरी र कहाँ?
2: कफी कोपको एलिट बारिस्टा एकाडेमीमा नि, जहाँ कक्षाहरू चाँडै शुरू हुँदैछन्, त्यहाँ तिमीले एक्सप्रेसो बनाउने तरिका, आकर्षक लट्टे आर्ट र कफी पकाउने आधुनिक प्रविधिहरू सजिलै सिक्न सक्छौ। अर्थात् कफी प्रतिको तिम्रो जुनुनलाई व्यवसायिक सिपमा बदल्ने सही ठाउँ त्यही हुनेछ।
1: यो त मलाई चाहिएकै कुरा हो। कहाँ छ त यो एकाडेमी?
2: एलिट बारिस्टा एकाडेमी कफी कोपद्वारा सञ्चालित छ नि, वालिङ 8 जैसी पदेरामा।
1: आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 97050 41 131।
2: कफीको उत्कृष्ट स्वाद र बारिस्टा बनाउने उत्तम शुरुवात।
3: कहाँ हुनु नि? कुखुराको भाले भाले चल्ला लिन हिँडेको हो।
4: ओहो, मेरो पनि भैँसी बिरामी छ, औषधि लिन जान पर्ने छ। ल न त सँगै जाम। कहाँ हो?
3: वालिङ 8 मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो हो, त्यही पाइन्छ। हिँड त्यही जाम।
4: हजुर, यहाँ धान, मकैको बिउहरू, तरकारीका बिउ तथा घाँसका बिउहरू, आलु तथा टमाटरमा लाग्ने डढेलोको विषादी तथा भिटामिनहरू पाइन्छ। साथै कुखुराको दाना पानीका भाँडाहरू, स्पियर तथा कृषि औजारहरू, गिरगाजका चल्ला, कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू, गाई भैँसी, बाख्रा, बंगुर, कुकुर, बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ।
3: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बिरनाहरू पनि सुपथ मूल्यमा पाइन्छ।
4: मात्र एकपटक सेवा गर्ने मौका दिनुहोला, हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता।
3: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता नेउपाने, गरिमा एग्रो, वाले

0: घर नयाँ बनाउँदै हुनुहुन्छ या पुरानो घरलाई आधुनिक लुक दिने सोचमा हुनुहुन्छ?
1: अब चिन्ता छाड्नुहोस्, वालिङमै उपलब्ध छ आधुनिक जीवन शैलीको एउटै समाधान, जयलक्ष्मी ट्रेडिङ।
0: हामी कहाँ 24 घण्टा तातो पानीका लागि सोलर वाटर हिटर, बत्ती जाँदा उज्यालो दिने इन्भर्टर ब्याट्री र सबै प्रकारका सवारी साधनका ब्याट्रीहरू उचित मूल्यमा पाइन्छन्।
1: त्यति मात्र कहाँ हो र, शुद्ध पानीका लागि आरओ प्युरिफायर, आधुनिक मोड्युलर किचन, चिम्नी, एसी, वासिङ मेसिन, स्ट्रिट लाइट, पम्प, मोटर र घर चम्काउने पार्केटिङका सामग्रीहरू पनि उपलब्ध छन्।
0: सामान मात्र होइन, हाम्रो विशेषता त बिक्री पछिको भरपर्दो सेवा हो। यी सम्पूर्ण सामानहरूको मर्मत र फुल सर्भिसिङका लागि हामी सधैँ तयार छौँ।
1: प्रोप्राइटर विदुर कोइराला, जयलक्ष्मी ट्रेडिङ, वालिङ 1 कालीमाटी। सम्पर्क नम्बर 063-590-440 र 98-560-29-440।
0: होइन, के भयो, किन बन्द भएको हो गाडी?
2: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको, बन्द भएको भइसक्यो।
0: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
2: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
0: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइट ब्याट्री, लामो समय टिक्ने र भरपर्दो पनि हुने। त्यही गएर एक्साइट ब्याट्री राखिहाल्नु त?
2: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
3: एक्साइट ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइट ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
0: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
3: हामी कहाँ एक्साइट ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, चिम्नी, गिजर, हिटर, एनएसटार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भरपर्दो पसल कामना इलेक्ट्रिकल। वालिङ 8 जैसी भन्देरा, प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अरियाल रेग्मी।
0: फोन नम्बर 063-441-5002, मोबाइल 98-560-40-502 र 98-460-51-401। ओएमजी श्रेया, कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त, कुन इन्टरनेसनल ब्रान्डको सलन पुगेर आयो?
4: थ्याङ्क यू रिया, इन्टरनेसनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि।
0: सिरियसली, वालिङमा यस्तो वाउ लुक्स दिने सलुन छ? म त छक्क परे।
4: छ नि, वालिङ 8 जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा। त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास हेयर जस्तै चम्किन्छ।
0: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
4: अफकोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
0: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्ने छौ तिमीले।
4: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानो प्लास्टिया, हेयर स्मुथिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
0: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ। प्रोप्राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर, वालिङ 8 जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
4: सम्पर्क मोबाइल 98-462-98-145।
5: रेडियो आदिखोला 105.4।

0: विवाह भोज, व्रतबन्ध, सभा सम्मेलन तथा हरेक किसिमका कार्यक्रमहरूमा विभिन्न परिकारका मिठाईहरू तथा शाकाहारी खाजा नास्ताको लागि हामीलाई सम्झनुहोला। हामी कहाँ आवश्यकता अनुसार प्याकिङको व्यवस्था पनि उपलब्ध छ। साथै पोखराको बहुप्रतिष्ठित डेयरी उत्पादन कम्पनी सुजल डेयरीबाट उत्पादित सम्पूर्ण डेयरी उत्पादनहरू सफल घिउ, दूध, दही, नौनी, पनिर पोखराको मूल्यमा उपलब्ध गराइन्छ र अर्डर अनुसार बर्थडे केक पनि तयार गरिन्छ।
1: नवदुर्गा मिष्ठान भण्डार, वालिङाट मोड, फोन 0364-41-246, मोबाइल 98-560-50-119 र 98-560-33-246।
2: नमस्कार हल्दर साहब, क्यानन तपाईँ त पाइल्सको अपरेसन गर्न हस्पिटल जानुभएको छ भन्ने सुनेको थिएँ। तपाईँ त छिट्टै आउनुभयो, अपरेसन नगरी आउनुभयो क्या हो?
3: क्यानन पोखराको चरक मेमोरियल हस्पिटलमा वरिष्ठ डाक्टरले आधुनिक प्रविधिबाट अपरेसन गर्दा त छिट्टै निको पो हुँदो रहेछ नि कान्छा।
2: अच्छा ज्ञानम, मेरो बुढीको पित्त थैलीको अपरेसन पनि त्यही चरक मेमोरियल हस्पिटलमा गरेको हो नि हल्दर साहब। केही दिनमै मेरो बुढी त ठमठम्ती हिँड्ने भाइ, साह्रै राम्रो रहेछ त्यो हस्पिटल त। अनि हल्दर साहब, चरक मेमोरियल हस्पिटलमा हामी भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा पनि छ नि।
3: ज्ञानम, त्यही भएर त चरक मेमोरियल हस्पिटलमा उपचार गर्न गएको हो नि।
4: चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा उपलब्ध।
5: साथै ओपीडी सेवा आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 4 बजेसम्म। यो सेवा लिन ECHS कार्ड र रिफरल लिएर आउनुहोला। पुनश 70 वर्ष माथिका भूपूहरूलाई रिफरल चाहिँदैन।
4: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-78।
6: स्कुल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो। भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
7: त्यति कुरामा नि यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ 8 नयाँ बजारको पोसाक बगैँचामा सबै सामान त्यही पाइन्छ।
6: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडिमेड बेहुलाका दौरा सुरुवाल, रेडिमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
7: पोसाक बगैँचा, वालिङ 8 नयाँ बजार, प्रोप्राइटर प्रकाश अरियाल, मोबाइल 98-560-30-829।
8: रेडियो आदिखोला 105.4

0: पहिलो मुख छोपेर हाँसेकी हो र सबिना, दाँतमा समस्या भयो कि के हो?
1: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
0: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ 8 VIP टोलमा जाऊ न, त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
1: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
0: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक SP कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालन आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
1: हाम्रा सेवाहरू:
0: दाँत तथा मुखको परीक्षण,
1: दाँतको एक्सरे,
0: दाँत सफा गर्ने,
1: दाँत टल्काउने,
0: मुख गनाउने समस्याको उपचार,
1: दाँत रङको सिमेन्ट भर्ने,
0: दाँतको जरेदेखिको उपचार,
1: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
0: साधारण दाँत निकाल्ने,
1: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
0: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
1: गिजाको शल्यक्रिया,
0: कृत्रिम दाँत राख्ने,
1: दाँत रङको वा मेटलको खुर लगाउने,
0: बच्चाहरूको दाँतको विशेष उपचार
1: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने, साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
0: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
1: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0363590025, मोबाइल 9860478022। नेपाल मेडिकल काउन्सिल मा दर्ता भएका दन्त चिकित्सक सँग मात्र उपचार गर्ने बानी बसालौ।
2: आहा, कति राम्रो हो बाली नाली, बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
3: बिउ र मल दुवै राम्रो हो नि नानी, रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउले मल भएपछि त सुनमा सुगन्धै भयो नि।
2: मलाई नि रैथाने जातका बिउहरू र गडेउले मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
3: वालिङ 8 पतञ्जलि योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपुनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
2: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुदेशी सहकारी संस्था वालिङ 8 नयाँ बजार र पतञ्जलि योगपीठको आडैमा सम्पर्क नम्बर 0364146696।

0: बारे फेरि नेट स्लो भयो, यो पुरानो इन्टरनेटले त अझै दिक्क लगाइसक्यो।
1: ए भाई, अझै कति शास्ति पाउँछौ त्यो ढिलो नेट चलाएर, त्यसलाई च्याट्टै छाडिहाल न। अब
0: छोड्ने त मन छ नि, तर अर्को कुन चाहिँ राम्रो छ र?
1: अरे, 31 वर्षदेखि निरन्तर सेवा दिएको, 11 लाख भन्दा बढी सक्रिय ग्राहकहरूको विश्वास जितेको अनि नेपालको 74 जिल्लामा फैलिएको वर्लिङ छ त नेपालको सबैभन्दा विश्वासिलो र नम्बर 1 इन्टरनेट।
0: ए हो र, तर ओलिङ्कमा के पाइन्छ नि?
1: अब पाउनुहोस् सुपर फास्ट हाई स्पिड इन्टरनेट, साथमा आईपीटीभी र घरैभरि कनेक्सन दिने अत्याधुनिक वाइफाई 6 राउटर एकदमै आकर्षक अफरमा। यो पुरानो झन्झटिलो नेटलाई बाई बाई गर अनि आजै वर्लिङ जोडी हाल।
0: पुरानो इन्टरनेटको शास्ति छोड्नुहोस्, आजै जडान गर्नुहोस् नेपालको सबैभन्दा विश्वासिलो हाई स्पिड ओलिङ्क इन्टरनेट।
1: नयाँ इन्टरनेट जडानका लागि सम्पर्क मोबाइल 9805023050 र सहयोगका लागि मोबाइल 9808235715 र 9805023051।
2: लौ हेर, आज पनि आधा सामान त छोडिराखेको छ। खै त पूजाको सामान?
3: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र। भोलिदेखि आफै बजार गएर लिएर आऊ।
2: कहाँ जानु भयो र एकै ठाउँमा नभेट्नु भएको? एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
3: ए हो र, ल ल, के छुटे छ टिपेर देऊ त, म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु।
2: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू, ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
3: एन्जल फलफूल तरकारी तथा किराना पसल, वालिङ 8 बगालेटोल,
2: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी,
3: मोबाइल नम्बर 9847621380।

0: बस ना अहिले हाम्रो गर्नेमा 2 बजेको छ।
1: यस समयको साथमा जेतु सुनसादी पसल पुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 घरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।
2: नमस्ते, म हो तपाईँहरूको आफ्नै गायक तिलक बमल्ल। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ चाङ्ग्रा जिल्लाको पहिलो आवाज आदि खोलाको स्पन्दन सामुदायिक रेडियो आदि खोला 105.4।

0: कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त गजब लाग्यो
1: हो र मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए
0: मलाई नि चाहिएको थियो आजै त्यही जान्छु
2: गोल्ड स्टारको आधिकारिक सोरुम अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज स्कूल तथा अफिसियल सुजहरू स्पोर्ट्स सुज लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ
0: गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोक
2: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी
0: मोबाइल 9894918921 र 9862439399
3: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो दुई चार दिन भइसक्यो एसी पनि चलेको छैन कहाँ जाने हो के गर्ने हो अत्तो पत्तो भएन
4: होइन के भयो र किन हल्लाखोर गरेको हो
3: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु किनेको पनि धेरै भएको छैन राम्रोसित कहाँ बनाउँछन् होला
4: ए कुरो त्यस्तो भयो पिर नगर न विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र त्यहाँ गएपछि ढुक्क हुन्छ
2: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज वासिङ मेसिन एसी भ्याकुम क्लिनर इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ किचन चिम्नी टिभी इन्डक्सन चुलो राइस कुकर मिक्सर पनि उपलब्ध छ
4: स्याङ्जा सहित गुल्मी पाल्पाको रामपुर पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ
2: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र वालिङ आठ नयाँ बजार लाइन राधे राधे चोकबाट तीन घर तल प्रोप्राइटर कृष्ण पाठक सम्पर्क मोबाइल 9855954963 9855554 र 9800847723
0: आहा कति राम्रो सोफा हो चिटिक्क परेको
5: मेड इन बाबा फर्निचर हो नि नामै काफी बाबा फर्निचर

0: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ। हैन, यो घर कहाँबाट ल्याउनु भएको?
1: ए नानी, दक्ष तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
0: ए हो र अंकल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
1: सुन नानी, भिरकोट चिउरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
2: हजुर, हामी कहाँ दक्ष कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, गोलाघार, खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
3: प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क नम्बर 0363-691-0004,
4: सम्पर्क मोबाइल 97484-34484।
5: चिउरी घरको मौरी घार उद्योग, भिरकोट नगरपालिका 7, स्याङ्जा।
6: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आब्दाली पुलको नजिक
7: र मिर्दी करिडोर आदिको छेउमा
6: तारादेवी ब्लक उद्योगलाई सम्झनु होला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 0363-440-331, मोबाइल 98565-55331।
8: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
9: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
10: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैंकमा राख्नु भने राम्रो ब्याज दिने बैंक नै देखिँदैन।
9: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किने, घर बनाए। हामी भने जहाँको त्यही।
10: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
9: हाम्रा सेवा तथा सुविधाहरू,
10: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
9: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
10: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
9: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
10: IME, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
9: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
4: सम्पर्क फोन नम्बर 0363-441-6024।

0: Us Bank Limited. Access to all.
1: हेलो भाई, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
2: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
1: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
2: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
1: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड सफाई, बिल, किताब सफाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो, छरितो र सुपथ मूल्यमा गरिन्छ।
3: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
1: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
3: मोबाइल नम्बर 9865019076, 9861719076 र 9817162223।
4: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा, के पर्यो त्यस्तो?
5: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
4: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साफेर गर्न पनि सजिलो होस्।
5: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
4: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
6: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुन चाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
4: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
6: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
4: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ।
6: सुखको गहना दुखको खजना।
4: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल।
6: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 9856-55-250।

0: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ। हैन, के भएको छ र तपाईलाई?
1: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाएछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
0: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
2: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
0: दाँत सफा गर्ने टल्काउने,
2: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
0: दाँतको जरासम्म सफा गरी भर्ने,
2: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने।
0: दाँतमा होइन, के भएको छ र तपाईँलाई?
1: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाएछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
0: यसरी घरमै बसिरहेर

0: आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
1: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर वालिङ बजार मल्ल फार्मेसी अगाडि।
0: मोबाइल 9846221629 र 9861868251।
2: नाक छोडी काम, काम छोडी नाक, बिमारले नि कहिले नछोड्ने भयो।
3: हैन ए दाई, बिमारले फेरि च्यापे कि क्या हो, गुनगुनाइरहनु भएको छ त।
2: बिमार कहिले निको होला र खै, सधैँको यस्तै एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी।
3: नातिनुहोस् न दाई, वालिङ 8 मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न लुनिबा फार्मेसी छ। त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव संगालेका विशेषज्ञहरू पनि आउँछन्।
2: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू:
3: जनरल मेडिसिन, फिजिसियन, मुटु रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा पोक्ष रोग, हाड जोड्नी तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
2: सम्पर्क लुनिवा फार्मेसी, वालिङ 8 मिर्दी खरिबोट। मोबाइल 9856085667।

0: आमाले जति बेला नि सन्चो भएन भन्नुभएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
1: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
0: वालिन्छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
1: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू।
0: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
1: हरेक दिन अनुभवी MBBS डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
0: आधुनिक ल्याब प्रयोगशालामा रगत दिशा पिसाब खकार वीर्य सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
1: मुटुको जाँच ECG सेवा,
0: भाँचिएको हड्डी प्लास्टर सेवा,
1: डिजिटल एक्सरे सेवा,
0: चिरफार गर्ने
1: थाइराइड जाँच,
0: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
1: सर्वसुलभ फार्मेसी सेवा।
0: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
1: फोन नम्बर 0364-41087, मोबाइल 98469-71-7740। छ्या, कस्तो सास गनाएको तिम्रो त,
2: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ?
1: उपचार गर्नु पर्दैन त, दाँत दुखे भरेर मात्रै हुन्छ र?
2: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
1: यही हाम्रो वालिङ 8 VIP टोल NIMB ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराउ त, त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
3: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे, अत्याधुनिक मेसिनद्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार RCT गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे RBG गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
1: यहाँ नेपाल मेडिकल काउन्सिल NMC बाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धित सम्पूर्ण रोगको उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक, वालिङ 8 VIP टोल NIMB ब्याङ्कबाट एक घर तल, प्रोप्राइटर डाक्टर सुभाष खान र डाक्टर संस्कृति प्रधान, मोबाइल 98465-48622 र 98241-4049। आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
4: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
1: बाबु, बरु कहाँबाट ल्याएछ यो जुत्ता?
4: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
1: ल, ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
4: पाण्डे सु सेन्टर, वालिङ बजार,
1: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे,
4: मोबाइल नम्बर 98460-86005।
5: घरि पैसा राख्न गयो, घरि निकाल्न, घरि बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
6: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइलबाटै काम गर्छु।
5: हो र दिदी, अनि घरमै बसेर यो सेवा लिन कसरी सकिन्छ त?
6: हेर भाइ, म वालिङ समृद्धिमा रहेको हृदय सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
5: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
6: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने,
5: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने,
6: टेलिफोन, खाने पानी, विद्युत, डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने,
5: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
6: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
5: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
6: त्यस्तै IME, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र झिक्न सकिने सुविधा रहेको छ।
5: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेर्दी स्याङ्जा।
6: फोन 0364-40600।

0: घर त चिटिक्क बन्यो तर यसको सौन्दर्य र आराम तब मात्र पूर्ण भयो जब भित्र राखियो सफल फर्निचरको यो आकर्षक सोफा र दराज। देख्ने जो कोहीले पनि तारिफ गर्नुहुन्छ।
1: एकदम सही कुरा, आफ्नो सपनाको घरलाई अझै जीवन्त र आकर्षक बनाउन अब टाढा कहाँ धाउनु पर्छ र।
0: हो त, बलियो पनि आकर्षक पनि अनि दाम पनि एकदमै सुलभ, त्यसैले त भन्छौ टिकाउ र भरपर्दो फर्निचरको एकमात्र भरपर्दो नाम सफल फर्निचर उद्योग।
1: वालिङ एक रामबाच्छामा छ सफल फर्निचर उद्योग, जहाँ तपाईँ पाउनुहुन्छ आधुनिक डिजाइनका सोफा, आरामदायी पलङ, दराज र ड्रेसिङ टेबलदेखि काठका सम्पूर्ण आकर्षक सामानहरू, साथै अर्डर अनुसारका नयाँ तथा आधुनिक डिजाइनका फर्निचरका सम्पूर्ण सामानहरू उपलब्ध छन्।
0: आजै सम्पर्क गर्नुहोस्।
1: सम्पर्क सफल फर्निचर उद्योग, पिरकोट छ सुन्दर बजार, वालिङ एक रामबाच्छा, सोरुम पिरकोट एक बयरघारी मेन रोड, वालिङ 8 मोड, वालिङ नगरपालिका जाने बाटो।
0: सम्पर्क मोबाइल 9856309888।
2: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त। यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
3: दिमाग हुनुपर्छ दिमाग। कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ। त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ यही वालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
2: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारीगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
3: प्रोप्राइटर बीपी चोकको रामुदाई, स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ 8 मोड, गरिमा ब्याङ्कको ओह्रालोमा।
2: मोबाइल 9815564496।
4: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
5: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
4: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन, अब त जान्नमा कहीँ पनि।
5: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
4: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
5: त्यहाँ त रगत, दिसाब पिसाब, खकार, वीर्य, थाइरोइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, एक्सरे, मुटुको जाँच, इसिजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
4: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
6: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुठ रोग तथा दीर्घ रोग, सुगर, थाइरोइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा एक महिनाको चौथो शनिबार।
5: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा, फोन 063-440-594।

0: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
1: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
0: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बालरोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
2: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अरियालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
3: यदि महिलाहरूमा बारम्बार गर्भ फेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
2: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 063-412-133।
1: सुवर्ण अवसर।
4: तपाईँ हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
1: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको PTINR, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, B12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होल बडी चेकअप विशेष छुटमा गरिन्छ। त्यस्तै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
4: सम्पर्क वालिङ प्याथोलोजी प्राली, तल्लो वालिङ, अल टाइम फार्मेसीको अगाडि।
1: सम्पर्क फोन नम्बर 063-590-018, मोबाइल 9840-5156-35 र 9813-69611।
4: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ को एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
2: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
5: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
2: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
5: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
2: के मिटर तथा गेट बल्ब बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
5: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
2: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि छ भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं,
5: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं,
2: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं,
5: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं,
2: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
5: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा 2 दिन अगावै पूर्व जानकारी गराऊ।
1: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
5: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
2: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 063-441-469 र 063-441-268।
5: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
2: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।
6: अरे फेरि नेट स्लो भयो, यो पुरानो इन्टरनेटले त आजै दिक्क लाइसक्यो।
7: ए भाइ, अझै कति शास्ति पाउँछौ त्यो ढिलो नेट चलाएर, त्यसलाई च्याट्टै छाडिहाल न। अब
6: छोड्ने त मन छ नि, तर अर्को कुन चाहिँ राम्रो छ र?
7: अरे 31 वर्षदेखि निरन्तर सेवा दिएको, 11 लाख भन्दा बढी सक्रिय ग्राहकहरूको विश्वास जितेको अनि नेपालको 74 जिल्लामा फैलिएको वर्लिङ छ त, नेपालको सबैभन्दा विश्वासिलो र नम्बर 1 इन्टरनेट।
6: ए हो र, तर ओल्लिङ्कमा के पाइन्छ नि?
7: अब पाउनुहोस् सुपर फास्ट हाई स्पिड इन्टरनेट, साथमा आईपीटीभी र घरैभरि कनेक्सन दिने अत्याधुनिक वाईफाई 6 राउटर एकदमै आकर्षक अफरमा। यो पुरानो झन्झटिलो नेटलाई बाई बाई गर अनि आजै वर्लिङ्क जोडिहाल।
6: पुरानो इन्टरनेटको शास्ति छोड्नुहोस्, आजै जडान गर्नुहोस् नेपालको सबैभन्दा विश्वासिलो हाई स्पिड ओल्लिङ्क इन्टरनेट।
7: नयाँ इन्टरनेट जडानका लागि सम्पर्क मोबाइल 9801530050 र सहयोगका लागि मोबाइल 9801835715 र 9801530051।

0: सुनो सुनो, अहिले हाम्रो गर्नेमा 3 बजेको छ।
1: यस समयको साथमा जेतुल सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 घरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ।
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।
2: रेडियो आदि खोला 105.4।

नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। सुदूरपश्चिम र कर्णाली प्रदेशबाट मनसून बाहिरियो, बाँकी भूभागबाट पनि केही दिनमै हट्ने, यस वर्षको दशैं घमाइलो हुने अनुमान। नयाँ भवन ऐन संसद सचिवालयमा दर्ता गरी तथा विपन्न नागरिकलाई 75,000 रूपियाँसम्म आवास अनुदान प्रस्ताव। कांग्रेस महाधिवेशनमा उम्मेद्वारको मनोनयन पर्सि सोमबार हुने, यही महाधिवेशनमा पदाधिकारीको संख्या थप्ने तयारी। यमनमा सरकारी फौज र हुती समुदाय बीच समूह बीचको लड़ाईले हजारौं मानिस विस्थापित, प्रभावित क्षेत्रमा हरेक 4 मध्ये 3 परिवार भोकै बस्न बाध्य। र एसियाली खेलकुद क्रिकेटको स्वर्ण पदक भारतलाई पाकिस्तान 19 रनले पराजित। नेपाल खबरमा अब पूरा खबर। यस वर्षको मनसून नेपालबाट बाहिरिन शुरू भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका सबै भूभागका साथै लुम्बिनी र गण्डकी प्रदेशका केही क्षेत्रबाट मनसून पूर्ण रूपमा हटेको छ। बाँकी भूभागमा पनि मनसूनी वायु कमजोर हुँदै गएकाले अबको केही दिनमै देशभरैबाट मनसून बाहिरिने अनुमान छ। नेपालमा मनसून पश्चिमी भेगबाट कमजोर भन्दै क्रमशः पूर्वी भेगतर्फ सर्ने गर्छ। अहिले हावाको दिशा परिवर्तन भई पश्चिमबाट पूर्वतर्फ बहन थालेको छ, जुन मनसून अन्त्य हुने मुख्य संकेत हो। नेपालमा सामान्यतया अक्टोबर 2 तारीकमा मनसून बाहिरिने औसत समय हो र यसपटक औसत मितिकै आसपासमा मनसून फर्किन थालेको छ। गएको वर्ष भने अक्टोबर 10 मात्र मनसून हटेको थियो। यस वर्ष 6 वर्ष यताकै ढिलो गरी जून 19 मनसून भित्रिए पनि एलनिनो प्रभावका बावजूद देशभर औसतकै आसपासमा पानी परेको छ। हालै मात्र बंगालको खाड़ीमा विकसित प्रणालीले देशभर भारी वर्षा गराएको थियो। अब भने मौसम खुल्न थालेको छ। त्रिभुवन विश्वविद्यालय का सह प्राध्यापक मदन सिग्देलका अनुसार अब अक्टोबर र नोभेम्बर महिनामा पोस्ट मनसून शुरू हुन्छ। यो अवधिमा जलवाष्पयुक्त हावा कमजोर हुने र त्यस पुषपछि चल्ने हिउँदे वायु पनि अहिले नै सक्रिय भइ नसक्ने भएकाले मौसम प्राय सफा रहन्छ। वर्षा कम हुनु, वायुमण्डलको आर्द्रता घट्नु र तापक्रमको अन्तर बढ़नुले मनसून अन्त्यको पुष्टि गर्छ। यसैकारण अघिल्लो वर्ष हिले दशैं सामना गरेका नेपालीले यस वर्ष भने घमाइलो दशैं मनाउन पाउने सम्भावना रहेको मौसमविदले बताएका छन्। सरकारले हरेक नेपाली नागरिकको आवासको अधिकार सुनिश्चित गर्ने उद्देश्यसहित भवन ऐन 2083 नयाँ विधेयक संघीय संसद सचिवालयमा दर्ता गराएको छ। पूर्वाधार विकास मन्त्रालयले दर्ता गराएको विधेयकमा गरीब तथा विपन्न नागरिकको आवास सुनिश्चित गर्न संघीय सरकारबाट 50,000 र प्रदेश सरकारबाट 25,000 गरी कुल 75,000 रूपियाँसम्म अनुदान उपलब्ध गराउने प्रस्ताव छ। नयाँ व्यवस्था अनुसार पहिलो पटक घर बनाउने नेपाली नागरिकलाई सरकारले तोकेको मापदण्ड अनुसार आवश्यक नदीजन्य तथा प्राकृतिकजन्य निर्माण सामग्रीको निशुल्क उपलब्ध गराउनेछ। यो सुविधा गोठ निर्माण गर्न निवेदन दिने नागरिकले पनि पाउनेछन्। यसका साथै विपद प्रभावित तथा जोखिमपूर्ण बस्तीलाई सुरक्षित ठाउँमा सारेर सरकारले नै नयाँ घर निर्माण गरिदिने व्यवस्था समेत विधेयकमा समेटिएको छ। विधेयकले मध्यमा आय भएका नागरिकलाई लक्षित गर्दै सुरक्षित र भूकम्प प्रतिरोधात्मक स्मार्ट घरको अवधारणा पनि ल्याएको छ। 20 लाखदेखि 75 लाख रूपियाँसम्म लागत पर्ने यी घरहरू नागरिकले सहुलियतपूर्ण ऋण मार्फत खरिद गर्न सक्नेछन्, जसअनुसार शुरूमा 5 लाख रूपियाँ अग्रिम भुक्तानी गरी 15 वर्षसम्म मासिक 11,000 रूपियाँ किस्ता तिरेर घर प्राप्त गर्न सकिनेछ। नागरिकको क्षमता अनुसार 10 लाखदेखि 25 लाख रूपियाँसम्म अग्रिम भुक्तानी गरी मासिक 15,000देखि 35,000 रूपियाँसम्म किस्ता तिर्न सकिने अन्य विकल्पहरू पनि प्रस्ताव गरिएका छन्। निम्न आय भएका परिवारलाई आवासको ग्यारेन्टी गर्ने र मध्यम आय भएकालाई सुरक्षित घरको सुनिश्चितता गर्दै सबै नेपालीको आवास अधिकारलाई कानूनी रूपमा स्थापित गर्नु यो विधेयकको मुख्य उद्देश्य रहेको

0: मन्त्रालयले जनाएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत केन्द्रीय कार्य समितिको नयाँ नेतृत्व चयनका लागि उम्मेद्वारको मनोनयन दर्ता पर्सि सोमबार हुने भएको छ। केन्द्रीय निर्वाचन समितिले कार्यसूची सार्वजनिक गर्दै असोज 19 गते सोमबार दिउँसो 2 बजेदेखि बेलुका 6 बजेसम्म काठमाण्डुमा रहेको राष्ट्रिय सभागृहमा मनोनयन दर्ताको समय तोकेको जानकारी गराएको हो। कांग्रेस महाधिवेशनको उद्घाटन भने भोलि खुल्ला मंचमा हुँदैछ। महाधिवेशनलाई सुरक्षित र व्यवस्थित बनाउन सम्पूर्ण तयारी पूरा गरेको स्वास्थ्य समितिले जनाएको छ। समितिका अनुसार महाधिवेशन स्थल खुल्ला मंचमा 30 जना स्वास्थ्य कर्मी सहितको 5 वटा हेल्थ डेस्क स्थापना गरिएको छ, जहाँबाट प्रतिनिधिहरूले निशुल्क औषधि र स्वास्थ्य परीक्षणको सुविधा पाउनेछन्। प्रतिनिधिहरूलाई रातिको समयमा समस्या परेमा अन कल ड्यूटी मार्फत होटलमै पुगेर स्वास्थ्य जाँच गर्ने व्यवस्था समेत मिलाएको छ। यसैबीच कांग्रेसले युवा र महिलाको पहुँच बढ़ाउन पदाधिकारीको संख्या थप्ने तयारी गरेको छ। विधान संशोधन समितिले तयार गरेको प्रस्ताव अनुमोदन भएमा यही महाधिवेशनदेखि लागू हुने गरी 2 उपसभापति, 1 महामन्त्री र 1 सहमहामन्त्री थपिन सक्नेछ। यसले 35 वर्ष मुनिका युवालाई नेतृत्वमा आउन सहज बनाउने अपेक्षा छ। पछिल्लो 9 महिनामा नेपालमा जापानिज इन्सेफ्लाइटिक्स अर्थात जेई संक्रमणबाट 28 जनाको ज्यान गएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको परिवार कल्याण महाशाखाका अनुसार यस अवधिमा 131 जनामा जेई संक्रमण पुष्टि भएकोमा 28 जनाको ज्यान गएको हो। संक्रमणबाट ज्यान गुमाउने र बिरामी पर्ने मध्ये 87% व्यक्तिले यसअघि जेई विरूद्धको खोप नलगाएको पाइएको छ। अहिलेसम्म देशका 37 जिल्लाका 90 वटा पालिकामा यो संक्रमण फैलिसकेको छ। तथ्याङ्क अनुसार संक्रमित हुनेहरूमा धेरै कृषि पेसामा संलग्न नागरिक छन्। विशेष गरी धानखेत र सुंगुर फार्म आसपास बसोबास गर्नेहरू यसको उच्च जोखिममा परेको पाइएको छ। संक्रमण बढ़दै गएपछि सरकारले जोखिममा रहेका प्रभावित जिल्लाहरूमा जेई विरूद्धको खोप अभियान सञ्चालन गरिरहेको छ। अहिले झापाका सबै पालिका तथा कैलालीका घोडागोडी, धनगढ़ी र लम्कीचुहा नगरपालिकामा यो अभियान चलिरहेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: सुन त, मेरो कपडा प्याकिङ गरिदेउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333, 493-555।

0: चाड़ पर्व में यूरो पेंट्स प्रस्तुत कर रंगीन छ घर बरसिन छ उपहार रु 50,000 को यूरो पेंट्स को खरीद में पाउनु होस् लकी ड्रॉ कूपन अनि पाउनु होस् इन्वर्टर एसी 1 टन डबल डोर फ्रिज इंडक्शन चूलो राइस कुकर वॉल क्लॉक अनि बम्पर प्राइस में पाउनु होस् एक जोड़ी को लागि बाली टूर यूरो पेंट्स घर मात्र होइन रंगाउनु होस् सपना पनि
1: थोड़े बचत धेरै कायदा बीमा काचन फाइदै फाइदा बीमा को क्षेत्र में विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्व को एकमात्र जीवन बीमा कंपनी में जीवन बीमा गरी निश्चिन्त बनौ न्यून बीमा शुल्क में अधिक बोनस दर रहेको राष्ट्रीय जीवन बीमा कंपनी लिमिटेड रामसाहापथ काठमाडौं साबिकको राष्ट्रीय बीमा संस्थान
2: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा अब थप खबरहरू ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले कुलेखानी जल विद्युत आयोजनाको बाँध पूर्ण रूपमा सुरक्षित रहेको बताउनु भएको छ अविरल वर्षाका कारण कुलेखानी जलाशयमा पानीको सतहले सतर्कता तह पार गरेपछि तल्लो तटीय क्षेत्रमा जोखिमको त्रास बढ़ेको थियो तर आज बाँध क्षेत्रको स्थलगत निरीक्षणपछि मन्त्री श्रेष्ठले बाँध सुरक्षित र स्थिर रहेकाले सर्वसाधारणलाई ढुक्क रहन आग्रह गर्नुभएको हो निरीक्षण क्रममा नेपाल विद्युत प्राधिकरणको प्राविधिक टोलीले बाँधको अवस्था बारे उहाँलाई जानकारी गराएको हो बाढ़ीले अन्य आयोजनामा क्षति पुर्याए पनि कुलेखानीमा भरिएको पानीले आउँदो सुक्खा याममा विद्युत आपूर्ति व्यवस्थापनमा ठूलो सहयोग पुग्ने उहाँको भनाई छ अब विदेशको खबर यमनका केही भागमा साउदी समर्थित सरकारी फौज र इरान निकट हुथी समूह बीचको लड़ाई तीव्र हुँदा हजारौं मानिस विस्थापित हुनका साथै खाद्य आपूर्तिमा अवरोध पुगेको छ द्वन्द्व प्रभावित क्षेत्रमा हरेक चार मध्ये तीन परिवार भोकै बस्न बाध्य भएका संयुक्त राष्ट्रसंघको खाद्य निकायलाई उद्धृत गर्दै समाचार संस्था अल जजिराले जनाएको छ विश्व खाद्य कार्यक्रम डब्ल्यूएफए का अनुसार सरकारी नियन्त्रणमा रहेका र पहुँचयोग्य क्षेत्रहरूका झण्डै 74% परिवारले आफ्नो आधारभूत खाद्य आवश्यकता पूरा गर्न सकेका छैनन् यस वर्षकै उच्च तथ्याङ्क हो यो डब्ल्यूएफएको तथ्याङ्क अनुसार सरकारको नियन्त्रणमा रहेका क्षेत्रहरूमा झण्डै 1 करोड़ मानिस बसोबास गर्छन् खाद्य असुरक्षामा भएको वृद्धिले बजारमा अवरोध र सहायतामा पहुँच घट्दै जाँदा झण्डै 90% खाद्य सामग्री आयात गर्ने यमनमा भोकमरी कति तीव्र गतिमा गइरहेछ भन्ने कुरालाई दर्शाउँछ पछिल्लो पटक चर्किएको यो द्वन्द खाद्य सुरक्षाका लागि अत्यन्तै विनाशकारी हुने खतरा रहेको पाइएको छ 15 लाख मानिसहरूलाई पुग्ने गरी आफ्नो राहत तथा सहयोग निरन्तर गरिरहेको डब्ल्यूएफपीले जनाएको छ यसका लागि आफूलाई 10 करोड़ 90 लाख अमेरिकी डलर अर्थात झण्डै 16 अर्ब 85 करोड़ रूपियाँ आवश्यक रहेको पनि डब्ल्यूएफपीले जनाएको छ अब खेल खबर जापानमा चलिरहेको 20 औं संस्करणको एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटको स्वर्ण पदक भारतले जितेको छ निसिनमा रहेको करोगी स्पोर्ट्स पार्कमा भएको फाइनलमा भारतले पाकिस्तानलाई 19 रनले हराएको हो भारतले दिएको 212 रनको लक्ष्य पछ्याएको पाकिस्तानले 20 ओभरमा 6 विकेट गुमाएर 192 रन मात्रै बनायो भारतले एसियाली खेलकुदको पुरूष क्रिकेटमा लगातार स्वर्ण पदक जितेको हो पाकिस्तानले रजत पदक जितेको छ यस्तै आज बिहान भएको पुरूष क्रिकेटको काँस्य पदक प्रतिस्पर्धामा श्रीलंकाले बंगलादेशलाई 33 रनले हराएको दक्षिण एसियाली खेलकुद पुरूष क्रिकेटमा नेपाल क्वार्टर फाइनलमा पुगे पनि श्रीलंकासँगको खेल वर्षा कारण हुन नसकेपछि बाहिरिएको थियो चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक सुदूरपश्चिम र कर्णाली प्रदेशबाट मनसून बाहिरियो बाँकी विभागबाट पनि केही दिनमै हट्ने यस वर्षको दशैं घमाइलो हुने अनुमान नयाँ भवन ऐन संसद सचिवालयमा दर्ता गरीब तथा विपन्न नागरिकलाई 75,000 रूपियाँसम्म आवास अनुदान प्रस्ताव कांग्रेस महाधिवेशनमा उम्मेद्वारको मनोनयन पर्सि सोमबार हुने यही महाधिवेशनमा पदाधिकारीको संख्या थप्ने तयारी यमनमा सरकारी फौज र हुती समूह बीचको लड़ाईले हजारौं मानिस विस्थापित प्रभावित क्षेत्रमा हरेक चार मध्ये तीन परिवार भोकै बस्न बाध्य र एसियाली खेलकुद क्रिकेटको स्वर्ण पदक भारतलाई पाकिस्तान 19 रनले पराजित

0: रेडियो आदिखोला 105.4
1: आहा कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त गजब लाग्यो
2: हो र मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए
1: मलाई नि चाहिएको थियो आजै त्यही जान्छु
2: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज स्कूल तथा अफिसियल सुजहरू स्पोर्ट्स सुज लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ
1: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोक
2: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी
1: मोबाइल 9849618921 र 9842939399
3: We're also by digital. Enjoy with us.
4: Girlfriend, Gitanjali.
5: Chha jigu praad kha, jigu saas. अले जीवु जीवन ख छ जीवु फुक्क ख जी छन्त यक्को मतिना जी छन्त यक्को यक्को मतिना

0: घरी कम्प्युटर बिग्रिन्छ, घरी लाइन जान्छ, हैरान भयो। कति धेरै काम गर्न थियो, गर्नै पाइएन।
1: बिग्रिका बनाएर हुने भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्नेछ, सीसीटीभी जडान गर्नुछ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सीसीटीभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर शोरूमबाट ल्याउने कुरा भइसकेको छ।
0: यहाँ कम्प्युटर, ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सीसीटीभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
1: टेलिफोन इन्टरकम, इन्टरनेट नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर, क्यालेण्डर, सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
0: एपेक्स कम्प्युटर शोरूम तथा सर्भिस सेन्टर, वालिङ 8 नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 98555271, 98468329 र 98555271।
2: कफी त मलाई असाध्यै मन पर्छ, तर भविष्यमा के गर्ने होला? कुनै राम्रो व्यवसायिक सिप सिक्न पाइने हुन्थ्यो।
3: अनि कफीको त्यत्रो शोख छ त, त्यसैले आफ्नो करियर किन बनाउँदैनौ त साथी?
2: कसरी र कहाँ?
3: कफी कोपको एलिट बारिस्टा एकाडेमीमा नि, जहाँ कक्षाहरू चाँडै शुरू हुँदैछन्, त्यहाँ तिमीले एक्सप्रेसो बनाउने तरिका, आकर्षक लट्टे आर्ट र कफी पकाउने आधुनिक प्रविधिहरू सजिलै सिक्न सक्छौ। अर्थात् कफी प्रतिको तिम्रो जुनुनलाई व्यवसायिक सिपमा बदल्ने सही ठाउँ त्यही हुनेछ।
2: यो त मलाई चाहिएकै कुरा हो। कहाँ छ त यो एकाडेमी?
3: एलिट बारिस्टा एकाडेमी कफी कोपद्वारा सञ्चालित छ नि, वालिङ 8 जैसी पदरामा।
2: आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 97050141131।
3: कफीको उत्कृष्ट स्वाद र बारिस्टा बनाउने उत्तम शुरुआत।

0: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
1: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
0: भनेको त हो नि, वालिङ 8 बीपी चोकमा रहेको DNY जनरल स्टोर्स सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
1: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
0: हजुर, हामी कहाँ आधुनिक मेसिन द्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँ घरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
1: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर्स सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बीपी चोक।
0: मोबाइल नम्बर 9855054313 र 9141443842।
1: मूल्य होइन स्वास्थ्य रोजौ। बारिस्टा ट्रेनिङ पूरा गरेपछि जर्मनी र UAE 100% जब प्लेसमेन्ट।
2: अमेरिकन हस्पिटालिटी एकाडेमी सर्टिफाइड।
1: 2026-27 का लागि बारिस्टा ट्रेनिङमा भर्ना खुल्यो।
2: कफी बनाउने सिप सिकौ, करियर आफ्नो उज्यालो पारौ। डाफे हस्पिटालिटी एकाडेमी, सिप सिकौ विश्व जितौ।
1: SE वा सो भन्दा माथि उत्तीर्ण अब बन्नुहोस्। प्रोफेसनल बारिस्टा प्र्याक्टिकल ट्रेनिङ, ASA सर्टिफिकेसन र इन्डस्ट्रियल इन्टर्नसिप सहित जर्मनी र UAE 100% जब प्लेसमेन्ट।
2: कफीको सिप, विदेशको अवसर, डाफेसँग करियरको नयाँ सफर। डाफे हस्पिटालिटी एकाडेमी, सिकेढुङ्गा पोखरा।
1: सम्पर्क मोबाइल 9800103260 र फोन 0167581866।
2: डाफे हस्पिटालिटी एकाडेमी, स्यापिङ हस्पिटालिटी लिडर्स।
1: कहाँ हुनु नि, कुखुराको भाले भाले चल्ला लिन हिँडेको हो?
3: ओहो, मेरो पनि भैँसी बिरामी छ, औषधि लिन जान पर्ने छ। लड त सँगै जाम, कहाँ हो?
1: वालिङ 8 मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो, हो त्यही पाइन्छ, हिँड त्यही जाम।
3: हजुर, यहाँ धान, मकैको बिउहरू, तरकारीका बिउ तथा घाँसका बिउहरू, आलु तथा टमाटरमा लाग्ने डढेलोको विषादी तथा भिटामिनहरू पाइन्छ। साथै कुखुराको दाना पानीका भाँडाहरू, स्पि

0: नयाँ बनाउँदै हुनुहुन्छ या पुरानो घरलाई आधुनिक लुक दिने सोचमा हुनुहुन्छ?
1: अब चिन्ता छान्नुहोस्, वालिङमै उपलब्ध छ आधुनिक जीवन शैलीको एउटै समाधान, जयलक्ष्मी ट्रेडिङ।
0: हामी कहाँ 24 घण्टा तातो पानीका लागि सोलर वाटर हिटर, बत्ती जाँदा उज्यालो दिने इन्भर्टर ब्याट्री र सबै प्रकारका सवारी साधनका ब्याट्रीहरू उचित मूल्यमा पाइन्छन्।
1: त्यति मात्र कहाँ हो र, शुद्ध पानीका लागि आरओ प्युरिफायर, आधुनिक मोड्युलर किचन, चिम्नी, एसी, वासिङ मेसिन, स्ट्रिट लाइट, पम्प, मोटर र घर चम्काउने पार्केटिङका सामग्रीहरू पनि उपलब्ध छन्।
0: सामान मात्र होइन, हाम्रो विशेषता त बिक्री पछिको भरपर्दो सेवा हो। यी सम्पूर्ण सामानहरूको मर्मत र फुल सर्भिसिङका लागि हामी सधैँ तयार छौँ।
1: प्रोप्राइटर विदुर कोइराला, जयलक्ष्मी ट्रेडिङ, वालिङ 1 कालीमाटी। सम्पर्क नम्बर 063-590-440 र 98-560-29-440।
2: बुढी, यो पालि तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
3: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जेतो सुनचाँदी पसलमा मात्रै पाइन्छ।
2: ए, त्यही वालिङ 8 पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल हो
3: त। त्यहाँ

0: आधुनिक डिजाइन का गहना त जो कोही को मन में बस्छन् शुद्ध सुन भरपर्दो सेवा।
1: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साथफेर तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
2: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश।
3: जितु सुनचाँदी पसल वालिङ आठ भूषाल पेट्रोल पम्प गाउँबेसी डिपार्टमेन्ट सँगै जोडिएको पाँच घर यता जैसी पधेरा जाने बाटो तर्फ कुनाको लाइनमा।
1: सम्पर्क मोबाइल नम्बर 9842625767 र 9806617137।
2: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।

0: सलाम किन बोलाको मलाई?
1: हे ना, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कतै छैन अलि विश्वासिलो ज्योतिष?
0: ए मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ मेदीमा छ रे, म पनि जान्छु तनि हिँड।
2: हाम्रा विशेषताहरू:
3: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
2: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
3: मोच र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
2: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
3: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
2: रक्षा आदि जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति
3: र नयाँ चिना बनाउनका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङसा मेटी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 9846654123 र 9806161052।
4: ओ एमजी श्रेया, कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त, कुन इन्टरनेसनल ब्रान्डको शरण पुगेर आयो?
5: थ्याङ्क यू रिया, इन्टरनेसनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलनको कमाल हो नि।
4: सिरियसली, वालिङमा यस्तो वाउ लुक्स दिने सलन छ? म त छक्क परे।
5: छ नि, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा, त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास हेयर जस्तै चम्किन्छ।
4: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
5: अफकोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सनदेखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
4: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
5: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानो प्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिंग, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
4: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ। प्रुप राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
5: सम्पर्क मोबाइल 9842698145।
6: अहिले छोराको बिहे गरेको, दही कुराउने लैजानु पर्ने।
7: होइन ए दाई, एक्लै किन बोलिरहनु भएको?
6: हेर्न कान्छा, अहिले छोराको बिहे गरेको, दही कुराउनी लैजानु पर्ने, तर कुराउनीका लागि घरमै पर्याप्त मात्रामा दुध पनि छैन, बजारबाट ल्याउने हो भने राम्रो हुन्न, र त्यति समय पनि छैन, के गर्ने होला भनेर सोचिरहेको नि।
7: ए दाई, यतिको लागि पनि के चिन्ता लिइरहनुहुन्छ? अहिले नै फोन गरेर अर्डर गर्नुहोस् न, त्यहाँ त घरमै बनाएको जस्तो स्वादिष्ट कुराउनी सुपथ मूल्यमा उपलब्ध गराउँछन् नि।
6: धन्यवाद भाइ तिमीलाई, ढुङ्गो खोज्दा आत्त देउतै मिल्यो त, दही पनि पाइने, कुराउनी पनि पाइने, झन्झटै सखाप।
8: वर्षौंदेखि खाजा नास्ताको लागि हजारौं ग्राहकहरूको मन तृप्त पार्दै आइरहेको नवदुर्गा मिष्ठान्न भण्डार निरन्तर यहाँहरूको सेवामा समर्पित छ। विवाह भोज, व्रतबन्ध, सभा सम्मेलन तथा हरेक किसिमका कार्यक्रमहरूमा विभिन्न परिकारका मिठाईहरू तथा शाकाहारी खाजा नास्ताको लागि हामीलाई सम्झनुहोला। हामी कहाँ आवश्यकता अनुसार प्याकिङको व्यवस्था पनि उपलब्ध छ। साथै पोखराको बहुप्रतिष्ठित डेयरी उत्पादन कम्पनी सुजल डेयरीबाट उत्पादित सम्पूर्ण डेयरी उत्पादनहरू सफल घिउ, दूध, दही, नौनी, पनिर पोखराको मूल्यमा उपलब्ध गराइन्छ र अर्डर अनुसार बर्थडे केक पनि तयार गरिन्छ।
4: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङाट मोड, फोन 0364142446, मोबाइल 9856501 र 9856332446।
9: तिम्रो माया नभएको होइन।
10: हो, मलाई तिम्रो माया नभएको होइन। माया त गाढा छ, तर यसमा तेर्थे भयो पिरती के छ किन्थ्यो सूर्यलाई हातैले गर्नु गरे जाँदैले

तिमीहरू यस्तो शिक्षा व्यवहारको कारणले यो समाजले तिमीहरूलाई तल्लो जातमा राखेको बुझिस् तैले, र तिमीहरू कहिले पनि यो समाजको बराबरीमा आउन सक्दैनौ।

0: देशको सबैभन्दा विकसित ठाउँ। त्यही ठाउँमा हिजो राति एउटी गरीब दलित महिलामाथि बोक्सीको आरोपमा सबैको सामु कुख्वाएछ।
1: हामी दलित त मुठीका माखा नहौ, खोलिदिए बाँच्छौ, बन्द गरिदिए मर्छौं।

0: स्कूल तथा अफिस का ड्रेस किनेर बनाउनु पर्ने अनि अन्य कपड़ाहरू पनि चाहिएको थियो। भागादौड़ गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
1: त्यति कुरामा नि यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ 8 नयाँ बजारको पोसाक बगैंचामा सबै सामान त्यही पाइन्छ।
0: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपड़ाहरू तथा अर्डर बमोजिमका कपड़ाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
1: पोसाक बगैंचा, वालिङ 8 नयाँ बजार, प्रोप्राइटर प्रकाश अर्याल, मोबाइल 9856308।
2: हजुर बुवा, यो पानी त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो, धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
0: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो, अब चिन्ता नगर, वालिङ 8 कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोबेट सेन्टरमा जाऊ त बाबु।
2: वाह, यो त मैले खोजेको ठाउँ रहेछ, कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
0: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर का चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
3: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
0: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
3: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ 8 कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847029386।
1: पर्वत जाने गेट, सहारा एग्रोभेट।
4: वाह, तिम्रो यो कोटको फिटिङ कति उत्कृष्ट छ, कहाँ बनायो?
0: धन्यवाद तिमीलाई, राम्रो लाग्यो। यो त मैले वालिङ 9 भुम्रेमा रहेको युनिक सटिङ सुटिङ टेलरिङ वालिङ 9 भुम्रेमा सिलाएको हो, त्यहाँ त अहिले विशेष अफर चलेको रहेछ नि।
4: हो र, मेरो पनि दाईको बिहे छ, दाईलाई बिहेमा चाहिने दुलाको दौरा सुरुवाल, कोट प्यान्ट, बाबा अनि भाइहरूलाई चाहिने कोट प्यान्ट पनि सबै त्यही सिलाउन अर्डर दिनु पर्ला।
0: हजुर, हामीले कोट प्यान्ट सिलाई सहितमा असोज 15 कार्तिक 15 गतेसम्म विशेष अफरमा कोट प्यान्टको कपडा सिलाई सहित मात्र 6500 र चेक कोटको कपडा सिलाई सहित मात्र 5000 रुपियाँमा इन्डियन ब्रान्डेड क्वालिटीको कपडामा आकर्षक कोट प्यान्ट सिलाई गरिएको छ।
4: तपाईँहरू पनि पर्फेक्ट सिलाई सहित आकर्षक देखिन तथा विशेष छुटमा कोट प्यान्ट सिलाउन चाहनुहुन्छ भने आजै सम्पर्क गर्नुहोला।
0: युनिक सटिङ सुटिङ टेलरिङ, वालिङ 9 भुम्रे, प्रोप्राइटर प्रकाश परियार र मुना परियार।
4: मोबाइल 9841563790 र 9811992062।
0: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
1: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, पिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पयु गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
0: पुनश्च हामीले ब्यान्ड विड्थ अनुसार मासिक रू 800 इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
1: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
0: जानकारीका लागि वालिङ इन्टरनेट प्रणाली, वालिङ 8 मोड,
1: फोन 0364141258।
5: आहा, कति राम्रो हो बाली नाली, बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
6: बिउ र मल दुवै राम्रो हो नि नानी, रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ, अझै गडेउले मल भएपछि त सुनमा सुगन्धै भयो नि।
5: मलाई नि रैथाने जातका बिउहरू र गडेउले मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
6: वालिङ 8 पतञ्जलि पीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपुनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बाली नालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
5: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्य सहकारी संस्था, वालिङ 8 नयाँ बजार र पतञ्जलि योग पीठको आडैमा सम्पर्क नम्बर 0364141696।
4: वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
7: पानी जीवन हो, पानी का स्रोत को संरक्षण गरौं,
8: पानी को सही उपयोग गरौं, धारा को टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेरा नफालौं,
7: मिटर प्रयोग गरेर मात्र पानी को उपयोग गरौं,
8: के मिटर तथा गेट बल्ब बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
7: धारा को टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
8: कहीँ कतै पानी को मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइपलाइन फुटेर पानी खेरा गइरहेको त छैन, यदि छ भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं,
7: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं,
8: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं,
7: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं,
8: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
7: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराऊ।
3: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
7: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
8: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 063-441-469 र 063-441-268।
7: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
8: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।

0: सुनोस ना, अहिले हाम्रो गर्नेमा 4 बजेको छ।
1: यस समयको साथमा जेतु सुनसादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 गरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आदि खोला 105.4 मेगाहर्ज।
1: भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय स्याङ्जाको अनुरोध। यस भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय स्याङ्जाले जिल्लाका सबै स्थानीय तहहरूमा पशुमा पूर्ण खोप कार्यक्रम सञ्चालन गरिरहेको छ। यही सन्दर्भमा 2083 असोज 6 गतेदेखि स्याङ्जा जिल्लाका सम्पूर्ण ओडाहरूको पशुहरूमा खोरित रोग विरूद्ध पहिलो चरणको खोप कार्य हुँदैछ। खोपकर्ताहरूलाई खोप लगाउने कार्यमा सहयोग गरी खोरित रोगबाट हुने पशुधनको क्षतिबाट बचाउन सम्बन्धित सबैमा भेटेरिनरी अस्पताल हार्दिक अनुरोध गर्दछ। विस्तृत जानकारीको लागि भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय स्याङ्जा सम्पर्क फोन 063-425-000, मोबाइल 98-560-52-191।
2: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो। 2-4 दिन भइसक्यो, एसी पनि चलेको छैन। कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
3: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
2: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु। किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला?
3: ए कुरो त्यस्तो भयो, पिर नगर न। विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र। त्यहाँ गएपछि ढुक्क हुन्छ।
2: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन चिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
3: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
2: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 98-560-54-963, 98-560-55-104 र 98-028-47-723।
4: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ। हैन, यो घर कहाँबाट ल्याउनु भएको?
5: ए नानी, दक्षिण तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
4: ए हो र अंकल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
5: सुन नानी, भिरकोट चिउरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
4: हजुर, हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, गोलाघाट, खाली घर र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
6: प्रोप्राइटर रत्न बहादुर गुरुङ। सम्पर्क नम्बर 063-691-0004।
7: सम्पर्क मोबाइल 97-484-34-484।
8: चुरी घर का मौरी घर उद्योग, भिरकोट नगरपालिका 7 स्याङ्जा।
9: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आब्दाली पुलको नजिक
10: र मिर्देक करिडोर आदिको छेउमा
9: तारादेवी ब्लक उद्योगलाई सम्झनु होला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा। सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड। फोन नम्बर 063-440-331, मोबाइल 98-560-55-331।
11: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा 1 महिनेदेखि 1 वर्ष कम्प्युटर कोर्सहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
12: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
13: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
12: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किनै घर बनाए। हामी भने जहाँको त्यही।
13: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
12: हाम्रा सेवा तथा सुविधाहरू,
13: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
12: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
13: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
12: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
13: आइएमई, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस्ट जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
12: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ फकुन्डे,
14: सम्पर्क फोन नम्बर 0363414624।

0: हेलो भाई, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ ल?
1: दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
0: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
1: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
0: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ।
2: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
0: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदार नाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
2: मोबाइल नम्बर 9865019076, 9861971076 र 9817162223।

0: अरे फेरी नेट स्लो भयो यो पुरानो इन्टरनेटले त आजै दिक्क लाइसक्यो
1: ए भाइ अझै कति शास्ति पाउँछौ त्यो ढिलो नेट चलाएर त्यसलाई च्याट्टै छाडी हाल न अब
0: छोड्ने त मन छ नि तर अर्को कुन चाहिँ राम्रो छ र
1: अरे 31 वर्षदेखि निरन्तर सेवा दिएको 11 लाख भन्दा बढी सक्रिय ग्राहकहरूको विश्वास जितेको अनि नेपालको 74 जिल्लामा फैलिएको वर्लिङ छ त नेपालको सबैभन्दा विश्वासिलो र नम्बर 1 इन्टरनेट
0: ए हो र तर ओल्लिङ्कमा के पाइन्छ नि
1: अब पाउनुहोस् सुपर फास्ट हाई स्पिड इन्टरनेट साथमा आईपीटीभी र घरैभरि कनेक्सन दिने अत्याधुनिक वाईफाई 6 राउटर एकदमै आकर्षक अफरमा यो पुरानो झन्झटिलो नेटलाई बाई बाई गर अनि आजै वर्लिङ्क जोडी हाल
0: पुरानो इन्टरनेटको शास्ति छोड्नुहोस् आजै जडान गर्नुहोस् नेपालको सबैभन्दा विश्वासिलो हाई स्पिड ओल्लिङ्क इन्टरनेट
1: नयाँ इन्टरनेट जडानका लागि सम्पर्क मोबाइल 9801530 50 र सहयोगका लागि मोबाइल 9800285715 र 9800153051
2: ए अंकल गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ हैन के भएको छ र तपाईलाई
3: के हुन्थ्यो र नानी यही दाँतले त सताउँछ नि जहिले पनि दुई चार दिन भयो न राम्ररी खाना खाछु न त सुतेको नै छु कहिल्यै सन्चो नहुने भयो मलाई त
2: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि उपलब्ध सेवाहरू
4: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण
2: दाँत सफा गर्ने टल्काउने
4: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने
2: दाँतको जरासम्म सफा गरी भर्ने
4: दाँत उखेल्ने कृत्रिम दाँत राख्ने
2: दाँतमा खोल राख्ने
4: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने
2: बाङ्गो ठिङ्गो दाँत मिलाउने
4: बच्चाहरूको दाँतको विशेष उपचार
2: मुखको धेरै पुरानो समस्याहरू मुख गनाउने घाउ खटिरा मुख नखुल्ने आदि समस्याको उपचार विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ
4: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर वालिङ बजार मल्ल फार्मेसी अगाडि
2: मोबाइल 9864221629 र 9864168251
5: पलङ लोभी टेबलहरू चाहिएको थियो कहाँ पाइन्छ होला हजुरलाई त केही चिन्ता नै छैन के
6: किन चिन्ता लिनु त नि भकुण्डेको बाबा फर्निचरमा अर्डर गरेर आइसकेको छु बलियो भरपर्दो टिकाउ पनि हुने ढुक्क छु म त
5: बाबा फर्निचर वालिङ दस भकुण्डे
6: प्रोप्राइटर ओम शर्मा मोबाइल 9855631966
7: नाक छोडी कान छोडी नाक बिमारले नि कहिल्यै नछोड्ने भयो
8: होइन ए दाई बिमारले फेरि च्यापे कि क्या हो गुनगुनाइरहनु भएको छ त
7: बिमार कहिले निको होला र खै सधैँको यस्तै एक एक थोक बिमारले च्यापेको च्यापे छ त नि नानी
8: नातिनुहोस् न दाई वालिङ 8 मिर्दी खरिबुटमा जानु त चेक जाँच गर्न लुनिबा फार्मेसी छ त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव गालेका विशेषज्ञहरू पनि आउँछन्
9: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू
8: जनरल मेडिसिन फिजिसियन मुठु रोग मृगौला रोग मस्तिष्क तथा स्नायु रोग दम छाती तथा पोक्ष रोग हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ
9: सम्पर्क लुनिवा फार्मेसी वालिङ 8 मिर्दी खरिबोट मोबाइल 9855685667
10: आमाले जति बेला नि सन्चो भएन भन्नुभएको छ खास के समस्या भएछ म अस्पताल लगेर ल्याउँछु है
11: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ रातभरि सुत्नु भएको छैन बरु कहाँ लैजानुहुन्छ
10: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ त्यही लैजान्छु
11: हजुर विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू
10: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा
11: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा
10: आधुनिक ल्याब प्रयोगशालामा रगत दिशा पिसाब खकार वीर्य सुगर र कोलेस्ट्रोल परीक्षण सेवा
11: मुटुको जाँच ईसीजी सेवा
10: भाँचिएको हड्डी प्लास्टर सेवा
11: डिजिटल एक्सरे सेवा
10: चिरफार गर्ने
11: थाइराइड जाँच
10: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा
11: सर्वसुलभ फार्मेसी सेवा
10: सम्पर्क स्थान मिर्दी क्लिनिक वालिङ नगरपालिका 6 मिर्दी तल्लो चोक पुलको नजिकै
11: फोन नम्बर 0364140087 मोबाइल 9849706140

0: छ्या कस्तो सास गनाएको तिम्रो त
1: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई तिमी सास गनाएको भन्छौ
0: उपचार गर्नु पर्दैन त दाँत दुख्यो भरेर मात्रै हुन्छ र
1: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब
0: यही हाम्रो वालिङ आर्ट भिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक त्यही गएर उपचार गराउ त त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि
2: हजुर हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण दाँत कलरको सिमेन्ट भर्ने दाँत सफा गर्ने टल्काउने दाँत नभएको ठाउँमा दाँत राख्ने दाँतको जरीदेखि उपचार आरसीटी गर्ने डिजिटल प्रविधि द्वारा एक्सरे आरबीजी गर्ने बिना दुखाई दाँत निकाल्ने बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ
0: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धी सम्पूर्ण रोगको उपचार पनि गरिन्छ सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ आठ बिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल प्रोप्राइटर डाक्टर सुभाष खान र डाक्टर संस्कृति प्रधान मोबाइल 9845648622 र 9821440029 आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ मैले खोजेको जुत्ता यही नै हो
3: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई
0: बाबु बरु कहाँबाट ल्याइसियो जुत्ता
3: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि पाण्डे सु सेन्टर हो त्यहीबाट ल्याएको
0: ल ठिक गरिस विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज अफिसका लागि अफिसियल सुज स्कूल कलेजका लागि स्कूल कलेज सुज साथै लेडिजका लागि स्पोर्ट्स सुज क्याजुअल सुज सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ
3: पाण्डे सु सेन्टर वालिङ बजार
0: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे
3: मोबाइल नम्बर 9846086005
4: लौ फेरि कहाँ के भयो गाडीको छतबाट यात्रु खसेरे
5: सावधान तपाईँहरू पनि गाडीको छतमा बसी असुरक्षित यात्रा नगर्नुहोला
4: सार्वजनिक हितका लागि रेडियो आदि खोला 105.4 MHz
6: घरि पैसा राख्न गयो घरि निकाल्न घरि बिजुलीको बिल पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी
4: यी सबै कुरामा मलाई त धेरै सहज छ म घरमै बसेर मोबाइल मात्रै काम गर्छु
6: हो र दिदी अनि घरमै बसेर यो सेवा लिन कसरी सकिन्छ त
4: हेर भाइ म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ मैले त्यसै गरेको छु
6: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु एकपटक सहकारीमा गएर
4: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने
6: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय

0: बाह्रदेखि दुई बजेसम्म खुल्ला रहने,
1: टेलिफोन, खाने पानी, विद्युत, डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने,
0: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
1: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका दुई दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
0: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
1: त्यस्तै आईएमई, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ।
0: रेड्डी सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेर्दी स्याङ्चा।
1: फोन 0364 40 600।
2: घर त चिटिक्क बन्यो, तर यसको सौन्दर्य र आराम तब मात्र पूर्ण भयो जब भित्र राखियो सफल फर्निचरको यो आकर्षक सोफा र दराज। देख्ने जो कोहीले पनि तारिफ गर्नुहुन्छ।
3: एकदम सही कुरा, आफ्नो सपनाको घरलाई अझै जीवन्त र आकर्षक बनाउन अब टाढा कहाँ धाउनु पर्छ र।
2: हो त, बलियो पनि, आकर्षक पनि, अनि दाम पनि एकदमै सुलभ। त्यसैले त भन्छौ, टिकाउ र भरपर्दो फर्निचरको एकमात्र भरपर्दो नाम सफल फर्निचर उद्योग।
3: वालिङ एक रामबाच्छामा छ सफल फर्निचर उद्योग, जहाँ तपाईँ पाउनुहुन्छ आधुनिक डिजाइनका सोफा, आरामदायी पलङ, दराज र ड्रेसिङ टेबलदेखि काठका सम्पूर्ण आकर्षक सामानहरू, साथै अर्डर अनुसारका नयाँ तथा आधुनिक डिजाइनका फर्निचरका सम्पूर्ण सामानहरू उपलब्ध छन्।
2: आजै सम्पर्क गर्नुहोस्।
3: सम्पर्क सफल फर्निचर उद्योग, भिरकोट 6 सुन्दर बजार, वालिङ एक रामबाच्छा, सोरुम भिरकोट 1 बैरघारी मेन रोड, वालिङ 8 मोड, वालिङ नगरपालिका जाने बाटो।
2: सम्पर्क मोबाइल 98560 30988।

0: वाह, तिम्रो यो कोटको फिटिङ कति उत्कृष्ट छ। कहाँ बनायो?
1: धन्यवाद तिमीलाई, राम्रो लाग्यो। यो त मैले वालिङनौ भुम्रेमा रहेको युनिक सटिङ सुटिङ टेलरिङ वालिङनौ भुम्रेमा सिलाएको। त्यहाँ त अहिले विशेष अफर चलेको रहेछ नि।
0: हो र, मेरो पनि दाईको बिहे छ। दाईलाई बिहेमा चाहिने दुलाको दौरा सुरुवाल, कोट प्यान्ट, बाबा अनि भाइहरूलाई चाहिने कोट प्यान्ट पनि सबै त्यही सिलाउन अर्डर दिनु पर्ला।
2: हजुर, हामीले कोट प्यान्ट सिलाई सहितमा असोज 15 देखि कार्तिक 15 गतेसम्म विशेष अफरमा कोट प्यान्टको कपडा सिलाई सहित मात्र 6500 र चेक कोटको कपडा सिलाई सहित मात्र 5000 रुपियाँमा इन्डियन ब्रान्डेड क्वालिटीको कपडामा आकर्षक कोट प्यान्ट सिलाई गरिएको छ।
0: तपाईँहरू पनि पर्फेक्ट सिलाई सहित आकर्षक देखिन तथा विशेष छुटमा कोट प्यान्ट सिलाउन चाहनुहुन्छ भने आजै सम्पर्क गर्नुहोला।
1: युनिक सटिङ सुटिङ टेलरिङ वालिङनौ भुम्रे, प्रोप्राइटर प्रकाश परियार र मुना परियार।
0: मोबाइल 9841 63 790 र 9891 29062।
3: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त। यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
4: दिमाग हुनुपर्छ दिमाग। कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ। त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ यही वालिङमा रहेको स्टाइल सटिङ सुटिङ टेलरिङ हो।
3: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
4: प्रोप्राइटर बीपी चोकको रामुदाई, स्टाइल सटिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ 8 मोड, गरिमा ब्याङ्कको ओह्रालोमा।
3: मोबाइल 9135 56 496।
0: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
5: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
0: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुनाउ भएको छैन। अब त जान्नमा कहीँ पनि
5: ल, अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा। त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
0: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
5: त्यहाँ त रगत, दिसाब पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
0: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा गृह प्राथमिक अस्पताल वालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
1: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा, फोन 063-44-594।
6: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
7: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
6: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त। त्यहाँ त हरेक दिन बालरोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
7: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अरियालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
8: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाडकम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
7: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 063-4-12-133।

0: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
1: दाँत पनि कता कता फर्किएका छन्। दाँत मिलाउनु पर्नेछ अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
0: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ 8 VIP टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
1: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनुभएका साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
0: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक SP कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालन आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
1: हाम्रा सेवाहरू:
0: दाँत तथा मुखको परीक्षण,
1: दाँतको एक्सरे,
0: दाँत सफा गर्ने,
1: दाँत टल्काउने,
0: मुख गनाउने समस्याको उपचार,
1: दाँत रङको सिमेन्ट भर्ने,
0: दाँतको जरेदेखिको उपचार,
1: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
0: साधारण दाँत निकाल्ने,
1: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
0: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
1: गिजाको शल्यक्रिया,
0: कृत्रिम दाँत राख्ने,
1: दाँत रङको वा मेटलको खुर लगाउने,
0: बच्चाहरूको दाँतको विशेष उपचार
1: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
2: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
0: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
1: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0638590025, मोबाइल 9860478822। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सक सँग मात्र उपचार गर्ने बानी बसालौ।
3: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
0: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहित स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
1: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको PTINR, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाठीघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृह जाँच, ट्युमर मार्कर, भिटामिन डी, B12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होल बडी चेकअप विशेष छुटमा गरिन्छ। त्यस्तै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
0: सम्पर्क वालिङ प्याथोलोजी प्राली, तल्लो वालिङ, अल टाइम फार्मेसीको अगाडि।
1: सम्पर्क फोन नम्बर 0638590018, मोबाइल 9840516635 र 9813769611।
0: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षण।

0: पनि अल्पत्र परियो।
1: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
0: लौ अब कहाँ दिनुभयो? मैले बैरगारी नयाँ बजारको बुपु सैनिक एन्ड खिलुङ कालिका सुनसाती पसलबाट ल्याउने सोच बनाएकी थिए।
1: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
0: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 सोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
1: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडिमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साथफेर तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
0: प्रुफ राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
1: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
0: मोबाइल नम्बर 9806641870 र 9865494497।
1: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
0: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
2: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
0: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
2: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
0: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक,
2: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
0: मोबाइल 9849618921 र 9862439399। लौ हेर, आज पनि आधा सामान त छोडिरहेको छ, खै त पूजाको सामान?
1: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र, भोलिदेखि आफै बजार गएर लिएर आऊ।
0: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
1: ए हो र, ल ल, के छुटेछ टिपेर देऊ त, म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु।
0: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू, ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
1: एन्जल फलफूल तरकारी तथा किराना पसल वालिङ 8 बगालेटोल,
0: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुमरी पङ्गेनी।
1: मोबाइल नम्बर 9847621380।

0: घरी कम्प्युटर बिग्रिन्छ, घरी लाइन जान्छ, हैरान भयो। कति धेरै काम गर्न थियो, गर्नै पाइएन।
1: बिग्रिका बनाएर हुने भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्ने छ, सीसीटीभी जडान गर्नु छ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सीसीटीभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर शोरूमबाट ल्याउने कुरा भइसकेको छ।
0: यहाँ कम्प्युटर, ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सीसीटीभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
1: टेलिफोन इन्टरकम, इन्टरनेट नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर, क्यालेण्डर, सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
0: एपेक्स कम्प्युटर शोरूम तथा सर्भिस सेन्टर, वालिङ 8 नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 98565271, 98468309 र 98565271।
2: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
1: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
2: भनेको त हो नि, वालिङ 8 बिपी चोकमा रहेको DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
1: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
2: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्ग्यानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
1: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बिपी चोक।
2: मोबाइल नम्बर 98565354 र 98143348।
1: मूल्य होइन स्वास्थ्य रोजौ। कहाँ हुनु नि, कुखुराको भाले भाले चल्ला लिन हिँडेको हो?
3: ओहो, मेरो पनि भैँसी बिरामी छ, औषधि लिन जान पर्ने छ। लड त सँगै जाम, कहाँ हो?
1: वालिङ 8 मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो, हो त्यही पाइन्छ, हिँड त्यही जाम।
3: हजुर, यहाँ धान, मकैको बिउहरू, तरकारीका बिउ तथा घाँसका बिउहरू, आलु तथा टमाटरमा लाग्ने डडेलोको विषादी तथा भिटामिनहरू पाइन्छ। साथै कुखुराको दाना पानीका भाँडाहरू, स्पियर तथा कृषि औजारहरू, गिरिराजका चल्ला, कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू, गाई भैँसी, बाख्रा, बंगुर, कुकुर, बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ।
1: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि सुपथ मूल्यमा पाइन्छ।
3: मात्र एक पटक सेवा गर्ने मौका दिनुहोला, हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता।
1: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता नेउपाने, गरिमा एग्रो, वालिङ 8 मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पो लेखिनेको ठ्याक्कै अगाडि। मोबाइल 98560 51068 र 98673771।

0: यति सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा, के पर्यो त्यस्तो?
1: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
0: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साफेर गर्न पनि सजिलो होस्।
1: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
0: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
1: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुन चाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
0: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
1: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
0: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ।
1: सुखको गहना दुखको खजना।
0: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विश्व हिमाल सुन चाँदी पसल।
1: फोन नम्बर 063-44-235। मोबाइल नम्बर 98-560-55-250।
2: घर नयाँ बनाउँदै हुनुहुन्छ या पुरानो घरलाई आधुनिक लुक दिने सोचमा हुनुहुन्छ?
3: अब चिन्ता छान्नुहोस्, वालिङमै उपलब्ध छ आधुनिक जीवन शैलीको एउटी समाधान, जयलक्ष्मी ट्रेडिङ।
2: हामी कहाँ 24 घण्टा तातो पानीका लागि सोलर वाटर हिटर, बत्ती जाँदा उज्यालो दिने इन्भर्टर ब्याट्री र सबै प्रकारका सवारी साधनका ब्याट्रीहरू उचित मूल्यमा पाइन्छन्।
3: त्यति मात्र कहाँ हो र, शुद्ध पानीका लागि आरओ प्युरिफायर, आधुनिक मोड्युलर किचन, चिम्नी, एसी, वासिङ मेसिन, स्ट्रिट लाइट, पम्प, मोटर र घर चम्काउने पार्केटिङका सामग्रीहरू पनि उपलब्ध छन्।
2: सामान मात्र होइन, हाम्रो विशेषता त बिक्री पछिको भरपर्दो सेवा हो। यी सम्पूर्ण सामानहरूको मर्मत र फुल सर्भिसिङका लागि हामी सधैँ तयार छौँ।
3: प्रोप्राइटर विदुर कोइराला, जयलक्ष्मी ट्रेडिङ, वालिङ 1 कालीमाटी। सम्पर्क नम्बर 063-590-440 र 98-560-29-440।
4: सरा, किन बोलाएको मलाई?
5: हेर्न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे, कतै छैन अलि विश्वासिलो ज्योतिष?
4: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाउँछ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मेदीमा छ रे, म पनि जान्छु त नि।
6: हाम्रा विशेषताहरू:
4: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
6: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
4: मोच र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
6: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
4: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
6: रक्षादी जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
4: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ छ, मिर्दी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको 2 तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 98-464-54-123 र 98-066-61-52।

0: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ। हैन, के भएको छ र तपाईलाई?
1: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
0: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
2: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
0: दाँत सफा गर्ने टल्काउने,
2: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
0: दाँतको जरासम्म सफा गरी भर्ने,
2: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
0: दाँतमा खोल राख्ने,
2: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
0: बाङ्गो टिङ्गो दाँत मिलाउने,
2: बच्चाहरूको दाँतको विशेष उपचार,
0: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
2: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर वालिङ बजार मल्ल फार्मेसी अगाडि।
0: मोबाइल 9860216629 र 9861668251।
3: अहिले छोराको बिहे गरेको दही कुराउनी लैजानु पर्ने
4: होइन ए दाई, एक्लै किन बोलिरहनु भएको?
3: हेर्न कान्छा, अहिले छोराको बिहे गरेको दही कुराउनी लैजानु पर्ने, तर कुराउनीका लागि घरमै पर्याप्त मात्रामा दुध पनि छैन, बजारबाट ल्याउने हो भने राम्रो हुन्न र त्यति समय पनि छैन, के गर्ने होला भनेर सोचिरहेको नि।
4: ए दाई, यतिको लागि पनि के चिन्ता लिइरहनुहुन्छ? अहिले नै फोन गरेर अर्डर गर्नुहोस् न, त्यहाँ त घरमै बनाएको जस्तो स्वादिष्ट कुराउनी सुपद मूल्यमा उपलब्ध गराउँछन् नि।
3: धन्यवाद भाइ तिमीलाई, ढुङ्गो खोज्दा आत्त देउतै मिल्यो त, दही पनि पाइने कुराउनी पनि पाइने, झन्झटै सखाप।
5: वर्षौंदेखि खाजा नास्ताको लागि हजारौं ग्राहकहरूको मन तृप्त पार्दै आइरहेको नव दुर्गा मिष्ठान्न भण्डार निरन्तर यहाँहरूको सेवामा समर्पित छ। विवाह भोज, व्रतबन्ध, सभा सम्मेलन तथा हरेक किसिमका कार्यक्रमहरूमा विभिन्न परिकारका मिठाईहरू तथा शाकाहारी खाजा नास्ताको लागि हामीलाई सम्झनुहोला। हामी कहाँ आवश्यकता अनुसार प्याकिङको व्यवस्था पनि उपलब्ध छ। साथै पोखराको बहुप्रतिष्ठित डेयरी उत्पादन कम्पनी सुजल डेयरीबाट उत्पादित सम्पूर्ण डेयरी उत्पादनहरू सफल घिउ, दूध, दही, नौनी, पनिर पोखराको मूल्यमा उपलब्ध गराइन्छ र अर्डर अनुसार बर्थडे केक पनि तयार गरिन्छ।
6: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङाट मोड, फोन 0364-41-246, मोबाइल 9856501119 र 9856332446।
7: हजुर बुवा, यो पालि त मेरो बारीमा लगाएको गोलमेडामा किरा लाग्यो, धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
8: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन क्या हो, अब चिन्ता नगर, वालिङ आठ कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोबेट सेन्टरमा जाऊ त बाबु।
7: वाह, यो त मैले खोजेको ठाउँ रहेछ, कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
8: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर का चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
9: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
8: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
9: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ आठ कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847029686।
10: पर्वत जाने गेट, सहारा एग्रोभेट।

0: वालिङ साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
1: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
0: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
1: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
0: के मिटर तथा गेटबल्ब बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
1: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
0: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि छ भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं,
1: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं,
0: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं,
1: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं,
0: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
1: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराऊ।
0: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिश।
1: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364144769 र 0364144268।
1: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
0: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा। यी फर्निचरका सामानहरू भने जस्तै राख्न नपाउँदा अनि कोठाको नाप अनुसारको सोफा नहुँदा कोठा राम्रो नै देखिएन, के गर्ने होला?
2: वालिङ भकुण्डेमा रहेको बाबा फर्निचरमा जानु त दिदी, हजुरले भनेको जस्तै फर्निचरका सामानहरू पाउनुहुन्छ, साथै घरमै आएर कोठाको नाप अनुसार सोफा पनि तयार गरिन्छ।

0: किन मुख छोपेर हाँसे कि हो र सबिना दाँतमा समस्या भयो कि के हो
1: दाँत पनि कता कता फर्किएका छन् दाँत मिलाउनु पर्नेछ अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
0: हो र आजै वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ आठ भीआईपी टोलमा जाऊ न त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि
1: हजुर काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका साथै गरौं प्राथमिक अस्पताल वालिङमा दुई वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान आठदेखि साँझ सात बजेसम्म सेवा प्रदान गरिनेछ
0: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन छ गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ
1: हाम्रा सेवाहरू
0: दाँत तथा मुखको परीक्षण
1: दाँतको एक्सरे
0: दाँत सफा गर्ने
1: दाँत टल्काउने
0: मुख गनाउने समस्याको उपचार
1: दाँत रङको सिमेन्ट भर्ने
0: दाँतको जरेदेखिको उपचार
1: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया
0: साधारण दाँत निकाल्ने
1: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने
0: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने
1: गिजाको शल्यक्रिया
0: कृत्रिम दाँत राख्ने
1: दाँत रङको वा मेटल को खुल लगाउने
0: बच्चाहरूको दाँतको विशेष उपचार
1: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने
2: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ
0: वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ आठ पीआईपी टोल राष्ट्रिय वाणिज्य बैंक तथा वर्ल्ड लिंक इन्टरनेट भएको बिल्डिङमा
1: प्रोप्राइटर डाक्टर किरण गुरुङ फोन नम्बर 0635900025 मोबाइल 9860478822 नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौं

0: समयको साथमा जेतुल सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको पाँच घरेता कुनाको लाइन जैसी पन्ध्र जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
1: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4
2: रेडियो आदि खोला 105.4
3: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
4: सुदूरपश्चिम र कर्णाली प्रदेश सहित पश्चिमी क्षेत्रबाट मनसून बाहिरियो, बाँकी भूभागबाट पनि केही दिनमै हट्ने, यस वर्षको दशैं घमाइलो दशैं हुने अनुमान।
3: नेपाली कांग्रेस महाधिवेशनको तयारी पूरा, प्रतिनिधिको दर्ता प्रक्रिया शुरू, देवा उपस्थित नभए गगन थापाले उद्घाटन गर्ने।
4: 16 दिने महालक्ष्मी व्रत आज धार्मिक विधिपूर्वक समापन गरिँदै तराई मधेसमा शास्त्रीय र लोकमान्यता सहित जितिया पर्वको रौनक।
5: यसको लोक पक्ष नै प्रबल छ, यद्यपि मान्यता भनेको दीर्घ जीवन लोक अलोक दुईटै यहाँ चाहिँ निश्चित छ।
3: बेलायतमा कोविडका कारण अस्पताल भर्ना हुनेको संख्या झण्डै 50% बढ़्यो, नयाँ भेरिएन्टबाट लन्डन सबैभन्दा धेरै प्रभावित।
4: र एसियाली खेलकुद क्रिकेटको स्वर्ण पदक भारतलाई पाकिस्तान 19 रनले पराजित।
6: सुन त, मेरो कपडा प्याकिङ गरिदिऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
7: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
6: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
8: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
9: फोन 056-494-333, 493-555।
4: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
10: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
4: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
10: फोन नम्बर 082-562-601, 98-578-35-990, 98-578-31-684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
3: नेपाल दर्पणमा अब खबरको सिलसिला। यस वर्षको मनसून नेपालबाट बाहिरिन शुरू भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका सबै भूभागका साथै लुम्बिनी र गण्डकी प्रदेशका केही क्षेत्रबाट मनसून पूर्ण रूपमा हटेको छ। बाँकी भूभागमा पनि मनसूनी वायु कमजोर हुँदै गएकाले अबको केही दिनमै देशभरबाट मनसून बाहिरिने अनुमान छ। नेपालमा मनसून पश्चिमी भेगबाट कमजोर बन्दै क्रमशः पूर्वी भेगतर्फ सर्ने गर्दछ। अहिले हावाको दिशा परिवर्तन भई पश्चिमबाट पूर्वतर्फ बहन थालिसकेको छ, जुन मनसून अन्त्य हुने मुख्य संकेत हो। नेपालमा सामान्यतया अक्टोबर 2 तारीकमा मनसून बाहिरिने औसत समय हो र यस पटक औसत मितिकै आसपासमा मनसून फर्कन थालेको छ। गएको वर्ष भने अक्टोबर 10 मात्र मनसून हटेको थियो। यस वर्ष 6 यताकै ढिला गरी जुन 19 तारीकमा मनसून भित्रिए पनि एलनिनो प्रभावका बावजूद देशभर औसतकै आसपासमा पानी परेको छ। हालै मात्र बंगालको खाड़ीमा विकसित प्रणालीले देशैभर अत्यधिक वर्षा गराएको थियो, अब भने मौसम खुल्न थालेको छ। त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक मदन सिग्देलका अनुसार अब अक्टोबर र नोभेम्बर महीनामा पोस्ट मनसून शुरू हुन्छ। यो अवधिमा जलवाष्पयुक्त हावा कमजोर हुने र पुषपछि चल्ने हिउँदे वायु पनि अहिले नै सक्रिय भइ नसक्ने भएकाले मौसम प्राय सफा रहन्छ। वर्षा कम हुनु, वायुमण्डलको आर्द्रता घट्नु र तापक्रमको अन्तर निरन्तर बढ़नुले मनसून अन्त्यको पुष्टि गर्दछ। यसै कारण अघिल्लो वर्ष हिले दशैं सामना गरेका नेपालीहरूले यस वर्ष भने घमाइलो दशैं मनाउन पाउने सम्भावना रहेको मौसमविदले बताएका छन्।
4: बाढ़ी पहिरोका कारण छ दिनदेखि अवरूद्ध लमजुङको बेसी शहर चामे सड़क सञ्चालनमा आएको छ। मनाङको नासो गाउँपालिका 3 खोक्रो र चामे गाउँपालिका 5 कोतोमा खसेको पहिरो तथा सड़कमा थुप्रिएको ढुंगा माटो हटाएपछि सड़क सञ्चालनमा आएको डुम्रे बेसी शहर चामे सड़क आयोजनाका सूचना अधिकारी नवीन विष्टले जानकारी दिनुभयो। सड़क सञ्चालनमा आएसँगै मनाङतर्फ खाद्यान्न लगायत दैनिक उपभोग्य सामग्री ढुवानी तथा आवागमन सहज भएको छ। यसैबीच बाढ़ी पहिरोका कारण अवरूद्ध बेनी जोमसुम कोरोला सड़क मर्मतका लागि इन्धनको अभाव भएको छ। म्याग्दी खण्डको मालढुंगादेखि घाँसासम्मका 46 भन्दा बढ़ी ठाउँमा क्षति पुगेको यो सड़क मर्मतका लागि इन्धनको अभाव मुख्य समस्या बनेको आयोजना प्रमुख तेजस्वी शर्माले जानकारी दिनुभयो। उहाँका अनुसार डोजर, लोडर र टिपर सञ्चालनका लागि डिजेल सकिएकाले सड़क बनाउने काम 2 दिनदेखि प्रभावित भएको छ। वैकल्पिक बाटो खुलाउने र इन्धन ढुवानीको प्रयास भइरहे पनि कोरोला नाकासँगको यातायात सम्पर्क टुट्दा मुख्य पर्यटकीय समयमा गतिविधि ठप्प भएको छ।
3: यसैबीच म्याग्दीका पहिरो प्रभावित क्षेत्रको अवस्था बुझ्न भूगर्भविदहरूको टोलीले आजदेखि स्थलगत अध्ययन थालेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वय र नेपाल भौगोलिक समाजको नेतृत्वमा पुगेको प्राविधिक टोलीले बेनी बजारको सुरक्षाका लागि चुनौती बनेका खरेनी खोल्सा, खोरिया पाखो र क्याम्पस चोकमाथिको पहिरोग्रस्त क्षेत्रमा पुगेर अध्ययन शुरू गरेको हो। टोलीका संयोजक तथा समाजका अध्यक्ष भास्कर खतिवड़ा सहितका विज्ञहरूले ड्रोनबाट तस्विर लिनुका साथै माटो र ढुंगाका नमूना संकलन गरी वैज्ञानिक अनुसन्धान अघि बढ़ाएका छन्। अध्ययनबाट आउने सिफारिशका आधारमा पहिरो रोकथामका अल्पकालीन र दीर्घकालीन कामहरू अघि बढ़ाउने बेनी नगरपालिकाका मेयर सुरत केसीले जानकारी दिनुभयो। गएको हप्ताको अविरल वर्षापछिको बाढ़ी र पहिरोको कारण म्याग्दीमा 7 जनाको ज्यान गएको छ भने 2 जना अझै बेपत्ता छन्।
4: मकवानपुरको मकवानपुर गढ़ी गाउँपालिकामा हावाहरूले गोलभेडा खेतीमा ठूलो क्षति पुर्याएपछि किसानहरू मर्खामा परेका छन्। ऋणधन गरेर बनाएका टनेल उडाएपछि र उत्पादन लिने बेलामा बोटहरू ढलेपछि उनीहरूलाई लगानी कसरी उठाउने भन्ने चिन्ताले सताएको छ। वडा नम्बर 8 बुढ़ी चौरका शमशेर लागुनले तरकारी मण्डीको ऋण लिएर टनेलमा गोलभेडा खेती गर्नुभएको थियो तर असोज 10 गते आएको हावाहुरीले उहाँका 3 वटा टनेल पूर्ण रूपमा नष्ट गरिदिएको छ। राम्रो उत्पादन दिने बेलामै झाङ ढलेपछि उहाँलाई मण्डीको ऋण तिर्न समस्या भएको छ। हावाहुरीबाट बुढ़ी चौर गाउँ नै प्रभावित बनेको छ। अच्युत घलान र सुजन पुडा सैनी लगायतका किसानको ठूलो क्षेत्रफलमा लगाएको गोलभेडा खेतीमा क्षति पुगेको छ। वडा कार्यालयको प्रारम्भिक तथ्याङ्क अनुसार 35 घरदूरीको 7,000 मिटर टनेलमा क्षति पुगेको छ। विवरण संकलनको काम भइरहेको र यस वर्ष बुढ़ी चौरमा 70 टन भन्दा बढ़ी गोलभेडा उत्पादन घट्ने अनुमान गरिएको कार्यालयले जनाएको छ।
3: पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी बर्दघाट सुस्ता पूर्व दाउन्नेमा बिहान भएको यात्रुवाहक बस दुर्घटनामा ज्यान गुमाएका 6 जनाकै पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार 18 जना यात्रु लिएर नेपालगंजबाट काठमाण्डुतर्फ गुड़िरहेको बस बिहान विनयी त्रिवेणी गाउँपालिका 2 दाउन्नेमा रहेको यस मोड़मा पल्टिएको थियो। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक अनिल पण्डितका अनुसार दुर्घटनामा परि बसका चालक बाँकेको खजुरा गाउँपालिका 2 सुरेश विशी, कोहलपुर नगरपालिका 3 दिपेन्द्र केसी, कोहलपुर 10 एकेन्द्र राज रेग्मी, नेपालगंज उपमहानगरपालिका 7 कृष्ण कनौजिया, जाजरकोटको भेरीगंगा नगरपालिका 3 निर्जुङ गुरूङ र बाजुराको स्वामी कार्तिक गाउँपालिकाका नरेन्द्र राजगिरीको ज्यान गएको हो। दुर्घटनामा परि घाइते भएका 12 जनालाई मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा प्रारम्भिक उपचारपछि 8 जनालाई थप उपचारका लागि चितवनको भरतपुरमा रहेको चितवन मेडिकल कलेज शिक्षण अस्पताल पठाएको प्रहरी नायब उपरीक्षक पण्डितले जानकारी दिनुभयो।
4: नेपाली कांग्रेसले 15 महाधिवेशनको तयारी पूरा भएको जनाएको छ। महाधिवेशन स्थलमा पत्रकार सम्मेलन गर्दै प्रवक्ता देवराज चालिसेले महाधिवेशनको तयारी पूरा भइसकेको जानकारी दिनुभएको हो। उहाँका अनुसार महाधिवेशनको उद्घाटन सभापतिले नै गर्ने परम्परा रहे पनि यसपटक पूर्व सभापति शेरबहादुर देउवा मार्फत गराउने प्रयास गरिएको छ। तर देउवा उपस्थित नभएमा सभापति गगन थापाले नै उद्घाटन गर्नुहुने उहाँले बताउनुभयो। महाधिवेशनमा सभापति गगन थापाले पार्टीको आउँदो कार्यपत्र, उपसभापति विश्वप्रकाश शर्माले समसामयिक र महामन्त्री प्रदीप पौडेलले संगठनात्मक प्रतिवेदन पेश गर्ने प्रवक्ता चालिसेले बताउनुभयो। सकभर सर्वसहमत नेतृत्व चयन गर्ने र नभए लोकतान्त्रिक प्रक्रियामा जाने भन्दै उहाँले नेताभन्दा नीति चयनको अधिवेशन बनाउन जोड़ दिनुभयो। यस्तै महाधिवेशनमा सहभागी हुन आएका महाधिवेशन प्रतिनिधिहरूको दर्ता प्रक्रिया शुरू भएको छ। पार्टी कार्यालय सानेपामा दिउँसोदेखि महाधिवेशन प्रतिनिधिको दर्ता प्रक्रिया शुरू भएको हो। हरेक प्रतिनिधिले 3500 रूपियाँ बुझाएर झोला पाउने प्रवक्ता चालिसेले बताउनुभयो। भोलि उद्घाटन हुने महाधिवेशन अन्तर्गत 19 र 20 गते बन्द सत्र हुनेछ। 21 र 22 गते चुनाव प्रक्रियामा महाधिवेशन प्रतिनिधिहरू सहभागी हुनेछन्। केन्द्रीय कार्य समितिको नयाँ नेतृत्व चयनका लागि उम्मेद्वारको मनोनयन दर्तापछि सोमबार हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ। यसैबीच कांग्रेसले युवा र महिलाको पहुँच बढ़ाउन पदाधिकारीको संख्या थप्ने तयारी गरेको छ। विधान संशोधन समितिले तयार पारेको प्रस्ताव अनुमोदन भएमा यही महाधिवेशनदेखि लागू हुने गरी 2 उपसभापति, 1 महामन्त्री र 1 सहमहामन्त्री थपिन सक्नेछन्। यसले 35 वर्ष मुनिका युवालाई नेतृत्वमा आउन सहज हुने अपेक्षा छ।
3: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
7: एनबीएल सर्वसुलभ आवास कर्जा
11: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
7: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
11: विशेषताहरू: ₹3 करोड़सम्मको कर्जा सुविधा,
7: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
11: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
7: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
11: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
7: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
12: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
3: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सुदूरपश्चिम र कर्णाली प्रदेश सहित पश्चिमी क्षेत्रबाट मनसून बाहिरियो, बाँकी भूभागबाट पनि केही दिनमै हट्ने, यस वर्षको दशैं घमाइलो हुने अनुमान, अवरूद्ध बेसी छ, चामे सड़क खुल्यो, बेनी जोमसोम कोरोला सड़क मरमतका लागि इन्धनको अभाव, नेपाली कांग्रेस महाधिवेशनको तयारी पूरा, प्रतिनिधिको दर्ता प्रक्रिया शुरू, देउवा उपस्थित नभए गगन थापाले उद्घाटन गर्ने लगायतका खबर प्रस्तुत गरे।
4: पछिल्लो 9 महिनामा नेपालमा जापानिज इन्सेफ्लाइटिस अर्थात जीई संक्रमणबाट 28 जनाको ज्यान गएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको परिवार कल्याण महाशाखाका अनुसार यस अवधिमा 131 जनामा जीई संक्रमण पुष्टि भएकोमा 28 जनाको ज्यान गएको हो। सन् 2026 शुरू भए यता देशभर 1372 जनामा एक्यूट इन्सेफ्लाइटिस सिन्ड्रोम देखिएको थियो। तीमध्ये परीक्षण गर्दा 131 जनामा जीई निश्चित भएको हो। संक्रमणबाट ज्यान गुमाउने र बिरामी पर्ने मध्ये 87% व्यक्तिले यस अघि जेई विरूद्धको खोप नलगाएको पाइएको छ। अहिलेसम्म देशका 37 जिल्लाका 90 वटा पालिकामा यो संक्रमण फैलिसकेको छ। तथ्याङ्क अनुसार संक्रमित हुनेहरूमा धेरैजसो कृषि पेशामा संलग्न नागरिक छन्। विशेष गरी धानखेत र सुंगुर फार्म आसपास बसोबास गर्नेहरू यसको उच्च जोखिममा परेको पाइएको छ। संक्रमण बढ़दै गएपछि सरकारले जोखिममा रहेका प्रभावित जिल्लाहरूमा जेई विरूद्धको खोप अभियान संचालन गरिरहेको छ। अहिले झापाका सबै पालिका तथा कैलालीका घोडाघोडी, धनगढ़ी र लम्कीचुहा नगरपालिकामा यो अभियान चलिरहेको छ। सरकारले नियमित खोप कार्यक्रम अन्तर्गत बाल बालिकाले 12 महिनाको उमेरमा जेईको 1 मात्रा खोप दिँदै आएको छ। कुनै कारणले छुटेका बाल बालिकालाई 5 वर्षको उमेरसम्म पनि यो खोप लगाउन सकिन्छ। जापानिज इन्सेफलाइटिसबाट बस्न खोप लगाउनुका साथै लामखुट्टेको टोकाईबाट जोगिन चिकित्सकहरूले सुझाव दिएका छन्।
3: लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यले कुष्ठरोग निवारणलाई उच्च प्राथमिकतामा राख्दै प्रदेशका सबै जिल्लामा छाला रोग परीक्षण अभियान सञ्चालन गर्ने बताउनु भएको छ। आज आयोजित एक कार्यक्रममा उहाँले बिरामीको संख्या घट्दो क्रममा रहे पनि रोगको पहिचान र उपचारमा अझै प्रभावकारी पहल आवश्यक रहेको बताउनुभयो। मुख्यमन्त्री आचार्यले सामाजिक सुरक्षा भत्तालाई आवश्यकता र अवस्थाका आधारमा वर्गीकृत गरी प्रभावकारी बनाउनु पर्ने धारणा समेत राख्नुभयो। स्वास्थ्य मन्त्रालयका अनुसार आर्थिक वर्ष 2081-82 नेपालभर 2,409 जना नयाँ कुष्ठ कुष्ठ रोगी पहिचान भएका छन् भने लुम्बिनी प्रदेशमा मात्रै अहिले 547 जना कुष्ठ रोगका बिरामी रहेका छन्। प्रदेश सरकारले रोगका कारण हुने सामाजिक लाञ्छना र विभेद अन्त्य गर्न जनचेतनाका कार्यक्रमलाई तीव्रता दिने जनाएको छ।
4: सरकारले हरेक नेपाली नागरिकको आवासको अधिकार सुनिश्चित गर्ने उद्देश्य सहित भवन ऐन 2083 को नयाँ विधेयक संघीय संसद सचिवालयमा दर्ता गराएको छ। पूर्वाधार विकास मन्त्रालयले दर्ता गराएको विधेयकमा गरीब तथा विपन्न नागरिकको आवास सुनिश्चित गर्न संघीय सरकारबाट 50,000 र प्रदेश सरकारबाट 25,000 गरी कुल 75,000 रूपियाँसम्म अनुदान उपलब्ध गराउने प्रस्ताव छ। नयाँ व्यवस्था अनुसार पहिलो पटक घर बनाउने नेपाली नागरिकलाई सरकारले तोकेको मापदण्ड अनुसार आवश्यक नदीजन्य तथा प्रकृतिजन्य निर्माण सामग्री निशुल्क उपलब्ध गराउनेछ। यो सुविधा गोठ निर्माण गर्न निवेदन दिने नागरिकको पनि नागरिकले पनि पाउनेछन्। यसका साथै विपद प्रभावित तथा जोखिमपूर्ण बस्तीलाई सुरक्षित ठाउँमा सारेर सरकारले नै नयाँ घर निर्माण गरिदिने व्यवस्था समेत विधेयकमा समेटिएको छ। विधेयकले मध्यम आय भएका नागरिकलाई लक्षित गर्दै सुरक्षित र भूकम्प प्रतिरोधात्मक स्मार्ट घरको अवधारणा पनि ल्याएको छ। 20 लाखदेखि 75 लाख रूपियाँसम्म लागत पर्ने यी घरहरू नागरिकले सहुलियतपूर्ण ऋण मार्फत खरिद गर्न सक्नेछन्। जस अनुसार शुरूमा 5 लाख रूपियाँ अग्रिम भुक्तानी गरी 15 वर्षसम्म मासिक 11,000 रूपियाँ किस्ता तिरेर घर प्राप्त गर्न सकिनेछ। नागरिकको क्षमता अनुसार 10 लाखदेखि 25 लाख रूपियाँसम्म अग्रिम भुक्तानी गरी मासिक 15,000देखि 35,000 रूपियाँसम्म किस्ता तिर्न सकिने अन्य विकल्पहरू पनि प्रस्ताव गरिएका छन्। निम्न आय भएका परिवारलाई आवासको ग्यारेन्टी गर्ने र मध्यम आय भएकालाई सुरक्षित घरको सुनिश्चितता गर्दै सबै नेपालीको आवास अधिकारलाई कानूनी रूपमै स्थापित गर्नु यो विधेयकको मुख्य उद्देश्य रहेको मन्त्रालयले जनाएको छ।
3: ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले कुलेखानी जलविद्युत आयोजनाको बाँध पूर्ण रूपमा सुरक्षित रहेको बताउनु भएको छ। अविरल वर्षाका कारण कुलेखानी जलाशयमा पानीको सतहले सतर्कता तह पार गरेपछि तल्लो तटीय क्षेत्रमा जोखिमको त्रास बढ़ेको थियो, तर आज बाँध क्षेत्रको स्थलगत निरीक्षण गरेपछि मन्त्री श्रेष्ठले बाँध सुरक्षित र स्थिर रहेकाले सर्वसाधारणलाई ढुक्क रहन आग्रह गर्नुभयो। निरीक्षणका क्रममा नेपाल विद्युत प्राधिकरणको प्राविधिक टोलीले बाँधको अवस्थाबारे उहाँलाई जानकारी गराएको थियो। बाढ़ीले अन्य आयोजनाहरूमा क्षति पुर्याएको भए पनि कुलेखानीमा भरिएको पानीले आउँदो सुक्खा याममा विद्युत आपूर्ति व्यवस्थापनमा ठूलो सहयोग पुग्ने उहाँको भनाई छ।
4: असोज 2 गतेदेखि शुरू भएको 16 दिने महालक्ष्मी व्रत आज धार्मिक विधिपूर्वक समापन गरिँदैछ। धन धान्यकी देवी महालक्ष्मीलाई प्रसन्न पार्दै परिवारमा सुख शान्ति र समृद्धि भित्राउने कामना सहित यो व्रत बस्ने परम्परा छ। व्रत अवधिभर फलाहार मात्र ग्रहण गरी सात्विक नियमको कठोर पालना गरेका व्रतालुहरूले आज अन्तिम दिन अर्थात अध्यापनका अवसरमा विशेष पूजा आराधना गरिरहेका छन्। पूजा मण्डपमा चामलका 16 वटा थुप्रामा सुपारी सिक्का र पकवान राखेर महालक्ष्मीको आह्वान गरिएको छ। साथै पहिलो दिन हातमा बाँधिएको 16 गाँठो भएको पवित्र धागो फुकाएर ढुकुटीमा सुरक्षित राख्ने वा चोखो नदीमा विसर्जन गर्ने विधान छ। बेलुका चन्द्रमालाई अर्घ्य दिएर 16 जना सुहागिनी वा ब्राह्मणलाई दान दक्षिणा र प्रसाद खुवाएपछि यो व्रत सम्पन्न हुनेछ। भगवान शंकरको उपदेश अनुसार चल्ने यस व्रतले घरको दरिद्रता नाश भई सुख र वैभव प्राप्त हुने धार्मिक विश्वास छ। यसैबीच मिथिला क्षेत्रमा महिलाहरू सन्तानको सुस्वास्थ्य दीर्घायु शौर्य र मंगलमय भविष्यको कामना गर्दै आज कठोर जितिया व्रत मनाइरहेका छन्। पितृपक्षको अष्टमी तिथिदेखि शुरू भएको यो पर्व एक अहोरात्र निराहार बसी मनाइन्छ। जितिया पर्वको थप चर्चा केही बेरमा रंग दर्पणमा सुन्न सकिन्छ।
3: काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत पठाउने भएको छ। महानगरपालिकाले गोसा र हुलाक कार्यालय दिल्ली बजारसँग सम्झौता गरेर विभिन्न निकाय तथा व्यक्तिलाई पठाउने पत्र प्रतिवेदन निमन्त्रणा प्रमाणपत्र तथा पार्सल लगायत हुलाक वस्तु पठाउने भएको हो। सम्झौता बमोजिम महानगरपालिकाबाट हुने पत्रचारलाई व्यवस्थित सुरक्षित र तोकिएको समयभित्र सम्बन्धित प्राप्तकर्तासम्म पुर्याउन हुलाक सेवाको प्रयोग गरिनेछ। प्राप्तकर्ताले वस्तु बुझ्न नमानेमा वा वितरण हुन नसकेमा सम्बन्धित हुलाक वस्तु महानगरपालिकाको सम्पर्क इकाइमा फिर्ता गरिनेछ। यो सम्झौता 1 वर्षको लागि हो। नेपाल दर्पणमा रंग दर्पणसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
13: मौसम र बाढी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौं। मोबाइल चार्जमा राखौं। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौं।
4: बाढीको चेतावनी पाउन साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
13: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम खुशीको कनेक्शन कृषि मन्त्र नार्कसँग
1: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौं।
2: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
3: नेपाल दर्पणमा अब विदेशको खबर। बेलायतमा एक हप्तामै कोविड संक्रमणका कारण अस्पताल भर्ना हुनेहरूको संख्या झण्डै 50% बढ़ेको छ। स्ट्राटस भनेर चिनिने एक्सएफजी भेरिएन्टको प्रभाव बढ़दै जाँदा लण्डन सबैभन्दा धेरै प्रभावित भएको टाइम्स नाउले जनाएको छ। विभिन्न संचार माध्यमका रिपोर्टहरूका अनुसार बेलायतको हेल्थ सेक्युरिटी एजेन्सी यूकेएचएसए को नयाँ तथ्याङ्कले प्रति 1,00,000 जनसंख्यामा अस्पताल भर्ना हुने साप्ताहिक दर 0.81 बढ़ेर 1.20 पुगेको देखाएको छ। यसमा लण्डनमा सबैभन्दा उच्च अर्थात 79% वृद्धि देखिएको छ। ज्येष्ठ नागरिक पनि यसबाट धेरै प्रभावित भइरहेका छन्। 85 वर्षभन्दा माथिका मानिसहरूमा अस्पताल भर्ना हुने दर प्रति 1,00,000 7.08 बढ़ेर 12.43 पुगेको छ। यसैबीच अहिले देखिएको संक्रमणको वास्तविक संख्या तथ्याङ्कले देखाएको भन्दा धेरै हुन सक्ने स्वास्थ्य विज्ञहरूले बताएका छन्। महामारी बेलाको तुलनामा अहिले कोविड परीक्षण गराउने मानिसहरूको संख्या निकै कम छ। यद्यपि अहिले देखिएको वृद्धि महामारीको चरम अवस्थामा देखिएका लहरहरूको तुलनामा निकै कम छ। बेलायतमा गएको अगस्तको अन्तिम हप्तामा कोविडसँग सम्बन्धित 7 जनाको ज्यान गएको थियो। यस्तै त्यस अघिको हप्तामा 6 जनाको ज्यान गएको विवरण छ।
2: नेपाल दर्पणमा अब खेल खबर। जापानमा चलिरहेको 20 संस्करणको एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटको स्वर्ण पदक भारतले जितेको छ। निसिनमा रहेको करोगी स्पोर्ट्स पार्कमा भएको फाइनलमा भारतले पाकिस्तानलाई 19 रनले हरायो। भारतले दिएको यो 212 रनको लक्ष्य पछ्याएको पाकिस्तानले 20 ओभरमा 6 विकेट गुमाएर 192 रन मात्रै बनाउन सक्यो। भारतले एसियाली खेलकुदको पुरूष क्रिकेटमा लगातार स्वर्ण पदक जितेको हो। पाकिस्तानले रजत पदक जितेको छ। यस्तै आज बिहान भएको पुरूष क्रिकेटको काँस्य पदक प्रतिस्पर्धामा श्रीलंकाले बंगलादेशलाई 33 रनले हराएको छ। एसियाली खेलकुद पुरूष क्रिकेटमा नेपाल क्वार्टर फाइनलमा पुगे पनि श्रीलंकासँगको खेल वर्षाका कारण हुन नसकेपछि बाहिरिएको थियो। खबरको सिलसिला यति नै। आज शनिबार, अब रंग दर्पणको पालो।
3: आजको रंग दर्पण जितिया पर्वको रमझम र महत्वमा केन्द्रित छ।

दशैंको रौनक शुरू हुनै लाग्दा असोज कृष्ण पक्षको सप्तमी अर्थात हिजोदेखि तराई मधेसका आँगनमा जितिया पर्वको उल्लास छाएको छ। महिलाहरू बिहानै नुहाई धुवाई गरेर आफ्ना सन्तानको दीर्घायुको कामना गर्दै व्रत बस्छन्। घर घरमा जितियाका गीत गुनगुनाउने गरिन्छ। यसलाई कतै जिउतिया पनि भनिन्छ। यो पर्वलाई सामाजिक सद्भाव, कृषि जीवन र पारिवारिक सम्बन्धको प्रगाढ़ बनाउने पर्वका रूपमा लिने

असोज तीस प्रतिपदादेखि शुक्ल प्रतिपदासम्मको 16 दिन नेपाली समाजमा पितृहरूलाई सम्झने समय अर्थात 16 श्राद्ध पर्छ। पितृपक्षको 16 दिनभित्र पर्ने ती दिन कृष्ण पक्षको सप्तमी अष्टमी र नवमीलाई जितिया भनिन्छ।

सप्तमी को दिन अर्थात हिजो व्रतालु महिलाहरू नुहाउँछन् र घिरौलाको पातमा तेल र खरी चढाउने र एक साक मात्र खाने परम्परा छ। जसको सासू वा आफ्नै आमा दिवंगत भइसकेका छन् ती महिलाहरूले यो व्रत गर्छन्। अष्टमी अर्थात आजको दिन भने पूर्ण निराहार बसिन्छ अनि नवमीका दिन भोलि सूर्योदय भन्दा अगाडि नै मातृहरूलाई नैवेद्य चढाइन्छ।

सोह्र श्राद्ध वा वर्षी गर्दा पुरोहितलाई बोलाउने भोजन गर्ने चलन छ, तर जितियामा पण्डित वा पुरोहित बोलाइँदैन। यो पर्वमा जिमूतवाहन नामका देवताको कल्पना मिसिएको छ। सन्तानको दीर्घायु, रोग व्यवधाबाट सुरक्षा र उज्जवल भविष्यका लागि यो व्रत गरिन्छ भन्ने लोक मान्यता यसै अर्थमा बलियो भएको देखिन्छ।

जितिया पर्व तीजसँगको तुलना पनि सान्दर्भिक छ। तीज पहाड़ मधेश र सम्पूर्ण हिन्दूहरूले मनाउँछन्। तर पश्चिम नेपालमा साउन शुक्ल तृतीयामा र कतिपय ठाउँमा भदौ शुक्ल तृतीयामा मनाइन्छ। पहाड़तिर तीजमा महिलाले गीत र नृत्य मार्फत कला प्रदर्शन गर्नु लगभग अनिवार्य जस्तै हुन्छ। तर मधेशतिर त्यस्तो परम्परा खासै देखिँदैन। जितियामा पनि संगठित रूपमा कला देखाउने चलन सबैतिर छैन। तर नुहाउन जाँदा र घर फर्कदा सामूहिक रूपमा गीत गाउने सामान्य परम्परा पनि धेरै ठाउँमा जीवित छ।

0: कुनै समयमा मिठो मसिनो खानाका लागि दशैं तिहार फागु छठ लगायतका चाडपर्व आउनु पर्थ्यो अनि जितियाको बिहानै मातृहरूलाई चढाइसकेपछि घरका सबैले दही चिउरा खाने र खुवाउने चलन छ। यसलाई स्वर्गही भनिन्छ। मातृसत्ताको सम्झना, पितृसत्ताको स्थापना, लोक परम्परा, कृषि जीवनको लय र पारिवारिक स्नेह यी सबै तत्व जितियासँगै जोडिएका छन्। त्यसैले जितियासँग आस्थासँगै खानपिन, मेलमिलाप र परिवारको रमाइलो पनि उत्तिकै गाँसिएको छ। मैथिली संस्कृतिविद डाक्टर गोपाल ठाकुर:
1: एउटा शास्त्रीय मान्यता, अर्को लोक मान्यता, र त्यसै गरिकन एउटा चाहिँ अब शुद्धिकरणको पक्ष र अर्को चाहिँ मनोरञ्जनको पक्ष, र जितियामा पनि दुईटै कुराहरू चाहिन्छ। एउटा त अब व्रतको नाममा भए पनि अलिकति चाहिँ नियम निष्ठामा बस्नु पर्दाखेरि, एक दिन खाना छोड्दाखेरि त्यो स्वास्थ्यको लागि पनि फाइदा हुने कुरो आफ्नो ठाउँमा छँदैछ, र यसले गर्दाखेरि यसको लोक पक्ष नै प्रबल छ। यद्यपि मान्यता भनेको दीर्घ जीवन, लोक परलोक दुइटै यहाँ चाहिँ निस्किएको छ।
2: रंग दर्पण सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौ। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक:
0: सुदूरपश्चिम र कर्णाली प्रदेश सहित पश्चिमी क्षेत्रबाट मनसून बाहिरियो, बाँकी भूभागबाट पनि केही दिनमै हट्ने, यस वर्षको दशैं घमाइलो हुने अनुमान।
2: नेपाली कांग्रेस महाधिवेशनको तयारी पूरा, प्रतिनिधिको दर्ता प्रक्रिया शुरू, देउवा उपस्थित नभए गगन थापाले उद्घाटन गर्ने।
0: 16 दिने महालक्ष्मी व्रत आज धार्मिक विधिपूर्वक समापन गरिँदै तराई मधेस र शास्त्रीय र लोक मान्यता सहित जितिया पर्वको रौनक।
2: बेलायतमा कोविडका कारण अस्पताल भर्ना हुनेको संख्या झण्डै 50% बढ़्यो, नयाँ भेरिएन्टबाट लन्डन सबैभन्दा धेरै प्रभावित।
0: र एसियाली खेलकुद क्रिकेटको स्वर्ण पदक भारतलाई पाकिस्तान 19 रनले पराजित।
2: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश गेवा: कांग्रेस महाधिवेशनको तयारी पूरा, प्रतिनिधिको दर्ता प्रक्रिया शुरू, देउवा उपस्थित नभए गगन थापाले उद्घाटन गर्ने।
0: 16 दिने महालक्ष्मी व्रत आज धार्मिक विधिपूर्वक समापन गरिँदै तराई मधेस र

0: नमस्कार, साँझ 6:30 बजेको आँधी खोला खबरमा प्रविधि कक्षबाट अशोकसँगै यहाँहरूलाई स्वागत छ। म कला राणा। सिंह जिल्लाको पहिलो आवाज रेडियो आँधी खोलाको समाचारमूलक प्रस्तुति आँधी खोला खबर एफएम 105.4 MHz र www.radioandikhola.org/ लगन गरेर संसारको जुनसुकै स्थानमा बसेर पनि हामीलाई प्रत्यक्ष रूपमा सुन्न सक्नुहुनेछ।
1: यस आँधी खोला खबरको साथमा गरिमा विकास बैंक लिमिटेड सुरक्षित भरपर्दो बचत तथा आकर्षक ब्याजदरका लागि प्रतिबद्ध। हिमाल सुनचाँदी पसल उच्च क्वालिटीका आकर्षक गरगहनाहरू ग्यारेन्टीका साथ खरिद बिक्री असल तपाईँकै सुख दुःखको साथी हिमाल सुनचाँदी पसल वालिङ बजार स्याङ्जा।
0: आँधी खोला खबर शुरू गरौं अहिलेसम्मका मुख्य मुख्य खबरहरूबाट। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत सेङ्गा क्षेत्र नम्बर 2 महाधिवेशन प्रतिनिधिको मतगणना जारी। साहित्यकार तथा शिक्षक अनन्त अरियालको निबन्ध संग्रह अन्तरिक्षको आँगन वालिङमा विमोचन तथा विमर्श। र पशुपालन क्षेत्रलाई व्यवस्थित र उत्पादनमुखी बनाउँदै पुतली बजार। आँधी खोला खबर अब विस्तारमा। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत सेङ्गा क्षेत्र नम्बर 2 को मतगणना भइरहेको छ। बिहिबार सम्पन्न निर्वाचन हिजो सम्पन्न निर्वाचनमा गैराती मतगणना शुरू भएको हो। अहिले महाधिवेशन प्रतिनिधिहरूको मतगणना भइरहेको छ भने महाधिवेशन प्रतिनिधिको मतगणना सम्पन्न भएपछि प्रदेश र क्षेत्रीय पदाधिकारीको मतगणना हुनेछ। सेङ्गा क्षेत्र नम्बर 2 को कुल मतदाता 1821 मध्ये 1753 मत खसेको थियो। वालिङका 513 मतदाता मध्ये 499 जनाले मतदान गरेका थिए भने चापाकोटका 420 411, गल्याङका 419 मध्ये 391, कालीगण्डकीका 243 214 जनाले मतदान गरेका थिए। त्यस्तै भिरगोटका 254 मध्ये 248 मतदान गरेका थिए। साहित्यकार तथा शिक्षक अनन्त अरियालको निबन्ध संग्रह अन्तरिक्षको आँगन वालिङमा विमोचन तथा विमर्श गरिएको छ। गुप्त तारा स्मृति प्रतिष्ठानको आयोजनामा वालिङ बहुमुखी क्याम्पसको सभा हलमा आयोजित कार्यक्रममा साहित्यकार विश्वप्रेम अधिकारीले कृतिको विमोचन गर्नुभएको हो। 3 दशक भन्दा बढ़ी समय शिक्षण सेवामा गरिरहनुभएका अरियालको यो 5 कृति हो। यसअघि पनि उहाँले म आलोच्य हुँ, अनन्त यात्रा, काला पत्थर कविता संग्रह तथा अलिखित पाना कथा संग्रह पनि प्रकाशन गरिसक्नु भएको छ। कार्यक्रममा दीपक लम्साल, ध्रुव शर्मा पंगेनी, या बहादुर कुंवर, चक्रबहादुर पराजुली लगायतले अन्तरिक्षको आँगनमाथि टिप्पणी तथा चर्चा गर्नुभएको थियो। वक्ताहरूले कृतिले लेखकको जीवन, अनुभव, सामाजिक परिवेश र साहित्यिक चेतनालाई विभिन्न कोणबाट प्रस्तुत गरेको चर्चा गर्नुभयो। कार्यक्रममा साहित्यकार विश्वप्रेम अधिकारीले साहित्य समाजको अनुभूति, समयको दस्तावेज र मानवीय संवेदनाको अभिव्यक्ति भएको बताउनुभयो। अधिकारीले साहित्यकारले आफू बाँचेको समय, समाज र परिवेशलाई सृजना मार्फत अभिलेख गर्ने भन्दै अन्तरिक्षको आँगनमा लेखकको लामो समयदेखिको अनुभव र सृजनात्मक चिन्तन प्रतिविम्बित भएको उल्लेख गर्नुभयो। उहाँले साहित्य सृजनामा निरन्तरता र अध्ययन आवश्यक रहेको भन्दै अरियालको नयाँ कृतिले नेपाली साहित्यको क्षेत्रमा थप योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा गुरू ढकाल, खगेन्द्र जंग थापा, शिवाकान्त रेग्मी, लीलाम्बर ढुंगाना, पारिश्वर नेपाने, अग्निकुमार रेग्मी पल्लव, चन्द्रिका प्रसाद भट्टराई, विश्व प्रेम बन्दुर सुवेदी, कमल बगाले, बिन्नु प्रसाद पराजुली, प्रेम प्रसाद सुवेदी, इन्द्र प्रसाद

0: पाठक चिन्तु गिरी लेखनाथ काफले नीलकण्ठ लम्साल मिलन समीर लगायतले विभिन्न रचनाहरू वाचन गर्नुभएको थियो। वालिङ 14 तमादी निवासी लेखक अर्याल शिक्षण पेशासँगै साहित्य सृजनामा पनि निकै सक्रिय रहनु भएको छ। कार्यक्रमले वालिङको साहित्यिक गतिविधिलाई थप ऊर्जा प्रदान गरेको सहभागी साहित्यकार र स्रष्टाहरूले बताएका थिए। लेखक अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत शम्भु अर्याल र सञ्चालन मिलन समीरले गर्नुभएको थियो। पुतेलबजार नगरपालिका पशु सेवा शाखा सैन्याको आयोजनामा आर्थिक वर्ष 83-84 अन्तर्गतको पशुपालन स्तर वृद्धि र साहित्यिक व्यावसायिक प्रोत्साहन परियोजना कार्यक्रम सिटी हल सैन्यामा सम्पन्न भएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख तुलसीराम रेग्मीले पशुपालन क्षेत्रको विकास, कृषकको आय आर्जन वृद्धि र स्थानीय तहलाई उत्पादनलाई प्रवर्धन गर्ने उद्देश्यले नगरपालिकाले विभिन्न कार्यक्रम र प्रयास अघि बढ़ाएको बताउनु भएको छ। पशुपालनलाई परम्परागत निर्वाहमुखी अवस्थाबाट व्यावसायिक आधुनिक र उत्पादनमुखी बनाउन कृषक, स्थानीय सरकार र सरकारवाला निकाय बीचमा सहकार्य आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो। कार्यक्रममा पुतेलबजार नगरपालिकाभित्रका विभिन्न वडाका प्रतिनिधिमूलक कृषकहरू सहभागी थिए। कार्यक्रममा कृषकहरूले पशुपालन क्षेत्रका अनुभव, सम्भावना र चुनौतीका विषयमा समेत धारणा राखेका थिए। कार्यक्रममा नगर उप प्रमुख देवी अर्याल, पूर्व नगर उप प्रमुख महेश पुरी तथा प्रमुख प्रशासकीय अधिकृत प्रदीप चन्द्र सुवेदीले पशुपालन व्यवसायको आधुनिकीकरण, कृषकको क्षमता अभिवृद्धि र व्यावसायिक उत्पादन विस्तारको विषयमा धारणा व्यक्त गर्नुभयो। नगर प्रवक्ता एवं नगर आर्थिक समितिका संयोजक मनोज पौड्यालको अध्यक्ष सम्पन्न कार्यक्रमको सहजीकरण नगर पशु स्वास्थ्य शाखा प्रमुख पुष्प अधिकारीले गर्नुभएको थियो। जिल्ला बाल सञ्जाल संघको पुनर्गठन गरिएको छ। शनिबार जिल्ला समन्वय समितिको हलमा सम्पन्न कार्यक्रममा सुप्रिया छेत्रीको अध्यक्षतामा 17 सदस्यीय नयाँ कार्य समिति निर्वाचित भएको हो। एकीकृत सेवा कार्यालय संघको आयोजना तथा जिल्ला बाल क्लब संघको समन्वयमा भएको कार्यक्रममा प्रमुख जिल्लाधिकारी निराजन घिमिरेले बाल बालिका भविष्यका कर्णधार मात्र नभई वर्तमानका महत्वपूर्ण सरकारवाला भएकाले उनीहरूको विचार र सहभागितालाई निर्णय प्रक्रियामा समेट्नुपर्ने बताउनुभयो। प्रदेशपाल परिषदका कार श्री पौड्यालले बाल अधिकार, बाल क्लबको भूमिका र आगामी कार्यदिशाबारे सहजकरण गर्नुभएको थियो। एकीकृत सेवा कार्यालयका प्रमुख निराजन शर्माले नयाँ नेतृत्वले जिल्लाका सबै स्थानीय तहका बाल बालिकाको आवाज समेट्दै बाल अधिकार संरक्षण र क्षमता विकासमा काम गर्नुपर्ने बताउनुभयो। कार्यक्रममा निवर्तमान अध्यक्ष सुजता पौड्यालले पछिल्लो दुई वर्षका गतिविधि प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा स्थानीय तहका प्रतिनिधि, विद्यालयका विद्यार्थी र सरकारवाला निकायका प्रतिनिधिले सहभागिता जनाएका थिए। रेडियो आधी खोलाको समाचारमूलक प्रस्तुति आधी खोला खबरमा अन्य खबर पनि बाँकी नै छन्, हामी सँगै रहनुहोला।
1: दिदी, तपाईँ यस्तो बेलामा पनि चुरोड खाँदै हुनुहुन्छ, के गर्नु बहिनी? खाइराको बानी छोड्नै गाह्रो हुने रहेछ। दिदी, यसरी चुरोड खाँदा तपाईँलाई त असर गर्यो गर्यो, तपाईँको पेटभित्रको बच्चाको के दोष? त्यसलाई पनि त असर गर्छ।
2: हो र बहिनी, मलाई त थाहै थिएन। अबबाट यो चुरोट म खाँदै खान्न, अरूलाई पनि नखाने सल्लाह दिन्छु।
3: सार्वजनिक हितका लागि रेडियो आधी खोला 105.4 मेगाहर्ज।
0: रेडियो आधी खोलाको समाचारमूलक प्रस्तुति आधी खोला खबरमा यहाँलाई फेरि स्वागत छ। अब बाँकी खबरहरू। खेतमा लगाएको धान बाली बारीले बगाएपछि पाल्पाका किसान चिन्तित बनेका छन्। जिल्लाको तिनाउ, माथागढ़ी, बगनासकाली, तानसेन, पूर्वखोला लगायतका किसानले लगाएको धान बाली असोज दोस्रो साता आएको बारीले बगाएपछि चिन्तित बनेका हुन्। प्रभावित क्षेत्रमा हालसम्म 300 भन्दा बढ़ी किसानको खेतीमा असर गरेको कृषि ज्ञान केन्द्र पाल्पाले जनाएको छ। पूर्वखोलाको देवीनगर, जगपा, माथागढ़ीको जडेवा, रूक्से, सिधीपानी, कसेनी, बगनासकालीको चिर्तुङ धारा, गोरसत, तानसेनको बुडुवा, लिहान, दमकडाका किसान सबैभन्दा बढ़ी प्रभावित भएका छन्। तिनाउ, तानसेन, धोन्द्रे, सिपजर, नायर, बाहाखोक खोला क्षेत्रकामा आएको बाढ़ीले धान बालीमा क्षति पुर्याएको हो। ती खोलामा आएको अत्याधिक ठूलो पानीको बहावले माडी फाँटको 50% भन्दा बढ़ी भाग डुबानमा परेको थियो भने यो वर्षको बाढ़ीले माझी फाँटको मारीफाँडको 40% धान खेतीमा क्षति पुर्याएको केन्द्रको प्रारम्भिक अनुमान छ। धान खेतीमा क्षति पुर्याएपछि किसान राहतको पर्खाइमा छन्। तर संघीय प्रदेश सरकार र स्थानीय सरकार भने कृषिजन्य वस्तुमा भएको क्षतिमा राहत दिने विषयमा स्पष्ट छैन। स्थानीय सरकारले स्रोत साधन अनुसार राहत दिन तथ्याङ्क लिइरहेका छन्। तर प्रदेश र संघीय अन्तर्गत कार्यालय भने अलमल छन्। कृषि ज्ञान केन्द्र पाल्पाका सूचना अधिकारी केशव राज खनालले पीड़ित किसानले राहतबारे सोधपूछ गर्नु गरे पनि आफूहरूले ठोस जवाब दिन नसकेको बताउनुभयो। गुलमिन्दरबार गाउँपालिका तीनमा रहेको देवीस्थान स्वास्थ्य आमा समूहले गर्भवती र सुत्केरी महिलालाई पोषणयुक्त खाद्य सामग्री कुशीलीका रूपमा दिन थालेको छ। आमा समूहले आफ्नै स्रोतबाट खर्च जुटाएर विगत केही वर्षदेखि यस्तो कार्यक्रम सञ्चालन गर्दै आएको छ। देवीस्थान स्वास्थ्य आमा समूहकै अध्यक्ष विष्णुमाया खासुका अनुसार गर्भावस्थामा रहेका महिलालाई नाङ्लोभरि विभिन्न पोषणयुक्त खाद्य सामग्री सजाएर कोसेली दिने गरिएको छ। कोसेलीमा अन्न तथा कन्दमूल, गेडागुडी, हरियो सागपात, फलफूल र पशुजन्य आहार राख्ने गरिएको उहाँले बताउनुभयो। सुत्केरी भएपछि भने एक क्यारेट अण्डा सहित तेल, चामल, ज्वानो लगायतका खाद्य सामग्री दिने गरिएको छ। यो वर्ष हालसम्म 6 गर्भवती तथा सुत्केरी महिला यो कार्यक्रमबाट लाभान्वित भएका छन्। गुल्मीदरबार गाउँपालिका स्वास्थ्य अधिकृत नारायण प्रसाद अर्यालले स्वास्थ्य आमा समूहबाट सञ्चालन हुने यस्तो कार्यक्रमले सुनौलो हजार दिनका आमा र बाल बालिकाको पोषण अवस्था सुधारसँगै पोषण सम्बन्धी सचेतना बढ़ाउन सहयोग पुग्ने बताउनुभयो। गाउँपालिकामा 83 स्वास्थ्य आमा समूह रहेका छन्। सबै समूहले स्वास्थ्य सचेतना लगायतका कार्यक्रम सञ्चालन गर्दै आएका छन्। प्रत्येक महिनाको 15 24 गतेसम्म स्वास्थ्य आमा समूहहरूको मासिक बैठक समेत हुने गरेको छ। अब अन्त्यमा आधी खुला खबर सक्नु अघि मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत सैन्य क्षेत्र नम्बर 2 महाधिवेशन प्रतिनिधिको मतगणना जारी। साहित्यकार तथा शिक्षक अनन्त अर्यालको निबन्ध संग्रह अन्तरिक्षको आँगन वालिङमा विमोचन तथा विमर्श र पशुपालन क्षेत्रलाई व्यावसायिक र उत्पादनमुखी बनाउँदै पुतली बजार। आधी खुला खबर सकियो। भोलि बिहान 7 अर्को आधी खुला खबर लिएर आउनेछौ। अहिलेलाई भने प्रविधि कक्षबाट अशोकसँगै म पनि विदा हुन्छु। ज्ञान सूचना मनोरञ्जनको लागि सुन्दै गर्नुहोला रेडियो आधी खुला। नमस्ते।

0: रेडियो आदिखोला 105.4।
1: वाह, तिम्रो यो कोटको फिटिङ कति उत्कृष्ट छ, कहाँ बनायौ?
2: धन्यवाद तिमीलाई, राम्रो लाग्यो। यो त मैले वालिङ नौ भुम्रेमा रहेको युनिक सटिङ सुटिङ टेलरिङ वालिङ नौ भुम्रेमा सिलाएको हो। त्यहाँ त अहिले विशेष अफर चलेको रहेछ नि।
1: हो र, मेरो पनि दाईको बिहे छ। दाईलाई बिहेमा चाहिने दुलाको दौरा सुरुवाल, कोट प्यान्ट, बाबा अनि भाइहरूलाई चाहिने कोट प्यान्ट पनि सबै त्यही सिलाउन अर्डर दिनु पर्ला।
3: हजुर, हामीले कोट प्यान्ट सिलाई सहितमा असोज 15 कार्तिक 15 गतेसम्म विशेष अफरमा कोट प्यान्टको कपडा सिलाई सहित मात्र 6,500 र चेक कोटको कपडा सिलाई सहित मात्र 5,000 रुपियाँमा इन्डियन ब्रान्डेड क्वालिटीको कपडामा आकर्षक कोट प्यान्ट सिलाई गरिएको छ।
1: तपाईँहरू पनि पर्फेक्ट सिलाई सहित आकर्षक देखिन तथा विशेष छुटमा कोट प्यान्ट सिलाउन चाहनुहुन्छ भने आजै सम्पर्क गर्नुहोला।
2: युनिक सटिङ सुटिङ टेलरिङ वालिङ नौ भुम्रे, प्रोप्राइटर प्रकाश परियार र मुना परियार।
1: मोबाइल 9845673790 र 9811929062।
4: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ। होइन, यो घर कहाँबाट ल्याउनु भएको?
5: ए नानी, दक्षिण तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
4: ए हो र अंकल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
5: सुन नानी, भिलकोट चिउरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघार नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
4: हजुर, हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, गोलाघार, खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
6: प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क नम्बर 0663-691-0004,
7: सम्पर्क मोबाइल 97484-34484।
8: चुरी घरको मौरी घर उद्योग, भिरकोट नगरपालिका 7, स्याङ्जा।
2: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
1: हजुरलाई त भनिदिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
2: भनेको त हो नि, वालिङ 8 बिपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
1: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
2: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्ग्यानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
1: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बिपी चोक।
2: मोबाइल नम्बर 9856054313 र 9841443432।
1: मूल्य होइन, स्वास्थ्य रोजौ। हेलो भाइ, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
9: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
1: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
9: वालिङ 8 केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
1: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा DTF प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ।
2: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
1: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ 8 केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
2: मोबाइल नम्बर 9865019076, 9861790076 र 9917682123।
10: होइन, के भयो, किन बन्द भएको गाडी?
2: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको हो, बन्द भएको भइछ।
10: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
2: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
10: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिदैन त? वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइट ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक्साइट ब्याट्री राखिहाल्नु त।
2: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
11: एक्साइट ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइट ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
12: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
11: हामी कहाँ एक्साइट ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, चिम्नी, गिजर, हिटर, एनएसटार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल। वालिङ 8 जैसी भन्देरा, प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
12: फोन नम्बर 0364415502, मोबाइल 9850604502 र 9840551401।
13: नाक छोडी कान छोडी नाक, बिमारले नि कहिले नछोड्ने भयो।
14: होइन ए दाई, बिमारले फेरि चिया पिबी क्या हो, गुनगुनाइ रहनु भएको छ त।
13: बिमार कहिले निको होला र खै, सधैँको यस्तै एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी।
14: नातिनुहोस् न दाई, वालिङ 8 मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न। लुनिबा फार्मेसी छ, त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काफ्नो तथा पोखरामा लामो अनुभव गालेका विशेषज्ञहरू पनि आउँछन्।
15: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू:
14: जनरल मेडिसिन, फिजिसियन, मुटु रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा पोक्ष रोग, हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
15: सम्पर्क लुनिवा फार्मेसी, वालिङ 8 मिर्दी खरिबोट, मोबाइल 9850585667।
16: ए नानी, त्यो पानी नपिउ त।
17: किन र काका?
16: त्यो पानी फोहोर छ।
17: शुद्ध र फिल्टर गरेको पानी मात्र पिउने गरौँ।
18: सार्वजनिक हितका लागि रेडियो आदि खोला।
19: आमाले जति बेला नि सन्चो भएन भन्नुभएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
14: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
19: वालिन्छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
14: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू:
19: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
14: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
19: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा, पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
14: मुटुको जाँच, ईसीजी सेवा,
19: भाँचिएको हड्डी प्लास्टर सेवा,
14: डिजिटल एक्सरे सेवा,
19: चिरफार गर्ने,
14: थाइराइड जाँच,
19: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
14: सर्वसुलभ फार्मेसी सेवा।
19: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
14: फोन नम्बर 0364414087, मोबाइल 9849701741।
10: छ्या, कस्तो सास गनाएको तिम्रो त,
20: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ?
10: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भनेर मात्रै हुन्छ र?
20: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
10: यही हाम्रो वालिङ 8 भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराउ त, त्यहाँ त दाँत, गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
11: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे,
21: अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार आरसीटी गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया, साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
14: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धी सम्पूर्ण रोगको उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक, वालिङ 8 बिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल, प्रोप्राइटर डाक्टर सुभाष खान र डाक्टर संस्कृति प्रधान, मोबाइल 9845648622 र 9241440029।
0: नमस्कार हलदार साहब क्यानन तपाईँ त पाइल्सको अपरेसन गर्न हस्पिटल जानुभएको छ भन्ने सुनेको थिएँ तपाईँ त छिट्टै आउनुभयो अपरेसन नगरी आउनुभयो क्या हो
3: क्यानम पोखराको चरक मेमोरियल हस्पिटलमा वरिष्ठ डाक्टरले आधुनिक प्रविधिबाट अपरेसन गर्दा त छिट्टै निको पो हुँदो रहेछ नि खान्छ
0: अच्छा ज्ञानम मेरो बुढीको पित्त थैलीको अपरेसन पनि त्यही चरक मेमोरियल हस्पिटलमा गरेको हो नि हलदार साहब केही दिनमै मेरो बुढी त ठमठम्ती हिँड्ने भाइ साह्रै राम्रो रहेछ त्यो हस्पिटल त अनि हलदार साहब चरक मेमोरियल हस्पिटलमा हामी भारतीय भूभू सैनिकको लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा पनि छ नि
3: क्यानम त्यही भएर त चरक मेमोरियल हस्पिटलमा उपचार गर्न गएको हो नि
22: चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा भारतीय भूभू सैनिकको लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा उपलब्ध छ
23: साथै ओपीडी सेवा आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 4 बजेसम्म यो सेवा लिन ECHS कार्ड र रिफरल लिएर आउनुहोला पुनश 70 वर्ष माथिका भूपूहरूलाई रिफरल चाहिँदैन
22: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-552-493-552-494-582-7878
24: स्कुल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो भागादौड गर्नु पनि समय छैन सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने
25: त्यति कुरा माने यति धेरै तनाव भर्खरै जानुस् त वालिङ 8 नयाँ बजारको पोसाक बगैँचामा सबै सामान त्यही पाइन्छ
24: हजुर सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू सरकारी कर्मचारीका ड्रेसहरू संघ संस्था सहकारीका ड्रेसहरू रेडिमेड बेहुलाका दौरा सुरुवाल रेडिमेड कोट प्यान्ट झोला जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्
25: पोसाक बगैँचा वालिङ 8 नयाँ बजार प्रोप्राइटर प्रकाश अरियाल मोबाइल 9856303829
26: घर त चिटिक्क बन्यो तर यसको सौन्दर्य र आराम तब मात्र पूर्ण भयो जब भित्र राखियो सफल फर्निचरको यो आकर्षक सोफा र दराज देख्ने जो कोहीले पनि तारिफ गर्नुहुन्छ
27: एकदम सही कुरा आफ्नो सपनाको घरलाई अझै जीवन्त र आकर्षक बनाउन अब टाढा कहाँ धाउनु पर्छ र
26: हो त बलियो पनि आकर्षक पनि अनि दाम पनि एकदमै सुलभ त्यसैले त भन्छौ टिकाउ र भरपर्दो फर्निचरको एकमात्र भरपर्दो नाम सफल फर्निचर उद्योग
27: वालिङ एक रामबाच्छामा छ सफल फर्निचर उद्योग जहाँ तपाईँ पाउनुहुन्छ आधुनिक डिजाइनका सोफा आरामदायी पलङ दराज र ड्रेसिङ टेबलदेखि काठका सम्पूर्ण आकर्षक सामानहरू साथै अर्डर अनुसारका नयाँ तथा आधुनिक डिजाइनका फर्निचरका सम्पूर्ण सामानहरू उपलब्ध छन्
26: आजै सम्पर्क गर्नुहोस्
27: सम्पर्क सफल फर्निचर उद्योग भिरकोट 6 सुन्दर बजार वालिङ 1 रामबाच्छा सोरुम भिरकोट 1 बयरघारी मेन रोड वालिङ 8 मोड वालिङ नगरपालिका जाने बाटो
26: सम्पर्क मोबाइल 9856303988
28: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले
29: दिमाग हुनुपर्छ दिमाग कपडा जस्तो कुरा सधैँ सिलाइँदैन परेको बेलामा मात्र सिलाइन्छ त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ मेरो छनौट चाहिँ यही वालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो
28: हामी कहाँ दौरा सुरुवाल आधुनिक डिजाइनका कोट प्यान्ट स्कुल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ साथै इमर्जेन्सी कपडा र रेडिमेड कोट प्यान्ट पनि उपलब्ध छ
29: प्रोप्राइटर बीपी चोकको रामुदाई स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर वालिङ 8 मोड गरिमा ब्याङ्कको ओह्रालोमा
28: मोबाइल 9815564496
25: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले औषधि खाएको त हो निको नभएपछि के गर्ने
27: किन चिन्ता लिएकी तिमीले अब झगडा हुने दिन सकियो आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा
25: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुनाउ भएको छैन अब त जान्नमा कहीँ पनि
27: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन
25: हो र त्यहाँ के सेवाहरू पाइन्छ त
27: त्यहाँ त रगत दिशा पिसाब खकार वीर्य थाइरोइड कोलेस्ट्रोल सुगर युरिक एसिड बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे मुटुको जाँच ECG आकस्मिक उपचार निशुल्क गर्भवती जाँच छाला तथा यौन रोग मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ
25: त्यहाँ मैला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा गृह प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
1: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुटुरोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा प्रत्येक महिनाको चौथो शनिवार।
2: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 सेन्जा, फोन 063-440-594।
4: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
5: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्यायो, निको नै भएको छैन।
4: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
1: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अरियालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
6: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
1: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 063-412-133।
7: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 7 बजेको छ।
8: यस समयको साथमा जेतु सुनचादी पसल भूषाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 घरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो, भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ।
7: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आदि खुला 105.4
1: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने, के गर्ने अल्पत्र परियो।
2: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
1: लौ अब कहाँ दिनुभयो? मैले बैरगारी नयाँ बजारको बुपु सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिएँ।
2: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
1: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो

0: कुकर मिक्सर पनि उपलब्ध छ।
1: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरूको सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
0: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र वालिङ 8 नयाँ बजार लाइन राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 98565 54963, 98565 54104 र 98028 47723।

0: नवीर आज पनि आधा सामान त छोडिराखेको छ खै त पूजाको सामान
1: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र भोलिदेखि आफै बजार गएर लिएर आऊ
0: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको एन्जेल फलफूल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि
1: ए हो र ल ल के छुटे छ टिपेर देऊ त म एन्जेल फलफूल तरकारी तथा किराना पसलमा गइहाल्छु
0: हजुर हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ
1: एन्जल फलफूल तरकारी तथा किराना पसल वालिङ आठ बगालेटोल
0: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी
1: मोबाइल नम्बर 9847621380
2: हरे शिव आज पनि कति नमिठो पकाएको होला म त बाहिरै गएर खाना खान्छु यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए
0: हजुरलाई त भनिदिए भइहाल्यो नि घरमा पनि समस्या कति हो कति स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि
2: भनेको त हो नि वालिङ आठ बिपी चोकमा रहेको डीएनवाई जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर
0: ल ल म भर्खरै लिन जान्छु है आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु
2: हजुर हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ
0: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी डी एन वाई जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग वालिङ आठ बिपी चोक
2: मोबाइल नम्बर 9855054313 र 9141443
0: मूल्य होइन स्वास्थ्य रोजौं

0: हुनु नि कुखुराको भाले भाले चल्ला लिन खिडेको हो।
1: ओहो, मेरो पनि भैँसी बिरामी छ, औषधि लिन जान पर्ने छ। ल न त सँगै जाम, कहाँ हो?
0: वालिङ 8 मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो, हो त्यही पाइन्छ, हिँड त्यही जाम।
1: हजुर, यहाँ धान मकैको बिउहरू, तरकारीका बिउ तथा घाँसका बिउहरू, आलु तथा टमाटरमा लाग्ने डढेलोको विषादी तथा भिटामिनहरू पाइन्छ। साथै कुखुराको दाना पानीका भाँडाहरू, स्पियर तथा कृषि औजारहरू, गिरिराजका चल्ला, कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू, गाई भैँसी, बाख्रा, बंगुर, कुकुर, बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ।
0: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि सुपथ मूल्य पाइन्छ।
1: मात्र एक पटक सेवा गर्ने मौका दिनुहोला, हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता।
0: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने, गरिमा एग्रो, वालिङ 8 मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पो लेखिनेको ठ्याक्कै अगाडि। मोबाइल 9856051068 र 9863770071। आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
2: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
0: बाबु, बरु कहाँबाट ल्याइस यो जुत्ता?
2: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
0: ल, ठिक गरिस। विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
2: पाण्डे सु सेन्टर, वालिङ बजार।
0: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
2: मोबाइल नम्बर 9846086005।
1: घरी पैसा राख्न गयो, घरी निकाल्न, घरी बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ कि दिदी?
3: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइलबाटै काम गर्छु।
1: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
3: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
1: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
3: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
1: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
3: टेलिफोन, खाने पानी, विद्युत, देश होम लगायतको बिल भुक्तानी गर्न सकिने।
1: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
3: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
1: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
3: त्यस्तै आईएमई, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ।
1: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेरो दिस्याङ्चा।
3: फोन 0364 40 600।

0: वाह, तिम्रो यो कोटको फिटिङ कति उत्कृष्ट छ, कहाँ बनायो?
1: धन्यवाद तिमीलाई, राम्रो लाग्यो। यो त मैले वालिङ नौ भुम्रेमा रहेको युनिक सटिङ सुटिङ टेलरिङ वालिङ नौ भुम्रेमा सिलाएको। त्यहाँ त अहिले विशेष अफर चलेको रहेछ नि।
0: हो र, मेरो पनि दाईको बिहे छ। दाईलाई बिहेमा चाहिने दुलाको दौरा सुरुवाल, कोट प्यान्ट, बाबा अनि भाइहरूलाई चाहिने कोट प्यान्ट पनि सबै त्यही सिलाउन अर्डर दिनु पर्ला।
2: हजुर, हामीले कोट प्यान्ट सिलाई सहितमा असोज 15 देखि कार्तिक 15 गतेसम्म विशेष अफरमा कोट प्यान्टको कपडा सिलाई सहित मात्र 6,500 र चेक कोटको कपडा सिलाई सहित मात्र 5,000 रुपियाँमा इन्डियन ब्रान्डेड क्वालिटीको कपडामा आकर्षक कोट प्यान्ट सिलाई गरिएको छ।
0: तपाईँहरू पनि पर्फेक्ट सिलाई सहित आकर्षक देखिन तथा विशेष छुटमा कोट प्यान्ट सिलाउन चाहनुहुन्छ भने आजै सम्पर्क गर्नुहोला।
1: युनिक सटिङ सुटिङ टेलरिङ वालिङ नौ भुम्रे, प्रोप्राइटर प्रकाश परियार र मुना परियार।
0: मोबाइल 9845163790 र 9811929062।
1: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
0: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, भिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयौं गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
1: पुनश्च हामीले ब्यान्डविड्थ अनुसार मासिक ₹800 देखि इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
0: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
1: जानकारीका लागि वालिङ इन्टरनेट प्राली, वालिङ 8 मोड,
0: फोन 0364141258।
3: आहा, कति राम्रो हो बालीनाली, बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
4: बिउ र मल दुवै राम्रो हो नि नानी। रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउले मल भएपछि त सुनमा सुगन्धै भयो नि।
3: मलाई नि रैथाने जातका बिउहरू र गडेउले मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
4: वालिङ 8 पतञ्जलि योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपुनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
3: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुदेशी सहकारी संस्था वालिङ 8 नयाँ बजार र पतञ्जलि योग पीठको आडेमा सम्पर्क नम्बर 0364146696।
5: म्युजिक नेपाल मुभी।

0: बोकेर पास गर्ने अहिलेको शिक्षा पद्धति बदलेर समाज संस्कृतिमा सचेत तथा उत्तरदायी नागरिक बन्न सघाउने शिक्षा हुनुपर्ने राष्ट्रपति पौडेलको भनाई।
1: प्रमाण पत्र हासिल गर्नमा सीमित हुँदैन, शिक्षा व्यक्तिको ज्ञान विवेक चरित्र र जिम्मेवारी बोधको विकास गर्ने सशक्त माध्यम हो।
0: ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री श्रेष्ठद्वारा कुलेखानी जलविद्युत आयोजनाको बाँधको निरीक्षण। नेपाली कांग्रेसको 15 महाधिवेशनको तयारी पूरा, पूर्व सभापति देउवालाई उद्घाटन गर्न लगाउने प्रयास।
2: उहाँबाटै उद्घाटन गरौं भन्ने हाम्रो इच्छा हो, त्यो इच्छा अनुरोधको रूपमा छ। तर पार्टीको परम्परामा उद्घाटन गर्ने चाहिँ योभन्दा अगाडि पार्टी सभापतिले उद्घाटन गर्ने चलन थियो।
0: यस वर्षको मनसून नेपालबाट बाहिरिन शुरू, म्याग्दीमा पहिरो प्रभावित क्षेत्रको स्थलगत अध्ययन गर्न शुरू। पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीमा भएको यात्रु बस दुर्घटनामा 6 जनाको मृत्यु। र जापानमा चलिरहेको 20 संस्करणको एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटको स्वर्ण पदक भारतलाई।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: किसानले आफूले उत्पादन गरेको वस्तु निश्चित मुनाफासहित बिक्री गर्न पाए भने मात्रै कृषिमा आकर्षण बढ़न सक्छ। तर विदेशबाट आयातित वस्तुहरूको बजार विस्तार गर्ने काम सरकारी संयन्त्रले गर्दा नेपाली किसानले उत्पादन गरेको वस्तुले बजार र मूल्य पाउन सकेको छैन। हरेक वस्तुमा परनिर्भरता बढ़दै गएकाले नेपाली उत्पादनको बजार विस्तार र उचित मूल्यको व्यवस्था गर्नु आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
4: राष्ट्रपति रामचन्द्र पौडेलले अबको शिक्षा व्यक्तिलाई आफ्नो समाज संस्कृति इतिहास र राष्ट्रप्रति सचेत तथा उत्तरदायी नागरिक बन्न सघाउने खालको हुनुपर्ने बताउनु भएको छ। आज ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले शिक्षाको वास्तविक उद्देश्य परीक्षामा राम्रो परिणाम प्राप्त गर्नु वा प्रमाण पत्र हासिल गर्नुमा सीमित नहुने भन्दै शिक्षा व्यक्तिको ज्ञान विवेक चरित्र र जिम्मेवारीबोधको विकास गर्ने सशक्त माध्यम हो। शिक्षा व्यक्ति लाई आफ्नो समाज संस्कृति इतिहास र राष्ट्रप्रति सचेत तथा उत्तरदायी नागरिक बन्न सघाउने हुनुपर्ने पौडेलले बताउनुभयो।
1: नेपालको शैक्षिक विकासमा यस विद्यालयले पुर्याएको योगदान प्रशंसनीय छ। यहाँबाट शिक्षित विद्यार्थीहरूले देश तथा विदेशका विविध क्षेत्रमा पुर्याउँदै आएको योगदान पनि उत्तिकै अनुकरणीय छ। शिक्षाको वास्तविक उद्देश्य केवल परीक्षामा राम्रो परिणाम प्राप्त गर्नु वा प्रमाणपत्र हासिल गर्नुमा सीमित हुँदैन। शिक्षा व्यक्तिको ज्ञान विवेक चरित्र र जिम्मेवारी बोधको विकास गर्ने सशक्त माध्यम हो।
4: पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी बर्दघाट संस्था पूर्वको दाउनीमा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा 6 जनाको मृत्यु भएको छ। मृतक सबैको पहिचान खुलेको छ। नेपालगंजबाट काठमाण्डौ आउँदै गरेको बस विनय त्रिवेणी गाउँपालिका 2 स्थित एस मोडमा पल्टिँदा 12 जना घाइते भएका छन्। घाइते मध्ये 8 जनालाई थप उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर पठाइएको जिल्ला प्रशासन कार्यालय नवलपरासी बर्दघाट संस्था पूर्वका प्रमुख जिल्लाधिकारी जगदीश्वर उपाध्यायले सीआईएनलाई जानकारी दिनुभयो।
5: नेपालगंजबाट काठमाडौँ आउँदै गरेको बस नवलपरासी सुस्ता पूर्वको विदेश जोडी गाउँपालिकाको 2 नम्बर 64 राजमार्गमा चालकले नियन्त्रण गुमाए, नालामा पल्टेर दुर्घटना भएको अवस्था हो। है उक्त बसमा चाहिँ चालक दलका सदस्य सहित 18 जना हुनुहुन्थ्यो। 18 जना मध्ये 6 जनाको मृत्यु भएको छ। 6 जना त्यसपछि 10 जना घाइतेको नजिकको अस्पतालमा उपचार गरिएको, 2 जना चाहिँ सकुशल रहेको अवस्था हो। घाइतेहरू मध्ये धेरै जसो भने भरतपुर स्थित नयाँ मेडिकल कलेजमा पठाइएको अवस्था छ। 3 जना सेनाको हुनुहुन्थ्यो, बाँकी अन्य सर्वसाधारणहरू हुनुहुन्थ्यो।
4: भूगर्भविदहरूको टोलीले आजदेखि म्याग्दीको पहिरो प्रभावित क्षेत्रका स्थलगत अध्ययन थालेका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा नेपाल भौगर्भिक समाजको नेतृत्वमा समाजका अध्यक्ष भास्कर खतिवड़ा सहितको प्राविधिक टोलीले पहिरोग्रस्त क्षेत्रमा विस्तृत स्थलगत अध्ययन थालेको हो। टोलीले बेनी बजारको सुरक्षाका लागि चुनौती बनेका खरे

0: नी खोल्छा खरिया पाखो र क्याम्पस चोक माथिको पहिरोग्रस्त क्षेत्रमा पुगेर प्राविधिक अध्ययन गरिएको विनी नगरपालिकाका प्रमुख सुरत केसीले जानकारी दिनुभयो। महिला उद्यमी तथा व्यवसायीले उत्पादन गरिएका वस्तुको बजारीकरण प्रवर्धन र व्यापार विस्तारका लागि काठमाण्डुको जमलमा चेम्बर बजार शुरू भएको छ। नेपाल महिला चेम्बरको आयोजनामा नेपाल चेम्बर अफ कमर्सको भवनमा आजदेखि बजार सञ्चालनमा आएको हो। चेम्बर बजारमा खाद्यान्न लत्ता कपड़ा हस्तकलाका सामग्री तथा साल ट्रेनिङ लगायतका स्टलहरू रहेका छन्। यस बजारमा महिला उद्यमीले उत्पादन गरेका वस्तुका साथै आयात निर्यातसँग सम्बन्धित सामग्री बिक्रीका लागि राखिएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले मकवानपुर स्थित कुलेखानी जलविद्युत आयोजना बाँधको निरीक्षण गर्नुभएको छ। पछिल्लो 8 गतेदेखि 12 असोजको भारी वर्षाले खतराको सतह पार गरेको बाँधको वस्तुस्थिति बुझ्न मन्त्री श्रेष्ठ आज कुलेखानी ड्याम पुग्नु भएको हो। मन्त्री श्रेष्ठलाई नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठ र प्राधिकरणका कर्मचारीले वस्तुस्थितिबारे ब्रिफिङ गर्नुभएको हो। मन्त्री श्रेष्ठले कुलेखानी बाँध सुरक्षित रहेको र अवस्था सामान्य रहेको बताउनुभयो। भारी वर्षाका कारण बाँधमा उच्च निगरानी राखिएको र सबै रणनीति अपनाइएको जानकारी दिनुभयो। रसुवाको भोटेकोसी बाढ़ीले बगाएर चितौन ल्याएका शव नारायणी नदी किनारबाट भरतपुर अस्पतालसम्म ल्याइने र परीक्षणपछि व्यवस्थापन गर्न देवघाटसम्म पुर्याउने एम्बुलेन्स चालकलाई सम्मान गरेको छ। संयुक्त एम्बुलेन्स चालक संघ नेपाल ट्रेड युनियन संघ जिल्ला शाखा चितौनले आज आयोजना गरिएको 5 साधारण सभा तथा अधिवेशनको अवसरमा चालकलाई सम्मान गरेको हो। नेपाली कांग्रेसको 15 महाधिवेशन भोलि काठमाण्डुको टुणीखेलमा उद्घाटन हुने भएको छ। महाधिवेशनले आगामी 5 वर्षका लागि पार्टीको नीति कार्यक्रम र राजनैतिक मार्गचित्र तय गर्नेछ। साथै पार्टीलाई सुदृढ बनाउने तथा नेपालको राजनैतिक सुधारका विषयमा महत्वपूर्ण निर्णय र छलफल हुने कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभयो। उद्घाटन पूर्व सभापति शेरबहादुर देउवाबाट गराउने प्रयास भइरहेको र उहाँ उपस्थित नभए पार्टी सभापति गगन थापाले उद्घाटन गर्ने बताउनु
1: यसपटक हामीले आग्रह हाम्रो सोच के हो भने हाम्रो पूर्व सभापति निवर्तमान सभापति शेरबहादुर देउपाबाट गरिदिनु भयो भने हामी सबैलाई त्यसको धेरै ठूलो र सम्मान हामीले अनुभव गर्नेछौ। किनकि यो पार्टीले हाम्रो अग्रजको रूपमा उहाँलाई जुन सम्बोधन गरेको छ सम्मान गरेको छ उहाँबाटै उद्घाटन गरौं भन्ने हाम्रो इच्छा हो। त्यो इच्छा अनुरोधको रूपमा छ तर पार्टीको परम्परामा उद्घाटन गर्ने चाहिँ योभन्दा अगाडि पार्टी सभापतिले नै उद्घाटन गर्ने चलन थियो।
0: त्यस्तै महाधिवेशनमा सहभागी हुन आएका महाधिवेशन प्रतिनिधिहरूको दर्ता प्रक्रिया शुरू भएको छ। पार्टी कार्यालय बीपी नगर सानिपामा दिउँसोदेखि महाधिवेशन प्रतिनिधिको दर्ता प्रक्रिया शुरू भएको हो। दर्ताका लागि हरेक प्रदेशका लागि छुट्टा छुट्टै कोठामा व्यवस्था गरिएको छ। नाम दर्ता गरेपछि महाधिवेशन प्रतिनिधिले 15 महाधिवेशनको झोला पाउनेछन्। उक्त झोलामा पार्टीको विधान कपी कलम लगायतका सामग्री राखिएको छ। महाधिवेशनको उद्घाटन भने भोलि काठमाण्डुको खुला मञ्चमा 2 बजे उद्घाटन हुने कांग्रेस सहमहामन्त्री प्रकाश स्नेहीले सीआईएनलाई जानकारी दिनुभयो।
2: नेपाली कंग्रेस पार्टीका 6743 तलैबाट निर्वाचित भएका पार्टीका प्रतिनिधिहरू काठमाडौँमा आउने क्रम जारी छ। भोलि 10 बजे त काठमाडौँ पुगि सक्नुहुन्छ। देश विदेशमा रहेका हाम्रा जनसम्पर्क समितिबाट आउनुहुने पार्टीका प्रतिनिधि महासमिति सचिव महाधिवेशन प्रतिनिधि पनि काठमाडौँमा हामीले उहाँलाई स्वागत गरिसकेका छौं। हाम्रा मित्रवत सैद्धान्तिक रूपले पनि नजिक रहेका लोकतन्त्रमा विश्वास गर्ने राजनीतिक पार्टीहरू देश विदेशकालाई पनि हामीले काठमाडौँमा स्वागत गरिसकेका छौं। अब भोलि हाम्रो 2 बजेको समय जो हामीले उद्घाटन सत्रको कार्यक्रम दिएका छौं भोलि 2 बजे उद्घाटन सत्र प्रारम्भ हुन्छ।
0: यस वर्षको मनसून नेपालबाट बाहिरिन शुरू भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका सबै भूभागका साथै लुम्बिनी र गण्डकी प्रदेशका केही क्षेत्रबाट मनसून पूर्ण रूपमा हटेको छ। बाँकी भूभागमा पनि मनसून वायु कमजोर हुँदै गएकाले अबको केही दिनमै देशभरबाट मनसून बाहिरिने अनुमान छ। नेपालमा मनसून पश्चिमी भेगबाट कमजोर बन्दै क्रमशः पूर्वी भेगतर्फ सर्ने गर्छ। अहिले हावाको दिशा परिवर्तन भई पश्चिमबाट पूर्वतर्फ बहन थालेको छ जुन मनसून अन्त्य हुने मुख्य संकेत हो। नेपालमा सामान्यतया अक्टोबर 2 तारीखमा मनसून बाहिरिने औसत समय हो र यस पटक औसत मितिकै आसपासमा मनसून फर्किन थालेको छ। गएको वर्ष भने अक्टोबर 10मा मात्र मनसून हटेको थियो। गएको हप्ताको वर्षापछिको बाढ़ी पहिरोका कारण अवरूद्ध बनेको चीन र भारत जोड्ने बेनी जुमसुम कोरल्ला सड़कको म्याग्दी खण्डमा मर्मतका लागि इन्धन अभाव मुख्य चुनौती बनेको छ। असोज 8 गतेदेखि 11 गतेसम्मको निरन्तर वर्षापछि आएको बाढ़ी पहिरोले मालडुंगाबाट घाँसासम्म सण्डै 50 किलोमिटर दूरीमा 46 भन्दा धेरै ठाउँमा सड़क अवरूद्ध भएको थियो। मुस्ताङबाट म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको बुरूङ तातोपानी र पर्वतको मालडुंगाबाट म्याग्दीको राहुघाट खण्डमा मर्मतपछि एकतर्फी गाड़ी सञ्चालन भएको छ। साझा खबरमा अब खेल खबर। जापानमा चलिरहेको विष्णु संस्करणको एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटको स्वर्ण पदक भारतले जितेको छ। निशिनमा भएको करोगी स्पोर्ट्स पार्कमा आज भएको फाइनलमा भारतले पाकिस्तानलाई 19 रनले हरायो। भारतले दिएको 212 रनको लक्ष्य पछ्याएको पाकिस्तानले 20 ओभरमा 6 विकेट गुमाएर 192 रन बनायो। पाकिस्तानका हसन नवाजले 96 रन बनाए। भारतका अक्षर पटेल, बांसिटन सुन्दर र शिवम दुबे दुई दुई विकेटले यसअघि टस जितेर ब्याटिङ गरेको भारतले 20 ओभरमा 6 विकेट गुमाएर 211 रन बनायो। भारतका अभिषेक शर्माले 61, तिलक वर्माले 51 रन बनाए। पाकिस्तानका अहमद दानियाल र अराफत मिनहासले दुई दुई विकेटले भारतले एसियाली खेलकुदको पुरूष क्रिकेटमा लगातार स्वर्ण पदक जितेको हो। यो सँगै पाकिस्तानले रजत पदक जितेको छ। यस्तै आज बिहान भएको पुरूष क्रिकेटको कास्य पदक प्रतिस्पर्धामा श्रीलंकाले बंगलादेशलाई हराएको छ।
3: बाढ़ी प्रभावित क्षेत्रमा खानेपानी र सरसफाईमा ध्यान दिनुपर्ने
4: र अहिले तत्काललाई हामीले अपनाउनु पर्ने उपाय भनेको खानेपानीलाई शुद्ध गरेर मात्रै खाने, उमालेर फिल्टर गरेर अथवा पिउसको प्रयोग गरेर पानी पिउने, आफ्नो घर वरिपरि सरसफाई गर्ने।
3: सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलिजुली नेपाली र कविसँगको विशेष कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
6: शीतल, जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
7: रमिला सुन न, म त अब प्याकेटमा राखिएका रेडिमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
6: ओहो, तिमी त घरको खाने भएछौ नि।
8: के को सरसल्लाह हो दुईजनाको?
7: होइन के सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
8: सही भन्यो शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
6: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाऊ खान छोड्न सक्छु होला र?
8: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
9: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोषिलो खाजालाई प्रोत्साहन गरौं। विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब्सकी आइएन।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
3: तपाईं सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलिजुली नेपाली सुशीला श्रेष्ठबाट।
11: तपाईको गाउँठाउँमा रसुवा भोटेकोसी बाढ़ीले बगाएर ल्याएका व्यक्तिको सामान, गरगहना, पैसा वा हतियार भेटिन सक्छ। बाढ़ीले बगाएर ल्याएका त्यस्ता सामान भेटिए कहाँ बुझाउने? नेपाल प्रहरीका प्रवक्ता अभिनारायण काफले।
12: जो बहुमूल्य चीजबीजहरू फेला परिरहेको अवस्थामा सम्बन्धित धनीलाई बुझाउने काम पनि निरन्तर रूपमा भइरहेको अवस्थाहरू छ र कतै कतै यस्ता बहुमूल्य चीजहरू अनाधिकृत मान्छेले फेला पारेर आफैले साथमा राखेर वा सम्बन्धित व्यक्तिहरू मिलेर बाँडेको अवस्थामा हामीले धादिङ त्यसै गरी चितवन लगायत जिल्ला प्रहरी कार्यालयहरूबाट ती व्यक्तिहरूलाई पक्राउ गरेर कानून बन्यो कारवाही गरेको पनि हामीले सूचनाहरू आधिकारिक हाम्रा वेबसाइट मार्फत पनि सार्वजनिकरण गरिसकेको अवस्थाहरू छ। विभिन्न पत्र पत्रिकामा यो आइसकेको अवस्थाहरू छ। अझै पनि कसैले त्यस्ता बहुमूल्य चीज वस्तुहरू बगाएर ल्याएको नाममा वा फेला परेको नाममा आफूसँग साथमा नराख्नु होला, सम्बन्धित प्रहरी कार्यालयमा बुझाइदिनु होला।
11: बाढ़ीले बगाएर ल्याएका सामान भेटिए नजिकैको प्रहरी कार्यालय वा प्रहरीको पैसा नलाग्ने फोन नम्बर 100 नम्बरमा फोन गरेर खबर गर्न सक्नुहुन्छ। बाढ़ी प्रभावित क्षेत्रका कतिपय ठाउँमा अझै सड़क खुलेका छैनन्। यस्तो बेला स्वास्थ्य चौकी वा अस्पतालसम्म पुग्न समस्या त हुने नै भयो। तर 98-512-55-254 फोन गर्नुभयो भने अप्ठ्यारोमा परेका गर्भवती र सुत्केरी महिलाको बेलैमा उद्धार गर्न मदत पुग्छ।
13: भदौको 10 गते भुटीकसी नदीमा आएको चाहिँ भीषण बाढ़ीका कारणले गर्दाखेरि विशेष गरेर रसुवा नुवाकोट धादिङका विभिन्न पालिकाहरूमा सड़क सञ्जाल अवरूद्ध भएको छ। यो कार्यक्रमले ती क्षेत्रबाट पनि गर्भवती तथा सुत्केरी महिलाहरूको हवाई उद्धार गर्ने कार्यक्रम सञ्चालनमा छ। तपाईँहरूको घर आँगनमा तपाईँहरूको छेउछाउमा यसरी चाहिँ विपदमा परेका गर्भवती तथा सुत्केरी महिलाहरू हुनुहुन्छ भने कम्तीमा पनि मन्त्रालयको चाहिँ हटलाइन जो मैले आफैले चाहिँ त्यसलाई ह्यान्डल गर्छु 98-512-55-254 चाहिँ यहाँले सम्पर्क गर्न सक्नुहुन्छ र प्रक्रिया पुर्याएर हामीले चाहिँ यो सुविधा ल्याउँछौ र उहाँलाई रेस्क्यू गरेर ल्याइसकेपछि सुविधा सम्पन्न अस्पतालमा उपचार गर्ने निशुल्क रूपमा फर्किँदाखेरि यातायातको व्यवस्था पनि 20,000 चाहिँ छ र उहाँहरू तत्कालै अहिले आफ्नो घरमा जान नसकेको अवस्थामा हामीले बुढा नीलकण्ठमा चाहिँ एउटा होल्डिङ सेन्टर बनाएर केही समय राख्ने पनि मन्त्रालयले प्रावधान गरेको छ।
11: महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयका परियोजना प्रमुख अञ्जु ढुंगाना शुद्ध पानी पिउँदा झाडा पखाला हैजा टाइफाइड जस्ता रोग लाग्नबाट जोगिने चिकित्सकहरूको भनाई छ। सरुवा रोग निगरानी तथा अनुसन्धान शाखा प्रमुख हेमराज पाण्डे
14: कुनै समस्या भएमा तत्काल स्वास्थ्य संस्थामा सजाऊ है र केही पनि स्वास्थ्य समस्याहरू तपाईँलाई पर्यो र थप जानकारी लिन मन लाग्यो भने नेपाल सरकार स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयले सञ्चालन गरेको हेलो स्वास्थ्य 11-15 फोन गरेर जानकारी लिन सकिन्छ र गाउँमा कुनै किसिमको कहीँ धेरै मान्छेहरू एकैचोटि बिरामी परेको देख्नुभयो भने 11-15 फोन गरेर जानकारी गराउनु होला र अहिले तत्काल हामीले अपनाउनु पर्ने उपाय भनेको खानेपानीलाई शुद्ध गरेर मात्रै खाने, उमालेर फिल्टर गरेर अथवा पिउजको प्रयोग गरेर पानी पिउने, आफ्नो घर वरिपरि सरसफाई गर्ने, पानीका खाल्टाखुल्टीहरू छन् भने त्यसलाई पुर्ने, घरको छतमा कुनै किसिमका पानी जम्ने कुनै गमलाहरू छन्, कुनै फोहोर कुराहरू छन् भने त्यस्ताहरूलाई सफा गर्ने र घरमा पानी जम्न नदिने, फुलका गमलाहरूमा पानी जम्न नदिने गर्यो भने हामी डेङ्गुबाट पनि बच्न सक्छौँ। र अहिले चाहिँ हामी सावधानी हुनुपर्ने रोगहरू भनेको झाडा पखाला डेङ्गी लगायतका समस्याहरूबाट हो।
11: सरुवा रोग निगरानी तथा अनुसन्धान शाखा प्रमुख हेमराज पाण्डे आफू बसिरहेको वरपर पानी जम्ने खाल्डाखुल्डी पूर्ण अनि पानी शुद्ध गरेर पिउन सुझाव दिनुहुँदै तपाईलाई पनि बाढ़ी तथा विपदबारे आफ्नो कुरा भन्न मन छ भने सीआईएनको फेसबुक पेजको कमेन्ट बक्स र म्यासेज पठाउन सक्नुहुन्छ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौला।
3: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। आमा खण्ड काव्यमा आमाको ममता र त्यागको चर्चा।

0: कवि संघको विशेष कुराकानी शनिबार विशेष बाँकी नै छ। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
1: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेक को 200 एमबीपीएस इंटरनेट सात महीना को लागि मात्र रु 5700 मा। साथ ही क्यारो टीवी एप में पाउनुहोस् 200 भन्दा बढी एचडी र एसडी टीवी च्यानलहरु, वाईफाई 6 सहित को सुपर फास्ट इंटरनेट र आईपीटीवी अब क्लासिक टेक मा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरु लागू हुनेछन्।
2: ओहो बहिनी, के भयो तपाईको कुकुरलाई? यो त हिजो अस्तिदेखि धेरै नै भुकिरहेको सुन्छु, हेर्दा आक्रामक देखिन्छ, र्याल पनि काटिरहेको छ।
3: त्यही त दाई, यसले अलि भिन्न व्यवहार देखाइरहेछ, भुकाई पनि फरक छ, अनि घरकै मान्छेलाई झम्टेला जस्तो गरेको हुँदा मैले खोरमै राखिरहेछु।
2: ए हो र बहिनी, लक्षण हेर्दा त कुकुरलाई रिबिज भएको जस्तो लाग्यो नि, यसलाई खोप लगाउनु भएको थियो?
3: खै दाई, कुकुरलाई पनि खोप लाउनु पर्छ र?
2: पर्छ नि बहिनी, झन् यो रेबिज रोग भनेको त प्राणघातक रोग हो, लक्षण देखिएपछि यसको उपचार छैन र मृत्यु निश्चित छ।
3: कस्तो डर पो लाग्यो त, यो कसरी हुने रहेछ र यसबाट बस्न के गर्नुपर्छ?
4: दाजु बहिनीको गन्धनमा म पनि मिस्छे। यो रोग रोगी कुकुर, बिरालो वा जंगली जनावरको टोकाईबाट मानिस लगायत सबै स्तनधारी जनावरहरूमा सर्न सक्छ। यसबाट बच्न घर पालुवा वा सामुदायिक कुकुर बिरालोलाई पशु स्वास्थ्य कर्मीको सल्लाह बमोजिम नियमित रेबिज विरूद्ध खोप लगाउनु पर्छ। शंका लागेको पशुले टोकिहालेमा 15 मिनटसम्म प्रशस्त साबुन पानीले घाउ सफा गर्नुपर्छ र सम्बन्धित स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ।
3: ओहो, म आजै पशु सेवा कार्यालयमा सम्पर्क गर्छु र आफ्ना छर छिमेकमा कुकुरलाई रेबिज रोग विरूद्ध खोप लगाउन भन्छु।
5: विश्व रेबिज दिवस 2026, एकतामा शक्ति, रेबिजबाट मुक्ति। नेपाल सरकार, कृषि वन तथा पर्यावरण मन्त्रालय, पशु सेवा विभाग र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनद्वारा जनहितमा जारी।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। सन्तान जन्मिएदेखि नै आमाले आफ्नो सुख दुःख भन्दा सन्तानको सुख, सुरक्षा र भविष्यलाई पहिलो प्राथमिकता दिन्छिन्। सन्तानको एउटा मुस्कानमा आमाको खुशी देख्ने र सन्तानको पीड़ामा आफू सधैं दुःखी हुने आमाको बानी हुन्छ। आमाले जीवनमा हरेक कठिन मोड़मा साथ र हौसला दिनुहुन्छ। रातको निन्द्रा त्यागेर सन्तानको हेरचाह गर्नु, आफ्ना इच्छा र आवश्यकतालाई पछाडि राखेर सन्तानको आवश्यकता पूरा गर्न आमा निरन्तर लागेको कुरालाई धेरै साहित्यमा वर्णन गरेको पनि पाइन्छ। यस्तै मध्ये आमा खण्डकाव्यका लेखक कवि भरतमणि ढुङ्गानासँग हामीले कुराकानी गरेका छौं।
7: आमालाई सम्झनु स्वधर्म हो मेरो, त्यस्तै गरेर राष्ट्र पनि आमा हुन्, देश पनि आमा हुन्, यसमा देशलाई पनि समेट्न खोजिएको छ र यो देशभित्रको प्रकृतिलाई पनि यो खण्डकाव्यले बोक्न खोजेको छ।
0: अब यसमा जस्तो खण्डकाव्यलाई चाहिँ तपाईँले जुन आमाको हिसाबले चुन्नुको कारण चाहिँ?
7: आमा भनेको संसार देखाउने एकमात्र मातृशक्ति हुन्। काव्य लेखेर मात्रै आमाको सेवा त पुग्दैन होला, तर काव्य लेखेर आमालाई सम्झाउनुको मूल उद्देश्य भनेको कति छोराछोरीहरूले अहिलेको अवस्थामा आएर आफ्ना आमाहरूलाई भुलेका छन्, वृद्धाश्रमहरूमा लगेर एउटा जीवनहीन जीवन यापन गराउन बाध्य बनाएका छन्। ती त्यस्ता छोराछोरीहरूलाई पनि र त्यो आमाको ममतालाई नभुल्नुहोस् भन्ने उद्देश्यले यो आमा खण्डकाव्य लेख्न म प्रेरित बने।
0: अब नास्ति मातृ सम गुरु, होइन, आमा जस्तो गुरु कोही छैन, सबै सिकाउने त आमा नै हुनुहुन्छ, होइन? तपाईँ एउटा गुरु पनि हुनुहुन्छ, शिक्षक हुनुहुन्छ, यत्रो लामो समय शिक्षण पेसामा लाग्नुभयो, होइन, लामो समय सिकाउँदाखेरि आमाले, आमा त्यो महान गुरु जसले दिएका केही संकेतहरू पनि मान्छेको लागि ठूलो शिक्षा हुन्छ, होइन, त्यो कुरालाई चाहिँ कसरी वर्णन गर्नुभएको छ?
7: घर नै पहिलो पाठशाला हो र आमा नै पहिला गुरु हुन्। अब यसै सिलसिलामा धेरै कुराहरू घरभित्रबाट आमाबाट सिकेर आएको हुनाले यो आमाले सिकाएका कुराहरू मूर्त रूपमा रहिरहन् हामीले भुल्नु हुँदैन। आमाले दिनुभएको ज्ञानबाट नै हाम्रो ज्ञानको उचाइ अझ चुलिएको छ।
0: अब यसलाई चाहिँ तपाईँले जस्तो कति समय लाग्यो, कसरी योजना बनाउनु भयो यो लेखनलाई?
7: डेढ वर्ष अगाडिदेखि मेरी आमा अहिले अस्वस्थ हुनुहुन्छ, अर्काको सहारामा मात्रै उहाँ बाँच्नु भएको छ। त्यो परिस्थितिलाई देखेर मैले खण्ड काव्य तयार गर्ने सोच बनाए, जुन अहिले पाठकहरूको हातमा पुर्याएको छु।
0: जन्मदिने आमासँगै तपाईँले अब जन्मभूमिको कुरा पनि उठाएको छु भन्नुभयो, होइन? जन्मभूमिलाई चाहिँ कसरी प्राथमिकता दिनुभएको छ, कसरी उठाउनु भएको छ?
7: यो जन्मभूमि भन्दा ठूलो के नै वस्तु होला र त्यसैले आमासँग यो जन्मभूमिलाई ठाउँ ठाउँमा मैले पद्यात्मक रूपमा लयमा सम्प्रेषण गरेर आमालाई र धरती आमालाई दुवै आमालाई मैले सँगसँगै लाने प्रयास गरेको छु।
0: अब तपाईँले भोगिरहँदाखेरि त्यो धरतीको माया कस्तो हुँदो रहेछ?
7: धरती भनेको त यो विचित्र मायाको खानी हो, जसले म नाबालकलाई यस्तो बनायो। यसमा धरतीको पनि महत्वपूर्ण हात छ। यही धरतीमा जन्मे हुर्के बढे पढे रमे रमाई, अब त्यसको बारेमा केही बोल्नु केही लेख्नु दुई चार शब्दहरू त्यसमा मैले खर्च गर्नु, यसलाई चाहिँ मैले मेरो आफ्नो कर्तव्य ठानेर धरती मातालाई पनि जननीसँगै तुलना गरेर यसमा अघि बढेको छु म।
0: यहाँ के आमाको बिछोडका भावहरू रहेछ, होइन? तपाईँले किन यो उठाउनु भयो?
7: अब यो आमा भन्ने यस्तो चीज हो, आमा शब्द यस्तो चीज हो, यो वास्तवमा ममताले भरिएको शब्द छ। किन आमाको व्यवहारभित्र ममता छ, स्नेह मौलाएको हुन्छ। अब त्यस्तो ममता र स्नेहलाई कल्पनाको आधारमा छोड्नु पर्दाखेरि भाव विह्वल अवश्य हुन्छ। त्यसैले यो कहिले पनि साथबाट नछुटोस्, सधैँ आमाको काखमा लडीबुडी गरेर खेल्न पाऊ भन्ने आशयमा मैले यो कुरो यहाँ उजाएको हुँ।
0: आमाको बिछोड, अब सबैको आफ्नो आमालाई छोड्ने चाहना त हुँदैन, होइन? रहर हुन्छ आमासँगै बस्ने, तर बाध्यताले कतिपय काम गर्न टाढा जानुपर्ने, ठाउँ छोड्नुपर्ने, विदेश जानुपर्ने, होइन? अनि आफ्नै ठाउँमा हुँदाखेरि पनि अब दुई चारजना दाजुभाइ हुन्छन्, आमा कोसँग बस्नु भएको छ, सबैले फेरि आमासँग बस्ने भाग्य नै पाउँदैनन्, अनि त्यो कुरालाई चाहिँ
7: यी कुराहरू हुँदाहुँदै पनि त्यो हृदयमा आमा हुनुपर्छ, मनमा आमा हुनुपर्छ, र जहिले हामीले आमाको सामिप्यता पाउँछौ त्यो दिन सेवाभाव दर्शाउन सक्नुपर्छ। त्यति मात्र हुँदा पनि धेरै हुन्छ जस्तो मलाई लाग्छ। सधैँभरि हो सँगै हुन सकिन्न, आफ्ना बाध्यताहरू छन्।
0: कुपुत्रो जाए त कोचिदपि कुमाता नववती भनेर भनिएको छ, होइन?
7: अवश्य
0: छोरो चाहिँ अब कहिले काहीँ कर्तव्य पूरा नगर्दा कुपुत्रो हुन सक्छ, तर आमा कहिले पनि कुमाता अथवा नराम्रो कसैले नै आफ्नो जन्मदिने आमालाई त्यो हिसाबले हेर्दैन होला। अहिलेको पछिल्लो यो परिस्थिति समय अनुसार चाहिँ यस्तो खालको शिक्षाहरू हाम्रो विद्यालयमा कतिको दिइन्छ, होइन? आफ्नो अभिभावकलाई, आफ्नो आमालाई बुवालाई सम्मान गर्नुपर्ने कुराहरू कतिको छ अहिले पछिल्लो समय?
7: हाम्रा हरेक कुरामा, शिक्षामा, नैतिकतामा, हाम्रा वैयक्तिक आचरणमा पनि पाश्चात्य संस्कारहरूले आफ्नो ठाउँ ओगटिसक्यो। हामी अन्धानुकरणमा लिप्त भयौं।
0: तपाईँले रचना गर्नुभएको यो खण्ड काव्यबाट केही एकदमै राम्रो तपाईँलाई श्रोताहरूलाई सुनाइदिनुहोस् न।
7: यहाँ प्रकृति परक कुराहरू छन्, अलिकति म चार लाइन सुनाउँछु। पाखा

0: सुनेश अहिले हाम्रो गर्नेमा 8 बजेको छ।
1: यस समयको साथमा जेतु सुनचादी पसल भोसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 घरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आदि खोला 105.4 मेगाहर्ज।
1: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
2: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
1: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
2: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा। गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
1: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
2: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
1: मोबाइल 98469918921 र 98462939399।
3: बारिस्टा ट्रेनिङ पूरा गरेपछि जर्मनी र युएईमा 100% जब प्लेसमेन्ट।
4: अमेरिकन हस्पिटालिटी एकाडेमी सर्टिफाइड।
3: 2026-27 का लागि बारिस्टा ट्रेनिङमा भर्ना खुल्यो।
4: कफी बनाउने सिप सिकौ, करियर आफ्नो उज्यालो पारौ। डाफे हस्पिटालिटी एकाडेमी, सिप सिकौ, विश्व जितौ।
3: एसई वास्तु भन्दा माथि उत्तीर्ण अब बन्नुहोस्। प्रोफेसनल बारिस्टा प्र्याक्टिकल ट्रेनिङ, एएसए सर्टिफिकेसन र इन्डस्ट्रियल इन्टर्नसिप सहित जर्मनी र युएईमा 100% जब प्लेसमेन्ट।
4: कफीको सिप, विदेशको अवसर, डाफेसँग करियरको नयाँ सफर। डाफे हस्पिटालिटी एकाडेमी, सिक्ले ढुङ्गा पोखरा।
3: सम्पर्क मोबाइल 98010-30260 र फोन 01-57-81-66।
4: डाफे हस्पिटालिटी एकाडेमी, स्यापिङ हस्पिटालिटी लिडर्स।
5: मन त मलाई सानैदेखि पर्थ्यो, तर त्यो बिहेदेखि
6: बिहे कसको

0: भनेपछि तपाईँले माया गर्छु भनेर भन्न सक्नु भएन है?
1: भन्न त खोजे हो नि भाइ, तर के गर्ने, जाति मर्दै मर्दिन।
0: के गर्नु दाइ, आफ्नो त बाल्यकालमै मृत्यु भइहाल्यो। धन्न तपाईँले त माया मोह भन्ने कुरा नि थापाउनु भएछ,
1: आफूले त गन्ध नि पाइएन।
0: अनि साँच्चै दाइ, भएको चाहिँ के थियो अरे?

0: कति सोचमा पर्यो जस्तो देखिनु भएको छ नि माइलोबा, के पर्यो त्यस्तो?
1: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
0: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साफेर गर्न पनि सजिलो होस्।
1: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
0: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वाली बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
1: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुन चाँदी पसल समयको गतिसँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
0: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
1: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
0: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ।
1: सुखको गहना दुःखको खजना।
0: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल।
1: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 98-560-55-250। बुढी, यो पालि तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
2: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जेतो सुनचाँदी पसलमा मात्रै पाइन्छ।
1: ए, त्यही वालिङ 8 पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल
2: हो त। त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
1: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेट तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
3: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश,
4: जितु सुन चाँदी पसल वालिङ 8 भुसाल पेट्रोल पम्प गाउँबेसी डिपार्टमेन्ट सँगै जोडिएको पाँच घर यता जैसी पधेरा जाने बाटो तर्फ कुनाको लाइनमा।
1: सम्पर्क मोबाइल नम्बर 98-462-25-767 र 98-066-17-137।
3: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।

0: वाह, तिम्रो यो कोटको फिटिङ कति उत्कृष्ट छ, कहाँ बनायौ?
1: धन्यवाद तिमीलाई, राम्रो लाग्यो। यो त मैले वालिङनौ भुम्रेमा रहेको युनिक सटिङ सुटिङ टेलरिङ वालिङनौ भुम्रेमा सिलाएको। त्यहाँ त अहिले विशेष अफर चलेको रहेछ नि।
0: हो र, मेरो पनि दाईको बिहे छ। दाईलाई बिहेमा चाहिने दुलाको दौरा सुरुवाल, कोट प्यान्ट, बाबा अनि भाइहरूलाई चाहिने कोट प्यान्ट पनि सबै त्यही सिलाउन अर्डर दिनु पर्ला।
2: हजुर, हामीले कोट प्यान्ट सिलाई सहितमा असोज 15 देखि कार्तिक 15 गतेसम्म विशेष अफरमा कोट प्यान्टको कपडा सिलाई सहित मात्र 6,500 र चेक कोटको कपडा सिलाई सहित मात्र 5,000 रुपियाँमा इन्डियन ब्रान्डेड क्वालिटीको कपडामा आकर्षक कोट प्यान्ट सिलाई गरिएको छ।
0: तपाईँहरू पनि पर्फेक्ट सिलाई सहित आकर्षक देखिन तथा विशेष छुटमा कोट प्यान्ट सिलाउन चाहनुहुन्छ भने आजै सम्पर्क गर्नुहोला।
1: युनिक सटिङ सुटिङ टेलरिङ वालिङनौ भुम्रे, प्रोप्राइटर प्रकाश परियार र मुना परियार।
0: मोबाइल 9845163790 र 9811929062।

0: ओई एमजी श्रेया कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त कुन इन्टरनेशनल ब्रान्डको शरण पुगेर आयो
1: थ्याङ्क यू रिया इन्टरनेशनल होइन बाबा यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि
0: सिरियसली वालिङमा यस्तो वाव लुक्स दिने सलुन छ म त छक्क परे
1: छ नि वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो अहिले त ग्लास हेयर जस्तै चम्किन्छ
0: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो त्यहाँ हुन्छ
1: अफकोर्स ब्राइडल मेकअप नेल एक्सटेन्सनदेखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ
0: ल अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले
1: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट बोटक्स बोटोलेक्स न्यानोप्लास्टिया हेयर स्मुदिङ हेयर कलर हेयर रिपेयरिङ ब्राइडल मेकअप नेल आर्ट नेल एक्सटेन्सन फेसियल हाइड्रा फेसियल ट्रिटमेन्ट स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ
2: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ
0: प्रुप राइटर मन्जु भण्डारी र विमल भण्डारी मन्जु ब्युटी सलुन एण्ड ट्रेनिङ सेन्टर वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला
1: सम्पर्क मोबाइल 9842698145
3: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले औषधि खाएको त हो निको नभएपछि के गर्ने
4: किन चिन्ता लिएकी तिमीले अब झगडा हुने दिन सकियो आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा
3: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन अब त जान्नमा कहीँ पनि
4: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन
3: हो र त्यहाँ के सेवाहरू पाइन्छ त
4: त्यहाँ त रगत दिशा पिसाब खकार वीर्य थाइराइड कोलेस्ट्रोल सुगर युरिक एसिड बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे मुटुको जाँच इसिजी आकस्मिक उपचार निशुल्क गर्भवती जाँच छाला तथा यौन रोग मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ
3: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ नाक कान घाँटी दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ
2: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट छाती मुटरोग तथा दीर्घ रोग सुगर थाइराइड प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा महिनाको चौथो शनिबार
4: वालिङ सिटी पोलिक्लिनिक प्राली वालिङ आर्ट स्याङ्जा फोन 063 440 594

0: आहा कति राम्रो हो बालीनाली, बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
1: बिउ र मल दुवै राम्रो हो नि नानी। रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउले मल भएपछि त सुनमा सुगन्धै भयो नि।
0: मलाई नि रैथाने जातका बिउहरू र गडेउले मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
1: वालिङ आठ पतञ्जलि योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपुनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
0: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्य सहकारी संस्था वालिङ आठ नयाँ बजार र पतञ्जलि योगपीठको आडैमा सम्पर्क नम्बर 0364 41 696।
2: यो किचनको डेकोरेसन देखेपछि त खाना बनाउनै मन लाग्दैन मलाई त।
3: हेर हेर भाँडा सबै फ्याँकेर नरिसाउ न तिमी। भकुण्डेको बाबा फर्निचरमा तिमीले खोजेको जस्तै किचन डेकोरेसन बनाउँछ, त्यही गइहाले भइहाल्छ नि।

0: सुनिश ना हमरो गाउँमा 9 बजे छ
1: इस समय को साथ में जेतु सुनचादी पसल भूषाल पेट्रोल पंप नजिकै रहेको डिपार्टमेंट स्टोर संग जोड़िएको पांच गरेता कुना को लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइन का गरगहना खरीद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुस् है।

0: सुनिए सुनिए
1: अहिले हाम्रो गर्नेमा
0: 10 बजेको छ।
2: यस समयको साथमा जेतु सुनचादी पसल भूषाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 गरेता कुनाको लाइन जैसी 15 जाने बाटोतर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: कृष्णा अहिले हाम्रो गर्नेमा 11 बजेको छ।
1: यस समयको साथमा जेतु सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको पाँच गरेता कुनाको लाइन जैसी पन्द्रह जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: हुनुहुन्छ। रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: सुनो सुनो, अहिले हाम्रो गर्नेमा ताज बदलेको छ।
1: यस समयको साथमा जेतु सुनचाँदी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको पाँच गरेता कुनाको लाइन जैसी पन्ध्र जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आदिखुला 105.4
1: नमस्कार तपाईं यति बेला सामुदायिक रेडियो आदिखोला 105.4 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
2: अब हामीले बिहान 5 बजेदेखि बेलुका 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूको रूपरेखा प्रस्तुत गर्दैछौ।
1: आज आइतबार
2: बिहान 5 देखि 5:30 सम्म भजन गीतहरू,
1: 5:30 देखि 6 बजेसम्म नेपाली खबर,
2: 6 देखि 7 बजेसम्म नेपाली बहस,
1: 7 देखि 7:15 सम्म आदिखोला खबर,
3: 7:15 देखि 7:30 सम्म कार्यक्रम गुड मर्निङ आदिखोला,
1: 9 बजेदेखि 9:15 सम्म नेपाल खबर,
2: 9:15 देखि 10 बजेसम्म लोकगीतहरू, 10 देखि 11 बजेसम्म पप गीतहरू,
1: 11 देखि 12 बजेसम्म आधुनिक गीत संगीतहरू,
2: 12:30 देखि 12:15 सम्म नेपाल खबर,
1: 12:15 देखि 1 बजेसम्म पप गीत संगीतहरू,
2: 1 देखि 2 बजेसम्म कार्यक्रम गाम्बेसीका भाका,
1: 2 देखि 3 बजेसम्म गीत संगीतहरू,
2: 3 देखि 3:15 सम्म नेपाल खबर,
1: 3:15 देखि 4 बजेसम्म गीत संगीत,
2: 4 देखि 5 बजेसम्म लोकगीतहरू, 5:30 देखि 6 बजेसम्म गीत संगीतहरू,
1: 6 देखि 6:30 सम्म नेपाल दर्पण,
2: 6:30 देखि 6:50 सम्म आदिखोला खबर, 7:30 देखि 8 बजेसम्म साझा खबर,
1: 8 देखि 9 बजेसम्म सूचना तथा आधुनिक गीत संगीतहरू,
2: 9 देखि 9:15 सम्म बीबीसी नेपाली सेवा,
1: 9:15 देखि 10 बजेसम्म आधुनिक गीत संगीतहरू,
2: 10:30 देखि 11 बजेसम्म कार्यक्रम खुलदुली.com। यो सँगै हाम्रो दैनिक प्रसारण यही सकिन्छ।

0: रेडियो आदि खुला 105.4 टेको उत्पादन च्याउ भनेकै राजा च्याउ गुड लाइफ डाइजेस्टिव बिस्किट.
1: कांग्रेसको इतिहासमै सबैभन्दा धेरै प्रतिनिधि सहभागी महाधिवेशन आजदेखि शुरू हुँदै बैंकमा पैसा थुप्रियो लगानीमा छैन उत्साह पहिलो घर बनाउनेलाई सरकारले अनुदान दिने विपद प्रभावितलाई विशेष ऐन बनाइदै सरकारी नियन्त्रणतर्फ धकेलिँदै राष्ट्र बैंक र सस्ता प्याकेज हटाएर इन्टरनेट महँगो बन्दै लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्र दैनिकमा छापिएको 64 रोपनीमा फैलियो खुत्रुकेको बचत शीर्षकको शुभ समाचार.
2: वैदेशिक रोजगारीबाट फर्किएपछि कुखुरा पालनमा लगानी गरेर ऋणमा डुबेका पाणिनी गाउँपालिका एक पणनाका गुणप्रसाद श्रेष्ठ अहिले व्यावसायिक कृषिमा सफल बन्नु भएको छ. श्रीमतीले घर खर्चबाट बचाएर खुत्रुकेमा जम्मा गरेको 2,00,000 रूपियाँबाट शुरू भएको उहाँको कृषि यात्रा अहिले 64 रोपनी जमीनमा फैलिएको छ. कुखुरा पालनबाट एक वर्षमै 5,00,000 रूपियाँ ऋण लागेपछि श्रेष्ठ पुनः वैदेशिक रोजगारीमा जाने तयारीमा हुनुहुन्थ्यो. श्रीमती सुन्दरीले विदेश जान रोक्दै खुत्रुके फुटाएर जम्मा गरेको 2,00,000 रूपियाँ उहाँको हातमा थमाउनुभयो. त्यही रकमबाट एउटा दुहुनो भैंसी खरिद गरी शुरू भएको व्यवसाय क्रमशः विस्तार हुँदै अहिले व्यावसायिक तरकारी खेतीमा पुगेको हो. भारतमा 9 वर्ष र मलेसियामा 5 वर्ष बिताएका श्रेष्ठले स्वास्थ्य समस्याका कारण वैदेशिक रोजगारीलाई निरन्तरता दिन सक्नु भएन. मलेसियाबाट फर्किने क्रममा निमोनियाले थलिएपछि उपचार गराउनुभयो. उहाँ उपचारपछि पुनः मलेसिया पुगे पनि छातीमा समस्या देखिएपछि स्वदेश फर्कनु पर्यो. त्यसपछि साउदी अरब जाने तयारीमा काठमाडौँ पुगेका उहाँ मेडिकल परीक्षणमा छातीमा दाग देखिएपछि विदेश जाने योजना त्यागेर गाउँ फर्किनु भएको थियो.
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो. जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो. बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो. अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो. समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो. जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो. किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा. मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी.
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
5: हेल्दी हो.

0: हेल्थसँग कहिले गर्दिन सम्झौता किनकि मसँग छ मेरो हेल्दी फ्रेन्ड
1: गुड लाइफ डाइजेस्टिभ बिस्किट
2: ए भतिज यो चाड पर्व भन्यो कहिले यता कहिले उता जहिले माछा मासु कति खानु हो
3: त्यसैले त राजा च्याउने खानुस् भनेको नि काका माछा मासुको त स्वाद नै बिर्साइदिने भेजिटेरियनलाई त झन् कायदा माछा मासुमा भएको सबै तत्त्व पनि पाइने
4: हो नि काका राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि
3: हामीले राजा च्याउ त्यसै भनेको हो र
5: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ एनसी एग्रोटेकको उत्पादन

यो दसैँ तिहारमा गोदरेजका उत्पादन किन्दा अट्र्याक्टिभ क्याश ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मसिन किन्दा 6 केजी सर्फ एक्सेल, टप लोडमा 4 केजी र ट्विन टपमा 2 केजी सर्फ एक्सेल निशुल्क, एसी किन्दा फ्री इन्स्टलेसन अनि 0% ब्याजमा सजिलो किस्ताको सुविधा, साथै वासिङ मसिनमा 4 वर्षको फुल वारेन्टी। गोदरेज सँग भनेदेखि वाउ।

0: हरेक महीना होने भाग्यशाली उपहार में आइडिया को साइड बाई साइड रेफ्रिजरेटर जितने मौका साइड बाई साइड र मल्टी डोर रेफ्रिजरेटर किन्दा इंडक्शन निःशुल्क फ्रंट लोड वॉशिंग मशीन में 6 केजी टॉप लोड में 4 केजी र सेमी ऑटोमेटिक में 2 केजी सेल्फ एक्सेल निःशुल्क डिश वॉशर किन्दा 2 वटा वॉशिंग टैबलेट निःशुल्क आइडिया दसैं को खुशी घर घर में उपहार
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को जो तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। लामो राजनीतिक इतिहास बोकेको नेपाली कांग्रेसको 15 महाधिवेशन आजदेखि शुरू हुँदैछ। विशेष महाधिवेशनपछि 2 समूहमा विभाजित कांग्रेसको आधिकारिक अर्थात संस्थापन पक्षले आज काठमाडौँको खुल्ला मंचमा महाधिवेशन उद्घाटन गर्न लागेको हो। गत साता देशका विभिन्न भागमा परेको अविरल वर्षा र त्यसबाट सिर्जित प्राकृतिक विपदका कारण पूर्व निर्धारित असोज 16 गतेको कार्यक्रम 2 दिन पछाडि सारेर कांग्रेसले आज महाधिवेशन उद्घाटन गर्न लागेको हो। महाधिवेशनका लागि आवश्यक प्राविधिक तथा व्यवस्थापकीय तयारी पूरा भएको कांग्रेसको सूचना संचार तथा प्रविधि समिति संयोजक एवं पार्टीका प्रवक्ता देवराज चालिसेले जानकारी दिएका छन्। उनका अनुसार महाधिवेशनको लागि खुला मंचमा मंच निर्माण तथा बन्द सत्रका लागि विभिन्न हल समेत व्यवस्थापन गरिएको छ। हालैको प्रकोपका कारण महाधिवेशनमा प्रचार प्रसारका नाममा कुनै तामझाम नगर्ने कांग्रेसले निर्णय गरेको छ। त्यसैकारण कार्यक्रम स्थलमा एउटा मूल गेट बाहेक शहर बजारमा कुनै प्रचार सामग्री समेत टाँसिएको छैन। पार्टीले डिजिटल प्रचारलाई जोड़ दिएको छ। महाधिवेशनमा 7,700 भन्दा बढ़ी निर्वाचित प्रतिनिधिहरू सहभागी हुँदैछन्। केन्द्रीय निर्वाचन समितिले तयार पारेको कार्यतालिका अनुसार असोज 18 गते खुल्ला मंचमा उद्घाटन सत्र हुनेछ भने असोज 19 र 20 गते बन्द सत्र चल्नेछ। त्यस्तै असोज 21 र 22 गते नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अघि बढ़नेछ। महाधिवेशनको उद्घाटन सत्रमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूलाई समेत आमन्त्रण गरिएको छ। त्यस्तै अन्तर्राष्ट्रिय अतिथिहरूलाई पनि निमन्त्रणा गरिएको छ। कार्यक्रम स्थलमै प्राथमिक स्वास्थ्य उपचार केन्द्र र मीडिया सेन्टर स्थापना गरिएको समेत जनाइएको छ। संस्थापनको महाधिवेशन शुरू भइरहँदा असन्तुष्ट समूहले भने आउँदो मंगसिरमा छुट्टै महाधिवेशन गर्ने तयारी गरेको छ। निवर्तमान सभापति शेरबहादुर देवापक्षले अहिले देशव्यापी वड़ा तथा पालिका अधिवेशन गरिरहेको छ। कांग्रेसको महामन्त्री पदका लागि आकांक्षीको लड़को लागेको छ। 15 महाधिवेशनमा महामन्त्री पदमा आकांक्षीहरूको लड़को लागेको हो। कांग्रेसको विधान अनुसार 2 जना महामन्त्री हुने व्यवस्था छ। तर विशेष महाधिवेशनबाट निर्वाचित महामन्त्रीद्वय प्रदीप पौडेल र गुरूराज घिमिरे सहितका नेताहरूले महामन्त्रीमा उम्मेद्वारी दिने तयारी गरेका छन्। 2 महामन्त्रीसहित नयन सिंह महर, सुनिल शर्मा, मधु आचार्य, अमरेश सिंह पुन, उदय शमशेर राणा, ओंगेलु शेर्पा र रंजित कर्ण आकांक्षीका रूपमा देखिएका छन्। यता कांग्रेसको इतरपक्षका नेता डाक्टर प्रकाश शरण महतले सभापति गगन थापाले गराएको अधिवेशन प्रक्रियामा उडादेखि नै संलग्न भएका पार्टीका नेता कार्यकर्ता पनि आफ्नो समूहमा

0: भारत तेस्रो महाधिवेशन 2005 फागुन 18 गते दरभंगा बिहार भारत सभापति मातृका प्रसाद कोइराला चौथो महाधिवेशन 2006 साल चैत 27 गते कोलकाता भारत सभापति मातृका प्रसाद कोइराला पाँचौं महाधिवेशन 2009 जेठ 10 देखि 12 गते जनकपुर सभापति विश्वेश्वर प्रसाद कोइराला छैठौं महाधिवेशन 2012 माघ वीरगंजमा सभापति सुवर्ण शमशेर जबरा विशेष महाधिवेशन 2015 जेठ विराटनगर सभापति विश्वेश्वर प्रसाद कोइराला सातौं महाधिवेशन 2017 वैशाख 25 देखि 31 गते काठमाडौं सभापति विश्वेश्वर प्रसाद कोइराला त्यसै गरी आठौं महाधिवेशन 2048 फागुन 1 देखि 3 गते झापा सभापति कृष्ण प्रसाद भट्टराई नवौं महाधिवेशन 2053 वैशाख 26 देखि 28 गते काठमाडौं सभापति गिरिजा प्रसाद कोइराला दशौं महाधिवेशन 2057 माघ 9 गते पोखरा सभापति गिरिजा प्रसाद कोइराला एघारौं महाधिवेशन 2062 भदौ 14 देखि 17 गते काठमाडौं सभापति गिरिजा प्रसाद कोइराला बाह्रौं महाधिवेशन 2067 असोज 1 देखि 5 गते काठमाडौं सभापति सुशील कोइराला तेह्रौं महाधिवेशन 2072 फागुन 20 देखि 23 गते काठमाडौं सभापति शेरबहादुर देउवा चौथो महाधिवेशन 2014 महाधिवेशन 2078 साल मंगिर 24 देखि 27 गते काठमाडौं सभापति शेरबहादुर देउवा विशेष महाधिवेशन 2082 पुष 27 गते काठमाडौं सभापति गगन कुमार थापा गोर्खापत्रमा छापिएको इतिहासमा कंग्रेस महाधिवेशन शीर्षकको यो इतिहास हो।
1: सरकारका छ महिना बैंकमा थुप्रियो पैसा लगानीमा छैन उत्साह शीर्षकमा खबर छ। रासोपा नेतृत्वमा दुई तिहाईको स्थिर सरकार गठन भएको छ महिना पुग्यो। बैंक तथा वित्तीय संस्थामा पैसा थुप्रेको थुप्रै छ। ऋणको ब्याज दर पनि घटेको घटै छ। तैपनि न निजी क्षेत्रले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर थप लगानी गर्ने आँट गरेको छ, न त मुलुकको अर्थतन्त्र नै चलायमान बन्न सकेको छ। आखिर किन त उद्योगी व्यवसायी भन्छन्, सरकारको ध्यान अर्थतन्त्र सुधार्ने तर्फ भन्दा पनि उद्योगी व्यवसायलाई आतंकित पार्ने र लगानीको वातावरण धमिलो बनाउनेतर्फ मात्र केन्द्रित भयो। स्वदेशी तथा विदेशी लगानीको वातावरण बनाउन उद्योग व्यवसायको मनोबल बढ़ाउनु पर्ने र लगानीको सुनिश्चितता हुनुपर्ने उनीहरूको माग रहेको छ। बजारमा उपभोग घटेको छ भने विकास निर्माणका काम पनि सुस्त छन्। यसले बजारमा पैसाको प्रभाव रोकेर सर्वसाधारणको क्रय शक्ति र उपभोगमा समेत प्रत्यक्ष असर पारेको छ। घर जग्गामा ठूलो पूँजी फसेकाले व्यवसायीले नयाँ लगानी गर्न सकेका छैनन् भने कारोबार घट्दा बैंकबाट थप कर्जा लिन पनि कठिन भएको छ। फलस्वरूप बैंकहरूमा लगानी योग्य रकम थुप्रिएर पनि कर्जाको माग बढ़न सकेको छैन। नेपाल उद्योग परिसंघका उपाध्यक्ष का अनुसार बैंकहरूमा पर्याप्त तरलता रहेको र कर्जाको ब्याजदर घटेर करिब 4-5% आसपास आएको बताइएको छ, तर यति सस्तो ब्याजदरमा पनि उद्योगी व्यवसायी ऋण लिन उत्साहित नभएको नेपाल उद्योग परिसंघको भनाइ छ। निजी क्षेत्रले लगानीको वातावरण निर्माणका लागि कानून संशोधनमा मात्र पर्याप्त नभई नीतिगत स्थिरताको विश्वास आवश्यक रहेको समेत बताउँदै आएको छ। निजी क्षेत्रको लगानी क्षमतामा असर पार्ने अर्को प्रमुख कारण घर जग्गा क्षेत्रमा फँसेको पुँजी रहेको समेत व्यवसायीहरूको भनाई छ। कर्जाको ब्याजदर घटे पनि व्यवसायका लागि अर्को समस्या भनेको कारोबारमा आएको कमी बनेको छ। व्यवसायको कारोबार घटेपछि बैंकबाट थप कर्जा लिन आवश्यक वित्तीय विवरण र कागजात तयार गर्न समेत कठिनाई भएको व्यवसायीहरू बताउँछन्।
0: समायोजन भएका कर्मचारीको पीड़ा स्तर वृद्धि भयो, बनेन पेन्सन पट्टा शीर्षकमा गोर्खापत्र खबर लेख्छ। साविक संघबाट लुम्बिनी प्रदेशमा समायोजन हुनुभएका हाल अवकाश प्राप्त अधिकृत राजेन्द्र कुमार श्रेष्ठको लुम्बिनी प्रदेश कार्यालयमा समायोजन भएपछिको स्तर वृद्धि अनुसारको पेन्सन पट्टा बढ़न सकेन। 2075 सालमा कर्मचारी समायोजनपछि प्रदेश कानून अनुसार स्तर वृद्धि भए पनि स्तर वृद्धि भएको अवधिको पेन्सन पट्टा नबनी अवकाश हुनुभयो। श्रेष्ठ जस्तै साविकको संघमा नायब सुब्बा पदमा कार्यरत रहँदा लुम्बिनी प्रदेशमै समायोजित हुनुभई प्रदेश सरकारबाट वरिष्ठ पाँचौं तहमा स्तर वृद्धि हुनुभएका कृष्ण काफलेको पनि अवस्था उस्तै छ। उहाँले गुनासो गर्दै भन्नुभयो, लामो समयसम्म सरकारकै सेवा गरेको तर अवकाश हुँदा अनेक कानूनी झमेला देखाएर स्तर वृद्धिपछि पेन्सनमा सेवा अवधि नजोड़िनु दुखद हो। श्रेष्ठका अनुसार संघीय कानून नबनेसम्म समायोजनपछि स्तर वृद्धि भएको अवधिको पेन्सनमा थपिने रकम पनि संघीय सरकारले दिने निर्णय नगर्दासम्म यो समस्या यथावत

0: नै रहिरहन्छ। उहाँहरू जस्तै साबिक संघीय सरकारमै कार्यरत रही प्रदेश र स्थानीय तहमा समायोजन भई अवकाश भएका 2600 जना कर्मचारीको स्तर वृद्धि अनुसारको पेन्सन पट्टा बन्न सकेको छैन। संघीय निजामती सेवा ऐन बन्न ढिलाइ हुँदा सबैभन्दा बढ़ी प्रभावित 2075 सालमा प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीलाई परेको छ। संघीयता कार्यान्वयनमा आएसँगै साबिक केन्द्र सरकारमा रहेका 14,000 जना कर्मचारीको प्रदेशमा र 42,000 कर्मचारी स्थानीय तहमा समायोजन भएका थिए।
1: पहिलो घर बनाउनेलाई सरकारी अनुदान, प्राथमिकतामा विपन्न, विपद प्रभावित र जोखिमयुक्त बस्तीका नागरिकका शीर्षकमा खबर छ। पहिलो पटक घर बनाउनेलाई सरकारी अनुदान दिने भनिएको छ। विपदका कारण घर गुमाएका र जोखिमयुक्त बस्तीका नागरिकलाई सुरक्षित आवासमा सार्ने योजना छ। निम्न आय भएका परिवारको आवासको ग्यारेन्टी गर्ने तथा मध्यम आय भएका परिवारका लागि सुरक्षित र व्यवस्थित आवास सुनिश्चित गर्ने उद्देश्य छ। प्रधानमन्त्री बालेन्द्र शाहले भनेका छन्, जो कोही मानिस आफ्नै घर होस् भन्ने चाहन्छन् तर आर्थिक अवस्था आदिका कारण धेरैले घर बनाउने सपना पूरा गर्न संघर्ष गरिरहेका हुन्छन्। कतिपय अवस्थामा पैसा भएर पनि सुरक्षित आवास बनाउन सकिरहेका हुँदैनन्। प्राविधिक ज्ञानको अभावले बाढ़ी पहिरो र भूकम्पको जोखिमयुक्त बस्तीमै मानिसहरू बसोबास गरिरहेका हुन्छन्। नागरिकको यस्तो समस्यामा सरकार आफै देखिने गरी ऐन बनाउन लागिएको छ। हालै पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले प्रतिनिधि सभामा दर्ता गरेको भवन दोस्रो संशोधन विधेयक 2083 नागरिक आवास सुनिश्चितता सम्बन्धी छुट्टै व्यवस्था छ, जस मार्फत पहिलोपटक घर बनाउनेलाई सरकारी अनुदान दिने भनिएको छ। विपदका कारण घर गुमाएका र जोखिमयुक्त बस्तीका नागरिकलाई सुरक्षित आवासमा सार्ने योजना छ। प्रधानमन्त्री बालेन्द्र शाहले प्रस्तुत विधेयकको उद्देश्य निम्न आय भएका परिवारको आवासको ग्यारेन्टी गर्नु र मध्यम आय भएका परिवारलाई सुरक्षित तथा व्यवस्थित आवास उपलब्ध गराउनु रहेको बताएका छन्। राष्ट्रिय जनगणना 2078 अनुसार नेपालमा 66,66,937 घर परिवार छन्। तीमध्ये करिब 86% परिवार आफ्नै आवासीय एकाइमा बस्छन् भने 12.8% परिवार भाड़ाको आवासमा बसिरहेका छन्। नमूना डिजाइन, प्राविधिक परामर्श निशुल्क, स्थानीय तथा रैथाने निर्माण सामग्री निशुल्क, अन्य आवश्यक प्राविधिक सहयोग निशुल्क, अति विपन्नलाई संघीय सरकारको 50,000 अनुदान, अति विपन्नलाई प्रदेश सरकारको 25,000 अनुदान, स्थानीय सरकारले रैथाने निर्माण सामग्री उपलब्ध गराउने लगायतका व्यवस्था समेत विधेयकमा गरिएको छ।
0: सस्ता प्याकेज हट्दै इन्टरनेट महँगिँदै शीर्षकमा अभियान राष्ट्रिय दैनिकमा आर्थिक दैनिकमा यो खबर छापिएको छ। इन्टरनेट सेवा प्रदायकहरूले सस्ता र कम स्पीडका केही प्याकेज हटाएर नयाँ शुल्क संरचना लागू गर्ने तयारी गरेका छन्। यससँगै ती प्याकेज प्रयोग गरिरहेका ग्राहकको इन्टरनेट खर्च बढ़ने देखिएको छ, अर्थात इन्टरनेट सेवा महँगिने भएको छ। वर्ल्ड लिंक, सुबिसु, सीजी र भायनेट लगायत सेवा प्रदायकले आगामी असोज 19 गतेदेखि पुराना प्याकेज बन्द हुने र नयाँ प्याकेजसँगै सेवा शुल्कमा समेत परिवर्तन हुने जानकारी ग्राहकलाई एसएमएस मार्फत दिन थालेका छन्। इन्टरनेट सेवा प्रदायकहरूको यो कदम सर्वोच्च अदालतको पछिल्लो फैसलापछि आएको हो। ठूला करदाता कार्यालयले निर्धारण गरेको दूरसंचार सेवा शुल्क टीएससी र त्यसमा लगाइएको जरिवाना विरूद्ध सेवा प्रदायकहरूले दायर गरेको रिट अदालतले हालै खारेज गरेको थियो। त्यस लगत्तै फिक्स्ड ब्रोड ब्याण्ड इन्टरनेटको मूल्य पुनरावलोकनको तयारी गरिरहेका कम्पनीहरूले ग्राहकलाई नयाँ प्याकेज र सेवा शुल्क सम्बन्धी एसएमएस पठाउन थालेका हुन्।
1: विपद प्रभावितलाई विशेष ऐन शीर्षकमा खबर छ। विशेष ऐन मार्फत सरकारले प्राकृतिक विपदमा परेकाहरूको खोज, उद्धार, राहत वितरण, सब व्यवस्थापन र बेपत्ता भएकाहरूलाई मृत घोषणा गर्ने कानूनी उल्झन सुल्झाउँदैछन्। रसुवा बाढ़ीपछि उत्पन्न समस्यालाई सम्बोधन गर्ने गरी सरकारले विशेष ऐन बनाउँदैछ। यसका निम्ति गृह मन्त्रालयले विपद सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक बनाएको छ। यसलाई विशेष ऐनका रूपमा लिएको गृह मन्त्रालयले जनाएको छ, जस मार्फत सरकारले प्राकृतिक विपदमा परेकाहरूको खोज, उद्धार, राहत वितरण, सब व्यवस्थापन र बेपत्ता भएकाहरूलाई मृत घोषणा गर्ने कानूनी उल्झन सुल्झाउँदैछ। बिहिबार मात्रै पनि संसदमा नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले रसुवा बाढ़ीमा परेर बेपत्ता भएकाका परिवारले मृतक सरह राहत पाउन नसकेको र यसमा सरकारले कानून देखाएर पन्चिन खोजेको टिप्पणी गरेका थिए। प्रचलित कानूनमा समस्या भए सरकारले सम्बोधन गर्न सक्ने तर बेपत्ताका परिवारलाई समेत सरकारले मृतक सरह सेवा सुविधा र राहत उपलब्ध गराउनु